रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाले विनियोजन विधेयक 2083 बहुमतले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर सोडी मुवाग्लेले शिक्षामा गरिब वर्गको सहज पहुँच, दलित र गरिबीको रेखामुनि रहेका बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउने तथा विद्युतको प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर मुवाग्लेले अर्थतन्त्रलाई थप औपचारिक बनाउन आयकर र मूल्य अभिवृद्धि करमा सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा उद्योग मैत्री वातावरण निर्माण गर्ने र निजी क्षेत्र मैत्री बनाई कर प्रणालीको विकृति हटाउने व्यवस्था गरिएको बताउनुभयो। प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले बजेटले मध्यम वर्ग र गरिब नागरिकका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताउँदै स्थानीय तह तथा प्रदेश सरकारलाई गरिने वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्थामा थप स्पष्टता तथा बढ्दो महँगी नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक असार 17 गते बुधबार अपरान्न सभा 1 बजे बस्नेछ। हाल कोशी मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभाग को थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा आजसम्म मनसुन विस्तार हुने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो। त्यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै अकस्मात बाढी आउन सक्ने खोला तथा खरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो। यस्तै पहिरोको जोखिममा रहेका स्थान तथा खोला नदी किनारका बस्तीका बासिन्दालाई सतर्क रहन पनि प्राधिकरणले अनुरोध गरेको छ। दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। जोखिममुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडर लगायत साधन तयारी अवस्थामा राख्न तथा पूर्व तयारी, पूर्व कार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। वर्षा र बाढीबारे जानकारी लिन 1155, विपदमा मद्दत माग्न 1149, नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर मोबाइलमा सेभ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा 3 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले हिजो पूर्व अर्थमन्त्री पौडेललाई थप 3 दिन थुनामा राखी अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यसअघि एमाले उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा 7 दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो। एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेललाई यही असार 8 गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याई अदालत उपस्थित गराइएको हो। उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। सभामुख डोलप्रसाद आर्यले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि हिजो काठमाडौँमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभयो। जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड थियो। सभामुख अर्यालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि, तथ्याङ्क विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढिरहेको परिप्रेक्ष्यमा नेपालको लेखा परीक्षण व्यवस्थापन प्रणालीलाई पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयको 68 वार्षिकोत्सव समारोहमा उहाँले कम्प्युटर सहायता प्राप्त लेखा परीक्षण उपकरणको प्रभावकारी
प्रयोग, जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा महालेखाले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। लेखा परीक्षणका सम्बन्धमा जारी भएका मार्गदर्शन र निर्देशिकाको प्रभावकारी कार्यान्वयनबाट लेखा परीक्षणको गुणस्तर कायम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। वर्षेनी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय भएको सभामुख अर्यालले बताउनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डल, लेखापाल प्रेम प्रसाद पौडेल, 26 पाथी भेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सब इन्जिनियर बम बहादुर बोहरा विरुद्ध 22 लाख रुपियाँभन्दा बढी बिगो माग दाबी गरेको छ। सरकारले जनताको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढाएको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको निर्माणको काम सुरु भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै निर्माण अगाडि बढेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो। कुल 106 मेगावाट क्षमताको सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत खरिद बिक्री सम्झौता पिपिए, वित्तीय व्यवस्थापन, उत्पादन अनुमति पत्र तथा उद्योग दर्ता लगायत काम त्यसअघि नै भइसकेको छ। सो परियोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको मुलुकै नमुना आयोजना हो। प्रमुख कार्यकारी अधिकृत सापकोटाका अनुसार कम्पनीले डोल्पाको जगदुल्ला तथा मुड्केचुला गाउँपालिका क्षेत्रमा 2 अर्ध जलाशयुक्त आयोजना विकास गरिरहेको छ। कम्पनीले जगदुल्ला जलविद्युत आयोजनाबाट 106 मेगावाट र जगदुल्ला ए आयोजनाबाट 124 मेगावाट गरी कुल 230 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाले विद्युत उत्पादन बाहेक डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएको सापकोटा बताउनु भयो। र ब्राजिल र पाराग्वे फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेका छन्। गैराती भएको खेलमा जापानलाई हराउँदै ब्राजिल र जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम 16 प्रवेश गरेका हुन्। जर्मनीलाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै पाराग्वे अन्तिम 16 स्थान बनाउन सफल भएको हो। निर्धारित समय र अतिरिक्त समयसम्म खेल बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा पुगेको थियो। अब पाराग्वेले अन्तिम 16 फ्रान्स र स्विडेन बीचको विजेतासँग खेल्नेछ। यस्तै 5 पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा 1 गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जापान विरुद्ध जित निकालेर अन्तिम 16 पुगेको हो। जापानका काइसु सानोले खेलको 29 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको 56 मिनटमा ब्राजिलका कासेमिरोले हेड मार्फत गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। खेलको दोस्रो हाफको अतिरिक्त समयमा ब्राजिलका गाब्रियल मार्टिनेलीले निर्णायक गोल गरेपछि जापानलाई 2-1 पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम 16 प्रवेश गर्न सफल भएको हो। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल असार महिनाको 16 गते मंगलबार, असार कृष्ण पक्ष प्रतिपदा तिथि। तदनुसार जुन 30 तारिक सन् 2026 नेपाल सम्बत 1146। राजमार्ग अवरुद्ध भए तत्काल खुलाइने, आज र भोलि ठूलो वर्षाको सम्भावना, गोर्खापत्रको मुख्य खबर हो यो। कार्यक्रमको सुरुवातमा यसै प्रसङ्गलाई लिँदैछौ। मनसुन सक्रिय भएसँगै सड़क विभागले नागढुङ्गा मुगलिन सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसुन पूर्व तयारी कार्ययोजना 2083 एक्सन प्लान लागू गरेको छ। यस कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार गरिएको छ। संघीय राजधानीको जीवनरेखा लाइफ लाइन मानिने पृथ्वी राजमार्ग वर्षायाममा अवरुद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको हो। नागढुङ्गा मुगलिन सड़क खण्ड अहिले विस्तार क्रममा रहेका कारण पनि मनसुन सक्रिय भएसँगै यो खण्डमा विगत वर्षको भन्दा जोखिम बढी देखिएको छ। सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्ग समेत तोकिएको कार्ययोजनामा उल्लेख छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले वर्षायाम शुरू भएसँगै पहिरो र बाढीका कारण मुलुकभरका सड़क तथा राजमार्ग अवरुद्ध हुने जोखिम बढेको बताउनुहुँदै संघीय राजधानी काठमाडौँलाई मुलुकको अन्य भागसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा मुगलिन सड़क खण्डमा पहिरो र बाढीको जोखिमलाई ध्यानमा राख्दै मनसुन पूर्व तयारी कार्ययोजना लागू गरिएको जानकारी दिनुभयो। विभागले विगतका विपदका घटना तथा अहिलेको अवस्था अध्ययन गरी सो कार्ययोजना तयार गरिएको बताउँदै उहाँले कार्ययोजनामा राजमार्गका उच्च जोखिमयुक्त स्थान रेड जोन पहिचान गरिएको छ, अवरुद्ध सड़क तत्काल सुचारू गर्न प्राविधिक उपकरण र वैकल्पिक मार्ग व्यवस्थापन समेत गरिने उहाँले जानकारी दिनुभयो। त्यसै गरी अवरुद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन पहिरो हटाउने, सड़कै बगाएको अवस्थामा भित्तो कटानी, ट्र्याक खुलाउने, सड़क भाँसिएको अवस्थामा टेवा पर्खाल निर्माण गर्ने लगायतका काम गरी सड़क सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ। त्यसै गरी राजमार्ग तथा सड़क अवरुद्धको सूचना संकलन, अवरुद्ध राजमार्गको तथ्याङ्क संकलन, आवश्यक जनशक्ति तथा उपकरण परिचालन गर्ने गरी कार्ययोजना निर्माण गरिएको हो। त्यसै गरी कार्ययोजनामा जनशक्ति व्यवस्थापन, यान्त्रिक उपकरण खरिद तथा मर्मत, आकस्मिक बजेट व्यवस्थापन गरिएको छ भने सड़क विभाग मार्फतका कार्यालय र सड़क डिभिजनले आवश्यक उपकरण तयारी अवस्थामा राखेको उहाँले जानकारी दिनुभयो। सड़क विभागका सिनियर डिभिजन इन्जिनियर राजमार्ग अवरुद्ध भएमा द्रुत टोली ऱ्यापिड रेस्पोन्स टिम सड़क अवरुद्ध हुने बित्तिकै पहिरो पन्छाउन चारवटा खण्डमा 24 घण्टा मेसिन र जनशक्ति तैनाथ गरिएको जनाइएको छ। आज र भोलि ठूलो वर्षाको सम्भावना, उपशीर्षकमा गोर्खापत्र लेख्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न भूभागमा मेघ गर्जन सहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेकका अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढी, पहिरो, नदी तथा खोलामा पानीको सतह बढ्ने, कटान तथा डुबानको जोखिम उच्च रहेको छ। यस्तो परिस्थितिमा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। आकस्मिक बाढी आउन सक्ने खोला तथा नदी आसपासका बस्ती, पहिरोको जोखिम रहेका क्षेत्र तथा खोला किनारका बासिन्दाले अनावश्यक आवत जावत नगर्न र सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ। त्यस्तै
साथै डुबानको सम्भावना भएका क्षेत्रका नागरिकलाई उच्च तथा सुरक्षित स्थानमा सर्न, परिवार र छिमेकीलाई समयमै जानकारी दिन तथा आवश्यक परे

पानी नआएपछि संस्थाले ट्याङ्करबाट पानी वितरण गर्ने गरेको छ। संस्थाका कोषाध्यक्ष भोला प्रसाद थापाका अनुसार दुईवटा ट्याङ्करबाट यसरी घरमै पानी वितरण थालिएको हो। केही स्थानमा धानमा पानी जान सकेको, केही स्थानमा धारामा पानी जान सकेको अवस्था छैन। उहाँले भन्नुभयो, त्यस्ता स्थानमा ट्याङ्करबाट भए पनि पानी पुर्याउने गरेका छौँ। तुलसीपुर 4, 6 र 7 का केही स्थानमा खानेपानीको समस्या हुने गरेको छ। तुलसीपुरको घोराही रोड, नयाँ बस्ती, अरनीको टोल, बरुवा गाउँ, जबरपुर, भिआइपी टोल, झुमरे, गाइडहर लगायत स्थानमा ट्याङ्करबाट पानी वितरण गरिँदैछ। तुलसीपुरमा ट्याङ्करबाट पानी वितरण कारोबारले भित्री पृष्ठमा खबर बनाएको छ। नागढुङ्गा मुगलिन सडक विस्तार सुस्त, नागरिकको मुख्य खबर हो यो। विश्व ब्याङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा करिब 11.43 अर्ब रुपियाँ लागतमा विस्तार भइरहेको 94.66 किलोमिटर सडकमध्ये 2 खण्डमा भौतिक प्रगति आधाभन्दा कम छ। मनसुन सुरु भएसँगै निर्माणाधीन मुख्य राजमार्ग बाढी र पहिरोको थप चपेटामा पर्नेछ। त्यसले आम जनताको दैनिक जीवन कष्टकर मात्र बन्दैन, राजधानीसँगको सम्पर्कमा पनि समस्या हुन सक्छ। आयोजनाले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार नागढुङ्गादेखि मुगलिनसम्मको सडकलाई 3 खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहे पनि यो बर्खामा नागरिक कष्टकर यात्रा गर्न बाध्य हुने भएका छन्। 3 खण्डमध्ये पहिलो खण्ड नागढुङ्गा नौबिसेमा उल्लेखनीय प्रगति देखिए पनि बाँकी 2 खण्डमा निर्माण कार्य निकै सुस्त गतिमा अघि बढेको छ। 2 खण्डको काम अझै मध्यम चरणमै सीमित छ। नागढुङ्गा नौबिसे खण्ड 12.26 किलोमिटर लामो छ। यसको भने भौतिक प्रगति 84% पुगेको छ। जाङसु सगुन जेभीले 2078 चैत्र 29 गते ठेक्का सम्झौता गरेर 2079 जेठ 26 गते काम सुरु गरेको थियो। करिब 1.30 अर्ब रुपियाँ लागत रहेको यस खण्डमा झ्याप्ले खोलाको पहिरो प्रभावित क्षेत्र बाहेक अधिकांश भागमा पहिलो तहको कालो पत्रे सकेको छ। खत्री पौवा र नौबिसे क्षेत्रमा अपाङ्ग मैत्री आकाशे पुल तथा अन्य संरचनाको काम अन्तिम चरणमा पुगेको छ। पहिरो नियन्त्रणका लागि झ्याप्ले खोलामा स्ल्याब स्टेबिलाइजेसनको काम अहिले भइरहेको छ। नागढुङ्गा मुगलिन सडक विस्तार सुस्त, नागरिकको मुख्य खबर हो यो। नागरिकले नै इलाम सदरमुकाम टापु बन्ने जोखिम शीर्षकमा खबर बनाएको छ। इलामको मेची क्षेत्रको लाइफलाइन मानिने मेची राजमार्गका केही खण्ड जोखिमपूर्ण बनेपछि इलाम बजार सहित 3 वटा जिल्ला टापु बन्ने खतरा बढेको छ। मेची राजमार्गको इलाम नगरपालिका 9 मा पर्ने राजदुवाली खण्डको करिब 0.5 किलोमिटर भाग पहिरोले बगाएर क्षतविच्छेद छ। त्यहाँबाट गाडी वारपार हुन नसके इलाम बजार, पाँचथर र ताप्लेजुङको यातायात सम्बन्ध टुट्छ। पोहोर असोज 18 र 19 गतेको भेल बाढीले यो खण्डमा ठूलो क्षति पुर्याएको थियो। परार पनि असोज 12 गतेको मुसलधारे वर्षाले त्यही खण्डलाई धेरै कमजोर बनाएको थियो। यो साल पनि मनसुन सक्रिय भए लगत्तै राजदुवाली सहित इलाम नगरपालिका 1 का मिलगोलाई र बन्चरे गोलाई स्थित सडक जोखिमपूर्ण बनेको छ। इलामकै रोङ गाउँपालिका 4 कोब्लुइङको भीरमा माथिबाट पहिरो आएर सडक बगाउने जोखिम छ। त्यहाँ भर्खरै लगाएको करिब 20 मिटर वाल 2 दिन अघिको पहिरोसँगै झरेको छ। वैकल्पिक सडकहरूको अवस्था समेत बलियो नहुँदा मेची राजमार्गको तराईका जिल्लाबाट इलाम सदरमुकाम र 5 थर ताप्लेजुङ जोडिने मुख्य गौडा सडक बन्द जस्तै रहेको छ। इलाम सदरमुकाम टापु बन्ने जोखिम नागरिकको अग्र पृष्ठको खबर हो यो। ट्राफिक जरिवाना बढाउन कानुन ल्याइँदै पैदल यात्रीलाई 500 देखि चालकलाई 1 लाखसम्म कान्तिपुरले मुख्य खबर बनाएको छ। बलियो पूर्वाधार तयार नगरी सरकारले ट्राफिक नियममा कठोर बन्ने नीति लिने

जारी गरेको छ। पैदल यात्रीदेखि सवारी चालकसम्मलाई कसिलो नियममा बाँध्ने र चर्को जरिवाना लगाउने गरी सरकारले नीति अख्तियार गर्न लागेको हो। पैदल यात्री र सवारी चालकसम्मलाई 500 देखि 1,00,000 रुपियाँसम्म जरिवाना गराउने गरी कानून ल्याइँदैछ। पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायात सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेर सहमति माग गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ। ट्राफिक जरिवाना बढाउन कानून ल्याइँदै पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 सम्म। कान्तिपुरको मुख्य खबर हो यो। संकटमा विद्यार्थी आन्दोलनको विरासत शीर्षकमा अन्नपूर्णले मुख्य समाचार छापेको छ। राणा शासनदेखि पञ्चायत 2046 को जनआन्दोलनदेखि 2062-63 को लोकतान्त्रिक आन्दोलनसम्म देशको राजनैतिक परिवर्तनमा निर्णायक भूमिका खेलेका विद्यार्थी संगठनका सम्पूर्ण संरचना अब क्याम्पसहरूबाट हट्ने अवस्थामा पुगेका छन्। सरकारले अध्यादेश मार्फत दलीय विद्यार्थी संगठनका संरचना हटाउने निर्णय लागू गर्न थालेपछि विद्यार्थी आन्दोलनको भविष्य निमोठिएको छ। संकटमा विद्यार्थी आन्दोलनको विरासत अन्नपूर्णको मुख्य खबर हो यो। धानको बिउ आयातमा अर्बौं बाहिरियो, ओझेलमा रैथाने बिउ शीर्षकमा कान्तिपुरको अर्थ पृष्ठमा खबर छ। नुवाकोटको विदुर 4 बटारमा रहेको मल्टी एग्रोभिटमा भारतीय बिउ नै बिक्री हुने गरेका छन्। आफ्नो पसलबाट बढी भारतीय बिउ नै जाने गरेको मल्टी एग्रोभिटका सञ्चालकले बताउनुभयो। नेपाली बिउ किसानले घरमै पनि राख्छन्। भारतीय बिउ 1 किलोको प्याकेटमा आउने भएर पनि होला, नेपाली बिउलाई पनि त्यसै गरी प्याकेजिङ र प्रवर्धन गर्न आवश्यक छ, ती सञ्चालकले भन्नुभयो। नवलपरासी पूर्वको रजहर स्थित चौधरी एग्रोभेटका सञ्चालक राज किशोर झा किसानको रोजाइमा आयातित र स्वदेशी दुवै बिउ रहेको बताउनुहुन्छ। उहाँले पनि किसानले घरकै बिउ पनि प्रयोग गर्ने गरेको जनाउनुभयो। हाम्रोबाट किसानले भारतीय बिउ पनि लैजान्छन्। उहाँले भन्नुभयो, नेपालीमा हरदिनाथ र सावा मनसुली बिउ पनि किन्छन्। उहाँको भनाइ छ, कपिल वस्तुको यशोधरा 4 का किसान हनुमान पाण्डे 6 बिघा खेतमा धान रोप्नुहुन्छ। उहाँले यसपालि भारतीय हाइब्रिड र नेपाली उन्नत जात राम धान रोप्दै हुनुहुन्छ। रैथाने धानका रूपमा परिचित काला नामक पनि लगाउँदै हुनुहुन्छ। पहिले काला नमक धानको बिउ घरमै राख्थ्यौँ, तर पछिल्ला वर्षमा किन हो घरको बिउ राम्रो फल्दैन, त्यसैले काला नामक पनि भारतबाट आएकै प्रयोग गर्छौँ, उहाँले भन्नुभयो। धानको बिउ आयातमा अर्बौं बाहिरियो, ओझेलमा रैथाने बिउ, कान्तिपुरको अर्थ पृष्ठको समाचार हो यो। माटोको पुनर्जीवनको खोजी गोरखापत्रको अर्थ पृष्ठमा खबर छ। एक समय अन्न निर्यात गर्ने देशका रूपमा चिनिएको नेपाल आज खाद्यान्न उत्पादनमा आत्मनिर्भर हुन पनि सङ्घर्ष गरिरहेको छ। कृषि उत्पादन घट्दै जानुको मुख्य कारण माटोको उर्वरा शक्ति कमजोर बन्दै जानु रहेको कृषि अभियन्ता हृदय राज गौतम बताउनुहुन्छ। पहिले हामी अन्न विदेश पठाउँथ्यौँ, अहिले आफ्नै उपभोगका लागि पनि किन अभाव भइरहेको छ भन्ने प्रश्नले मलाई सधैँ झस्काउँछ, उहाँले भन्नुभयो। एकीकृत शत्रु जीव व्यवस्थापन आइपिएम सहजकर्ता अम्बिका हमालका अनुसार वर्षौँदेखि युरिया डिएपी लगायत रासायनिक मलको अत्याधिक प्रयोगले माटोभित्रका लाभदायक सूक्ष्म जीव नष्ट भएका छन्। माटोमा हुनुपर्ने जैविक पदार्थको मात्रा घट्दै जाँदा उत्पादन क्षमता कमजोर बनेको उहाँको भनाइ छ। ड्रोन उडाएर मनाइयो धान दिवस, उपशीर्षकमा गोरखापत्र लेख्छ। हिजो देशभर विभिन्न कार्यक्रम गरेर 23 औं धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ। जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले हिजो ललितपुरको खुमलटारमा धान दिवस मनाएका हुन्। ड्रोन उडाएर मनाइयो धान दिवस उपशीर्षक दिँदै माटोको पुनर्जीवनको खोजी शीर्षकमा गोरखापत्रले
अर्थ पृष्ठमा खबर छापेको छ। 75 लाख लिटर दही खपत शीर्षकमा गोर्खापत्रकै अर्थ पृष्ठमा समाचार छ। हिजो मुलुकभर 75 लाख लिटर दही खपत भएको छ। 15 असार दही चिउरा खाने चलन भएकाले दहीको खपत ह्वात्तै बढेको हो। 75 लाख लिटर दही खपत गोर्खापत्रको अर्थ पृष्ठमा समाचार छ। धान दिवसमा किसानले उठाए पानी र खेताला अभावको समस्या शीर्षकमा अन्नपूर्णले भित्री पृष्ठमा खबर छापेको छ। यता सिँचाइ सुविधापछि धान खेतमा कोदो रोप्नुपर्ने बाध्यता हट्यो शीर्षकमा कारोबारले खबर बनाएको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। कुपोषण अझै गम्भीर, जनस्वास्थ्य चुनौती, गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। नेपालमा 5 वर्ष मुनिका बालबालिकामा कुपोषण अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 2083 वैशाखमा देशभर सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको तथ्याङ्क अनुसार कुपोषणको अवस्था गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको हो। मन्त्रालयले 753 वटै स्थानीय तहमा 6 देखि 59 महिनासम्मका बालबालिकाको पोषण अवस्था परीक्षण गरेको थियो। तथ्याङ्क अनुसार मध्य प्रदेशमा सबैभन्दा धेरै बालबालिका तीव्र कुपोषणबाट प्रभावित भएका छन्। त्यसपछि लुम्बिनी, सुदूरपश्चिम कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशको रहेको छ। प्रदेशगत असमानताले खाद्य सुरक्षा, गरिबी, मातृ पोषण, खानेपानी तथा सरसफाई र स्वास्थ्य सेवाको पहुँचमा रहेको अन्तरलाई समेत उजागर गरेको छ। कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। त्रिवेणीमा कालीकोट र बाजुरा दुवैको दाबी शीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर छापेको छ। 3,800 मिटरको उचाइमा रहेको यो क्षेत्रलाई दुवै जिल्लाले आफ्नो दाबी गर्दा विवाद बढ्दै गइरहेको छ। त्रिवेणी पाटन सदियौंदेखि कालीकोट, जुम्ला, मुगु र बाजुराका स्थानीयको मौसमी चरण क्षेत्र हो। वर्षको 4-5 महिना वस्तुभाव चराउन पाटन लगिन्छ, तर पछिल्लो समय संघीयता कार्यान्वयनसँगै त्रिवेणी पाटनको स्वामित्वको विषयलाई लिएर दुई जिल्ला र दुई प्रदेशबीच विवाद बढ्दो छ। त्रिवेणीमा कालीकोट र बाजुरा दुवैको दाबी नागरिकको भित्री पृष्ठको समाचार हो यो। स्वास्थ्य बीमा लागू नहुँदा सेवाग्राही मारमा शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। सरकारी अस्पतालमा नेपाल सरकारले तोकेको स्वास्थ्य बीमा कार्यक्रम लागू हुन नसक्दा पोखराको लेखनाथमा रहेको गण्डकी आयुर्वेद अस्पतालका सेवाग्राही मारमा परेका छन्। आयुर्वेदिक उपचार पद्धतिमा जनविश्वास बढ्दै जाँदा अस्पतालमा पुग्ने बिरामीको संख्या पनि उल्लेख्य रूपमा वृद्धि हुन थालेको छ। तर स्वास्थ्य बीमा लागू नहुँदा कतिपय बिरामी उपचार नै नगरी अस्पतालबाट फर्किने गरेका छन्। स्वास्थ्य बीमा लागू नहुँदा सेवाग्राही मारमा गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। विदेशमा दैनिक 4 नेपालीको गुम छ ज्यान शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। जाँदा आकाशमा र फर्कदा बाकसमा चर्चित यो गीतले भने झैं वैदेशिक रोजगारीमा गएका नेपाली युवा मृत अवस्थामा बन्द बाकसमा फर्किने क्रम चिन्ताजनक देखिएको छ। घर परिवार चलाउने र आर्थिक अवस्था सुधार्ने सुन्दर सपना बोकेर विदेशिएका युवा निर्जीव शरीर बनेर फर्कदा उनीहरूका परिवारमा पर्ने पीडा हृदय विदारक छ। यस्तो पीडा दैनिक 4 युवाको परिवारले भोग्ने गरेको तथ्याङ्कले देखाएको छ। चालु आर्थिक वर्ष 2082-83 पहिलो 11 महिनामा 1,438 युवाले ज्यान गुमाएका छन्। यो संख्या महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको मात्रै हो। विदेशमा दैनिक 4 नेपालीको गुम छ ज्यान गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। र युरोपमा अत्याधिक गर्मी, 1,300 जनाको मृत्यु शीर्षकमा गोर्खापत्रले नै अग्रपृष्ठमा खबर बनाएको छ। युरोपमा अत्याधिक गर्मीका कारण 1,300 जनाको मृत्यु भएको छ। त्यहाँ उष्ण लहरका कारण 100 अतिरिक्त मृत्यु भएको विश्व स्वास्थ्य संगठन WHOका प्रमुख टेड्रस एडहानम गेहब्रेयससले बताउनु भएको छ। अत्याधिक गर्मीको अवस्था पूर्वतर्फ सर्दै गर्दा उक्त महादेशभरि जर्मनी, पोल्यान्ड र चेक रिपब्लिक सहितका देशमा तापक्रमको रेकर्ड तोडिएको बेलायती समाचार संस्था BBCले जनाएको छ। युरोपमा अत्याधिक गर्मी, 1,300 जनाको मृत्यु गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौ। प्रविधिमा उत्तम पाण्डेलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
1: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अतः संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: रेडियो नेपालको विज्ञापन दरेटका लागि www.radionepal.gov.np भिजिट गर्नुहुन वा कार्यालयको इमेल radionepalbusiness@gmail.com वा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: सम्पर्क नम्बर रेडियो नेपाल व्यापार महाशाखा, फोन नम्बर 01-4211-921 तथा मोबाइल नम्बर 97-6-85-40-744 र 97-6-85-40-745।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारु गर्नका लागि *14#डायल गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। असारको मध्यतिर छौँ। असारको मध्यतिर आइपुग्दा अझै पनि वर्षा पर्याप्त रूपमा हुन सकेको छैन। पर्याप्त रूपमा वर्षा नहुँदा धान रोप्नुपर्ने धान किसानहरूले रोप्न नसकिरहेको अवस्था पनि छ। अर्कोतर्फ जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न भागमा अधिक वर्षा हुने जनाएको छ, आकलन गरेको छ, र यसलाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न भूभागमा मेघगर्जनसहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। विशेष गरी प्राधिकरणले अकस्मात बाढी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्न, पहिरोको जोखिममा रहेका स्थान तथा खोला नदी किनारका बस्तीका बासिन्दाहरूले बढी सतर्कता अप्नाउन आग्रह गरेको छ। डुबान हुने बस्तीका बासिन्दाहरूले उचो र सुरक्षित स्थानबारे आफूले पनि जानकारी लिने र अरूलाई पनि जानकारी दिन पनि आग्रह गरेको छ। आवश्यक पर्नासाथ सुरक्षित रूपमा सुरक्षित स्थानमा जानु पनि आग्रह गरिएको छ। तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरकारवाला सबै निकाय प्रतिकारका लागि तयारी अवस्थामा रहेको प्राधिकरणले जनाएको छ। यसरी प्राधिकरणले जुन खालको सचेतना हिजो निकालेको छ, अनुरोध सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ। यो जारी भएसँगै विशेष गरी विपदमा प्रतिकार विपद प्रतिकारमा जुन सहयोग गर्ने निकायहरूले तदारुकता देखाएका छन्, उनीहरू तयारी अवस्थामा राखेको रहेको पनि जनाएका छन्। आज हामी यिनै सन्दर्भमा कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइराला। कोइरालाज्यू, स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: हजुर, अब मौसम विज्ञान विभागले जसरी आज र भोलिका लागि मौसमको अनुमान गरेको छ, त्यसले चाहिँ अत्याधिक केही ठाउँमा अत्याधिक वर्षा हुने, अत्याधिक भन्दा बढी वर्षा हुने आकलन गरेको छ। अब यो परिप्रेक्ष्यमा यहाँहरूले पनि सूचना जारी गर्नुभएको छ। अब अहिलेको अवस्था हेर्ने हो भने काठमाडौँ उपत्यकामा बिहान सिमसिम पानी परेको अवस्था थियो, अहिले पानी परेको अवस्था छैन। देशका अन्य भागमा के भइरहेको छ त्यसको जानकारी पनि आउने नै छ। अब अहिलेको सन्दर्भमा प्राधिकरणले जसरी सूचना निकाल्यो र अहिलेको अवस्थालाई प्राधिकरणसँग आएको सूचना कस्तो छ?
1: अहिले यस्तो छ, अहिले म एउटा सानो प्रश्न बनाइदिइहालु। यो उच्च सतर्कताको समय पछि आउँदैछ। अहिले हामीले आज र भोलिको लागि चाहिँ सतर्क रहन भनेर एडभाइजरी जारी गरेका छौँ।
0: ए हजुर,
1: सतर्क रहने भने के हो भने, अब यस वर्षको मनसुन असार 5 गते शुक्रबारबाट भित्रेको हो, अनि अहिलेको मनसुनमा के भनिया छ भने पोहोरभन्दा सरदर कम वर्षा हुने र बढी गर्मी हुने भन्ने छ यो वर्षको मनसुनमा। त यसको अर्थ पानी कम पर्ने भन्ने होइन, जस्तै पानी चाहिँ पर्छ तर एकै ठाउँमा अत्यधिक वर्षा पर्ने सम्भावना छ, अनि तापक्रम बढ्छ भनेपछि यो विपदको हिसाबले चाहिँ यो अवस्था अलिकति संवेदनशील नै भयो। त्यसले गर्दा यो जुन असार 5 कोशी प्रदेशबाट जुन मनसुन भित्रियो भन्ने हो, त्यसले असार 7 केही क्षेत्रहरूमा क्षति पुर्यायो, जस्तै गोठहरू घरहरू बगाएको, कृषि बालीहरू क्षति गरेको भने त्यस्ता बिरुवाहरू आछन्। तर अहिलेसम्म मानवीय क्षतिको चाहिँ आएको छैन। अब हामीले हाम्रो तर्फबाट चाहिँ यो असार 10 कमान्ड पोस्टको चाहिँ पहिलो बैठक सुरु गऱ्यौँ। त्यसमा असार 4 माननीय मन्त्रीज्यूबाट, माननीय मन्त्री सुदन गुरुङज्यूबाट, अनि सबै क्लस्टर लिडलाई बोलाएर अनि सबैलाई चाहिँ त्यो कुराहरू बुझेर अनि त्यसपछि यस अनुसार जानुहोस् भनेर निर्देशन पनि हामीलाई भएको छ। अनि हामीले त्यही अनुसार अहिले क्लस्टर लिड को लिडहरूलाई बोलाएर हामीले त्यो तयारी गरेका छौँ, कमान्ड पोस्ट पनि सुरु गरेका छौँ भनेर यसरी नै गइरहेको छ अहिले हाम्रो यो विपदको तयारी। अनि यसै सन्दर्भमा हामीले चाहिँ यो 14 आइतबार चाहिँ बेलुका एडभाइजरी जारी गरे हो। अब यसले चाहिँ अब आज र भोलिको दिन यो सतर्क रहने भन्न उच्च सतर्क बेला त पछि आउँदै होला होइन, अहिले त सतर्क रहने र यो बेलामा चाहिँ पानी फाटाफुट पनि पर्छ तर कुनै ठाउँमा चाहिँ अत्यधिक पानी पर्ने हुँदाखेरि त्यो आकस्मिक भाव बढ्ने होइन, अब पहिरो कटान अनि गेग्रानको भाव बढ्ने भन्ने छ। अनि अलिकति सहरी र तराई क्षेत्रमा डुबानको जोखिम हुन सक्ने भन्ने छ। त्यही हिसाबले हामीले चाहिँ अब तयारीहरू हाम्रो पनि भइरहेको छ।
0: अब यो अवस्थामा विपद प्रतिकारका लागि जुन खालको तयारी गर्नुपर्ने हो, जुन खालका निकायहरूको भूमिका हुनुपर्ने हो, त्यसलाई चाहिँ प्रभावकारी बनाउने सन्दर्भमा कसरी प्रभावकारी बनाइँदैछ? अब यो समन्वय निकायहरू बिचको समन्वय कसरी हुँदैछ? सँगै अब यो प्रतिकारका लागि आवश्यक पर्ने सूचनादेखि लिएर भनौँ न अब यो तयारी अवस्थामा राख्नुपर्ने कुराहरू चाहिँ कसरी समन्वय हुँदैछ?
1: यसो त यो प्रतिकार्य चाहिँ गर्ने निकायहरू सबै आफ्नो आफ्नो निकाय हुनुहुन्छ, उहाँहरूले आफ्नो आफूले गर्नुहुन्छ। प्राधिकरणले ती सबै निकायहरूको समन्वय गर्छ भन्ने हो। अनि यसपालि चाहिँ यो प्रतिकार्य कार्ययोजना भनेर कार्यकारी समितिबाट स्वीकृत भएको छ। त्यसमा हामीले के अनुमान गरेका छौँ भने 77 जिल्लामा यसको असर पर्छ, करिब करिब 52,000 घरधुरी प्रभावित हुन्छन् र 2.25 लाख व्यक्तिहरू चाहिँ प्रभावित हुन सक्ने भन्ने अनुमान छ। यसै अनुमानको आधारमा हामीले चाहिँ यो विभिन्न कामहरू गर्ने, समन्वय गर्ने, भेला गर्ने, उ गर्ने गर्छ। यसमा अब हामीले गरेको भन्दा अब सबभन्दा पहिला त कमान्ड पोस्ट भइहाल्यो, अरू सबै गरेकै छौँ। यो हरेक मन्त्रालयमा विपदको फोकल व्यक्तिहरू छन्, अनि त्यो फोकल व्यक्तिहरू र यो क्लस्टर लिड र यो कोलिड भनेर हामीले यो यो युएन एजेन्सी भन्दा संयुक्त राष्ट्र सङ्घीय निकायको संयोजकतामा कोलिड भनेर राखेका छौँ। यो किन राखेको भन्दाखेरि विपद भनेको सरकारी गैर सरकारी सबैजना मिलेर सम्बोधन गर्ने विषय हुँदा हामी सबैलाई एकै ठाउँमा ल्याउनलाई हामीले यो लिड कोलिडको बैठक गरेर सबैको जिम्मेवारी तोकेर हामीले पहिला पनि पठायौँ, पछि फेरि मनसुनको बेलामा रिमाइन्डर भनेर फेरि ल यो गर्नु होला भनेर पठाएका छौँ र उहाँहरूलाई बेला बेलामा चाहिँ हामी अपडेट पनि लिइरहन्छौँ बोलेर र उहाँहरूले आफ्नो क्लस्टरको मिटिङ गर्नुहुन्छ। त्यसै गरी भन्दा अब यो प्राधिकरणमा चाहिँ एउटा हामीले सिचुएसन रुम भनेर सिर्जना गरेका छौँ। यस रुममा चाहिँ हरेक जिल्लाबाट हरेक ठाउँबाट खबरहरू आइरहेको हुन्छ, हामीले अपडेट गरिरहेको हुन्छौँ त्यहाँ। अनि एउटा नम्बर छ 1149 भन्ने, 1149 त्यो नम्बरलाई चाहिँ हामीले राउटिङ गरेर चाहिँ जुन जिल्लाबाट फोन गर्नुभएको हो त्यही जिल्लाको जिल्ला प्रशासन भन्नु यानि के अरे त्यो डिओसीमा त्यो फोन घन्टी जान्छ भने चाहिँ हामीले अहिले के भनेको छौँ भने विपद काहीँ कतै पऱ्यो भने 1149 फोन गरिदिनु भयो भने तुरुन्तै रिस्पोन्स पनि हुन्छ र हामीलाई जानकारी पनि हुन्छ भन्ने कुरा त्यहाँ सुरु गरिया छ भन्ने हो। अनि त्यो कमान्ड पोस्टहरू भयो, यस्तै खालको कुराहरू छ। अब यसमा विशेष गरी नि यो 13 जिल्लाको 55 स्थानमा साइरन जडान भएको छ। त्यसले चाहिँ कस्तो भने यो रिभर वाचहरू जस्तै रेन वाच भन्न अब यो अब रियल टाइम मोनिटरिङ गर्ने त्यस्तो व्यवस्थाहरू मिलाइएको छ। अब फेरि यो व्यवस्था चाहिँ मिलायो तर पब्लिकलाई कसरी सूचना गयो होला भन्ने हुन्छ नि। अब त्यसमा चाहिँ अब हामीले वेबसाइटबाट, फेसबुक, ट्विटर, सोसियल मिडिया, विभिन्न सञ्चार माध्यमहरूबाट अझ बहुभाषामा शुद्ध चाहिँ सामग्रीहरू प्रसारण गरेर हामीले सूचना दिएका छौँ भने चाहिँ अहिले हामी चाहिँ एलर्ट अवस्थामा हामी छौँ भन्ने कुरा मैले जानकारी गरेँ।
0: भनेपछि अब कुनै पनि एउटा ठाउँमा सम्भावित विपदको घटना हुन सक्ने सम्भावना त्यहाँ देखियो भने चाहिँ त्यहाँ रहेका बासिन्दाहरूको मोबाइलमा चाहिँ त्यसको त्यो सामग्रीहरू चाहिँ त्यहाँ पुग्न सक्ने अवस्था अहिले यहाँहरूले समेत
1: के अरे यस्तो छ, मोबाइलमा चाहिँ जल तथा मौसम विज्ञान विभागको खबर पुग्छ।
0: हजुर,
1: हाम्रो चाहिँ विभिन्न सञ्चार माध्यम फेसबुक ट्विटरबाट चाहिँ हाम्रो जान्छ क्या, भनेको उसको र हाम्रो उहाँको र हाम्रो अलिकति खबर फरक भयो। उहाँहरूको चाहिँ त्यो मौसमको र यसरी बाढी बढ्दैछ भन्ने जान्छ, अनि हाम्रो चाहिँ त्यसरी बढ्ने हुँदाखेरि सतर्क रहनु होला भन्ने जान्ने हो क्या हाम्रो। अनि हाम्रो फेरि त्यो सुरक्षा निकायहरूलाई हाम्रो मेन चाहिँ के भने रिस्पोन्स गर्नलाई जानु पर्यो हाम्रो मेसेजहरू, अनि हामीले उहाँहरूलाई चाहिँ मेसेज गर्छौँ ल यसरी गरेर यहाँ सम्भावना यस्तो छ, तपाईँहरू चाहिँ एलर्ट भएर बस्नुहोस् है भनेर भन्छौँ। अनि हाम्रो सिडियो साहबहरूलाई चाहिँ एकदमै एलर्टमा राख्छौँ, उहाँहरूले जिल्लामा सिडियो साहबहरूले कमान्ड गर्नुहुन्छ त्यो कमान्ड पोस्टको, अनि उहाँहरूले मोबिलाइज गर्नुहुन्छ त्यस्तो खालको संयन्त्र।
0: अब विभिन्न निकायहरूले मनसुन पूर्व तयारी कार्ययोजना पनि बनाएको हामीले पाएका छौँ होइन, अब यो यी सबै निकायहरू चाहिँ अब यो मनसुन पूर्व तयारी कार्ययोजनामा भनौँ न सबै तदारुकता, सबै निकायहरूले तदारुकता देखाउँदा विपद यो खालको जोखिम न्यूनीकरणमा कतिको सहजता हुने देखिन्छ?
1: त्यो मनसुन कार्ययोजना भनेकै त्यो यो सेन्ट्रल लेभलमा हामीले बनायौँ, त्यो कार्ययोजनामा चाहिँ प्रदेश सरकारले यसो गर्ने र उसले आफ्नो कार्ययोजना बनाउने, जिल्लाले यसरी कार्ययोजना बनाउने यसो गर्ने, अनि पालिका तहमा यसरी कार्ययोजना बनाएर यसरी काम गर्ने भनेर त्यो हाम्रो सेन्ट्रली कार्ययोजनामा पनि एउटा गाइडलाइन त्यहाँ दिएको छ। र हामीले त्यो सबै त्यो कार्ययोजना चाहिँ सबैलाई पठाएर अनि उहाँहरूले आफ्नो प्रदेशले जिल्लाले स्थानीय तहले आफ्नो आफ्नो कार्ययोजना बनाउनु भएको छ। त्यो कार्ययोजनामा कसले के काम गर्ने, कुन सामग्री कुन ठाउँमा छ, त्यहाँ हाम्रो चाहिँ रिस्पोन्स गर्ने रिस्पोन्डरहरू कहाँ कहाँ छन्, सबैको फोन नम्बर सहितको डिटेल विवरण, त्यस्ता कुराहरू हुन्छ त्यो कार्ययोजनामा। त्यसले चाहिँ सबैको जिम्मेवारी निश्चित गरिएको हुन्छ त्यो कार्ययोजनाबाट।
0: अब विपद जोखिमका बारेमा, विपदका बारेमा कुरा उठ्न थालेको धेरै भएको छैन, 10-15 वर्ष यता यो विषयले चाहिँ प्राथमिकता पाउँदै गएको छ र अहिले यो अवस्थामा आएको छ नेपालको सन्दर्भमा पनि। अब विपद यो बिचमा विपद न्यूनीकरणका लागि विभिन्न प्रयासहरू भइरहेका छन्, यहाँले पनि उल्लेख गर्नुभयो 13 जिल्लामा 55 स्थानमा साइरनहरू जडानदेखि लिएर होइन अब स्थानीय बासिन्दाहरूलाई तत्काल चाहिँ सूचना दिनेसम्मको अवस्थामा आइपुगेको छ। अब यो सम्म आइपुग्दा हामीले भनौँ न अब गर्नुपर्ने पूर्व तयारीहरूमा, पूर्व तयारीको सन्दर्भमा गर्नुपर्ने कामहरू के छ, अब यसमा भनौँ न अब जनशक्तिहरूको देखि लिएर अब आर्थिक भूमिकादेखि लिएर अवस्था अहिलेको कस्तो छ र आवश्यकता चाहिँ कस्तो छ?
1: यो पूर्व तयारीमा त भन्नु अब हामीले के भनिरहेको छौँ भने पालिका तहबाट अहिलेको विपदको बेलामा सबैजना मिलेर हामी सम्बोधन गर्छौँ होइन, यो प्रदेश अनि सङ्घ अनि सङ्घ राष्ट्रिय निकाय गैर सरकारी संस्था निजी क्षेत्र सबै मिलेर सम्बोधन गर्ने हो। तर त्यो पालिका लेभललाई के थाहा हुन्छ भने यो विपद यसपल्ट होइन अर्को वर्ष फेरि आउँछ भन्ने थाहा हुन्छ नि, त्यसले गर्दाखेरि अर्को वर्ष विपद नआउने गरी बिचमा चाहिँ काम गर्नुपर्छ, उहाँहरूले पूर्व तयारी गर्नुपर्छ भनेर हामीले भनिरहेको छौँ होइन। र त्यही अनुसार अब अहिलेको हकमा चाहिँ यो अहिलेको पूर्व तयारी भनेको चाहिँ प्रतिकार्यको पूर्व तयारी हो। प्रतिकार्यलाई कसरी हामी सम्बोधन गर्ने भयो, यसको लागि अब खोज उद्धार टोली कहाँ कहाँ छ, ऱ्यापिड रिस्पोन्स फोर्सहरूको नाम र नम्बर, अनि हामीले विपदका स्वयंसेवकहरूकोलाई तालिम दिएर उहाँहरूको पनि रेकर्ड अपडेट गरिएको छ। भन्दा अहिले चाहिँ खोज उद्धारै फोकस हो, अनि खोज उद्धार भइसकेपछि उहाँहरूलाई राहत दिनुपर्ने हुन्छ। अब राहतको लागि फेरि सामग्रीहरू चाहिन्छ, सामग्रीहरू भनेको चाहिँ अहिले यो प्रदेश यो सङ्घीय सरकारमा भएको गोदाम घरबाट यहाँबाट पठाउन गाह्रो भए हुनाले अहिले चाहिँ प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ र त्यो प्रदेश सरकारको गोदाम घरमा के सामग्री छ भनेर हामीसँग लिस्ट छ, अनि त्यो लिस्ट अनुसार कहीँ कतै माग भयो भने हामीले त्यो सामग्रीहरू त्यहाँ मुभ गर्छौँ। तर हामीले अहिले के भनिरहेको छौँ भने त्यो भण्डारणको लागि मात्रै सामग्रीहरू नमागिदिनु होला, हामीलाई त्यो रिस्पोन्सको अप्ठ्यारो पऱ्यो भने माग्नु हामी मुभ गरिहाल्छौँ। भण्डारणको लागि चाहिँ आफ्नै बजेटबाट आफैले व्यवस्था गरेर राख्नुभयो भने भोलिका दिनमा सजिलो हुन्छ भन्ने कुरा हामीले गरिरहेछौँ। अब यसैको लागि भन्नु अब अहिले कतिपय हाम्रो जिल्ला प्रशासनबाट उहाँहरूले चाहिँ हामीलाई यो पूर्व तयारीका सामग्रीहरू खरिद गर्नुपर्ने भयो, हामीलाई आवश्यक भयो भन्नुभयो, अनि अहिले गृह मन्त्रालयबाट प्रति जिल्ला भन्नु करिब 9,90,000-10,00,000 दरले हामीले प्रति जिल्लामा पूर्व तयारीको सामग्रीहरू खरिद गर्नु होला भनेर पनि पठाएको छ। अनि त्यो तराईका जिल्लाहरूमा चाहिँ त्यो रबर बोटहरू चाहिँ चाहिने हुन्छ, त्यहाँ रबर बोटहरू किन्नुपर्छ भनेर उहाँहरूलाई फेरि 4-5 लाख रुपियाँ कति रबर बोट किन्न पनि पठाएको छ, पैसा गृह मन्त्रालयबाट पठाइएको छ। भन्दाखेरि अहिले सामग्री छ त्यसलाई रिस्पोन्स गर्ने, आवश्यक परे पनि सामग्री खरिद गरेर पनि राख्ने भनेर सुट्टा रकम निकास भएको छ अहिले।
0: अब यो चाहिँ प्रदेश सरकार पालिका
1: पालिका होइन, यसो त प्रदेश सरकारले त आफैले गर्ने भयो, अनि पालिकाले पनि आफ्नै बजेटबाट गर्छ। हामीले यहाँबाट रकम निकास गरेर पठाएको भनेको जिल्ला प्रशासन कार्यालयहरूमा हो, र जिल्ला प्रशासन कार्यालयहरूले त्यो समन्वय पनि गर्ने र कुनै सामग्री आवश्यक परेमा उसले आफै खरिद गर्ने भन्ने हो क्या।
0: अब विपद भन्ने बित्तिकै पूर्व तयारी महत्त्वपूर्ण पाटो हो, अहिलेको सन्दर्भमा अब स्थानीय तहहरू बढी जिम्मेवार बनाउन पनि खोजिएको छ स्थानीय तहहरूलाई। अब यो पूर्व तयारी विपद न्यूनीकरणका लागि पालिकाहरूको भूमिका महत्त्वपूर्ण देखिन्छ, उनीहरूलाई थाहा हुन्छ कहाँ विपद अब विपदको अब सम्भावित विपद हुने अवस्था छ, कहाँ के हुन्छ भन्ने सन्दर्भमा। अब यो पालिकाहरूलाई भनौँ न उनीहरूलाई चाहिँ उनीहरूको क्षमता बढाउने सन्दर्भमा अब प्राधिकरणको भूमिका चाहिँ कस्तो हुन्छ, कस्तो भइरहेछ?
1: अनि यसो त त्यही प्रा हामीले चाहिँ उहाँहरूलाई चाहिँ तालिम दिने, अनि त्यो स्वयंसेवकहरूको पनि हामीले ट्रेनिङहरू गर्ने, अनि सामग्रीहरू त्यो स्पेसिफिकेसन उहाँहरूले सामग्री किन्न पऱ्यो भने त्यो सामग्रीको त्यो सूचीहरू उहाँहरूसँग हुँदैन, अनि कुन सामग्री कस्तो चाहिने भन्ने पनि हुँदैन, त्यसको स्पेसिफिकेसनहरू तयार गर्ने भन्ने यस्ता कुराहरू, र उहाँहरूलाई चाहिँ कुनै त्यस्तो अप्ठ्यारो पऱ्यो उहाँहरूको आफ्नो गोदाम घरले पुगेन सामग्रीले पुगेन भने उहाँहरूले सामग्री माग्ने बित्तिकै जिल्ला अथवा प्रदेश सरकारमा रहेको गोदाम घरबाट सामग्रीहरू पठाउने त्यस्ता व्यवस्थाहरू गरेका छौँ. अनि अझ भन्नु अब यो त हाम्रो नेपाली सेनाको हेली शुद्ध तयारी अवस्थामा काठमाडौँ इन्टरजित सुर्खेतमा तयारी अवस्थामा त्यहाँ रहेको छ. काहीँ कतै त्यस्तो भयो भने त्यहाँबाट त्यो मुभ हुने, तर त्यो हाम्रो जिल्ला प्रशासनको सिडो साहबले त्यसलाई कोअर्डिनेट गर्नुहुन्छ, हामीले त्यहाँबाट पठाउँछौँ. अनि त्यसै गरी अब यो विशेष गरी चाहिँ यो रेडक्रसको स्वयंसेवकहरू जुन जिल्ला तहमा छन् उहाँहरूले पालिकासँग एकदम क्लोज कोअर्डिनेसनमा बस्नुहुन्छ, र पालिकाबाट खबर आउने बित्तिकै त्यो रेडक्रसका स्वयंसेवकहरू चाहिँ उहाँहरू मुभ हुने त्यस्तो खालको टिम छ. अनि यो स्वास्थ्य मन्त्रालयको त्यो मेडिकल रिस्पोन्स टिम पनि उहाँहरूले पनि पालिका तहसँग कोअर्डिनेट गरेर त्यो हरेक चाहिँ ठाउँ ठाउँमा त्यो स्वास्थ्य चौकीहरू छ नि, अनि उहाँहरू पनि एकदम एलर्ट अवस्थामा पालिकाले खबर गर्ने बित्तिकै विपदको बेलामा उहाँहरू मुभ हुने, त्यसरी उहाँको त्यो मेडिकल रिस्पोन्स टिम पनि बनाउनु भएको छ. अनि यता हाम्रो सशस्त्र प्रहरीको र सुरक्षा निकायको टिमहरू चाहिँ ठ्याक्क एलर्ट अवस्थामा छन्। त्यो पहिला खबर त त्यो पालिकाबाटै आउँछ कुनै विपद भइहाल्यो भने, अनि त्यो विपदबाट खबर आउने बित्तिकै उहाँहरूलाई हामीले के भनेको छौँ भने त्यो जिल्ला प्रशासनमा सिडिओ साहबहरूलाई चाहिँ त्यो आदेश लिएर मुभ हुने होइन कि उहाँहरू आफै खबर आउने बित्तिकै डिजास्टरमा मुभ भइहाल्ने, त्यो मुभ हुँदा हुँदै खबर गर्दा पनि हुन्छ क्या, यसरी हामी प्लान ठाउँमा जाँदैछौँ भन्दा त्यो आदेश बुझाउनु पनि पर्दैन भन्ने कुराहरू उहाँहरूलाई हामीले भनिरहेको छौँ. उहाँहरू त्यही अनुसार तयारी अवस्थामै हुनुहुन्छ.
0: अब हामी कुराकानीको अन्त्यतिर आइपुगेका छौँ. जस्तो अब आज र भोलि अत्याधिक वर्षा हुने जुन खालको अनुमान गरिएको छ, अब यो अनुमानसँगै अब यो भनौँ न आम नागरिकले आम ध्यान दिनुपर्ने र आम नागरिकलाई चाहिँ अब प्राधिकरणको तर्फबाट यहाँ के भन्नुहुन्छ?
1: यो अत्याधिक वर्षाको चाहिँ के भने पहिला त त्यो रोड ब्लकेज ठाउँ ठाउँमा हुन्छ कि भन्ने छ होइन, त्यसले हामीले सडक विभागले चाहिँ त्यो रोड ब्लकेज रोक खोल्नको लागि चाहिँ त्यो एस्काभेटरहरू त्यो एउटा एप पनि निर्माण गर्नुभएको छ, त्यसअनुसार उहाँहरूले ठ्याक्क त्यो ब्लकेजको ठाउँमा राख्नु भएको छ भन्ने हो. तर यो हाम्रो पब्लिक तहमा हामीले त यो विपद फेरि जति गर्दा गर्दै पनि विपद आइहाल्दो रहेछ, त्यसले धन र धनको क्षति चाहिँ फेरि गरिहाल्दो रहेछ भन्दा पब्लिक तहमा सचेत भएर ल यो जस्तै विपद राति आउँछ पानी बेसरी पर्छ भने त्यो एरियामा आज नगएर भोलि जाँदा भयो नि त. त्यसै गरी हामीले अलिकति हाम्रो कार्यक्रम रिसेड्युलिङ गऱ्यौँ, हामीले आफ्नो चाहिँ त्यो मुभमेन्टहरूलाई अलिकति कन्ट्रोल गऱ्यौँ, र आवश्यक काम परेको बेला मात्रै बाहिर निस्किने अरू बेला ननिस्किने भन्ने यो बेलामा अलिकति हामीले दुई तिन दिन जुन एडभाइजरी जारी गरेको दिन हुन्छ त्यो दिन मात्रै हामीले पब्लिक लेभलबाट हामीले केयर गऱ्यौँ, सचेत रह्यौँ भने पनि यो धन र जनको चाहिँ क्षति जोगिन सक्दो रहेछ. त्यस कारण मैले यही आग्रह गर्छु कि उहाँहरू हाम्रो एडभाइजरी अनुसार राम्रोसँग हेरेर बुझेर त्यो एडभाइजरीको दिनमा चाहिँ जस्तै अब आज र भोलि भनिया छ भने आज र भोलि दुई दिन चाहिँ अलिकति मुभमेन्टलाई कटेल गरियो होइन, त्यही अनुसार एलर्ट भएर बसियो भने क्षति चाहिँ कम हुन्छ भन्ने हाम्रो आग्रह.
0: हजुर हुन्छ त, आजको लागि हामीसँग समय यति नै रह्यो, यो कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद. हामी कुराकानी गर्दै थियौँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालासँग. विशेष गरी जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न भागमा अत्याधिक वर्षा हुने जनाएको छ. यो वर्षाले निम्ति आउन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आम नागरिकमा सूचना पनि जारी गरेको छ, सर्वसाधारणलाई उच्च सतर्कता अप्नाउन पनि आग्रह गरेको छ, र यो केही दिन चाहिँ भनौँ न हिडुलका कार्यहरू रोक्न उसले आग्रह पनि गरेको छ सम्भावित जोखिम न्यूनीकरणका सन्दर्भमा, र यिनै सन्दर्भमा केन्द्रित रहेर आज हामीले कुराकानी गऱ्यौँ. यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न फेरि उपस्थित हुनेछौँ. आजको कार्यक्रमबाट प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.

0: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
1: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
0: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
1: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाणपत्र अनिवार्य रूपमा लिनुपर्छ।
0: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
1: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: पारदर्शिता, जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू, सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
3: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाफदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
2: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
4: ए दिदी, अँधेरो छ, बत्ती लिएर जानु।
5: पर्दैन बाबु, म त आँखा चिम्लेर पनि घर पुग्न सक्छु।
4: त्यसो होइन नि दिदी, अँधेरोमा हिँड्दा सर्पले टोक्न सक्छ के, त्यसैले अँधेरोमा जुत्ता लगाएर तथा टर्च लाइट बालेर हिँड्ने, खेत वा झाडीमा जाँदा गम्बुट लाउने, सुत्दा ओछ्यान टकटक्याउने र झुलाल्ने, पराल र दाउरा झिक्दा वा तान्दा सचेत हुने र घर वरिपरि सफा राख्ने गरियो भने सर्पको टोकाइबाट बच्न सकिन्छ।
5: हो त नि है।
4: त्यति मात्रै होइन नि दिदी, घर वरिपरि दुलाहरू भए पुर्ने र ताल तलाउ नदी नालामा विषालु सर्प हुन सक्ने भएकाले सावधानी अपनाउने पनि गर्नुपर्छ।
6: सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, त्यसैले सावधानी र सतर्कता अपनाउने गरौँ।
7: विपद बारे चासो राखौं, चनाखो बनौ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार, काठमाडौँ।
8: सारा, हेर न, मैले इन्टरनेटबाट एउटा नयाँ गीत डाउनलोड गरेर मेरो युट्युब च्यानलमा अपलोड गरे नि, अब त भ्युज बढ्छ।
9: तर सबल, त्यो गीत प्रयोग गर्नु अघि अनुमति लिएका छौ त?
8: किन चाहियो र अनुमति? इन्टरनेटमै त भेटिएको हो नि।
9: लौ, इन्टरनेटमा भेटियो भन्दैमा सबै सामग्री स्वतन्त्र रूपमा प्रयोग गर्न पाइँदैन नि। गीत, चलचित्र, फोटो, पुस्तक वा सफ्टवेयर, यी सबै कसैको सृजना हुन् र प्रतिलिपि अधिकारले सुरक्षित हुन्छन्।
8: ओहो, अनुमति बिना प्रयोग गर्दा के हुन्छ त?
9: त्यो प्रतिलिपि अधिकार उल्लङ्घन हो। यसले सृजनाकर्तालाई आर्थिक र नैतिक क्षति पुर्याउँछ र कानुनी कारबाही समेत हुन सक्छ।
8: ए, त्यसो भए अरूको सृजना प्रयोग गर्न अघि अनुमति लिनुपर्ने रहेछ है?
9: हो त, यसले नयाँ सृजना र नव प्रवर्तनलाई पनि प्रोत्साहन गर्छ।
8: प्रतिलिपि अधिकार उल्लङ्घन नगरौं, सृजनाको सम्मान गरौं।
9: नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय, नारायण हिटी, काठमाडौँ।
10: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
11: कहिले र कुन खोप लगाउने त?
10: 15 महिनासम्मका बाल बालिकाले
11: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी, हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी, हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
10: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
11: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपीभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
10: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
12: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आज र भोलि देशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन सरकारको आग्रह। एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति। भेनेजुएलामा भूकम्पपछिको उद्धारमा ढिलाइ हुँदा स्थानीय बासिन्दा आफै भग्नावशेष खोतल्दै र फिफा विश्वकप अन्तर्गत जापानलाई हराउँदै ब्राजिल तथा जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम 16मा अहिले नेदरल्यान्ड्स र मोरक्को खेल्दै।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न भूभागमा मेघ गर्जनसहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेकका अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढी, पहिरो, नदी तथा खोलामा पानीको सतह बढ्ने, कटान तथा डुबानको उच्च जोखिम रहनेछ। आकस्मिक बाढी आउन सक्ने, खोला तथा नदी आसपासका बस्ती, पहिरोको जोखिममा रहेका क्षेत्र तथा खोला किनारका बासिन्दाले अनावश्यक आवत जावत नगर्न र सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ। त्यस्तै डुबानको सम्भावना भएका क्षेत्रका नागरिकलाई उच्च तथा सुरक्षित स्थानमा सर्न, परिवार र छिमेकीलाई समयमै जानकारी दिन तथा आवश्यक परे सुरक्षित आश्रय स्थलमा जान प्राधिकरणले सुझाव दिएको छ। विपद प्रतिकारका लागि तीनै तहका सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन अनुरोध गरिएको छ। जोखिमयुक्त राजमार्ग तथा सडक खण्डमा डोजर, एक्सावेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ। यसै गरी पूर्व तयारी, पूर्व कार्य तथा प्रतिकार्यमा संलग्न साझेदार संस्थालाई जिल्ला तथा स्थानीय विपद व्यवस्थापन समितिसँग समन्वय गरी सतर्क अवस्थामा रहन भनिएको छ। प्राधिकरणले वर्षा र बाढी सम्बन्धी जानकारीका लागि 1155 नम्बरमा सम्पर्क गर्न तथा विपदका बेला सहायता आवश्यक परे 1149 नेपाल प्रहरीको 100 तथा सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर मोबाइलमा सुरक्षित राख्न पनि आग्रह गरेको छ। राष्ट्रिय सभाले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शिक्षामा गरिब वर्गको पहुँच सहज, दलित र गरिबको रेखामुनि रहेका बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउने तथा विद्युतको प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई थप औपचारिक बनाउन आयकर र मूल्य अभिवृद्धि करमा सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा उद्योग मैत्री वातावरण निर्माण गर्ने र कर प्रणालीका विकृति हटाउने व्यवस्था गरिएको बताउनुभयो। प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले बजेटले मध्यमवर्ग र गरिब नागरिकका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताउँदै स्थानीय तथा प्रदेश सरकारलाई गरिने वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्थामा थप स्पष्टता तथा बढ्दो महँगी नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि अपरान्न 1:15 बस्नेछ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले हिजो एमाले उपाध्यक्ष समेत रहनुभएका पौडेललाई थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा 7 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। पौडेललाई यही असार 8 गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर हिजो म्याथपका लागि अदालत उपस्थित गराइएको थियो। उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। सभामुख डोलप्रसाद अर्यालले संसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट न्याय लिइरहेका उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि हिजो काठमाडौँमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभयो। जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड थियो। सभामुख डोल प्रसाद अरियालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि, तथ्याङ्क विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढ़िरहेको परिप्रेक्ष्यमा नेपालको लेखा परीक्षण व्यवस्थापन प्रणालीलाई पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयको 68 वार्षिकोत्सव समारोहमा उहाँले कम्प्युटर सहायता प्राप्त लेखा परीक्षण उपकरणको प्रभावकारी प्रयोग, जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा महालेखाले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डल, लेखापाल प्रेम प्रसाद पौडेल, 26 पाथीभेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सब इन्जिनियर बम बहादुर बोहरा विरुद्ध 22,00,000 भन्दा बढी बिगो माग दावी गरेको छ। सरकारले जनताको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढाएको डोल्पाको जगदुल्ला जलविद्युत आयोजना निर्माणको काम सुरु भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै निर्माण अगाडि बढेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो। अब रिपोर्ट। बाजुराको पूर्वी भेगका किसानहरू खडेरीका कारण समस्यामा परेका छन्। झण्डै 80% खेतीयोग्य जमिन आकाशी पानीको भरमा निर्भर रहेको बाजुरामा 3 महिनादेखि पानी नपर्दा लगाइएका तरकारी बालीहरू सुक्न थालेका छन् भने असारको मध्यसम्म पनि खेत रोपाईँ सुरु हुन नसकेको स्थानीयको भनाइ छ। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
3: पानी छैन, स्वर्गबाटीबाट पानी बर्षाको छैन, हामीले अब कहिले बाली लगाएर अब कहिले खाने, हामी त समस्या भइगयो।
4: बुढीनन्दा नगरपालिका साथका स्थानीय रङ्गवीर गण्डारा बाजुराको पूर्वोत्तरी क्षेत्रका अधिकांश किसान यति बेला आकाशतिर हेर्दै वर्षाको प्रतीक्षा गरिरहेका छन्। करिब 3 महिनादेखि पानी नपर्दा खेतबारी बाँझै छन् भने रोपाईका लागि तयार पारिएको बिउ समेत सुक्न थालेपछि यस वर्ष उत्पादन घट्ने र खाद्य संकट निम्तिने चिन्ता किसानहरूको छ। समाल गाउँकी स्थानीय कृषक अवि गण्डारा।
3: पानी नपरिकन खरेडी पढिया, बिउ बेन्ना त सब सुकिसक्यो, हात पात भन्या न्या चिजै नै, मान्छे पनि डालाबाट लुग्नु भइगयो, न्या हाम्रा त न्या मर्नु भइगयो, कुला पन्दाला छिया, यो वर्ष आउँदैन, गाडा आउँदैन, सब बिउ बेन्नाटी हुकिकन हामी त त्यसै बसिया।
4: हरेक वर्ष दोहोरिने खडेरी समस्याबाट दीर्घकालीन छुटकाराका निम्ति खेतबारी समय सिँचाइ सुविधा विस्तार गर्न र वैकल्पिक आय आर्जनका कार्यक्रम सञ्चालन गर्न किसानहरूले सरकारसँग आग्रह गरेका छन्। स्वामी कार्तिक खापर गाउँपालिका 3 स्थानीय निराजन कटेल।
5: पानी पर्न सकेको छैन, हाम्रोतिर धान रोप्न सुरु भएका छैनन्, तरकारीको बोटहरू लगाउँदा पनि यहाँ सुकिरहेको छ। हाम्रो लागि नेपाल सरकारले दीर्घकालीन व्यवस्था गरेर हामीले आकाशे पानीको भरमा मात्रै होइन, यहाँ सधैँभरि हामीले रोपाई गर्न पाओस्।
4: कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको पूर्वोत्तरी क्षेत्रका 4 स्थानीय तहमा हालसम्म वर्षा नभएकाले असारे खेतीपाती जोखिममा परेको र खडेरी लम्बिँदै गए खाद्य संकट नै उत्पन्न हुने अवस्था छ। कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख प्रेमराज नेउपाने।
6: 3 महिना भयो पानी भएको छैन, माथिल्लो बेल्ट हाम्रो जगन्नाथ, बुढीनन्दा, हिमाली, समी कार्तिक जो सिँचाइको नलाग्ने क्षेत्रहरूमा खडेरीको कारणले तरकारी बाली र धान बालीलाई धेरै प्रभावित पारेको छ, धेरै ठुलो समस्यामा छन् किसानहरू, खाद्य सुरक्षामा पनि यसले असर देखाउनेछ।
4: 80% खेतीयोग्य जमिन आकाशे पानीकै भरमा निर्भर रहेको बाजुरामा लगातारको खडेरीले पूर्वोत्तरी क्षेत्रका किसानको आशा र मेहनत माथि प्रश्न चिन्ह खडा गरिरहेको छ। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
2: रिपोर्ट पछि बाँकी समाचार। ठेकेदार कम्पनीको लापरवाहीका कारण खोटाङको जन्तेढुङ्गा गाउँपालिका 5 चिसापानी बजारमा निर्माणाधीन 1500 आधारभूत अस्पताल भवन अलपत्र परेको छ। ठेकेदार कम्पनी ड्रागन रियर जेबी र गाउँपालिका बीच विक्रमसम्म 2078 असार 25 गते ठेक्का सम्झौता भएको थियो। कम्पनीले 2079 असार 28 भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गरिसक्नुपर्ने बेहोरा सम्झौतामा उल्लेख छ। कुल 20,71,590 निर्माण सम्पन्न हुने अस्पताल भवनको काम 33% मात्र सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिनुभयो। अब अर्को रिपोर्ट। सरकारले 2075 सालमा धनकुटाका दुई महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू नमस्ते झरना र पटेक डाँडालाई 100 पर्यटकीय गन्तव्य सूचीमा राखेर घोषणा गरेको थियो। तर पछिल्लो समय बाढीले पुर्याएको क्षतिका कारण नमस्ते झरना र पूर्वाधार निर्माण सम्पन्न नहुँदा पटेक डाँडा सुनसान बनेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
7: धनकुटाको सागुरीगढी गाउँपालिका वडा नम्बर 6 सिमसुवामा रहेको नमस्ते झरना कुनै समय पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य थियो। गर्मीयाम सुरु हुनासाथ यहाँ आन्तरिक तथा भारतीय पर्यटकको ठूलो भेड लाग्थ्यो। तर अहिले अवस्था फेरिएको छ। गत वर्षको बाढीले झरनासम्म पुग्ने सिँढी र पुल बगाएपछि पूर्वाधार कमजोर बनेको छ। पर्यटकहरूमा असुरक्षाको भावना बढेसँगै आगन्तुक उल्लेख्य रूपमा घटेको झरना व्यवस्थापन समितिका सचिव जीवन सुब्बाले बताउनुभयो।
8: अहिले बाढी पहिरो आइरहेछ, त्यसमा माथि जाने अवस्थै हुँदैन। भेला आएर झरना हेर्न आएको उनीहरू अनि यहाँबाट माथि जानै पाउँदैन त किन आउँछ मान्छेहरू? आउँदै आउँदैन।
7: पर्यटक घटेसँगै यसको असर स्थानीय अर्थतन्त्रमा पनि परेको छ। नमस्ते गोलाई आसपासका 2 दर्जन भन्दा बढी होटल तथा लजहरू प्रत्यक्ष प्रभावित भएका छन्। गाउँपालिकाले झरनालाई सुरक्षित र आकर्षक बनाउन दीर्घकालीन योजना अघि सार्ने तयारी रहेको सागुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनुभयो।
9: स्थायी संरचना बनाउनको लागि हामीलाई ट्रस्ट पुल्ने आवश्यकता पनि परेको छ। त्यो खोला तर्नको लागि झरनाको आसपासमा आउने पर्यटकलाई सुरक्षाको लागि हामीले तार जाली लाउनेदेखि लिएर अस्थायी बाटो निर्माण गर्ने कामहरू गरेका छौँ।
7: धनकुटाको सबैभन्दा अग्लो र मनोरम स्थान हो पटेक डाँडा। समुद्री सतहबाट 2702 मिटर उचाइमा रहेको यो डाँडाबाट मकालु, कञ्चनजङ्घा लगायतका हिम श्रृङ्खला, सूर्योदयको दृश्य र पूर्वका विभिन्न जिल्लाको मनोरम दृश्य देख्न सकिन्छ। तर पूर्वाधार निर्माण र प्रचार प्रसारको कमीले पर्यटक सिजनमै पनि यहाँ सुनसान देखिन्छ। पटेक डाँडा धनकुटाको महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका र 13 थुम्का 2 स्थानीय तहको सिमानामा पर्छ। 4 स्थानीय तहबीच समन्वय अभाव हुँदा विकास कार्य प्रभावकारी बन्न नसकेको स्थानीय मुडु शेर्पाले बताउनुभयो। ओसी राजमार्गमा पर्ने सिधुवा बजारबाट करिब 45 मिनट तथा नुन्थलाबाट 15 मिनटकै पैदल यात्रामा पुग्न सकिने पटेक डाँडासम्म पुग्न आधा ठाउँमा मात्र सिँढी निर्माण गरिएको छ। स्थानीय तहको बजेटबाट मात्रै बाँकी काम गर्न नसकिने भएकाले संघ र प्रदेश सरकारको पनि ध्यानाकर्षण गराइएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताउनुभयो।
10: हाम्रो पालिका स्तरबाट मात्रै सम्भावना देखिँदैन, त्यस कारणले संघ र प्रदेश सरकारको पनि त्यहाँ आँखा पुग्नुपर्छ। त्यसका लागि हामी अनुरोध गरिराखेका छौँ।
7: सरकारले 2075 सालमै 100 गन्तव्य सूचीमा समावेश गरेका यी दुवै स्थान नमस्ते झरना र पटेक डाँडा अहिले विकास र संरक्षणको पर्खाइमा छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
2: अब अन्तर्राष्ट्रिय समाचार। गत साताको शक्तिशाली 2 भूकम्पबाट प्रभावित भेनेजुएलाका धेरै क्षेत्रमा सरकारी उद्धार तथा राहत पर्याप्त रूपमा नपुगेको भन्दै स्थानीय बासिन्दाले आफ्ना आफन्त र छिमेकीको खोजी आफै गरिरहेका छन्। सबैभन्दा बढी प्रभावित बन्दरगाह सहर ला गुआइरामा स्थानीयवासीले फलामका रड, हथौडा र कुटोको सहायताले भग्नावशेष हटाउँदै हराइरहेका आफन्तको खोजी गरिरहेका बीबीसीले लेखेको छ। अझै पनि 10,000 मानिस बेपत्ता रहेको अनुमान गरिएको छ। हालसम्म 1,700 भन्दा बढीको मृत्यु पुष्टि भएको छ। गत बुधबार 39 सेकेन्डको अन्तरमा 7.2 र 7.5 म्याग्निच्युडका 2 भूकम्प उत्तरी ला गुआइरा राज्यमा जाँदा करिब 800 भवन पूर्ण रूपमा भत्किएका थिए। अहिले पनि पराकम्पहरू गइरहेका छन्। अन्तर्राष्ट्रिय उद्धार टोली घटनास्थलमा पुगे पनि जीवित मानिस भेटिने सम्भावना अब क्रमशः कमजोर बन्दै गएको छ। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ। अप्रिलमा सुकीलाई नजरबन्दमा राखिएको जुन्ताको दावीप्रति गम्भीर शंका व्यक्त गर्दै उहाँले सुकी अझै राजधानी नेपिटो स्थित जेलमै रहेको विश्वास व्यक्त गर्नुभयो। लन्डनमा क्यू द न्यूजसँगको अन्तर्वार्तामा एरिसले

0: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाल धितुपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई सोमबार पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री डाक्टर वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो। कुनै पनि प्रकारको लोभ र प्रलोभन टाढा रहेर काम गर्न पनि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि अर्थमन्त्रीको भनाइ थियो। अर्थमन्त्री डाक्टर वाग्लेले पुँजी बजार सुधारका लागि 1 वर्षमा गर्ने कामको योजना पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। शपथ ग्रहण पछि नवनियुक्त अध्यक्ष भट्टले पुँजी बजारको सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनु भयो। शपथ ग्रहण गरे लगतै अध्यक्ष भट्टले नेपाल धितुपत्र बोर्डको कार्यालयमा पदभार समेत सम्हाल्नु भएको छ। लुम्बिनी प्रदेशका 12 जिल्लामा असार 14 सम्ममा 20.8% क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। प्रदेशका 12 जिल्लाको धान रोपाई हुने 3,01,372 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 62,670 हेक्टर क्षेत्रफलमा मात्र रोपाई सकिएको कृषि विकास निर्देशनालय कृषि प्रचार अधिकृत नवीन गैरेले जानकारी दिनुभयो। जिल्लागत विवरण अनुसार पाल्पामा सबैभन्दा बढी 45% धान रोपाई सम्पन्न भएको छ भने रूपन्देहीमा 43% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। त्यसै गरी बाँकेमा 33,780 हेक्टर क्षेत्रफल मध्ये केवल 168.9 हेक्टर क्षेत्रफल अर्थात् 0.5% क्षेत्रफलमा मात्र धान रोपाई सम्पन्न भएको छ। पर्वत जिल्लाको मासिला गाउँपालिकाले साग सब्जी र खसी बोका बिक्री गरी पछिल्लो 20 महिनामा 8 करोड आमदानी गरेको छ। त्यहाँ स्थित 6 वडाका 883 कृषकले उत्पादन गरेका साग सब्जी खसी बोका स्थानीय जातका कुखुरा र दुध बिक्री गरी उक्त रकम आमदानी भएको गाउँपालिकाका अध्यक्ष ईश्वरी भूषालले जानकारी दिनुभयो। उत्पादित कृषिजन्य वस्तु सदरमुकाम कुस्मा छिमेकी जिल्ला स्याङ्जा र पोखरामा बिक्री गर्ने गरिएको छ। पालिकाले स्थानीय किसानलाई साग सब्जीमा प्रति किलो 5, मासुजन्य वस्तुमा 25 तथा दुधमा प्रति लिटर 10 रुपियाँ अनुदान दिँदै आएको छ। कृषकको उत्पादनको यकिन मापन गर्ने कार्यका लागि गाउँपालिका भित्रका मुख्य टोलमा 33 तराजु वितरण गरिएको छ। तरकारी खेतीमा लागेका त्यहाँका हरेक कृषकले न्यूनतम 2 लाखदेखि 10 लाखसम्म आमदानी गर्ने गरेका छन्। औषधि व्यवस्था विभागले रूपन्देह स्थित ग्रेस फार्मास्युटिकल्स प्रणालीद्वारा उत्पादित लिनारेस M850 ट्याब्लेट गुणस्तरहीन भएको पुष्टि गरेको छ। विभागले औषधिको बिक्री वितरण रोक्न तथा बजारबाट सो औषधि फिर्ता गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ। बजार अनुगमनका क्रममा संलग्न गरिएको नमुनालाई राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा त औषधि निर्धारित गुणस्तर मापदण्ड अनुसार नभएपछि बिक्री वितरणमा रोक लगाइएको हो।
1: भुवन आचार्य, अब खेल समाचार। ब्राजिल र पाराग्वे फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेका छन्। गैराती भएको खेलमा जापानलाई हराउँदै ब्राजिल र जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम 16 प्रवेश गरेका हुन्। जर्मनीलाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै पाराग्वे अन्तिम 16 स्थान बनाउन सफल भएको हो। निर्धारित समय र अतिरिक्त समयसम्म खेल बराबरीमा सकिएपछि खेलको नतिजा टाई ब्रेकरमा पुगेको थियो। अब पाराग्वेले अन्तिम 16 फ्रान्स र स्विडेन बीचको विजेतासँग खेल्नेछ। यस्तै 5 पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा 1 गोलले फसि परेको स्थितिलाई पुनरागमन गर्दै जापान विरुद्ध जित निकालेर अन्तिम 16 पुगेको हो। जापानका काइसु सानोले खेलको 29 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलको 56 मिनटमा ब्राजिलका कासेमिरोले हेड मार्फत गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। खेलको दोस्रो हाफको अतिरिक्त समयमा ग्राबियल मार्टिनेलीले निर्णायक गोल गरेपछि जापानलाई 2-1 पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम 16 प्रवेश गर्न सफल भएको हो। नकआउट चरणको खेलमा अहिले नेदरल्यान्ड्स र मोरक्को बीच खेल भइरहेको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशका तराई भागकामा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुने, कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भागका थोरै स्थानमा अधिकदेखि अत्यधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मधेस, बागमती र कर्णालीका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा काठमाडौँ

0: उपत्यकामा अधिकतम तापक्रम 30.2 र न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। आज र भोलि देशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन सरकारको आग्रह। एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति। भेनेजुएलामा भूकम्पपछिको उद्धारमा ढिलाइ हुँदा स्थानीय बासिन्दा आफै भग्नावशेष खोतल्दै। र फिफा विश्वकप अन्तर्गत जापानलाई हराउँदै ब्राजिल तथा जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम 16 प्रवेश, अहिले नेदरल्यान्ड्स र मोरक्को खेल्दै। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो, 8 बजे अङ्ग्रेजी भाषामा समाचार प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: फोर्जी LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मंगलबार यही समयमा करिब 15 मिनट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौ।
1: हाम्रो सभ्यता कार्यक्रममा केही श्रृङ्खलादेखि समग्र नेपाल र सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्था, श्रद्धा र गौरवको केन्द्र पशुपतिनाथ र यससँग गाँसिएको नेपालको सभ्यताको चर्चा गरिरहेका छौँ।
0: पवित्र बागमती नदीको किनारमा अवस्थित पशुपतिनाथ मन्दिरलाई विश्वको अद्वितीय शिवपीठ मानिन्छ। शास्त्र अनुसार यहाँ भगवान शिवले पशुपति रूप धारण गरी सृष्टिमा रहेका सम्पूर्ण प्राणीलाई रक्षा गर्ने संकल्प लिनुभएको विश्वास रहेको छ। यही विश्वासले नेपाललाई देव भूमिको पहिचान दियो र यहाँको सभ्यतालाई विश्व सामु उजागर गर्यो।
1: पशुपतिनाथको महत्व केवल धार्मिक कर्मकाण्डमा सीमित छैन, यो नेपाली समाजको दैनिकी र जीवन दर्शन सँग गाँसिएको छ। बिहान सबैरै मन्दिर परिसरमा गुन्जिने घण्टी र मन्त्रले सहरको मुटुमा आध्यात्मिक लय थप्छ। यहाँको वातावरणले मानिसलाई आत्मचिन्तन, करुणा र संयमको बाटोमा लैजान सहयोग पुर्याउँछ, जसले हाम्रो जीवनलाई सन्तुलित र सार्थक बनाउँछ।
0: पशुपतिनाथको इतिहास, व्यवस्थापन र संरक्षण बारे प्रष्ट दृष्टि राख्नुहुने विज्ञ पशुपतिनाथ र पाशुपत क्षेत्रका जीवित ज्ञानकोष डाक्टर गोविन्द टण्डन कार्यक्रम हाम्रो सभ्यता मार्फत केही श्रृङ्खलासम्म पशुपतिनाथ र पाशुपत क्षेत्रका सन्दर्भमा कुराकानीमा हुनुहुन्छ। डाक्टर गोविन्द टण्डनले लामो समयसम्म पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव भएर यस धरोहरको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण योगदान दिनुभएको छ।
2: सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका दृष्टिले पशुपतिनाथको महत्व
3: त्यो त असाध्यै छ। धार्मिक दृष्टिकोणबाट हेर्दाखेरि भगवान पशुपतिनाथ भनेको पशुपतिनाथको ढोकाइमै लेखिएको छ, हिन्दूहरूका लागि मात्र भनेर। त्यो भनेको हिन्दू भनेको नेपालको सन्दर्भमा वैदिक, बौद्ध, जैन, सिख त्यो सम्प्रदाय अन्तर्गतको जो कोही भगवान पशुपतिनाथको मन्दिरमा जान खुला छ। अब यहाँ कहिले कहिले जाने सिख भनेको हिन्दू होइन भनेर आउँछ, जैन भनेको हिन्दू होइन भनेर आउँछ, होइन। हाम्रो परम्पराले अब सायद भारतको जाने संविधानले पनि त्यसै भन्छ होला कि उतातिर वैदिक, बौद्ध, जैन, सिखको इतिहास हेर्ने हो भने सबै सनातन हिन्दू धर्मकै विभिन्न रूपबाट विभिन्न यताको हाँगा उता परम्परा यता परम्पराबाट जाने त्यो आएको हुनाले चाहिँ उहाँहरू सबै सनातन हिन्दूहरू त्यसैले त्यो परम्पराका जाने सबैले चाहिँ त्यहाँ पूजाआजा गर्न पाउँछन्। जसले गर्दाखेरि अब भारतमा र हामी कहाँ फरक के छ भन्दा अब हामी कहाँ भगवान पशुपतिनाथमा पशुपतिनाथ हुनुहुन्छ, त्यहाँ जाने तुलसी अर्चन हुन्छ, शालिग्राम शिलाको पूजा भएन भने प्रसाद पनि ग्रहण गर्दैन मान्छेले, त्यो सद्भाव छ। किनभने पुराणले भनेको छ नि भगवान शिवको हृदय विष्णु, विष्णुको हृदय भगवान शिव भनेको जस्तै ठ्याक्कै स्वभाव छ नि हामी कहाँ मिल्छ, नेपाली परम्परामा मिल्छ र यसैले हामी कहाँ भेद छैन, विष्णु र शिवको बिचमा भेद छैन, हामी दुइटैलाई एउटै रूपबाट जाने त्यहाँ पूजाआजा गरिरहेका हुन्छौँ। त्यस्तै गरिकन जाने वर्षमा विभिन्न किसिमका जाने पूजा अर्चना हुन्छन् पशुपतिनाथमा। त्यो पशुपतिनाथको पूजा अर्चना हुँदाखेरि अब जस्तो जाने धनुर्मास जस्तो मा जाने खास गरी विष्णु मन्दिरहरूमा चल्ने पूजाआजा यहाँ पनि चल्छ। त्यस्तै गरी कैलाश कुसुमारोहण भन्यो, कैलाशमा फुलेको जस्तो पुष्प भनेर जाने, फेरि त्यसको दर्शन गर्न को आउँछन् त भन्दा बुद्ध मारिएर आउँछन्। काठमाडौँमा भएका बुढा पाका जसलाई थाहा छ छाया दर्शन गर्न भनेर, कसको छाया दर्शन गर्न आयो त भन्दाखेरि भगवान गौतम बुद्धको। अब त्यो किसिमको एउटा परम्परा साँच्चै भन्ने हो भने यो नेपालको विशेषता हो, वैशिष्ट्यता हो, जसले गर्दा आजसम्म हामी चाहिँ यो अनेकतामा एकता भएर बाँचिरहेका छौँ, होइन? केले गर्दा त भन्दा यस्तै परम्पराहरूले। यसैले यी हाम्रा असल परम्पराहरू, यी हाम्रा राम्रा परम्पराहरूलाई चाहिँ हामीले कसरी बढाउने, कसरी यसलाई चाहिँ अगाडि बढाउने र कसरी यसमा छिद्र हुन नदिने, र यो परम्पराको कारणले गर्दाखेरि नेपाल आजसम्म जाने भनौँ न विश्वमा जाने सिर ठाडो पारेर बस्न सकेको छ। यहाँ कुनै जाने धार्मिक किसिमको साम्प्रदायिक किसिमको लडाइँ झगडा कहिले कहिले राजनीतिक रूपबाट एकाध जाने अपवाद भएदेखि बाहेक नभएदेखि विश्वमा हामी जुन सुनिरहेको छौँ हामी त्यो सुन्न पाउँदैनौँ। यसले गर्दाखेरि यहाँका कुराहरू, राम्रा कुराहरू विश्वमा प्रचार गर्ने हो भनेदेखि त नेपाल साँच्चै नै विश्वको लागि एउटा चाहिँ उदाहरणीय धार्मिक आध्यात्मिक मुलुक भन्न सक्छ।
1: त्यो बागमती नदी नभए पशुपतिको त्यति महत्त्व नहोला। यी नदी सभ्यता र बागमती नदी र पशुपतिको जुन सम्बन्ध छ त्यसले नेपाली सभ्यतालाई कसरी जोड्यो?
3: उपत्यकाको चाहिँ सभ्यता जुन छ त्यो उपत्यकाको सभ्यतालाई चाहिँ उद्भव गराउने, यसलाई जोगाउने र यसलाई अहिलेसम्म पनि कायम राख्ने त जाने बागमती नै हो, होइन? यद्यपि बागमती हिम नदी होइन, बागमती भनेको शिवपुरीको जाने बाघ वाकद्वारदेखि आएको छ। त्यो वाकद्वार भनेको भगवान शिवको वाक शक्तिबाट बनेको हुनाले वाकवती वाकवती भन्दा भन्दै बागमती भन्यो, होइन वागवती हुनुपर्ने अब पछि चाहिँ अपभ्रंश भएर बागमती बन्यो। यसैले त्यो जुन बागमती छ भगवान शिवको मुखबाट निक्लेको भनेर हाम्रा पुराणले उल्लेख गरेका छन्। त्यो कारणले पनि त्यो तीर्थस्थल बन्यो। र फेरि बागमती भनेर जुन छ त्यहाँ चाहिँ विभिन्न ठाउँमा विभिन्न तीर्थस्थलहरू छन्। पहिला पहिला बागमती तीर्थयात्रा गर्ने भन्ने चलन थियो, जुन बेला छन् पानी स्वच्छ थियो, सफा थियो, मान्छेहरू जाने दुई वर्ष तीन वर्षमा जाने बागमती तीर्थयात्रा गर्थे। वाकद्वारको त्यो मुहानबाट सुरु गरेर चोबारसम्मका जाने विभिन्न मठ मन्दिरहरूको परिदर्शन गर्ने चलन थियो। अब यसरी जाने त्यो भएका आफ्ना सम्पदाहरूलाई हेर्ने, पर्यावलोकन गर्ने र त्यसपछि जाने त्यहाँ त्यसको वस्तुस्थिति थाहा पाउने र श्रद्धा त्यो दर्शाउने पनि चलन। हाम्रो जाने बागमती यात्रा, शिवलिङ्ग यात्रा, उपलिङ्ग यात्रा, कुण्ड यात्रा आदिहरू चाहिँ विभिन्न यात्राहरू थिए। अब आज तिथिहरू ती सबै एकादेशका कथा जस्तो भइसक्यो। यसैले काठमाडौँ मात्र होइन कि उपत्यका गए, काठमाडौँ पाटन भक्तपुरको प्रसिद्ध स्थल पशुपतिनाथ मन्दिर भएको र त्यसको चाहिँ नजिकमा बागमती भएको र त्यही बागमतीको कारणले चाहिँ यहाँ दायाँ बायाँ चाहिँ अनेक मठ मन्दिरहरू बन्यो। त्यो मठ मन्दिरहरू बनेपछि अनेक बस्तीहरू बन्यो। त्यो बस्तीहरू बनेपछि विभिन्न जात जाति वर्णका मान्छेहरू आएर बसे र त्यसपछि त्यसले संस्कृति बनायो। त्यो संस्कृतिले एउटा सभ्यताको रूप ग्रहण गर्यो। अब नेपालको प्राचीन सभ्यता भन्ना साथै काठमाडौँको उपत्यकालाई हेर्नै पर्ने हुन्छ र त्यसमा बागमती जोडिएर आइहाल्छ।
1: पशुपतिनाथको सम्पदा संरक्षणका लागि दीर्घकालीन रूपमा के कस्ता योजनाहरू बनाइनु पर्ला?
3: अब यसको लागि त एउटा गुरुयोजनै चाहिन्छ। गुरुयोजना भनेको धेरै वर्ष भइसक्यो, अवधारणा सम्बन्ध छ, गुरुयोजना छैन। त्यो गुरुयोजना छैन किन भनिरहेको छु भन्दाखेरि, गुरुयोजना भन्ना साथ त त्यहाँ त हामीसँग तस्विर आउनु पर्यो। यो ठाउँमा यस्तो बाटो हुन्छ, चार लेनको हुन्छ कि छ लेनको हुन्छ कि दुई लेनको हुन्छ, बाटो चाहियो। यहाँ चाहिँ धर्मशाला हुन्छ, यो धर्मशालामा यतिजना मान्छे अटाउँछन्, यति स्क्वायर फिटको चाहियो, यो शैलीको चाहियो, यसमा दचियापा हुन्छ कि झिङटी हुन्छ कि के हुन्छ, त्यो हुनु पर्यो। शौचालय कहाँ हुन्छ, स्नानागार कहाँ हुन्छ, लकर कहाँ हुन्छ, त्यही सबै हुनु पर्यो। अब अवधारणा छ, निबन्ध पत्र छ, त्यो निबन्ध पत्रमा यहाँ धर्मशाला बनाइने छ भनेर चाहिँ कस्तो बनाउने, कसले बनाउने? अब त्यसको लागि त पहिला जाने एउटा गुरुयोजनाकारहरू बस्नु पर्यो, त्यसका घगडान गुरुयोजनाकारहरू बस्नु पर्यो। त्यसमा जाने अब त्यो गुरुयोजनाकारलाई जिम्मा दिनु पर्यो। अब हामी कहाँ चलन के छ भने, अब जस्तो तँ पनि त भएको थिएस किन सकिनुहोस् भन्ने प्रश्न आउँछ। त्यसको जवाब सजिलो छ, मैले गुरुयोजनाको प्रस्ताव लिएर गएँ, धेरै पटक लिएर गएँ। अब हामी कहाँ चाहिँ गुरुयोजना भन्ना साथ अहिलेको प्रोक्योरमेन्ट जुन छ तरिका, त्यो अनुसार टेन्डरमा जानुपर्छ। अब पशुपति क्षेत्रको गुरुयोजना चाहिँ टेन्डरमा बनाएर सबभन्दा सस्तोवालालाई दिएपछि के गुरुयोजना भन्छ? लुम्बिनीको गुरुयोजनालाई टेन्डर गर्नु परेन होइन, संयुक्त राष्ट्रसङ्घ नेपाल सबैले सहयोग गरेर केन्जे टाङ्गेलाई चाहिँ दिएर उसले जाने जापानिज थियो होइन, टोकियोको जाने एयरपोर्ट बनाउनेको गुरुयोजनाकार उही थियो, उसलाई दिएर ऊ पाँच वर्षसम्म यहाँ आएर भिच्छु भनेर, म भिच्छु भयो भने यो क्षेत्रलाई कस्तो गर्ने त भनेर उसले गुरुयोजना बनायो। त्यो अनुसार काम हुँदै जाँदाखेरि अहिले लुम्बिनी राम्रो बन्यो, अझै गर्न माग धेरै छ, अझै सकिया छैन, त्यो आफ्नो ठाउँमा कमी कमजोरी छ। अब पशुपतिनाथकोमा निबन्ध पत्र मात्रै छ। अब एकजनाले चाहिँ गर्न तयार हुनुहुन्छ, उहाँ मलाई चाहिँ यति भएदेखि म गर्छु भन्नुहुन्छ, त्यति दिउन भनेर एपेक्स बडी भनेको सञ्चालक परिषद त्यहाँ लग्दाखेरि पनि जाने होइन यो त टेन्डरमा जानुपर्छ भनेपछि, अब पशुपति क्षेत्रको टेन्डरमा गएर देखिरहेका छौँ देशभरको चाहिँ अहिलेको योजनाको हो कसरी भन्ला। यसैले पशुपति क्षेत्रको लागि चाहिँ नेपाल सरकारले नै राम्रो राम्रो चाहिँ गुरुयोजनाकारहरू राखेर तपाईँलाई चाहिँ राज्यको तर्फबाट यति दिन्छ, तपाईँहरूले चाहिँ यो तिन वर्षभित्र गर्नुहोस्, दुई वर्षभित्र गर्नुहोस् र गुरुयोजना बनाइदिनुहोस् भन्ने अवस्था नआएसम्म त्यहाँ बन्ला जस्तो लाग्दैन।
1: पशुपतिनाथ प्रतिको जुन आस्था छ त्यो आस्थाले पनि नेपाली जीवनशैलीमा केही प्रभाव पारेको देख्नुहुन्छ?
3: धेरै प्रभाव पर्छ, किनभने अब भगवान पशुपतिनाथ अब त्यहाँ चाहिँ विभिन्न मठ मन्दिरहरू, त्यसपछि चाहिँ विभिन्न किसिमको जात्रा पर्व उत्सवले चाहिँ अब त्यहाँको स्थानीयको जीवनशैलीमा त कतिपय कुराहरूको त्यसको अन्तरङ्ग छाप छँदैछ। त्यसको साथसाथै अब बाहिरबाट आउनेहरूलाई पनि एउटा उदाहरण, एउटा स्कुल हुन्छ त्यो पशुपति क्षेत्र। अब जस्तो हामी बाहिरतिर अरूतिर गयौँ भने त्यहाँ विभिन्न किसिमको पण्डागिरी छ, अहिलेसम्म हामी कहाँ पण्डागिरी आएको छैन होइन। अब हामी जान्छौँ नि दक्षिणतिर गएर यसो भयो त्यसो भयो ठग्यौँ यो गऱ्यौँ त्यो गऱ्यौँ भन्छ, सबैलाई नठगियो होला, कतिपय राम्रो होला, तर माहौल चाहिँ कस्तो छ त भन्दा त्यहाँ गएपछि के हुने हो भनेर डराउनु पर्ने अवस्था छ। पशुपति क्षेत्रमा अहिलेसम्म त्यो स्थिति छैन, त्यहाँ चाहिँ कसैले कोहीसँग डराउनु पर्दैन। तर अब हामीले त्यस्तै किसिमको जाने जो पनि जे पनि गर्नु पाउने गरेर त्यहाँ छोडिदिने हो भने फेरि त्यहाँ पनि पण्डागिरी नआउला भन्ने छैन। अब त्यसबाट चाहिँ हामी सतर्क हुनुपर्छ। र अर्को जाने अब भगवान पशुपतिनाथमा जुन किसिमले चाहिँ त्यहाँ एउटा सरलता शालीनता जुन किसिमको चाहिँ अब त्यहाँ पूजाआजा गर्नलाई पनि हाई फाई छैन, त्यो किसिमले हेर्दाखेरि चाहिँ अहिलेसम्म राम्रो छ, तर अब त्यसको निरन्तरतालाई बेला बेलामा अनुगमन गरेर ठिक भइरहेछ छैन, अझ कसरी राम्रो गर्ने, भक्तजनहरूले दर्शन गर्नलाई गाह्रो भइरहेछ, ठाउँ सानो छ, अब त्यो प्राङ्गणको विस्तार कसरी गर्ने, किनभने त्यो हिजोको प्राङ्गण भनेर त चाहिँ नि 16-17 सालमा भने अब आज यत्रो वर्ष भइसक्यो, जनसङ्ख्या बढिसक्यो, सारा जाने ठाउँबाट काठमाडौँमै आएर बसिया छन्, कमसेकम 60 लाख त काठमाडौँकै जनसङ्ख्या भइसक्यो, त्यसमा भारतबाट हरेक दिन चाहिँ 10,000 को संख्यामा आइरहेका छन्। ती सबैलाई चाहिँ पूजा आजा गर्न बस्नु मिल्ने, पानी पर्दा होत लाग्ने, जाडोमा चाहिँ यसो जाने बस्ने ठाउँ, त्यस्तो किसिमको पनि परिकल्पना अब त्यहाँ गर्नुपर्ने हो। अब पशुपतिनाथ मन्दिरमा पनि दर्शन गर्नलाई अब लाइनबाट, त्यहाँ भिडले होइन कि लाइनबाट, त्यो कसरी गर्न सकिन्छ भन्ने किसिमको चाहिँ सोच भने जरुरी छ। अब त्यसको लागि चाहिँ राम्रोसँग काम हुन सक्यो भने भगवान पशुपतिनाथले नेपाललाई जे मागेको त्यो दिनुहुन्छ।
1: जस्तो अब छिमेकबाट आउने तीर्थयात्री अनि विदेशी पर्यटकहरू जुन छन्, उनीहरूलाई पशुपतिनाथले नेपालको सभ्यताको बारेमा के सन्देश दिन सक्छ जस्तो लाग्छ?
3: पशुपतिनाथको मन्दिरले अब एक थरी जाने भनौँ विदेशीहरूलाई त अब उहाँहरूले विश्व सम्पदा सूचीमा सूचीकृत छ, तर हामी भित्र जान पाएनौँ, कसरी विश्व सम्पदा हो भन्ने प्रश्न गर्छन्, त्यो जायज हो। त अब हामीले चाहिँ के भन्ने गरेका छौँ भनेदेखि, अब मन्दिरको सुरक्षाको कारणले पहिलादेखि यस्तो चलन थियो, अब अहिलेसम्म त्यही चलन छ, अब भविष्यमा चाहिँ नि भगवान् भनेको त सबैको, उहाँहरूले कसरी दर्शन पाउने हो त्यो किसिमको चाहिँ नि व्यवस्थाको लागि चाहिँ बहस चलिरहेछ। त्यो बहसबाट चाहिँ नि यसो गरौँ भनेदेखि त नमिल्ने कुरो छैन। अब जस्तो कुनै वखत जाने 17 सालमा एलिजाबेथ आउँदाखेरि चाहिँ नि उनलाई पनि दर्शन गर्न दिने कि भनेर त्यो महेन्द्र गोपुर बन्यो, भला त्यतिखेर विरोध भएर त्यहाँबाट दर्शन गराइएन, मन्दिरभित्र नलग्ने तर माथि बारदलीबाट देखाउने, त्यो किसिमको परिकल्पना भएको थियो। त्यस्तै जाने अब मन्दिरको जाने अहिले पनि पूर्वपट्टिबाट कैलाशतिरबाट त दर्शन झलक झलक त हुन्छ होइन, त्यस्तै अब विश्व सम्पदामा परिसकेको हुनाले कसरी मिलाउने त्यो पनि एउटा जरुरी छ। अब अर्को जाने संसारभरका जो मन्दिरभित्र प्रवेश गर्न आउँछन् उनीहरूलाई जाने त्यहाँ राम्रोसँग बस्ने, राम्रोसँग जाने सेवा गर्ने, र अर्को जाने फेरि पशुपतिनाथको मन्दिर भने त यस्तो हो, त्यहाँ चाहिँ फटाहा पनि आउँछन् असल पनि आउँछन् होइन, किनभने उहाँ त स्वर्ग पनि देउता सज्जन पनि देउता, त्यसले गर्दाखेरि अब त्यहाँ सबै थरीका मान्छे आउने भए हुनाले टेम्पल डिप्लोमेसी राष्ट्रिय स्तरका जाने नेताहरू आउँदाखेरि संसारका विभिन्न ठाउँकाबाट मन्दिरमा प्रवेश गर्न आउने त छन् नि त, कतिजना नि हिन्दू भएका जाने मुलुकहरू छन्, हिन्दू राष्ट्रपति प्रधानमन्त्रीहरू छन्, उनीहरू जाने पहिला त जाने यहाँ कोहीसँग भेट्न आउँदाखेरि भगवान्का दर्शन गर्ने चलन छ, उनीहरूलाई दर्शन गर्न बेलामा राम्रोसँग स्वागत गरेर आतिथ्यता दिएर त्यसपछि दर्शन गराएर खुसी पारेर अनि पशुपतिका भट्टजीहरूले माला साला जे जे लगाइदिने हो लगाउँदाखेरि आशीर्वाद राम्रो दिएर पठाएपछि उनीहरू प्रफुल्ल हुन्छन्। अनि यता जाने राष्ट्रपति अथवा जाने राज्य प्रमुखहरूसँग कुराकानी गर्न जाँदाखेरि त्यो दर्शनको कुरा गर्छन् उनीहरूले, आहा तिमीहरूको मन्दिर त गजब भयो भन्छन्। एकजना मान्छेले एउटा समूहले राम्रो गरिदिँदाखेरि जाने देशको हित हुन्छ, यसैले त्यो किसिमको टेम्पल डिप्लोमेसी पनि जाने पशुपतिबाट अब सुरु पहिला पनि भएको हो, त्यसलाई निरन्तरता दिन सक्यो भने अझ राम्रो हुन्छ जस्तो लाग्छ। विभिन्न तह र तबकाका मान्छेहरू अब अहिले पनि भारतबाट जाने हरेक वर्ष 100,000 को संख्यामा नेताहरू आउँछन् होइन, अब झन् नरेन्द्र मोदीजीले त्यो शपथ ग्रहण गर्नुभन्दा अगाडि नै म भगवान पशुपतिनाथको दर्शन गर्छु भनेर जुन एउटा संकल्प लिनुभयो र त्यसपछि आएर दर्शन गर्नुभयो, त्यसपछि त भारतीयहरूमा त जाने फेरि पशुपतिनाथ भनेपछि अहिले त यस्तो ठुलो क्रेज छ कि अहिले गएर हेर्ने हो भने पनि नेपाली भन्दा भारतीयहरूको भिड लागिरहेछ, यसैले त्यसलाई त्यो क्रेजलाई अझ कसरी बढाउने, अझ हिन्दूहरू बसेका बौद्ध धर्मावलम्बीहरू बसेका मुलुकहरूमा जाने उनीहरूलाई भिसाको लागि चाहिँ 10-15 दिनको चाहिँ निशुल्क गरिदिने, उनीहरूलाई यहाँ चाहिँ आउन कसरी सहयोग पुऱ्याउँछ, हाम्रो नेपालको एयरलाइनबाट हुन्छ कि अथवा कसरी हुन्छ कि, उनीहरूलाई ल्याउन सक्यो भनेदेखि मलाई लाग्छ यहाँ टुरिस्टको खाँचो पनि हुँदैन, टुरिज्म इन्डस्ट्री पनि राम्रो हुन्छ र साथसाथै भगवान पशुपतिनाथ जस्ता अरू मन्दिरहरूको विकास गर्नलाई पनि ठुलो योगदान पुग्छ। अब हामी कहाँ त देशभर मठ मन्दिर छन्, तर अब अवस्था बिजोग छ, त्यसैले त्यो सबैको लागि चाहिँ नि योजना बनाएर राम्रोसँग कमसेकम न्यूनतम सुविधाहरू धर्मशालाहरू बनाउने, त्यसपछि त्यहाँ जाने बाटोको पहुँच बनाउने, शौचालयहरू राम्रो बनाइदिने, सुगर सफाइलाई ध्यान दिने, एउटा समिति बनाइदिने, त्यसको जिम्मामा दिने गरिब नहुने भन्ने कुरै छैन, त्यसरी जाने जानुपर्छ। अब त्यसको लागि जाने नेपालमा भएका राम्रा मन्दिरहरूलाई एउटा जाने एक्जाम्पल बनाएर यस्तै गरौँ न भनेर जाने हो भनेदेखि मलाई लाग्छ नेपालमा भगवान पशुपतिनाथको साथसाथै अरू मठ मन्दिरहरू पनि घुम्न जाने मौका मान्छेहरूलाई मिल्ने भएको हुनाले नेपालमा धार्मिक पर्यटनको माध्यमबाट देशको टुरिज्म इन्डस्ट्रीलाई चाहिँ धेरै गर्न सकिन्छ।
1: पशुपतिनाथ र पाशुपथ क्षेत्रको दिगो संरक्षण र प्रचार हाम्रो साझा जिम्मेवारी हो। धार्मिक पर्यटन, शोधकर्ता र सांस्कृतिक प्रेमीहरूलाई आकर्षित गर्ने क्षमता यसले बोकेको छ। पशुपतिनाथ केवल विगतको स्मारक नभई आगामी पुस्ताको प्रेरणा स्रोतको रूपमा सदैव चम्किरहनेछ।
0: यसर्थ हामी सबैको कर्तव्य हो यस धरोहरलाई जोगाउनु। संरक्षणको अर्थ केवल भौतिक संरचनालाई मात्र जोगाउनु होइन, यहाँको आस्था, मूल्य र वातावरणलाई पनि सजीव राख्नु हो।
1: हामी यही उद्देश्यका साथ कार्यक्रम हाम्रो सभ्यता मार्फत केही श्रृङ्खलासम्म चर्चा गर्ने क्रममा छौँ। यसका लागि नियमित छौँ पशुपतिनाथको इतिहास, व्यवस्थापन र संरक्षण बारे प्रष्ट दृष्टि राख्नुहुने विज्ञ पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव पशुपतिनाथ र पाशुपथ क्षेत्रका जीवित ज्ञान कोष डाक्टर गोविन्द टण्डनसँग।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आगामी मंगलबार बिहान 7:25 बजे यो कार्यक्रम हाम्रो सभ्यता मार्फत फेरि हाम्रो भेट हुनेछ। त्यस बेला कार्यक्रम अवश्य सुन्नुहोला भन्ने अनुरोध गर्दै रत्नावली शर्मा र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।

0: kas būna spāv. Visa papēdā dīšķom, kēko maca pītē lātnī hom. Parpur manoranjan sahit matra ru 9 se 9 mai Dish Home ko FIFA World Cup 2026 season pass linuhos ra paunuhos 15 din dekhi 3 mahina samma sampurna channel herne package bonus yadi ajai linu bhayeko chaina bhane ajai najikai ko dealer dai marfat wa Dish Home ko customer support 01421766 ma samparka garnuhos
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ दीपक जङ्गमको स्वर अनि सङ्गीतमा रहेको यो सुदेश गान, रचना हो राम विक्रम सिंहजापतिको।

भर्खरै सुनायौँ ओम गुरुङको स्वरमा रहेको स्वदेश गान रचना अनि सङ्गीत सिरिजको। स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौँ रविन शर्माको स्वर, रचना अनि सङ्गीत हो गणेश रसिकको।

स्वदेश गानहरू सुनाउने क्रममा अबका लागि अन्तिम स्वदेश गान सुनाउँछौ सोम बज्राचार्य, सृजना श्रेष्ठ र साथीहरूको स्वर तेजनाथ घिमिरेको रचना अनि सङ्गीत सोम बज्राचार्यकै. यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ. रेडियो नेपाल सुन्दै रहनुहोला.

0: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
1: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: Ez bolna spal. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: असतो मा सते गमाए।
2: शिक्षाको नीति, अभ्यास र प्राप्ति।
3: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला।
2: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
4: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
5: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णलाई हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.nb मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौँ। आजको श्रृङ्खलामा हामी नेपालको शिक्षा प्रणालीको गुणस्तर, शिक्षाको पहुँचो, परीक्षा प्रणाली, शिक्षामा देखिएका असमानता लगायत विविध विषयमा कुराकानी गर्नेछौँ। यसको लागि हामीसँग आज हाम्रो पाहुनाको रूपमा हुनुहुन्छ कैलाली बहुमुखी क्याम्पस धनगढी कैलालीका सह प्राध्यापक डाक्टर रामचन्द्र बिनाडी। डाक्टर साहब, स्वागत छ कार्यक्रममा।
6: धन्यवाद।
5: खास गरेर पछिल्लो समय नेपाली विद्यार्थीहरू विश्वविद्यालयहरूमा कमी देखिन्छन्, उहाँहरू सङ्ख्या घट्दै गइरहेको छ र विद्यार्थीहरू विदेश नै सङ्ख्या बढिरहेको छ, त्यो हत्तै बढेको छ। एउटा लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरेको प्राध्यापकको हिसाबले हाम्रा विश्वविद्यालयहरूले विद्यार्थीहरूलाई स्वदेशमै किन रोक्न सकिरहेका छैनन्, हामीबाट कहाँनिर कमजोरी भएको छ, के पाउनु भएको छ यहाँले?
6: धन्यवाद भण्डारीजी। अब यसमा एउटा मात्रै फ्याक्टर होइन, धेरै फ्याक्टरले चाहिँ कन्ट्रिब्युट गरिराखेका छ होइन। सबभन्दा पहिले त नेपालको शिक्षा प्रणालीमा देखिएका कमी कमजोरीहरूमा पहिलो कमी कमजोरी गुणस्तरीय शिक्षाको कमी हुन्छ। यसमा हाम्रो शिक्षा प्रणाली अहिलेसम्म हामीले घोगन्ते प्रणालीलाई लिडिङ गर्दैरह्यौँ। विद्यार्थीको कन्सेप्ट नबनाइकन केवल रुट लर्निङमा मात्रै विद्यार्थीहरूलाई ज्ञान इनपुट गर्ने जो हाम्रो परम्परा भयो, त्यो एउटा मेजर फ्याक्टर हो। अब त्यसमा अर्को चाहिँ दक्ष शिक्षकको अभाव। शिक्षक चाहिँ खालि त्यो एजुकेसनल डिग्री मात्र लिएर हुँदैन, उसलाई ट्रेनिङ होइन, म सायुन यो चाहिँ मनोवैज्ञानिक विश्लेषण गर्न सक्ने क्षमता, चाइल्डले साइकोलोजी बुझ्न सक्ने कपासिटी, यो चाहिँ उसमा हुन बहुत जरुरी छ। अब त्यसलाई चाहिँ ट्रेनिङको खाँचो नै छ, धेरै ठाउँमा चाहिँ विद्यार्थी टिचरहरू ट्रेन्ड त्यति छैनन् र ट्रेन्ड भएका टिचरहरूले पनि राम्रोसँग आफ्नो ट्रेनिङको मर्म अनुसार विद्यालयमा काम गरिरहेका छैनन्। अर्को कुरो, अब शैक्षिक बेरोजगारी तपाईँले भनि नै हाल्नुभयो, अहिले युवाहरू पलायन भइरहेका छन्। त्यसको मेजर फ्याक्टर के हो भने यो बजार सुहाउँदो शिक्षा हामीसँग भएन, अनि तब चाहिँ यो विदेश पलायनको कुरो भयो। हामी शिक्षा थ्योरेटिकल पढाइरहेका छौँ तर उसको प्लेसमेन्ट चाहिँ मार्केटमा उसको प्लेसमेन्ट भइरहेका छैन, ऊ बेरोजगार साबित भएको छ। अर्को मेजर फ्याक्टर के हो भने यसमा यो दुई खाले शिक्षा प्रणाली, निजी र सरकारी, यी दुइटाको बिचमा ठुलो असमानता छ, निकै ग्याप छ। र अर्को मेजर फ्याक्टर के हो भने राजनीतिकरण। अझ उच्च विद्या उच्च शिक्षातिर त दलीय राजनीतिले एकदम विकराल रूप लिएको छ, ठुला ठुला पोस्टहरूमा होइन, त्यहाँ चाहिँ राजनीतिक दलका त्यहाँ बढी एक्टिभ भएका व्यक्तिहरूलाई राजनीतिक नियुक्ति गर्ने, उनीहरूको पर्फर्मेन्स नभए पनि उनीहरूको राजनीतिक दलसँगको अट्याचमेन्टको कारणले उनीहरूलाई चाहिँ त्यो पोस्ट दिने र उनीहरूसँग त्यो कार्यान्वयन गर्न सक्ने क्षमता नहुने, अथवा क्षमतै भए पनि
5: हजुर
6: त्यो चाहिँ विश्वविद्यालयको हितमा भन्दा पनि आफ्नो पार्टीका लिडरहरूलाई कसरी उनलाई प्लिज गर्ने, कसरी उनलाई चाहिँ खुसी पार्ने भन्नेतिर उनीहरू केन्द्रित रहने, अनि भौतिक

0: वास्तवमै देश सुहाउँदो र शिक्षालाई उत्थान गर्ने थियो। त्यसमा सरकारले खर्च पनि गर्यो, त्यसलाई एकछिन चाहिँ कार्यान्वयन पनि गरायो, तर त्यसको निरन्तरता दिन सकिएन। अब त्यसका मर्महरू, त्यसका इन्डिकेटरहरूलाई चाहिँ अहिले चाहिँ कुनै स्कुलले चाहिँ पालन गरिरहेका छैनन्। एउटा लक्ष्य जनशक्तिमा त्यो एउटा अवरोध भइरहेको छ। र यी सबैमध्ये एउटा मेजर कारण के हो भने ल्याक अफ मोटिभेसन। सबभन्दा पहिले टिचर मोटिभेट छैन र अनि उसले विद्यार्थीलाई मोटिभेट गर्न सकेका छैन।
1: त्यही
0: कारणले गर्दा नेपालको शैक्षिक क्षेत्र एकदम धाराशाही हुन पुगेको छ।
1: यहाँले गुणस्तरका कुरा गर्नुभयो र शिक्षक प्राध्यापकका पनि कुरा गर्नुभयो समग्रमा उहाँहरूको अवस्थाको बारेमा। तर आयोग दिएर नै पास भइसकेका शिक्षकहरू प्राध्यापकहरू माथि पनि प्रश्न उठाउँदाखेरि अलिकत त्यहाँनिर पनि त समस्या होला नि। उहाँहरूलाई एउटा चरण त पार गरेर जानुभएको हो, या हाम्रो त्यो प्रविधि नै उपयुक्त छैन, त्यसलाई पनि परिवर्तन गर्नु पर्ने अवस्था छ।
0: तपाईँलाई एकदम प्र्याक्टिकल चाहिँ तपाईँलाई जानकारी दिन्छु म।
1: हजुर,
0: सबभन्दा पहिले त टिचरमा को पर्फर्मेन्सको व्यक्ति चाहिँ आउनुपर्ने बाध्यता सिर्जना भएको छ। एससीमा सबभन्दा हाई प्रोफाइलका विद्यार्थीहरू साइन्सतिर, अरूहरू चाहिने सेक्टर एजुकेसन त्यो म्यानेजमेन्टतिर अन्त चाहिने जान्छन् र उनीहरूको एकदम कडा इन्ट्रान्स हुन्छ र त्यहाँ सेलेक्टेड हुन्छन्। र अब कतै कुनै फ्याकल्टीले एक्सेप्ट नगरेका विद्यार्थीहरूलाई एजुकेसनतिर जाने पर्मिसन छ। र अहिले हामी कलेजतिर हेर्छौँ भने सबभन्दा लो ग्रेडका विद्यार्थीहरू, लो पर्फर्मेन्सका विद्यार्थीहरू एजुकेसनतिर पढिरहेका छन्। अब तिनै विद्यार्थी गएर भोलि टिचर हुने हुन् अनि टिचरमा अब हामी चाहिँ टिचर सेलेक्सनमा पनि गइरहन्छौँ, त्यहाँ हेर्छौँ। अहिले हाम्रो यो कोटा सिस्टम छ, यति लो पर्फर्मेन्सका भएका विद्यार्थीहरूलाई हामीले त्यहाँ पास गर्नुपर्ने हुन्छ कि टिचर नै पाइँदैन, होइन? अब समथिङ इज बेटर देन नथिङ भन्ने जस्तै एकदम लो पर्फर्मेन्सलाई पनि पास गरेर त्यहाँ टिचरमा प्लेसमेन्ट गर्नुपर्ने अवस्था सिर्जना भएको छ। हाई क्वालिटीको टिचर नै त्यहाँ हामी पाउँदैनौँ र यो अवस्था देशको छ अहिले। अब यसको लागि चाहिँ हामी तलदेखि नै यो आधारभूत तहदेखि नै शिक्षकको लागि राम्रो म्यान पावर तलैदेखि नै ल्याउनु पऱ्यो र सबभन्दा बेस्ट म्यान पावरलाई टिचरतिर सिफ्ट गर्न सक्यो भने र उसले चाहिँ साइकोलोजिकल्ली होइन विभिन्न कुराहरू, देश परिस्थिति, भूगोल क्षेत्र हेरेर विद्यार्थीलाई मनोवैज्ञानिक तौरले लिड गर्न सक्छ, तब मात्रै हामीमा अलिकति सुधारको अपेक्षा गर्न सकिएला।
1: हजुर, जस्तै यहाँले भने जस्तै एक किसिमको सरकारले नीति नै बनाइसकेको छ, आयोग दिएर चाहिँ त्यसमा प्रवेश हुने हुनु त राहतमा अथवा चाहिँ करारमा पनि नियुक्त गर्ने प्रावधान छ, त्यसलाई चाहिँ सर्ट टर्मको लागि त्यो कुरा होला। तर यसरी पास भइरहँदाखेरि पनि यो प्रति आकर्षण छैन भन्नुभयो, यसलाई त बढाउनु पर्ने हुन्छ। के कारणले यसमा आकर्षण नभएको हो, के गरिदियो भने राम्रो हुन्थ्यो होला?
0: अब यसमा चाहिँ अलिकति देशको इकोनोमीले पनि कन्ट्रिब्युट गर्छ। सबभन्दा पहिले त मोटिभेसन नै महत्त्वपूर्ण कुरो हो, होइन?
1: हजुर,
0: विद्यार्थीहरू चाहिँ सुरुदेखि नै दुई तरिकाले मोटिभेट हुन्छन्, एउटा इन्ट्रिन्सिक मोटिभेसन, अर्को चाहिँ एक्सट्रिन्सिक मोटिभेसन भनिन्छ कि लाइफ स्टाइल, अरूको आफ्नो सोसाइटीका व्यक्तिहरूको लाइफ स्टाइल हेरेर अनि उनीहरू जस्तै आफू बन्ने हिसाबले उनीहरू त्यतातिरबाट मोटिभेट भएका हुन्छन्। अब त्यो मोटिभेसनको फ्याक्टर चाहिँ हाम्रो देशको परिवेशमा चाहिँ कमजोर देखिन्छ, खास गरिकन शैक्षिक क्षेत्रमा धेरै जसो हाम्रो सोसाइटीका चाहिँ सेरोफेरोमा बसेका व्यक्तिहरू सरकारी अफिसतिर काम गरेका र टिचिङतिर गरेका व्यक्तिहरूको लाइफ स्टाइल कम्पेयर गर्छन् र कम्पेयर गर्दा अलिकति ट्यालेन्ट मान्छे, अलिकति हुने खाने परिवारको मान्छे ऊ चाहिँ हाई लाइफ स्टाइल अपेक्षा गर्छ र त्यतैतिर आफ्नो ब्याकग्राउन्ड बनाउँछ। अब कमजोर विद्यार्थीले मात्र अनि कतै अन्त एप्रोचमा भएकाहरू अनि टिचिङतिर आफ्नो ब्याकग्राउन्ड तयार गर्छन् र यसरी तलबाट नै हाम्रो जरा कमजोर भएर अगाडिदेखि आउँछ र त्यसबाट अनि धेरै क्वालिटीको अपेक्षा गर्न सकिन्न। अब अहिले केही फिलहाल चाहिँ केही विद्यार्थीहरू जेन्युन निस्केका छन् र उनीहरूले आयोग पास गर्छन् र त्यहाँ चाहिँ केही त छ, तर त्यसको सङ्ख्या न्यून छ। अझ धेरै विद्यालयहरूमा धेरै शिक्षकहरू राहतमा छन्, तिनीहरूले कुनै टेस्टहरू नदिकनै होइन त्यसरी आइरहेको अवस्था छ। अहिले पालिकाहरूले चाहिँ त्यो सुरुवात त गरेका छन् तर तिनीहरूको मूल्याङ्कन प्रणाली नै के छ भने अब धेरै त्यहाँ त्यहाँ खै छैन सक्षम म्यान पावर भने जस्तो भए पनि काम त्यहाँ तिनीहरूलाई नियुक्त दिएर स्कुलमा

0: पठाउनुपर्ने अवस्था सृजना भएको छ। साइन्स टिचरहरू, म्याथ टिचरहरू कतिपटक भ्याकेन्सी खुल्दा पनि पाइरहेका छ। धेरै ठाउँमा म्याथ टिचरको त अझै अभाव छ।
1: यहाँले ग्रामीण क्षेत्रलाई बढी इङ्गित गर्नुभयो ती कुराहरू।
0: अब सहरी क्षेत्रतिर पनि यो चाहिँ स्कुल र हाई स्कुल, सरकारी स्कुल र निजी स्कुलको बिचको ग्याप चाहिँ धेरै छ।
1: हजुर,
0: यो ग्यापमा कस्तो छ भने अब निजी क्षेत्रतिर चाहिँ केही टिचरहरू ट्यालेन्टेड त छन् होइन, उनीहरू बढी विद्यार्थीलाई एक्टिभेट त गराउँछन्, तर साइकोलोजिकल्ली विद्यार्थीलाई लिड गर्न सक्ने क्षमता उनीहरूसँग पनि छैन। टिचर हुनको लागि त एकदम सबभन्दा पहिले त एकदम साइकोलोजिस्ट हुनु पऱ्यो कि, बाल मनोविज्ञान उसको महत्त्वपूर्ण चाहिने स्टडीको पार्ट हुनु पऱ्यो, तब मात्र उसको भित्रैदेखि उसले मोटिभेसन ड्राइभ गर्न सक्छ, इन्टरनल ड्राइभ गर्न सक्ने क्यापासिटी त्योसँग मात्र हुन्छ जो सेल्फ मोटिभेटेड हुन्छ। अब त्यस्तो म्यान पावर हामीसँग चाहिँ निजी स्कुलमा पनि कमै छ।
1: यहाँले राजनीतिक कुरा जोड्नु भएको थियो, विश्वविद्यालयहरूमा अथवा शिक्षा क्षेत्रमा राजनीतिकरणले गर्दाखेरि शिक्षा क्षेत्र तहस नहस भयो, बिग्रियो भन्दै गर्दाखेरि वर्तमान सरकारले त्यो क्षेत्रलाई राजनीतिबाट मुक्त गर्ने प्रयास गरेको छ, यसले के सुधार गर्न सकिने अपेक्षा गर्न सकिन्छ?
0: यो चाहिँ अलिकति राम्रो, अलि चाहिँ राम्रो प्रयास भएको छ। अझ अहिले यस्तै भन्न त सकिँदैन, यिनीहरूको कारण हेर्न बाँकी नै छ, तर चाहिँ स्टेपहरू चाहिँ सुधारमुख देखिन्छन्। सबभन्दा पहिले यो राजनीतिलाई चाहिँ विश्वविद्यालय विद्यालयबाट पृथक गर्न खोजिएको छ, यो एकदम सराहनीय र एकदम चाहिँ खुसीको चाहिँ अवसर हो देशको चाहिँ शिक्षा प्रणालीलाई मजबुत पार्नको लागि। म त त्यहाँ चाहिँ विद्यालय तहदेखि क्याम्पस तहसम्मका सबै सेक्टरमा अनुभव लिएको छु, र त्यहाँ राजनीतिक एप्रोच भएका व्यक्तिहरू र राजनीतिक एप्रोच नभएका व्यक्तिहरूको बिचको त्यहाँ विभेद कस्तो हुने गर्थ्यो के छ त्यो सबै मलाई थाहा छ। र टिचर हुनको लागि सबभन्दा पहिले त क्लासभित्र प्लेसमेन्ट उसको चाहिँ विद्यार्थीसँग उसको सहकार्य हुनु पऱ्यो, उसको मेन काम चाहिँ विद्यार्थी पढाउने हो क्या, बाहिर चाहिँ एक्टिभेसन उसको। अब हाम्रा चाहिँ टिचरहरू जो बाहिर अलि जसको पर्फर्मेन्स बढी छ, बाहिर एक्टिभेसन भएको कारणले उनीहरूको प्रमोसन हुने, उनीहरूलाई पोस्टमा लिड गर्ने, अगाडि बढ्ने, जो क्लासमा स्थापित भएको छ टिचर, जो विद्यार्थीसँग सम्पूर्ण समय व्यतीत गर्छ, विद्यार्थीलाई पढाउँछ, त्यसले चाहिँ ठाउँ नै नपाउने, अवसर नपाउने अहिले यो अवस्था सिर्जना भएको छ। तर अहिले नयाँ सरकारले आशा लाग्दा योजनाहरू ल्याएको छ, अब कार्यान्वयन पछि हेरौँ।
1: पछिल्लो समयमा एसीको नतिजा, प्लस टूको नतिजा यद्यपि त्यसमा केही कुराहरू उठेका होलान्, प्रश्नहरू उठेका होलान्, तर जुन लामो समयसम्म रिजल्ट नआउने, शैक्षिक सत्र नै ग्याप हुने यी परम्पराहरू चाहिँ त्यसको त अन्त्य भयो नि है?
0: त्यो त चाहिँ राम्रो भयो, तर अलि अलि यिनीहरूले हतार चाहिँ अलि बढी गरे कि
1: होइन,
0: यसले गर्दा केही विकृति देखिएका छन् कि भन्ने हो। जो पहिलेको चाहिँ एकदम लामो ड्युरेसन थियो त्यो त कुनै हालतले पनि राम्रो थिएन। अब त्यसलाई मिनिमाइज गर्न यिनीहरूले चाहिँ अलिकति छिटो छरिटो पन्त जाए, तर ती पुरानै मान्छे पुरानै मनोवृत्ति कहीँ त्यसो गर्दाखेरि विद्यार्थीको राम्रोसँग चेकअप भएन कि कहीँ लिकेज भएन कि भन्ने आशंका त छ। तर यो चाहिँ सुधार अब यही तर गर्नुपर्ने यही नै हो, विद्यार्थीहरूलाई पेन्डिङमा धेरै लामो समयसम्म राख्न सकिँदैन, उनीहरूलाई चाहिँ उनीहरूलाई त्यो ग्यापबाट तुरन्त चाहिँ प्लेसमेन्ट गर्नुपर्छ र स्टेप चाहिँ सुधारोन्मुख नै छन्।
1: यो शिक्षक र प्राध्यापकको गुणस्तर र जवाबदेहिताका कुराहरू पनि उठ्ने गरेका छन्। अक्सर आरोप के लाग्ने गरेको छ भने विद्यालय वा विश्वविद्यालयका शिक्षक वा प्राध्यापकले स्थायी भइसकेपछि खासै आफू अपडेट नहुने, पुरानै नोटको आधारमा उहाँहरू अगाडि बढ्ने, यसले गर्दाखेरि प्राध्यापकहरूको आफ्नै उहाँहरूको पनि चाहिँ जुन वृत्ति विकास हुनुपर्ने त्यो नभइ दिँदाखेरि जुन किसिमले शिक्षा दिनु पर्थ्यो, जुन किसिमले प्राध्यापन गर्नु पर्थ्यो, जुन किसिमले शिक्षण गर्नु पर्थ्यो त्यो हुन सकेको छैन, शिक्षक प्राध्यापकहरूले पनि आत्मसमीक्षा गर्न नसकेको भन्ने आरोप लाग्दै आएका छन् नि।
0: त्यो वास्तवमै हो, सबभन्दा पहिले त इथिक्स हुनु पर्यो होइन, हरेक टिचर भने त सबैभन्दा उच्च सेक्टरको मान्छे हो होइन, ऊ चाहिँ उसले आफ्ना आफ्नो पेसालाई पैसासँग अनि सम्मानसँग आदि त्यसरी नाजेर हिँड्न हुँदैन। सबभन्दा पहिले त ऊ इथिकल हुनु पर्यो, मैले विद्यार्थीलाई के दिएँ, उनीहरूले मबाट के पाएँ भन्ने कुरोको उसले चाहिँ सेल्फ मोटिभेसन गर्नु पर्यो, र अनि त्यो उसँग इथिक्स भइसकेपछि तब मात्रै चाहिँ काम राम्रो हुन्छ। अब अहिले यो सरकारी विश्वविद्यालयतिर स्कुलतिर यो तपाईँले भन्नुभएको समस्या नभएको होइन। निजीमा सञ्जेल त्यहाँ निजीको चाहिँ प्रिन्सिपल अथवा त्यहाँको चाहिँ फाउन्डरले उसलाई खुसी पार्नको लागि एकदम खटेर एकदम मरेर काम गर्ने, तर सरकारी भइसकेपछि त्यसको अनुगमन प्रणाली फितलो भएको कारणले, जवाबदेहिता कम भएको कारणले अनि जब पाकिहाल्छ स्यालेरी आइहाल्छ भन्ने हिसाबले काममा चाहिँ धेरै इन्टेन्सिभली काम नगरेको चाहिँ देखिएको छ। तर अब त्यो सबैमा होइन, केही त्यस्ता व्यक्तिहरू हुन्छन् जो चाहिँ हरेक ठाउँमा काम सुरु गरिरहेका हुन्छन् र अब यसमा अनुगमन हुनुपर्छ।
1: यहाँले यो भन्दै गर्दाखेरि हाम्रा प्राध्यापकहरू हाम्रा शिक्षकहरू तुलनात्मक रूपमा एक किसिमको परीक्षा पार गरेर आइसकेका हुन्छन् होइन, उहाँहरू चाहिँ योग्यताको हिसाबले नि बाहिर देशतिर जाँदाखेरि उहाँहरू योग्य एकदमै नाम कहलिएका प्राध्यापकहरू पनि देशभित्र प्राध्यापन गर्दाखेरि त्यति चासो दिएको देखिँदैन, खास गरेर उहाँहरूमा जुन किसिमको शिक्षा दिनुपर्ने कलाका कुराहरूमा त प्रश्न उठाउने कुरो भएन, किनभने बाहिर जाँदाखेरि चाहिँ नाम कहलिएका हुन्छन्, तर देशमा जुन किसिमले मेहनत गर्नुपर्ने हो उहाँहरू नगरेको हो कि, यसमा पनि के हेर्नुपर्ने बेला हुन्छ कि, किनभने स्थायी भइसकेपछि म भइसकेँ स्थायी अब के हुन्छ र भन्ने किसिमको जुन मनोवृत्तिको विकास हुन्छ नि त्यसलाई पनि कहीँ कहीँ लगाम लगाउनु पर्ने स्थिति भएको कि।
0: पक्कै पनि मैले भने नि सबभन्दा पहिले चाहिँ टिचरमा इथिक्स हुनु पर्यो होइन, उसँग नैतिक आचरण हुनु पर्यो र उसँग क्षमता छ उसले दिन सक्छ तर ऊ दिन चाहँदैन, किनभने त्यही क्षमता थोरै बाहिर प्रदर्शन गर्ने बित्तिकै उसको मार्केट भ्यालु बढ्छ होइन, तत्कालको इमिडिएट रिटर्न उसले त्यहाँ पाउँछ, अलिकति उसको पब्लिसिटी हुन्छ, त्यसैले त्यो त्यो आफ्नो संस्थालाई त उसले खालि चाहिँ नि फाइदोको लागि मात्र गरिरहेको हुन्छ, त्यहाँका विद्यार्थीहरू त्यहाँका चाहिँ नि अरू व्यक्तिहरू त्यहाँका स्टाफहरू त्योबाट कम बेनिफिटेड हुन्छन्, तर बाहिर ऊ चाहिँ आफ्नो पर्फर्मेन्स अलिकति आफ्नो चाहिँ नि सोसल एक्टिभिजम बढी बढाउँछ क्या। नेपालमा यस्तो धेरै भइरहेको छ, ठुला ठुला प्रोफेसरहरू जुन चाहिँ आए विदेशबाट होइन राम्रो शिक्षा लिएर आए, उनलाई चाहिँ नि विश्वविद्यालयले लगानी गर्यो पढायो, तर आएर चाहिँ नि ती चाहिँ विश्वविद्यालयमा पढाइदिँदैनन् या त त्यो जबै छोडेर हिँडिदिन्छन् या चाहिँ अन्त अरू देशहरूमा प्लेसमेन्ट त्यहाँ गएर बसिदिन्छन्। त त्यसैले देशले चाहिँ अब त्यसको कारण के हो भन्दाखेरि त त्यहाँ चाहिँ उनीहरू बाहिर जति पाउँछन् त्योभन्दा कम पाउने भए त्यो कारणले उनीहरू चाहिँ चेन्ज हुन चाहन्छन्।
1: पछिल्लो समय गुणस्तरीय शिक्षाको कुरा गर्दाखेरि अहिले गुणस्तरीय शिक्षा महँगो भइरहेको अवस्था जसले गर्दाखेरि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले चाहेर पनि प्राविधिक शिक्षा अथवा गुणस्तरीय शिक्षाको कुरा गरौँ न पढ्न सक्ने अवस्था छैन, यसको अन्त्यको लागि हामीले कसरी अगाडि बढ्नु पर्ला? हुन त केही निश्चित कोटाहरू नछुट्याएको होइन, सरकारले कोटाहरू पनि छुट्याएको थियो छ, तर पनि ती कोटा पनि जुन वर्गले पाउनुपर्ने त्यो पाउन सकिरहेको अवस्था छैन सबै ठाउँमा।
0: अब यो कुरो देशको इकोनोमीसँग जोडिन्छ, देशको चाहिँ इकोनोमिक कपासिटी कस्तो छ, उसले आफ्नो नागरिकहरूलाई कति आर्थिक सुविधा दिन सकेको छ, उनीहरूको पारिवारिक स्ट्यान्डर्ड के छ भन्ने कुरोमा भर पर्छ। अब जसले जसको इकोनोमिक स्ट्यान्डर्ड अलि साउन्ड छ उसले निजी विद्यालयहरू हेर्छ, सहरतिर जान्छ होइन, अब जसको त्यो छैन उसले चाहिँ सरकारी स्कुलहरू गाउँकै छेरोछेरोमा रहेका विद्यालयहरू तिनीहरू नै चाहनुपर्ने हुन्छ, त्यहाँ न भवनको अवस्था छ न टिचर सफिसियन्ट छन्। यहाँ धनगढीमै म अस्ति एक दुईवटा स्कुलतिर गइरहेको थिएँ, त्यहाँ चाहिँ एउटा क्लास कोठामा दुई तिनवटा कक्षाहरू राखेर अध्यापन गराइरहेको अवस्था छ, त भने अब त्यहाँ हामी के क्वालिटीको अपेक्षा गर्न सक्छौँ? ती दुई तिनजना टिचरहरू सँगसँगै जान्छन्, एउटै जियोग्राफी छ त्यो क्लासरुमको, अनि एउटाले एउटा विषय पढाउँछ अर्कोले एउटा जान्छ, एउटाको साउन्ड उता पुग्छ अर्कोको साउन्ड यता पुग्छ, बोर्डमा लेखेका उनीहरूले लेखेका बोर्ड सन्तुष्टिरहेका छन्, दुई क्लासको विद्यार्थीले तिन क्लासको बोर्डको कुरो सारिदिए आउँदो रहेछ, अस्ति बडा रमाइलो त्यहाँ भइरहेको थियो, यो अवस्था भइरहेको छ।
1: त्यति मात्र नभएर विद्यार्थीहरूमा अहिले धैर्यताको पनि देखिन्छ होइन, उहाँहरूमा धैर्यता देखिँदैन, उनीहरू छिटो नतिजा अथवा छिटो पैसा कमाउन चाहन्छन्, यस्तो अवस्थामा उनीहरूलाई उद्यमशीलताको कुरा हुन् या सृजनशीलताका कुरा हुन् त्योतर्फ आकर्षण गर्नको लागि शैक्षिक संस्थाहरूले वातावरण बनाउन सकेका छन् कि छैनन्, कस्तो वातावरण बनाउनु पर्ला?
0: यो त शैक्षिक संस्थामाथि राज्यले नियन्त्रण गर्नु पर्यो, उनीहरूलाई राज्यले रेगुलेट गर्नु पर्यो, जो त्यो संस्थाको उत्थानका लागि बनिएका नीति नियम र कार्यान्वयनका कृति चाहिँ योजनाहरू छन् तिनीहरूको समयोचित कार्यान्वयन भइरहेको छ कि छैन भन्ने जस्तै मैले एआरको कुरा गरेँ. अब त्यो एक दुई वर्ष चाहिँ लागू गरियो एउटा विद्यालयमा खुब मेहनतका साथ, अब त्यो दोस्रो वर्षदेखि त्यसको अनुगमन नै रोकियो भने त्यसलाई त राज्यले नियन्त्रण गर्नु पर्यो. अब सबभन्दा पहिले त सेल्फ मोटिभेसन भयो, अब सेल्फ मोटिभेसन सबैमा नहुन सक्छ र उनीहरूलाई रेगुलेट गर्नुपर्ने हुन्छ. अब यसमा राज्य सेक्टर चाहिँ कमजोर भयो भने यी सबै हुन्छन्. अब विद्यार्थीहरू किन चाहिँ अब बाहिर पलायन हुन्छन् भन्ने कुरो त उनीहरूले कम्पेयर गर्छन् नि हाम्रो देशको चाहिँ सिस्टम अनि बाहिरको सिस्टम, अनि त्यहाँबाट ऊ मोटिभेट हुन्छन्. त्यहाँ थोरै कामले पनि धेरै चाहिँ उनीहरूको इकोनोमिक एबिलिटी बढ्न सक्छ. यो कारणले गर्दाखेरि देशभित्र चाहिँ सुरक्षित र सन्तुष्ट हुने अवस्था सिर्जना हुँदैन. अब यसको लागि हाम्रो शिक्षा प्रणाली नै कस्तो भयो भने एकदम थ्योरिटिकल भयो क्या. अब अहिले चाहिँ हामीसँग के छ भने यता म धनगढीबाट बोल्दैछु, यहाँ हाम्रो चाहिँ बोर्डर चाहिँ इन्डियासँग छ. इन्डियाबाट अहिलेको सरकारले सामग्रीहरू चाहिँ आयात गर्नमा अलिकति रोक लगाएको कारणले धनगढी बजारमा फलफुलहरूको अभाव छ. अनि केराहरू अहिले यहाँ हामी कहाँ प्रशस्त फल्छन्, हाम्रो माटो चाहिँ केरा उत्पादन गर्नको लागि उपयुक्त छ, हामीसँग जग्गा छ, जमिन छ, सबै कुरो छ, तर हामी कहाँ त्यो उत्पादन भइरहेको छैन होइन. अहिले चाहिँ एक दर्जन केराको 150-200 रुपियाँ मार्केटमा लिन्छन् तर चाहिँ अभाव छ, पाइँदैन. अब हाम्रो शिक्षा चाहिँ त्यतातिर जानु पऱ्यो कि हामीसँग भएको साधन स्रोतलाई हामी युटिलाइज नगर्ने होइन, त्यहाँ चाहिँ विद्यार्थीलाई मनस्थिएन भने केवल हाम्रा विद्यार्थीहरूलाई लोकसेवा अनि त्यसपछि यस्तै यस्तै सेक्टरतिर मात्र शिक्षा यदि केन्द्रित राख्यो भने समस्या त आइहाल्छ. र अबको शिक्षा चाहिँ रोजगारमूलक हुनु पर्यो, तब मात्रै देशमा शैक्षिक संस्था उभो लाग्छ.
1: डाक्टर साहब, यहाँले प्राध्यापनको कुरा गर्दाखेरि क्याम्पसदेखि क्याम्पसमा नि प्राध्यापन गर्नुभयो, विद्यालयदेखि विश्वविद्यालयसम्म प्राध्यापन गर्नुभएको छ, शिक्षण गर्नुभएको छ, र अध्ययनको हिसाबले पनि स्वदेश र विदेशका विश्वविद्यालयमा पनि यहाँले अध्ययन गर्नुभयो. के फरक पाउनु भएको छ विदेशको शिक्षा प्रणाली र यहाँको शिक्षा प्रणाली, हामीले कहाँनिर चाहिँ सचिनुपर्ने बेला भएको छ?
0: अब सबभन्दा पहिले त विदेशी शिक्षा प्रणाली प्र्याक्टिकल छ क्या. र म मेरै युनिभर्सिटीको र चाहिँ बाह्य युनिभर्सिटीको चाहिँ इक्जाम्पल दिन्छु.
1: हजुर,
0: जस्तै ब्रिटेनमा के छ भने हप्ताको 2 दिन अथवा 3 दिन, 3 दिनभन्दा बढी उनीहरू चाहिँ नि क्लास सुरु गर्दैन उच्च शिक्षातिर, खास गरिकन ब्याचलर डिग्रीतिर मास्टर्सतिर 3 दिन मात्र क्लास गर्छन् र अनि बाँकी चाहिँ विद्यार्थीहरूलाई असाइनमेन्ट दिन्छन् र विद्यार्थी त्यो असाइनमेन्ट एकदम इन्टेन्सिभली हेर्छन् के. अनि ऊ विद्यार्थी चाहिँ त्यो असाइनमेन्ट क्लासमा गएर टिचरले भनेका कुरामा कम टाइम वेस्ट गर्छ र आफू सर्च गर्ने त्यो असाइनमेन्ट कम्प्लिट गर्ने होइन लाइब्रेरी स्टडी गर्नेतिर ऊ चाहिँ बढी व्यतीत रहन्छ. अनि हामी कहाँ हाम्रो युनिभर्सिटीले पनि त्यही कन्सेप्ट ल्याएर हामीसँग अहिले हाम्रो विश्वविद्यालयमा चाहिँ यो सेमेस्टर सिस्टम अनुसार हामी पढाउँछौँ. हामीले 3 दिन क्लास लिने र बाँकी तीन दिन चाहिँ विद्यार्थीहरूले त्यस्तै असाइनमेन्ट कम्प्लिट गर्ने, रिसर्च गर्ने आदि कुराहरूको पाठ्यक्रम तयार गऱ्यौँ. तर हाम्रा विद्यार्थी र हाम्रो कल्चर जो ट्रेडिसनल कल्चर थियो ट्युको चाहिँ 6 दिन क्लास हुने, टिचरले 45 मिनटका क्लासहरूमा बोलिराख्ने अनि विद्यार्थीले सुनिराख्ने, घर जाने, क्लास सकिने, पढाइ हुने, यो सिस्टमबाट मोटिभेटेड भए हाम्रा विद्यार्थी लिडरहरू पनि त्यही सिस्टमबाट मोटिभेट भए अनि हाम्रा गार्जियनहरू पनि त्यही भए. र हामीले 3 दिन मात्र पढाएर विद्यार्थीलाई घर पठाएर ल तिमीहरू अब यति असाइनमेन्ट गर भनेर पठाउँदा गार्जियनहरूको कम्प्लेन आयो, ल कलेजले हाम्रा विद्यार्थीलाई जम्मा 3 दिन मात्र पढाउने, माघी दिन चाहिँ हाम्रो त्यही कहाँ घुमेर बस्छन्, काम नै हुँदैन भनेर ल अब त्यस्तो बेला हामीले सेमेस्टर सिस्टमको नम्स चाहिँ पालन गर्न सकेनौँ.
1: हजुर,
0: अनि हामीले असाइनमेन्ट त दिन्छौँ तर असाइनमेन्ट हामी पनि चेक गर्दैनौँ राम्ररी, होइन उनीहरूले गरे कि गरेन कि त्यो अनुसारले हामी विद्यार्थीसँग कुनै उनीहरूको एकाडेमिक ट्रिट गर्दैनौँ. अनि यो कारणले गर्दाखेरि अब हामी चाहिँ खालि देखावटी कागजी घोडा मात्र बनाउँछौँ र उनीहरू चाहिँ प्र्याक्टिकल्ली काम गर्छन् र गराउँछन्, फरक यो छ.
1: त्यसो भए अभिभावक, शिक्षक र विद्यालय र सरकार बिच जुन किसिमको समन्वय हुनुपर्थ्यो, जसरी अगाडि बढ्नु पर्थ्यो, जसरी एकले अर्कालाई बुझाउनु सक्नु पर्थ्यो, त्यो नसकेको कारणले यस्ता समस्या देखाउने अन्य कुनै कारणहरू पनि छ।
0: अब युनिभर्सिटीले विदेशी विश्वविद्यालय हेरेर हामी त्यहाँ सेमेस्टर सिस्टम लागू गर्यो, अनि हामी केही टिचरहरू त्यो सिस्टमबाट मोटिभेटेड थियौँ, होइन। अब त्यो चाहिँ सेमेस्टर सिस्टमबाट पढ्दै नपढेका, त्यसको नम्सै नबुझेका टिचरहरू पनि हामीसँग छन्, उनीहरू त्योसँग डिमोटिभेट भए र त्यसको इम्पोर्टेन्स त न हामीले ती टिचरलाई बुझाउन सक्यौँ, न गार्जियनलाई बुझाउन सक्यौँ, न विद्यार्थीलाई बुझाउन सक्यौँ। र त्यसले अनि अब सेमेस्टर सिस्टम भयो, तर चाहिँ इयरली सिस्टम अनुसार हामी काम गरिरहेका छौँ अहिले।
1: यहाँले के अगाडि भन्नुभएको थियो, हाम्रो बजार एकातिर छ, शिक्षा प्रणाली एकातिर अथवा शिक्षा क्षेत्रको अथवा शिक्षाले हाम्रो शिक्षा अर्कोतर्फ छ भन्दै गर्दाखेरि हामीसँग प्राविधिक शिक्षाहरू पनि छन्, त्योतर्फ त हामीले डोर्याउनु नसकेको या बुझाउनु नसकेको हो कि के देखिन्छ?
0: प्राविधिक शिक्षातिर हामीले विद्यार्थीहरूलाई आकर्षण गर्न सकेका छैनौँ,
1: किनभने अहिले एससी दिने बित्तिकै अथवा प्लस टू गर्ने बित्तिकै के पढ्ने, डक्टर, इन्जिनियर भन्न हाम्रो सोच फरक जान सकेका छैन नि, परम्परागत सोच छ नि।
0: परम्परागत सोच हो। अब हामी चाहिँ अहिले केही सीमित विद्यार्थीहरू अहिले इलेक्ट्रोनिकतिर खाने पानीको चाहिँ सेवातिर चाहिँ छन्, तर अब त्यहाँ पनि त्यो प्लेसमेन्टको अभाव छ। अब थोरै विद्यार्थी मात्र, स्वास्थ्य सेक्टरतिर थोरै मात्र त्यहाँ प्लेसमेन्ट हुन पाउँछन्, अब यो इलेक्ट्रोनिकतिर पनि थोरै हुन पाउँछन्। अब पपुलेसन बढी छ र अन्त हामीसँग उद्योग यिनीहरू छैनन्, र त्यसैले अब यहाँका प्रोडक्टहरूले या त लोकसेवा दिने या त कुनै शिक्षक आदिको आयु दिने, अब कृषिमा काम गर्ने यस्तो आधुनिक कृषि प्रणाली पनि नभएको, त्यसको बजारीकरण पनि नभएको, अनि त्यसैले उनीहरू चाहिँ विदेशको ता विदेश पलायन हुने र विदेश मात्र ताक्ने अवस्था
1: सिर्जना भएको। हजुर, यसको लागि नीतिगत सुधारका कुराहरू पनि आवश्यक पर्छ, हामीले शिक्षा नीतिमा के कस्तो सुधार गर्नु पर्ला त्यसको लागि?
0: शिक्षा नीतिमा सबभन्दा पहिला त हाम्रो व्यवसायमूलक शिक्षा, प्राविधिक शिक्षा, होइन, यो शिक्षा हुनु पर्यो। अब यहाँ व्यवसायमूलक मैले अघि तपाईँलाई केरा इक्जाम्पल दिएँ, होइन।
1: हजुर,
0: हामीसँग अहिले उपभोक्ताहरू त छन् नि हाम्रो देशमा, विदेशबाट ल्याएको चिज उपभोग गर्न हुने, आफ्नो देशमा उत्पादन गरेको चिज उपभोग गर्न नहुने भन्ने कुरो हुँदैन। त्यसैले हामीसँग भएका उपभोक्ताहरूको निड अनुसार हामीले हाम्रै देशमा बाटो सुहाउँदो शिक्षा प्रणाली चाहिँ लागू गर्नुपर्छ, त्यहाँबाट म्यान पावर डेभलप गर्नुपर्छ र त्यसको चाहिँ प्लेसमेन्ट। धेरै वर्ष पहिले डडेलधुरा जिल्लामा एउटा अमेरिकन प्रोजेक्ट आएको थियो, उसले के बनाएको थियो भने यो सुपका दुई तिनवटा जिल्लाहरू दिनुहोस् हामीलाई, हामी काउली उत्पादन गर्छौँ, एकदम अर्ग्यानिक काउली।
1: हजुर,
0: र त्यो चाहिँ त्यो सबै चाहिँ हामीलाई लिजमा दिनु पऱ्यो र हामी चाहिँ तपाईँ त्यहाँका मान्छेहरूलाई रोजगार पनि दिन्छौँ भनेर त्यो डिमान्ड राखेको थियो। तर त्यति बेलाको धेरै पहिलेको कुरो हो, त्यति बेलाको सरकारले पछि के भयो एग्री गरेन। हो त, विदेशहरूको चाहना हाम्रो भूगोलमा उनीहरू चाहिँ त्यसरी त्यस्तो स्कोप देखिरहेका छन्, तर हाम्रो चाहिँ जम्मै चाहिँ पाहाडहरू जम्मै बाँझा छन्, तराईका धेरै भूभागहरू बाँझा छन्, खेतबारीमा काम गर्ने श्रमिक भेटाइँदैन, खालि जम्मै केही पैसा भएका पपुलेसन सहर केन्द्रित भएका छन्, सहरको सेरोफेरो मात्र घनत्व बढाइरहेका छन्, र अरू हाम्रो चाहिँ जो खास चाहिँ उत्पादनका सेक्टरहरू हुन् तिनीहरू सबै चाहिँ बाँझा छन्।
1: हजुर, हुन्छ, हामीलाई समय दिनुभयो, आफ्नो महत्त्वपूर्ण समयको लागि यहाँलाई धन्यवाद।
0: ल, धन्यवाद यहाँलाई पनि मलाई चाहिँ बोल्ने अवसर दिनुभएकोमा।
1: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ कैलाली बहुमुखी क्याम्पस धनगढी कैलालीका सहप्राध्यापक डाक्टर रामचन्द्र बिनाडीसँग। यसै कुराकानी सँगसँगै शैक्षिक बहस यहीँ पुरा हुन्छ। प्राविधिक मित्र रमा अग्रेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु, नमस्ते।
2: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
3: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
2: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
4: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ शास्त्रीय सङ्गीत। कलाकारहरू हुनुहुन्छ शास्त्रीय गायनमा नारायण प्रसाद तण्डुकार, राग मेघ मल्हार, तबलामा हुनुहुन्छ होमनाथ उपाध्याय, हार्मोनियममा हुनुहुन्छ कुमारलाल श्रेष्ठ र तानपुरामा हुनुहुन्छ रूपानी उपानी।

0: भर्खरै सुन्नुभयो शास्त्रीय सङ्गीत। कलाकारहरू हुनुहुन्थ्यो शास्त्रीय गायनमा नारायण प्रसाद तन्डुकार, राग मेघ मल्हार, तबलामा हुनुहुन्थ्यो होमनाथ उपाध्याय, हार्मोनियममा कुमारलाल श्रेष्ठ र तानपुरामा हुनुहुन्थ्यो रूपा नेउपाने।
1: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
2: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
5: कहिले र कुन खोप लगाउने त?
4: 15 महिनासम्मका बाल बालिकाले
5: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी, हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी, हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी, हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
4: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
5: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 मा पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौँ।
4: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
1: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
2: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
0: यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आज र भोलि देशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन सरकारको आग्रह। एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति। भेनेजुएलामा भूकम्पपछिको उद्धारमा ढिलाइ हुँदा स्थानीय बासिन्दा आफै भग्नावशेष खोतल्दै र फिफा विश्व

0: र मोरक्को खेल्दै। समाचार विस्तारमा राष्ट्रिय विपद बना रहेको जनाएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढी, पहिरो, नदी तथा खोलामा पानीको सतह बढ्ने, कटान तथा डुबानको जोखिम उच्च रहनेछ। आकस्मिक बाढी आउन सक्ने, खोला तथा नदी आसपासका बस्ती पहिरोको जोखिममा रहेका क्षेत्र तथा खोला किनारका बासिन्दाले अनावश्यक आवत जावत नगर्न र सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न हिजो अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पूर्व अर्थमन्त्री पौडेललाई थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। राष्ट्रिय सभाले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शिक्षामा गरिब वर्गको सहज पहुँच, दलित र गरिबीको रेखामुनि रहेका बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउने तथा विद्युतको प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई थप औपचारिक बनाउन आयकर र मूल्य अभिवृद्धि करमा सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा उद्योग मैत्री वातावरण निर्माण गर्ने र कर प्रणालीका विकृति हटाउने व्यवस्था गरिएको बताउनुभयो। सरकारले जनताको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढाएको डोल्पाको जगदुल्ला जलविद्युत आयोजना निर्माणको काम सुरु भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै निर्माण अगाडि बढेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो। कुल 106 मेगावाट क्षमताको सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत खरिद बिक्री सम्झौता, वित्तीय व्यवस्थापन, उत्पादन अनुमति पत्र तथा उद्योग दर्ता लगायत काम यसअघि नै भइसकेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15, *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। सभामुख डोलप्रसाद अरियालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि, तथ्याङ्क विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढिरहेको परिप्रेक्ष्यमा नेपालको लेखा परीक्षण व्यवस्थापन प्रणालीलाई पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयको 68 वार्षिकोत्सव समारोहमा उहाँले कम्प्युटर सहायता प्राप्त लेखा परीक्षण उपकरणको प्रभावकारी प्रयोग, जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा महालेखाले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। गत साताको शक्तिशाली 2 भूकम्पबाट प्रभावित भेनेजुएलाका धेरै क्षेत्रमा सरकारी उद्धार तथा राहत पर्याप्त रूपमा नपुगेको भन्दै स्थानीय बासिन्दाले आफ्ना आफन्त र छिमेकीको खोजी आफै गरिरहेका छन्। सबैभन्दा बढी प्रभावित बन्दरगाह सहर ला गुआइरामा स्थानीयवासीले फलामका रड, हथौडा र कुटोको सहायताले भग्नावशेष हटाउँदै हराइरहेका आफन्तको खोजी गरिरहेका बीबीसीले उल्लेख गरेको छ। अझै पनि 10,000 मानिस बेपत्ता रहेको अनुमान गरिएको छ। हालसम्म 1,700 भन्दा बढी मानिसको मृत्यु पुष्टि भएको छ। गत बुधबार 39 सेकेन्डको अन्तरमा 7.2 र 7.5 म्याग्नेच्युडका 2 शक्तिशाली भूकम्प उत्तरी ला गुआइरा राज्यमा जाँदा करिब 800 भवन पूर्ण रूपमा भत्किएका थिए। अन्तर्राष्ट्रिय उद्धार टोली घटनास्थलमा पुगे पनि जीवित मानिसहरू भेटिने सम्भावना भने अब क्रमशः कमजोर बन्दै गएको छ।

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ। अप्रिलमा सुकीलाई नजरबन्दमा राखिएको जुन्ताको दावीप्रति गम्भीर शंका व्यक्त गर्दै उहाँले सुकी अझै राजधानी नेपिटो स्थित जेलमै रहेको विश्वास व्यक्त गर्नुभयो। लन्डनमा क्युदो न्यूजसँगको अन्तर्वार्तामा एरिसले सुकीलाई जेलबाट आवासीय स्थानमा सारिएको भन्ने सैन्य सरकारको दावी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताउनुभयो। अब खेल समाचार। ब्राजिल र पाराग्वे फिफा विश्वकप 2026 अन्तिम सोह्रमा प्रवेश गरेका छन्। गैराती भएको खेलमा जापानलाई हराउँदै ब्राजिल र जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम सोह्रमा प्रवेश गरेका हुन्। जर्मनीलाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै पाराग्वे अन्तिम सोह्रमा स्थान बनाउन सफल भयो। निर्धारित समय र अतिरिक्त समयसम्म खेल बराबरीमा सकिएपछि खेलको नतिजा टाई ब्रेकरमा पुगेको थियो। अब पाराग्वेले अन्तिम सोह्रमा फ्रान्स र स्विडेन बीचको विजेतासँग खेल्नेछ। यस्तै 5 पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा 1 गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जापान विरूद्ध जित निकालेर अन्तिम सोह्रमा पुगेको हो। जापानका काइसु सानोले खेलको 29 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलको 56 मिनटमा ब्राजिलका कासे मिरोले हेड मार्फत गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। खेलको दोस्रो हाफको अतिरिक्त समयमा ग्राबियल मार्टिनेलीले निर्णायक गोल गरेपछि जापानलाई 2-1 पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम सोह्रमा प्रवेश गर्न सफल भएको हो। नकआउट चरणको खेलमा अहिले नेदरल्यान्ड्स र मोरक्को प्रतिस्पर्धा गरिरहेका छन्। निर्धारित 90 मिनटमा 1-1 गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका तराई भागमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने तथा कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भागका थोरै स्थानमा अधिकदेखि अत्यधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मधेस, बागमती र कर्णालीका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 30.2 र न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। आज र भोलि देशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन सरकारको आग्रह। एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति। भेनेजुएलामा भूकम्पपछिको उद्धारमा ढिलाइ हुँदा स्थानीय बासिन्दा आफै भग्नावशेष खोतल्दै। र फिफा विश्वकप अन्तर्गत जापानलाई हराउँदै ब्राजिल तथा जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम सोह्रमा अहिले नेदरल्यान्ड्स र मोरक्को खेल्दै। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

kas būna spāv. Visa top ir nordīšu hom, kelko maca pītre lāpni hom. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

आदरणीय श्रोता मित्र नमस्कार, ग्रेटर ग्रेस चर्चको प्रस्तुति रेडियो कार्यक्रम प्रेमको सन्देशमा हार्दिक स्वागत छ। पास्टर राजन नेउपाने र म कार्यक्रम प्रस्तुता रूपक राई आज हामी तपाईँहरूकै प्रिय रेडियो कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धन्यवाद छ। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहानको 9 बजेको समाचारपछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँ पहिलो पटक यस कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुराहरू जान्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतहरूको साथमा हृदय स्पर्शी बाइबलीय सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् श्रोता मित्र, आजको कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि प्रेमको सन्देश कार्यक्रममा पुनः स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संसार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि यो सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो सन्देश लिएर आउँदै हुनुहुन्छ ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यू। उहाँलाई स्वागत छ।
1: नमस्कार आदरणीय श्रोता मित्र, ख्रिस्टीय रेडियो कार्यक्रम प्रेमको सन्देशबाट म पास्टर राजन न्यौपानेको तर्फबाट हार्दिक स्वागत गर्दै ख्रिस्टीय अभिवादन, जय मसीह। प्रिय श्रोता मित्र, सदाझैँ आज पनि बाइबल सन्देशलाई हेर्नेछौँ। आजको बाइबल सन्देशको शीर्षक छ, येशु सम्पूर्णमाथि अधिकार भएको परमेश्वर हुनुहुन्छ। साँच्चै श्रोता मित्र, येशु परमेश्वर भएको कारणले सबै थोकमाथि येशुको अधिकार थियो। उहाँको वचन पहाड पर्वत हावा होरी प्रकृति सबैले मान्दथे। एकपटक येशुले समुद्रमा आएको बतासलाई हकार्नुभयो, बतास थामियो। हामी यस खण्डलाई लुका 5:1-11 हेर्नेछौँ। यहाँ यसरी लेखिएको छ, मानिसहरू परमेश्वरको वचन सुन्नलाई येशूको चारैपट्टि ठेलमठेला गरिरहेका थिए, किनकि उनीहरू परमेश्वरको वचनमा भोका थिए। उहाँ समुद्रको किनारमा उभिरहनु भएको बेला उहाँले दुईवटा डुङ्गा देख्नुभयो, तर माछा मार्ने माझीहरू चाहिँ पाखामा बसेर आफ्नो जाल धोइरहेका थिए, किनकि उनीहरूले रातभरि नै माछा मार्न गएका थिए तर उनीहरूले एउटा पनि माछा पक्रन सकेका थिएनन्। यसैले बिहान पाखामा आएर निराश भएर आफ्नो जाललाई धुँदै थिए। पाखामा रहेको दुईवटा डुङ्गामध्ये एउटा चाहिँ डुङ्गा सिमोन पत्रुसको थियो। यसैले येशूले सिमोन पत्रुसलाई भन्नुभयो, डुङ्गालाई किनाराबाट अलि पर लैजाऊ, किनकि उहाँको वरिपरि मानिसहरूले ठेलमठेला थियो। यसैले उहाँ अलि पर गएर भिडलाई टिठ्याउन चाहनुहुन्थ्यो। उहाँको वरिपरि आउनेलाई उहाँले परमेश्वरको राज्यको बारेमा, पाप क्षमाको बारेमा र उहाँ किन आउनु भएको थियो भन्ने बारे सिकाउन चाहनुहुन्थ्यो। भिडमा भएका मानिसहरू पनि येशूको वचन सुन्नलाई भोका थिए, यसैले उहाँ डुङ्गामा बसेर शिक्षा दिन थाल्नुभयो। साँच्चै श्रोता मित्र, यदि कसैले येशूको वचनलाई सुन्न चाहन्छ भने कुनै पनि माध्यमबाट उहाँ तपाईँ कहाँ आउनुहुनेछ। उहाँले बोलिसक्नु भएपछि सिमोन पत्रुसको हृदय येशूले थाहा पाउनुभयो। रातभरि माछा मार्न नसकेपछि ऊ निराश भएको कुरा थाहा पाएर येशूले सिमोनलाई भन्नुभयो, गहिरोतिर लगेर माछा पक्रन आफ्नो जाल हान। साँच्चै श्रोता मित्र, ख्रिस्ट येशू आफ्ना सबै मानिसहरूलाई उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनेर मानिसहरूले जानुन् र उहाँमाथि विश्वास गरून् भन्ने चाहना येशूको थियो। यसैले उहाँको अधिकार सबै थोकमाथि छ भनेर देखाउन पत्रुसलाई भन्नुभयो, गहिरोतिर लगेर जाल हान। ती माझीहरू आफ्ना पेसाले नै माछा मार्ने काममा पोख्त थिए। उनीहरू रातभरि नै समुद्रको चारैपट्टि माछा पक्रने प्रयास गरेका थिए, तर उनीहरूले केही पनि पक्रन सकेका थिएनन्। यसैले येशूले ती मानिसहरूको शक्ति सामर्थ्य जानेर उहाँपट्टि मानिस फर्कुन् र उहाँ पापीहरूलाई छुटकारा दिन आउनुभएको कुरा जानुन् भनेर उहाँले सिमोन पत्रुसलाई भन्नुभयो, गहिरोतिर लगेर जाल हान। किनकि येशूलाई यो पनि थाहा थियो कि सिमोनले रातभरि नै केही पनि पक्रन सकेको थिएन। यसैले उहाँ परमेश्वरको पुत्र भएको कुरा सबैलाई देखाउनको लागि उहाँले भन्नुभयो। साँच्चै मित्र, लुका 1:37 यसरी लेखिएको छ, परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन। त्यसैले येशूले पत्रुसलाई भन्नुभयो, गहिरोतिर लगेर जाल हान। तर सिमोनले जवाफ दिए, हामीले रातभरि मेहनत गरी सबै ठाउँमा जाल हानिसक्यौँ तर हामीले केही पनि पाएनौँ, तापनि तपाईँको वचन अनुसार म जाल हान्नेछु। साँच्चै मित्र, पत्रुसले माछा समुद्रमा छैन भन्ने कुरा उसको विचारमा थियो, तर येशूको वचन सुनिसकेपछि उसले येशू परमेश्वर हुनुहुन्छ भनेर स्वीकार गरिसकेको कारणले उसले भन्यो, तपाईँको वचन म मान्छु, र उसले येशूको वचनलाई मानेर जाल हान्यो। येशूले आफूमाथि विश्वास गर्ने सबैलाई यसो भन्नुभएको छ। योहन्ना 15 अध्यायको 1-5 साँचो दागको बोट म हुँ र मेरा पिता किसान हुनुहुन्छ। दागको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरूले केही पनि गर्न सक्दैनौ। साँच्चै श्रोता मित्र, हामीले येशूको वचन सुन्यौँ भने येशूले हाम्रो निराशालाई हटाउनुहुन्छ। जसरी पत्रुसले येशूको वचन अनुसार जाल हान्यो र एक थुप्रो माछा पक्रियो र जाल नै फाट्न लाग्यो, यसैले उसले आफ्नो साथीलाई सहायताको लागि गुहार मागे र दुवै डुङ्गा माछाले भरियो। तब यो देखेर सिमोन पत्रुसले येशूको पाउमा घोप्टो परी यसो भने,

निराशबाट छुटकारा दिन, मानिसलाई पापबाट फर्काएर उद्धार गर्न आउनुभएको सन्देश मानिसहरूले बुझुन् भनेर उहाँले पत्रुसलाई सिकाउनु भएको थियो। यो घटनाको कारणले पत्रुसको जीवनमा परिवर्तन आयो। उसले आफू पापी भएकोले उद्धारकर्ताको महसुस गर्यो र पाप स्वीकार गर्दै भन्यो, रातभरि माछा नपाए तापनि तपाईँको इच्छा अनुसार म जाल हान्नेछु भन्यो र जाल हान्यो, माछा पक्रियो र भन्न थाल्यो, म पापी हुँ, मबाट पर जानुहोस् भनेर येशूलाई स्वीकार गर्यो। साँच्चै मित्र, यसै गरी पहिलो योहन्ना 1:9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने उहाँ हाम्रो पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। बाइबलको यस खण्ड अनुसार पत्रुसले आफू पापी भएको कुरा स्वीकार गर्यो र भन्यो, मबाट गइहाल्नुहोस्। तर मित्र, येशूले आफूमाथि विश्वास गर्ने जस्तो सुकै पापी अधर्मी भए पनि त्यसलाई बचाउन येशू आउनुभएको थियो। यसैले येशूले पत्रुसलाई भन्नुभयो, नडराऊ, अब उपरान्त तिमीले मानिसहरूलाई पक्रने छौ। तिमीले मानिसहरूको बीचमा गएर मानिसको पापबाट छुटकारा दिन येशू आउनुभएको कुरा बताउनु पर्नेछ र तिमीले मेरो दास भएर तिमीले मानिसलाई बचाउनेछौ भनेर भन्नुभयो। साँच्चै मित्र, येशू यस संसारमा रहेका मानिसहरूलाई तिनीहरूको पापबाट तिनीहरूलाई छुटकारा दिएर स्वर्गमा अनन्तसम्म राख्नलाई आउनुभएको थियो। प्रिय श्रोता मित्र, यस खण्डबाट हामी देख्छौँ कि एउटा मानिसले परमेश्वरमा रहेको रहस्य र उहाँको उद्देश्यलाई बुझ्यो भने उसले आफ्नो पाप स्वीकार गर्दै परमेश्वरतर्फ फर्कन्छ र उसले अनन्त जीवन पाएर ऊ सधैँ स्वर्गमा रहन्छ। यसै गरी सिमोन पत्रुसले येशूको आज्ञा मान्यो। उसको काम माछा मार्ने थियो, यसैले रातभरि माछा मार्न कोसिस गर्यो तर केही पनि हात लागेन। यसैले ऊ निराश थियो, तर पनि उसले येशूको वचनलाई स्वीकार गर्यो। एउटा मानिसले परमेश्वरको रहस्य पत्ता लगाएपछि उसले परमेश्वरको वचनलाई मान्छ, जसरी पत्रुसले पनि उहाँको वास्तविकतालाई बुझ्यो र येशूलाई स्वीकार गरेर जाल गहिरोतिर लगेर हान्यो। ऊ एउटा माझी भएकोले ऊ माछा मार्न दक्ष छु भनेर घमण्ड गरेन, तर उसले येशूको वचनलाई स्वीकार गर्यो। यसैले उसले प्रशस्त माछा पक्रियो। उसले रहस्यको कुरा पत्ता लगायो। साँच्चै मित्र, रहस्य पत्ता लगाउनको लागि हामीले गहिरिएर जानु पर्छ। जसरी पत्रुसले येशूको वचनलाई स्वीकार गरी गहिरोतिर जाल हान्यो र रहस्य पत्ता लगाउँदै आफ्नो डुङ्गा पाखामा ल्याए, तिनीहरूले सबै थोक त्यागे र येशूको पछि लागे। बाइबलमा येशूले स्वर्गको राज्यको विषयमा एउटा दृष्टान्त मत्ती 13:44 यसरी भन्नुभयो, स्वर्गको राज्य एउटा गार्डन जस्तो हो, जो एकजना मानिसले भेट्टाएर लुकाइराख्छ र आफूसँग भएको सबै थोक बेच्छ र त्यो खेत किन्छ। यसै गरी फेरि येशूले भन्नुभयो, स्वर्गको राज्य असल मोती खोज्ने व्यापारी जस्तो हो, त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि आफूसँग भएको सबै थोक बेचेर उसले त्यो मोती किन्छ। साँच्चै श्रोता मित्र, ती माझी पत्रुसले येशूको वचन सुने र उनीहरूको मन आनन्दित भयो र येशूले भन्नुभयो, गहिरोतिर लगेर जाल हान। उनीहरूले त्यसै गरे। गहिराईमा उनीहरूले प्रशस्त माछा पक्रे। त्यहाँ उनीहरूले आफ्नै बलमा रातभर प्रशस्त प्रयास गरेका थिए, तर उनीहरूले केही पनि भेट्टाउन सकेका थिएनन्। जब उनीहरूले येशूको वचन अनुसार गरे, तब उनीहरूले गुप्त धन प्राप्त गरे, येशूमा भएको शक्ति र सामर्थ्य पत्ता लगाए। यसै गरी येशू सबै पापीहरूलाई पाप क्षमा गर्ने शक्ति भएको कुरा पत्ता लगाए। त्यसपछि आफूसँग भएको सबै जाल ढुङ्गा छोडेर येशूको पछि लागे। येशूले मानिसहरूलाई सिकाउनको लागि पत्रुसको डुङ्गा माग्नुभयो। पत्रुसले आफ्नो रित्तो डुङ्गा येशूलाई दिए र पछि येशूले त्यो रित्तो डुङ्गा माछाले भरिदिनुभयो। साँच्चै मित्र, तपाईँ र ममा भएको रित्तोपनको डुङ्गा येशूलाई दियौँ भने उहाँले हाम्रो डुङ्गामा प्रेम, शान्ति, आनन्द, प्रशस्तताले भरिदिनुहुन्छ। येशूको वचनमा शक्ति थियो। उहाँले पत्रुसलाई भन्नुभयो, गहिरोतिर डुङ्गा लैजाऊ र जाल हान। पत्रुसले त्यसै गरे र पछि प्रशस्त मात्रामा माछा पाएर आनन्दित भएर Hebrews 4:12 परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ र कुनै पनि दुईधारे तरबारभन्दा पनि धारिलो हुन्छ। साँच्चै हामीले पनि येशूको वचन बाइबल अध्ययन गर्यौँ भने यसले हृदयमा आनन्दित गराउँछ। यसरी नै बाइबलमा भजन सङ्ग्रह 119:105
यसरी लेखिएको छ, परम

0: प्रभुको वचन मेरो घोडाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। साँच्चै मित्र, येशूको वचनमा अन्धकारमा रहेका मानिसहरूले आफ्नो बाटोको लागि उज्यालो र ज्योति पाउनेछन् र आनन्दित हुन्छन्। यसै गरी पत्रुसलाई येशूले भन्नुभयो, नडराओ, किनकि येशूको पछि हिँड्ने मानिस डराउनु पर्दैन। साँच्चै श्रोता मित्र, आजको खण्डमा हामीले हेर्यौँ कि येशू सबै कुरा गर्न सक्ने परमेश्वर हुनुहुन्छ। उहाँले जब पत्रुसलाई बोलाउनु भयो त्यस समय रातभरि परिश्रम गरेर पनि पत्रुसको हात रित्तो थियो। जब पत्रुसले येशूको वचन सुने, उहाँले भन्नुभए अनुसार गहिरोतिर आफ्नो जाल हाने, प्रशस्त माछाले जाल भरियो। उनीहरूको खाली डुङ्गा माछाले भरियो। आनन्दित भए र आफूसँग भएको जाल र डुङ्गा छोडेर येशूको पछि लागे। पत्रुसले येशूमा येशूभित्र रहेको अनन्त जीवनको रहस्यलाई पत्ता लगाए र उनमा शान्ति प्राप्त भयो। साँच्चै श्रोता मित्र, तपाईँ पनि आफ्नो परिश्रम गरिरहँदा पनि केही कुरामा असन्तुष्ट हुनुहुन्छ भने अथवा सबै थोक भएर पनि दुखित हुनुहुन्छ भने तपाईँलाई पनि येशूले बोलाउँदै हुनुहुन्छ। तपाईँ जस्तो अवस्थामा भए पनि निराश नहुनुहोस्। तपाईँलाई प्रेम गर्न, तपाईँको पाप क्षमा गर्न येशू सधैँ तयार भएर बसिरहनु भएको छ। केवल तपाईँले उहाँमाथि विश्वास मात्र गर्नुहोस्। उहाँ सबै थोक गर्न सक्ने परमेश्वर हुनुहुन्छ। उहाँ तपाईँलाई आनन्द दिन चाहनुहुन्छ। जसरी पत्रुसलाई नडराऊ भन्नुभयो, त्यसै गरी तपाईँलाई पनि उहाँ भन्नुहुन्छ, नडराऊ। साँच्चै श्रोता मित्र, तपाईँ पनि येशूलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गर्न चाहनुहुन्छ भने मसँग तपाईँले यसरी यो प्रार्थनालाई दोहोऱ्याउनुहोस्। परमेश्वर पिता, म एउटा पापी मानिस हुँ। म आफूले आफूलाई बचाउन सक्दिनँ, तर तपाईँ मेरो पापको साटो क्रुसमा मर्नुभयो, गाडिनुभयो र तीन दिनपछि बौरी उठी स्वर्गमा जानुभयो, र तपाईँले मेरो पाप क्षमा गर्न सक्नुहुन्छ भने यो प्रार्थना येशूको नाममा माग्दछु, आमेन। मित्र, तपाईँले यसरी प्रार्थना गर्नुभयो भने जसरी पत्रुसले मुक्ति पाएर शान्ति आनन्द प्राप्त गरे, त्यसै गरी तपाईँको मनमा पनि शान्ति आनन्द दिँदै तपाईँलाई येशू अनन्त जीवन दिनुहुन्छ र तपाईँ परमेश्वरको परिवारको सदस्य हुनुहुनेछ। परमेश्वर तपाईँको मार्गदर्शक रहनुहुनेछ र परमेश्वरले तपाईँलाई आशिष दिउन्।
1: श्रोता मित्र, अहिले तपाईँ भर्खरै सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यूले दिनुभएको बाइबली सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह, सुझाव, प्रतिक्रियाहरू र प्रश्नहरू भएमा हामीलाई भन्नुहोस्। हामी तपाईँबाट सुन्न चाहन्छौँ। श्रोता मित्र, यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको लागि नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाउनेछौँ। साथै निशुल्क बाइबल अध्ययन सामग्री पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। तर पत्र पठाउँदा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनुहोला। पत्रसारको लागि हाम्रो ठेगाना रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 97-49, काठमाडौँ नेपाल। टेलिफोन नम्बर 01-5156-138, 01-5156-138 र मोबाइल नम्बर रहेको छ 98-5-10-53-33-8, 98-5-10-53-33-8, 98-60-19-00-25, 98-60-19-00-25। हाम्रो इमेल ठेगाना रहेको छ ggfnepal@hotmail.com, ggfnepal@hotmail.com। हवस् त श्रोता मित्र, आजलाई कार्यक्रम प्रेमको सन्देश यति नै। हामी फेरि आगामी हप्ता मङ्गलबार बिहान 9 बजेको समाचार पछि पुनः भेट हुनेछौँ। तबसम्मका लागि कार्यक्रम प्रेमको सन्देशबाट आदरणीय पास्टर राजन न्यौपानेज्यू र म कार्यक्रम प्रस्तुत पास्टर रूपव बिदा हुन चाहन्छौ। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह। नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ गोपाल जीसी र शारदा घिमिरेको स्वरमा रहेको यो असारे भाका। सङ्कलन हो गोपाल जीसीको।

पञ्चगमाला कव्यले जाई धोबी लुगा धुन्थ्यो अरू कसलाई हुन्थ्यो सपाने माराउनेलाई बर्खा लायो झरे सुन्यो मैना चरे

कोटाल साला को नोटा फर्के मेचमा गनेर साला को पातले जनको दाइने आत्ले फर्के मेचमा गनेर छ भने दया लाग्छ भने मा

पश्चिममा देश

0: जर्नु घरबार जोरी सके पछि भविष्य सामा लागोस् कम हुन्छ हुन्न बन पैसा समाइकन भविष्य सामा लागोस् कम
1: आजै पानी पर्यो आजै कुहिरो छर्यो आजै उम्र्यो टार्को जाऊ झुल्केको

तिमलाई टाउको दुख्दा मलाई आयाको ल्याइदेला वनको भी घुमाउने चर्का परिरहेछ म।

0: फुलफुल्यो केसमा त्यो बिरानो देशमा कोल्याएको भन्लाने
1: थैलीलाई फरि पैसा सारा ओरी हालाई लाई लाई गनाउला दुईजनाको किस्सा एकै ठाउँमा मिसा धारा लाई लाई गनाउला

घास

भर्खरै सुनाए हरिदेवी कोइराला र साथीहरूको स्वर हरिदेवी कोइरालाको संकलनमा रहेको असारे भाका। असारे भाकाहरू सुनाउने क्रममा अब सुनाउँछौ सुशीला लामा र रामेश्वर भण्डारीको स्वर, संकलन हो राजकुमार खरालको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 10 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

आकाशमा बादल लाग्न थालेपछि मनमा पर्छ झन पीर, आजको रूपैँ आइनौ भने तिमी मनमा पर्छ झन पीर। कहिले खेतमा धाउँछु गोरु लिएर आउँछु भने तिम्रै गाउँतिर, भनेको मैले बुझ्ने होइन कहिले।

वर्ष भाथ्यो भेलघर भएको थिएन, खुसी लाग्यो यो वर्ष तिमीलाई देख्न पाइयो, अब त के चाहियो, खुसी लाग्यो यो वर्ष यसपालिको मेला भेट भएको बेला मनमा भाछ धन हर्ष

कहिले पानी पर्ने गरेन गुरु गर्ने खेती लाउने बेलामा तिमीसँगै भए यो मन खुसी हुन्छ खेती लाउने बेलामा को भान्से मन परेको मान्छे गाउँ घरको मेलामा नकली

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने

0: वर्गमा रहेका कर्जा ग्राहकहरूले बिग्जानु भई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
2: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले हिजो पूर्व अर्थमन्त्री पौडेललाई थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। राष्ट्रिय सभाले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शिक्षामा गरिब वर्गको सहज पहुँच, दलित र गरिबीको रेखामुनि रहेका बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउने तथा विद्युतको प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। सरकारले जनताको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढाएको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको निर्माणको काम सुरु भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै निर्माण अगाडि बढेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो। कुल 106 मेगावाट क्षमताको सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत खरिद बिक्री सम्झौता, वित्तीय व्यवस्थापन, उत्पादन अनुमति पत्र तथा उद्योग दर्ता लगायत काम यसअघि नै भइसकेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। गत साताको शक्तिशाली 2 भूकम्पबाट प्रभावित भेनेजुएलाका धेरै क्षेत्रमा सरकारी उद्धार तथा राहत पर्याप्त रूपमा नपुगेको भन्दै स्थानीय बासिन्दाले आफ्ना आफन्त र छिमेकीको खोजी आफै गरिरहेका छन्। सबैभन्दा बढी प्रभावित बन्दरगाह सहर ला गुआइरामा स्थानीयवासीले फलामकरण, हथौडा र कुटोको सहायताले भग्नावशेष हटाउँदै हराइरहेका आफन्तको खोजी गरिरहेका बीबीसीले उल्लेख गरेको छ। अझै पनि 10,000 मानिस बेपत्ता रहेको अनुमान गरिएको छ। हालसम्म करिब 1,700 भन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भइसकेको छ। र ब्राजिल, पाराग्वे र मोरक्को फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेका छन्। जापानलाई हराउँदै ब्राजिल, जर्मनीलाई हराउँदै पाराग्वे तथा नेदरल्यान्ड्सलाई हराउँदै मोरक्को अन्तिम 16 प्रवेश गरेका हुन्। आज बिहान भएको खेलमा मोरक्कोले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्यो। अर्को खेलमा गैराति जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै पाराग्वे अन्तिम 16 स्थान बनाउन सफल भयो। यस्तै 5 विश्वकप विजेता ब्राजिल पहिलो हाफमा 1 पछि परेको स्थितिलाई पुनरागमन गर्दै जापान विरुद्ध 2-1 जित निकालेर अन्तिम 16 पुग्न सफल भयो। रेडियो नेपालबाट बिहान 10 समाचार सकियो। अर्को समाचार 11 प्रसारण हुनेछ। हवस् त, नमस्कार।

नमस्कार नमस्कार नमस्कार। म्युजिक मन्त्र कार्यक्रममा हामी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। प्राविधिक मित्र उत्तम पाण्डे अनि दिवाकर शर्माको तर्फबाट प्रिय मित्र, आज फेरि पनि यो मङ्गलबारको समयमा हामी यहाँहरू माझमा आएका छौँ। गीत सङ्गीतको माध्यमबाट विभिन्न कलाकारलाई हामी कार्यक्रममा नियुक्त हुने गर्छौँ, कुराकानी गर्ने गर्छौँ। चाहे आधुनिक होस्, चाहे लोक होस्, चाहे शास्त्रीय होस्, क्षेत्रमा विभिन्न विधामा काम गरिसक्नुभएका, लामो समय त्यो क्षेत्रमा बिताइसक्नुभएका व्यक्ति

0: हामी कुराकानी गर्दै अहिलेको कार्यक्रम हो म्युजिक मन्त्र। हजुर, आज पनि हामीले यस्ता एकजना वरिष्ठ गायिकालाई निम्त्याएका छौँ जो लामो समयदेखि नेपाली लोक सङ्गीतमा नेपाली गीत गाएर उहाँ धेरै गीत गाइसक्नुभएको कलाकार हुनुहुन्छ, भीमा सुवेदी हजुर वरिष्ठ गायिका हुनुहुन्छ। उहाँले धेरै लोकगीतहरू गाउनु भएको छ, विशेष गरी तिजका गीत बढी उहाँका गीत गाउने गर्नुहुन्छ, उहाँले असारे गीत पनि गाउनु भएको छ, सिजनल खालका गीतहरू गाउने गर्नुहुन्छ। जन्ममिति भन्नुपर्दाखेरि 2022 साल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 पिता हरिप्रसाद ढकाल र माता लीलावती ढकालको कोखबाट उहाँको जन्म भएको थियो। बाल्यकालदेखि नै उहाँ स्कुलमा साथीभाइको सङ्गतमा लोकगीत गाउने, लोकगीत सुन्ने, बढी मात्रामा रेडियो नेपाल सुन्दै त्यहाँबाट बजेका गीतहरूलाई सुन्ने र आफ्ना क्षेत्रमा आफ्ना भनौँ वरिपरि भएका गीतलाई बढी मात्रामा सुन्ने र सुन्दा सुन्दै उहाँ गायिका बनिसक्नु भएको थियो। त्यति मात्रै होइन, उहाँका पिता पनि भजन गाउनुहुन्थ्यो र भजनको त्यही उहाँलाई प्रभाव पर्यो, आफ्नो प्रेरणाको स्रोत पनि मैले आफ्नो पितालाई मान्नुहुन्छ। 2048 सालमा चाहिँ मैले पहिलोपटक, त्योभन्दा अगाडि 45 सालमा पनि आएर रेडियो नेपालमा गाउनु भएको थियो चौतारी कार्यक्रममा, र 48 सालमा हेर्दा राम्रो सुर्खेत बजार उहाँको आफ्नै सङ्कलनमा जुन क्षेत्रको हुन्थ्यो त्यही क्षेत्रलाई लिएर उहाँले लोकगीत गाउनुभयो र उहाँले गाउँदै जानुभयो र धेरै मिठा मिठा गीतहरू गाउनुभयो, जस्तो भेरीको दोबान, जुम्ला हुम्ला लगायत थुप्रै उहाँका चलेका गीतहरू छन्, राम्रा गीत छन्। उहाँका 10 मात्रै एउटा सङ्ग्रह निक्लेका छन्, गीतका सङ्ग्रह छन्, त्यसलाई पनि म्युजिक नेपालले प्रकाशनमा ल्याएको छ। यसै गरी 150 बढी गीत भजन स्वदेश गान भन्नुपर्दा 30 गीतहरू त्यसरी गाउँदाखेरि उहाँका गीतहरू 150 माथि सङ्ख्यामा पुगेको छ। विभिन्न पुरस्कार सम्मान आफ्नो क्षेत्रबाट मफसलबाट पाउनु भएको छ, त्यसको साथसाथै उहाँले भनौँ क्षेत्रीय स्तरका कार्यक्रमहरूमा थुप्रै पुरस्कार प्राप्त गरिसक्नु भएको छ, सम्मान प्राप्त गरिसक्नु भएको छ, विशेष गरी झ्याउले ठाडी भएका टप्पाका गीतहरू उहाँका छन्। आज उहाँसँग म्युजिक मन्त्र कार्यक्रममा लामो समय 3 दशकभन्दा बढी समय त गीत गाइसक्नु भएको कलाकार हुनुहुन्छ, अहिले पनि निरन्तर रूपमा गीत सङ्गीतमा लाग्नु भएको छ, सुर्खेतबाट बेला बेला काठमाडौँ आउनुहुन्छ, रेडियो नेपाल आउनुहुन्छ, मौका मिले उहाँ गीत गाउँदै हुनुहुन्छ, अहिले पनि गीत गाउनुहुन्छ। तिनै कलाकारलाई हामीले बोलाएका छौँ म्युजिक मन्त्र कार्यक्रममा, म उहाँसँग आजको म्युजिक मन्त्र कार्यक्रमको समय बिताउन चाहन्छु। भीमाजी नमस्कार।
1: नमस्कार सर। हजुर,
0: आराम कुशल हुनुहुन्छ?
1: हजुर आराम छु।
0: हजुर, भनेपछि तपाईँलाई देखिरहन्छ, आउनुहुन्छ, जानुहुन्छ काठमाडौँ, होइन? लामो समय भएछ तपाईँले लगभग 48 सालदेखि गीत गाउँदै आउनुभएको छ, लोकगीत गाउन आउनु भएको छ। अहिलेसम्म आफूले आफैलाई हेर्दाखेरि मैले लामो समय लोक सङ्गीतको क्षेत्रमा लागेँ, मैले धेरै कुरा गर्नु थियो, गर्न बाँकी पनि छ, गर्नु पनि भयो तपाईँले, होइन? लोक सङ्गीत क्षेत्रमा धेरै कुरा पनि दिनुभयो, के लाग्छ आफैले आफैले कालिम्पोङ मूल्याङ्कन गर्नुपर्दाखेरि, कालिम्पोङ मूल्याङ्कन आफूले आफूलाई पनि गर्नुपर्छ भन्छन्
1: क्या,
0: त्यो गर्दा कस्तो पाउनुहुन्छ तपाईँले?
1: मलाई म खुसी छु सर, मलाई आफैलाई एकदमै साहसी छु, म गर्नुपर्छ, हिम्मत हार्नु हुन्न, अगाडि बढ्नुपर्छ। जबसम्म हाम्रो साहस रहन्छ तबसम्म हामी सङ्घर्ष गरेर हामीहरूले मेहनत गरेर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ सर।
0: हजुर हजुर, त्यो बेलादेखि गाउनुभयो, होइन? अब अहिले हेर्दाखेरि नयाँ पुस्ताहरू पनि आयो धेरै नै,
1: होइन?
0: नयाँ पुस्ता आयो, पुरानो पुस्ता बिचमा ग्याप छ समयहरू हेर्दाखेरि, अब पुरानोलाई नयाँ पुस्ताले चिन्दैनन्, होइन? नयाँ पुस्ता आफ्नै यसमा रमाएका छन्, हिँडेका छन्। अब लोकगीत हेर्दाखेरि हाम्रा धेरै लोकगीतहरू कति हाम्रा प्रिय हुन्थेन, हाम्रो आफ्नै समाजका, हाम्रै आफ्नै माटोको भन्थ्यौँ हामीले लोकगीतलाई। अब हेर्दै जाँदा अलिकता टेढोमेढो खालको, अलिकता विकृति विसङ्गति भरिएका, बढी मात्रामा त्यस्ता लोकगीतहरू आउन थाले। पुराना कलाकारलाई त्यो बेलाको समयका मान्छेहरूले सुन्दाखेरि अहिले कस्तो फिल हुन्छ?
1: एकदमै नराम्रो फिल हुन्छ सर, नराम्रो लाग्छ, रुन मनै लाग्छ, चित्त दुख्छ। अब अलि नराम्रो तरिकाले शब्द अलि नमिठो तरिकाले गरिदिनुहुन्छ उहाँहरूले, अहिलेको नयाँ नयाँ भाइ बहिनीले। म्युजिक छिटो टिपिकल बनाउनु त ठिकै हो, अहिलेको अब अलिकति परिवर्तन त हुनु पर्यो, अब हामी भन्दा पछिका अब भाइ बहिनीहरू, तर लास्टै छाडाहरू अलिकति बङ्गाएर गाइदिनुहुन्छ, अब अलिकति सुधारिदिनु होला भन्ने मेरो विचार छ।
0: अग्रज मान्छे हुनुहुन्छ, अरू पनि थुप्रै हुनुहुन्छ, अलिकति सरसल्लाह राम्रोसँग दिने, अलिकति सबैजना बसेर चाहिँ हामीले लोक सङ्गीत क्षेत्रमा हामीले आएका यी नराम्रो पक्षका कुराहरूलाई पनि हटाउँदै जाउँ, यिनीहरूलाई चाहिँ कमसेकम अलिकता राम्रो कुरा ल्याउँ र हामी लोक सङ्गीतमा लागेको हाम्रो एउटा इज्जत रहोस्, लोक सङ्गीतको पनि एउटा कमसेकम इज्जत बनोस् भन्ने जुन किसिमको चाहना तपाईँले राख्नुहुन्छ होला, सरसल्लाह हुन्छ पुराना आफ्ना इष्ट साथीहरूसँग, आफूसँग भन्दा आफ्नो सिनियरसँग यो विषयमा कुराकानी तपाईँहरूको हुने गरेको छ कि छैन?
1: हुन यसो गरम त नि भेटौँ न भाइ बहिनी भने फोन गऱ्यो भने, हिजो मैले चन्द्र शर्मा भाइलाई भेटेको थिएँ टेलिभिजन गेटमा, नन्दकिशन दाईहरू बहिनीहरू पनि थियो, अनि नन्दकिशन दाईले बहिना रोग रोग भेट्टो छु तपाईँ कहाँ
0: भन्नुभयो,
1: अनि गोविन्द दाई त झन् खुसी भएर वात्तै झरेर डाक्टर गोविन्द आचार्य, ए बहिनी कहिले आएको मेरो बहिनी नि भनेर नजिकै आउनुभयो. अनि म फेरि भेट भयो भनेर रुन लागिहालेँ, गेटमा आँसु आइहाल्यो. होइन आफ्नै घरको दाई त हुनुहुन्न मभन्दा भाइ होला, तर पहिलादेखि दाई भनेको हुनाले यति प्यारो लाग्यो कि, यति प्यारो लाग्यो कि, कुरा पनि गर्न पाइएन. त्यो टाढो त्यो बहिनीहरू चाहिँ बोल्दै बोलेन कि मसँग. अनि मैले नानी बोल के हो भन्दा पनि बोलेन. अब बहिनीहरूले चिन्जान गर्न खोज्दैनन् भाइ बहिनीहरूले. रेडियो नेपालतिर यसो जाम भने किन जाने, रेडियो नेपालतिर पनि भनेको धेरै पटक सुनेको छु मैले. भाइ बहिनीले त्यस्तो भन्नु हुँदैन, जानुपर्छ. हाम्रो रेडियो नेपाल भनेको जग हो, हाम्रो एउटा आमा बुवा जस्तै हाम्रो एउटा पृथ्वी हो रेडियो नेपाल. हामीलाई चिनाउने हामीले रेडियो नेपाललाई ढोगे मात्रै पनि पुग्छ. हाम्रो गुरुहरूलाई ढोगेर बोल्न पाए पनि हामीलाई पुग्छ. हजुरहरू जस्तो मान्छे, चन्द्रकला दिदीहरू, हाम्रो राजेन सरहरू, हाम्रो अब खड्क गर्बुजा, खड्क गन्धर्व भाइहरू, सबै हाम्रो सङ्गीतको हामीहरू हामीभन्दा कान्छो भए पनि हामीले उहाँहरूलाई गुरु नै मान्नुपर्छ मेरो विचारमा है सर. बोल्न आएनन्. अनि यसो फोन गऱ्यो भने कहिले गाउँबाट आइन्छ, बहिनीहरूलाई यसो भेटेर बस्न जाउँ, यसो चिया खाउँ, कता हुनुहुन्छ के हुनुहुन्छ भने मेरै सुर्खेतको बहिनीहरू पनि फोन उठाउनन्, कोठा देखाउनन् सर.
0: होइन, अलि तपाईँ प्रश्न त प्रश्न कहिलेकाहीँ बोल्नु पनि हुन्छ, कहिलेकाहीँ भन्ने गर्छन्, भीमा सुविधा अलिक छुच्ची छ.
1: होइन, यस्तै कुरामा मैले सुझाव सल्लाहहरू दिने हो मेरो बानी चाहिँ. सुझाव सल्लाह पनि दिने हो सर. अनि त्यसपछि उनीहरू पनि अगाडि बढुन्, उनीहरूलाई पनि अगाडि ल्याउनु पर्छ भनेर मैले धेरै साथीभाइलाई ल्याइदिए पनि छु, मसँग गाउनु पनि राखेको छु. आफूले नगाएर बहिनीहरूलाई नै मैले धेरै जस्तो चन्द्र गुरुङ, पवित्र घरतीहरू त मभन्दा पछि नै आउनुभयो, उहाँहरूलाई मेरो गीत गाउन दिएको छु. कुलिन्द्र भाइलाई, कुमन भाइलाई, देवी बहिनीलाई, राजु ढकाललाई, सबैले गाएपछि बल्ल मैले छेउमा गाउँछु के, माया गरेर अगाडि बढुन् उनीहरूको, हाम्रो भन्दा स्वर पनि राम्रो, भर्खरको रहर लाग्छ भनेर पनि त्यसरी पनि सहयोग गरेका छौँ हामी. उहाँहरूलाई नै थाहा होला. अब
0: होइन, कहिले काहीँ मान्छेले प्रश्न बोल्दाखेरि, मान्छेले देखेको कुरा बोल्दाखेरि, भएको कुरा सत्य कुरा बोल्दाखेरि मान्छेलाई छुच्छु भन्ने
1: त्यो मान्छेले पनि भन्छन् सर. अलिकति त्यो सुर्खेतिर अब अलिकति मलाई माइतमा अब बुवाले अलिक पुल्याउनुहुन्थ्यो भाइहरूले, अनि केही काम गर्न सकेन भने म अलिक ठग्थेँ कि सर पहिले बच्चादेखि. अब त्यसै त्यसै गर्दै गर्दै बाबुआमाले अलिक फुर्का भएर त्यो झनक झनक गर्ने बानी अहिलेसम्म त्यस्तो छ.
0: त्यस्तो छ, त्यही भएर मान्छे डराउँछन् तपाईँसँग.
1: हजुर
0: हो.
1: अनि अन्य अलि अन्य कुरा न केटीलाई होइन कि सर, केटा मान्छेलाई पनि अन्य परेको छ, कोही सरकारी कर्मचारी कोही मान्छेलाई पनि अन्य परेको छ, केही अप्ठ्यारो परेको छ भने एकदम प्रश्न उठाउन झ्याम्मै अब अगाडि मुखमुखै लाग्ने मेरो बानी छ सर. अलिअलि सुधार्नु पर्नेछ.
0: कता कता होइन, बोल्दाखेरि सत्य कुरा गरे, बोल्दाखेरि चाहिँ राजनीतिर लाग्नु पर्थ्यो जस्तो लागेन?
1: लागेको थियो एकचोटि त, लागेको थिएँ सर म. अब नभनौँ, एउटा पार्टीमा म एकदमै माथि पनि पुगेको थिएँ सर, लागेको थिएँ. त्यहाँभित्र अलि अलि महिलाहरूलाई हेर्ने दृष्टिकोण अलि आफूलाई राम्रो लागेन, अगाडि बढाइदिन नखोज्ने, अनि सहयोग बेलामा आऊ आऊ भनेर सहयोग माग्ने, कुनै पदहरू केही कार्यक्रमहरू भयो भने कुनै अब सरकारमा भए बेला त ठाउँ हुन्छ नि, यसो प्रोग्राम चलाउन दिनु नि त, 8-10 हजार रुपियाँ हालिदिनु, यसो सहयोग गरिदिनु भनेर मन्त्रालयतिर जाँदाखेरि नगरिदिने. अनि कुनै पदमा अब कोहीलाई हस्पिटलको अध्यक्ष बनाए, कसैलाई स्कुलको अध्यक्ष बनाए, वनको बनाए कि, हामी जतिको मान्छे नभएको बहिनीहरूलाई वनको अध्यक्ष बनाएन, अहिले पनि हुनुहुन्छ. स्कुलको शुद्ध हामीले बनाएको स्कुलमा हामीलाई नराखेर त्यो स्कुलमा एकदम गाउँको मान्छे
0: भनेपछि त्यो किसिमको जस्तो भनौँ न, हामी एउटा अलिकता हामी हेर्छौँ अलिकता आफ्ना आफ्नासँग,
1: अनि आफ्नो मान्छे भनेर राख्ने,
0: आफ्नो मान्छे
1: भनेर नराख्ने कि सर.
0: हो, त्यो किसिमको
1: अलि म
0: राम्रो नभए हाम्रो भयो.
1: तपाईँ छोडे सर,
0: छोड्नु भयो एकदम. अब तपाईँ जुन लोकसङ्गीत नै गर्नु भएको छ, धेरै काम गर्नु भएको छ, यही प्यारो लाग्छ हरेक कुरा
1: हेर्दाखेरि
0: प्यारो लाग्छ. सङ्कलन पहिले दिन आफै गर्नुहुन्थ्यो है?
1: हजुर, सङ्कलन आफै गर्ने, मादल पनि बजाउन आउँछ मलाई सर, अनि मजुरा बजाउँछु.
0: अहिले सङ्कलनमा अलिक खडेरी परे जस्तो, अलिकति मान्छेले आफ्ना भाका आफ्ना टिपिकल कुराहरूलाई ल्याउन पाए जस्तो पनि भन्नुभयो. हामी छौँ झ्याउरीमा कति मिठा चिजहरू छन्, ठाडी भाका कुरा गरौँ, टप्पाको कुरा गरौँ, सालेजु बनाउँ, जे जतिसुकै जे भनौँ न, हामीले भाका छन्, हामी थुप्रै छन् नि त. यी भाकाहरूमा अलिकता प्रयत्न मान्छेमा भएन, जुन किसिमले गर्नुपर्ने मेहनत र आउनुपर्ने यो चिजलाई पनि सुनौँ त भनेको. अलिकता अहिलेको जेनेरेसन, अहिलेको मान्छेले त्यो भाकालाई त प्रायः सुन्दैन, बुझेका छैनन्, होइन? कहिले काहीँ देउडाको पनि कुराकानी गर्छौँ हामीले, तर यसमा अलिकति चाहिँ मेहनत गरौँ भन्ने किसिमको केही पुस्ता लागेको हामीले सुनेका छौँ, तर बढी मात्रामा मान्छेको ध्यान गएको छैन, किन होला?
1: एकदमै त्यो अलिकति एउटा के भयो आफ्नो गार्जेन पनि नभएको हुनाले यो सिक्नुपर्छ भन्ने भावना पनि भएन अनि यो आर्थिकको कारणले गर्दा अब नराम्रो गरेपछि गीत चल्छ अनि अब हाम्रो दिदीबहिनीहरू पनि त अब साडी लगाएर अब कसैले हेर्दैन अब अलिकति त राम्रो मिडी सिटी लगाएर अलि ऊ भएपछि अलिक केटी जस्तो भएपछि हाम्रो मोडल जस्तो भएर मेरो गीत चल्छ कि भन्ने विचार उहाँहरूलाई त्यस्तो त्यस्तो पनि भएर होला तर शब्द चाहिँ सिक्ने एकदमै जरुरी छ अनि गाउँमा जाने आफ्नो भेगमा जाने आफ्नो समय अनुसारको शब्दहरू बनायो भने बनाउन सकिन्छ सर अहिले त झन् पढे लेखेको हुनुहुन्छ अनि डिजिटलको जमाना छ होइन सर एउटा क्यामेरा लिएर गाउँमा गएर राम्रो राम्रो सिनहरू खिचेर ल्याउने जुम्ला हुम्लातिर जस्तो खोटाङतिर जस्तो अब ओखलढुङ्गातिरै भयो यहीँ काठमाडौँमै पनि सर यता भक्तपुरतिर यता यता उता लुगु लेलेतिर गयो भने मैले अहिले यहाँ बसी पनि एउटा धरानको गीत बनाएको छु कि त्यो गीत लोचन भट्टराई दिल्ले गाउन दिने हो मैले अनि
0: बनाएको छु
1: खर्च म आफै गरेर अडियो बनाएर अब भयो भने भिडियो पनि बनाउँला भनेको छु सर मैले हिँड बसेपछि यस्तो राम्रो उतैको गाउँको मैले बनाएको छु सर
0: त्यो भनेपछि सङ्कलन पनि गर्नुभएको छ आफूले गरेको सङ्कलन अरूलाई पनि गाउन दिनुहुन्छ आफू पनि गाउनुहुन्छ तपाईँको सोच राम्रो छ जस्तो अब अहिलेका भाइ बहिनीहरूले गाइदेखि कमिसन त्यो गीतलाई हुन्थ्यो र आफ्नो अब अहिले समयअनुसार कमिसन राम्रो गाउनेहरूलाई पनि तपाईँले मौका दिनुभएको रहेछ खुसी लाग्यो हेर्दाखेरि होइन हामी कुराकानी गर्दै जान्छौँ अहिले अब एउटा गीत चाहिँ राख्न चाहन्छु तपाईँको त्यो हेर्दै कमलको फुल
1: त्यो गीत मैले सबभन्दा पहिलो रेकर्ड हो सर रेडियो नेपालको रेडियो नेपालको मेरो पहिलो गीत त्यही हो सर अनि त्यसमा
0: 48 सालमा गर्नुभएको
1: मैले पनि मैले गाएको छु त्यसपछि कुलेन्द्र विश्वकर्मा खुमन अधिकारी
0: पछि गर्नुभएको यो चाहिँ रिमिक्स जस्तो गर्नुभएको
1: होइन
0: त्यही बेला गरेको
1: सुरुमै त्यही बेला
0: गरेको
1: अनि धना घरती मगर तुलसी बुढा मगर
0: उहाँहरूले गर्नुभएको छ
1: पाँचजनाले
0: आफ्नै हो तपाईँ
1: ग्रुपमा हजुर
0: हजुर ल ठिक छ हामी त्यो गीत राख्न चाहन्छौँ

0: هات هر دی کامل کو فل کلیپ دی دالی ما بشر بکری حمله یو گیسونی و بیماشو بدی لی گاون بیکو شنگرم نیو اکی تور ساتھی کو شور رہکو تھیو اجا ہمی میوزک منتر کاریکرم ما ہمی اتتی گروپ ما اجا نیمتا کا سون بلشت گای کا بیماشو بدی لای هر دی کامل کو فل کلیپ دی دالی ما بشر میٹھو گیت ہم لوکری سنیو ہئی तपाईँले पहिलो गीत गाउनु भएको थियो
1: हजुर यो अलिक
0: म गाउनु भएको थियो मिठो गीत गाउनु भएको छ
1: सुर्खेतमा मैले अलिक पहिला पनि रेकर्ड गरेको थिएँ
0: हजुर हजुर
1: त्यसपछि त्यो भाइहरूले भने उनीहरूले स्वर परीक्षा नगरेको भर्खरै आएको थियो त्यो भाइहरू सानै बच्चा थियो खुमन त सानै सानो थियो यसो दुध आउला गालामा जस्तो थियो पिलपिल गर्ने गेटतिर अनि त्यसपछि अनि कुलेन्द्र पनि कोहीले गाउन दिन्नन् दिदी कोहीले गाउन दिन्नन् भन्ने बाहिर बाहिर भेटिने भाइ अनि तिमीहरू पिलपिल गर्ने हो म छु त तिमीलाई म लग्छु भित्र अनि गीत गाउन
0: सक्छौ
1: भाइहरूले त सम्झेको छ बिचरा कुलेन्द्रले जहिले पनि मेरो नाम लिने खुमन यिनीहरूले
0: सम्झिन्छ
1: बहिनीहरूले पनि
0: राम्रो एकदम तपाईँले राम्रो कुरा गर्नुभयो किनकि आफूले गर्न सक्ने भाइहरूलाई गर्न सक्ने
1: राम्रो गाउनुभयो भाइहरूले
0: भाइहरू ल्याउनु पर्छ भाइ बहिनीहरूलाई होइन अब यो तपाईँले ठाडी भाका नि गाउनु भएको छ
1: हजुर मैले ठाडी भाका गाएको छु मेरो भाइ शङ्कर ढकाल तुलसी ढकाल भाइले हाम्रो भाइहरू गाउँतिर गीत गाउँछन्
0: अलिक गाह्रो हुन्छ भन्छन् गाउन
1: चाहिँ एकदमै गाह्रो हुन्छ सर
0: कसरी गाइन्छ
1: मैले चाहिँ रेडियोमा स्वर परीक्षा दिने बेला पनि त्यही गाना गाएर मैले त्यति बेला 48 सालमा दिएँ म पहिला चाहिँ त्यो त अलिक टाइम लाग्थ्यो अनि 48 सालमा दिएर म घर गएँ घर घर म ढिलो आएँ सर अनि त्यो

0: यही अहिले जस्तो फङ्सन केही पनि नै, अनि एकैचोटि मैले यो स्वर परीक्षाको प्रमाणपत्र चाहिँ 52 सालमा लिएको कि सर, अनि 52 सालमा लिएपछि 52 सालमै पनि एउटा गीत गरेका थिएँ, अनि त्यति बेला स्वर परीक्षा दिने बेला गाएको मैले त्यो
1: अहिले सम्झना छ गाउन सक्नुहुन्छ
0: हजुरले भन्नुभयो नि त्यो त्यो चाहिँ मेरो भाइ तिन भाइले नै गरेको सङ्कलन, शङ्कर ढकाल, तुलसी ढकाल र दिपेन ढकाल भाइहरू पढ्थे,
1: आफ्नै भाइहरू
0: 4-5 क्लास 6-7 क्लास पढ्ने
1: भाइले गाउँथे पहिला,
0: अनि मैले हेर है तिमीले शब्द लेख यसो घुमर लेख्न सिक्नु पर्छ, अब कहिलेकाहीँ म त कलाकार हुने म त कलाकार हुने भाइहरूले पनि तै होलिस कलाकार त घट्टा पिस्न जानु पर्यो, झुप्रा जानु पर्यो भने हाम्रो झुप्रा खोला भन्ने थियो, खोलामा खेत थियो अनि घट्ट जाने, हाम्रो गाई भैँसी पनि धेरै थियो सर, अनि भट्टे काट्थ्यौँ, थाकल काटेर भारी बोकेर ठाडी भारी हालेर आउँथ्यौँ, बाटोमा फेरि भारी बान्न नजान्ने म ठग्दै ठग्दै हिँड्ने, खोला तर्ने बेला पनि रुने, भाइहरूले फेरि भारी बोकेर उभारी ल्याइदिने, अनि फेरि म फेरि रुँदै रुँदै त्यो थाकल बोकेर उकालो लागेर आउँथेँ घरमा, बुवा पनि त्यति बेला प्रधान हुनुहुन्थ्यो हाम्रो जिम्मेदार, अनि एकदमै गृहस्थी होला के गाउँमा, त्यो भावनाले अनि त्यति बेला त्यस्तो गीत कानमा हात राखेर त्यसलाई चाहिँ ठाडी भाका भन्छ कि सर।
1: त्यही त तपाईँले गाउने प्रक्रियाको कुरा गर्नुभयो, गाउँदैछ गाउने भन्ने कुरामा भन्नुभयो होइन, अब यो अलिकति त्यो सुन्न सक्छौँ हामीले,
0: सकिन्छ सर
1: ल।

0: धेरै मिठो धेरै मिठो है. पानी खाए तिनमा यो एउटा भाकालाई समात्दै तपाईँको लयबद्ध भएर गाउनु पर्ने थियो एकदम. यसमा अलिकता सुर पनि चाहियो, सुझाइ सुर उसाइ पनि आरोह पनि त्यो अनुसार जानु पर्यो होइन. स्वरलाई त्यसरी ब्यालेन्समा मिलाएर गाउनु पर्ने गीतै छ, मिठो गीत छ. हजुर यसमा टाइमिङमै गाउँदाखेरि त अलिकता यसमा होइन लयबद्ध भएर गाउँदाखेरि त अलिकता गाह्रै पनि छ
1: होइन.
0: भने यस्तो कतिवटा गाउनु भएको छ?
1: यो मैले यसो तिनवटा गाएको छु, फरक फरक किसिमको छ. यो चाहिँ जाजरकोट सुर्खेतको भेगतिर जात्रामा गाउने, जात्रामा गाउने, अनि यस्तो मेलाहरू छुट्टै एउटा मेला पनि हुन्छ फेरि महिलाहरूको मात्र त्यहाँ गाउने, अनि खेतीपाती खडेरीमा जस्तो जेठ वैशाखमा काफल खाने, चुत्रो खाने, अनि गहुँ र त्यो के अरे उवा भुटेर चना भुटेर अनि घलेक भन्छ कि सर, घलेक त्यसलाई घलेकमा हालेर अनि खाँदै अनि थकेला बेला गीत गाउने. कोही महिलाले त चुरोट पनि खाने, तमाखु पनि खाने पहिला, अनि छोरा मान्छेहरू पनि तमाखु खाने, झुलेनी पाल्ने, लाइटर हुँदैन थियो त्यतिखेर, त्यो झुलो गरे बनाएर अनि ढुङ्गा भेटेर त्यो आगो पार्ने, आगो पारेर फेरि त्यो तमाखु सुल्पामा हालेर तमाखु तान्ने, फेरि उसले अर्को साथीले ताने बेला फेरि गीत गाउने बैराग लागेर.
0: कति राम्रो, कति त्यस्तो खालको त्यो सम्झिँदाखेरि कति आनन्द आउँछ पनि होइन. भने त्यो समयको मान्छेलाई त्यसरी मान्छेले गाउँथे पनि, र जुन किसिमको हामीले हेर्दाखेरि हाम्रा भाषा हाम्रा सभ्यता र हामीसँग भएका कुराहरूलाई पनि मान्छेले लोकगीतमा प्रस्तुत गर्थे, ल्याउँथे होइन. त्यो आफ्नै हामीसँग कल्चर थियो, हामी आफ्नैसँग हामीसँग संस्कृति थियो. त्यो परम्परा बिस्तारै सकिँदै गएको जस्तो लाग्छ अहिले.
1: सिद्धिसक्यो अब त्यो गीतलाई अहिले एकदमै फोहोर ठाडो ठाडो गरेर गाएको छ एउटा भाइले, सुन्नै मन लाग्दैन.
0: यो हुँदै पछि तपाईँको लमजुङतिर पनि आयो होइन?
1: लमजुङतिर फेरि अर्कै गाउनुहुन्छ. लमजुङतिरको ठाडो भागा भनेको बिमा दुराजीहरू मायादीहरूले गाउनुहुन्छ, अनि त्यतातिरको अलि फरक
0: फरक छ,
1: हाम्रो भन्दा धेरै फरक छ. यानी माया त्यो पनि अलिअलि त मलाई आउँछ, तर त्यस्तो उहाँहरूलाई
0: आउँछ. तपाईँ जस्तो पश्चिमको तपाईँले सुर्खेतको नेतृत्व गर्नु भएको छ, सुर्खेतका भाकाहरूलाई टिप्नुभयो, गाउनुभयो, पूर्व गाउनु भएको छ?
1: पूर्वको अलिअलि गाएको छु म लोचन दिदीहरूसँग मिसिएर,
0: साथमा मिलेर गाउनु भएको छ
1: समुदायहरूको गीत. यसो स्टेज कार्यक्रमतिर गाम है भनेपछि दिदीहरूले उठाउनु
0: फरक पर्छ है,
1: हामीले छोप्ने धेरै फरक पर्छ सर. पूर्वको टिपिकल अझ छिटो छ, सङ्गीत राम्रो छ, सङ्गीतमा बढी ध्यान पनि दिनुहुन्छ अनि सिक्नु पनि
0: मेलोडी बढी
1: धेरैले सिक्नु पनि भएको छ. महिलाहरूले पनि हार्मोनियमहरू बजाउने सङ्गीत गर्ने गर्नुहुन्छ.
0: लोकगीतमा पनि विशेष गरी अलिकता राम्रो सिकेको भएदेखि कहिलेकाहीँ भनिन्छ नि शास्त्रीय सङ्गीत अलिकति थोरै ज्ञान शास्त्रीय सङ्गीतका ती सरगमहरूलाई पनि अलिकति बुझ्न सकेदेखि टिप्न सकेदेखि लोकगीत गाउन सहज भनिन्छ, गाउन सकिन्थ्यो भन्ने पनि भनिन्छ होइन. तपाईँलाई के लाग्छ, के सिकेको भएदेखि सङ्गीतमा अझै केही गर्छु कि मैले राम्रो गर्थेँ भन्ने?
1: एकदमै राम्रो लाग्छ सर, सिक्नु पर्थ्यो. मैले एकचोटि अलिअलि सिक्न गएको थिएँ डोर्मी सङ्गीतालयमा, अनि यसो एक महिना जति सिकेँ अलिअलि, त्यो पनि हार्मोनियम अलिअलि सारेकोमा पदनी छ सिक्दै थिएँ, अनि मेरो भाइ पनि सिक्न आएको थियो. अब त्यही बेला छोरालाई अब सपोर्ट गर्ने, छोरीलाई सपोर्ट नगर्ने, अब बुवाले के भन्नुभयो, भाइलाई सिका त अलिकति सिक्न पऱ्यो भन्नुभयो है. भाइले पनि दिदी म सिक्छु भनेर रुन लायो, भर्खर एसएलसी पास गरेर आएको थियो. अनि भाइलाई पैसा तिर्दे मैले एक वर्षसम्म सिक्यो, शङ्कर ढकाल मेरो भाइ, अनि पछि अहिले त हाकिम पनि छ हुम्लामा, गीत गाउनै पाउँदैन. अनि म चाहिँ अब पैसा पनि भएन सर, अब फिस तिर्ने कि हार्मोनियम किन्नुपर्छ भन्नुभयो गुरुदेव कामे सरहरूले, हार्मोनियम किन्नुपर्छ अनि एकदमै ध्यान दिएर सिक्नुपर्छ, तपाईँ सिक्न सक्नुहुन्छ, तपाईँ तगडा हुनुहुन्छ भन्नुहुन्थ्यो सरहरूले. अनि कहिले खाजा खाने पैसा नहुने सर, कहिले हार्मोनियम पिन्ने त पुरै छैन, कोठा भाडा तिर्ने कि जागिर पनि छैन, अब गीत गाउँदा अब त्यति बेला झन्
0: पैसै न,
1: जागिर खाने त खोज्दै हिँडेको. अब कोही कहिले काहीँ यस्तो प्राइभेटतिर कहिले काहीँ रेडियो नेपालतिर पनि गरियो सर उतैतिर, अब चान्सै पाइएन कि, यस्तै मौका चान्सले जागिर खान नलेख्या हो कि सर. अनि बुवा आमाले पनि अब चामल सामल कोठा भाडा त पठाइदिनु हुन्थ्यो, घरतिरबाट पनि अलिअलि सपोर्ट गर्नुहुन्थ्यो जेठाजुले.
0: तपाईँ काठमाडौँ पुरै बसेर तपाईँले सङ्गीतमा चाहिँ तपाईँ सिक्ने र के गर्छु भन्ने किसिमले पहिला आउनुभयो?
1: आएँ, अनि त्यही अब अहिले जस्तो सस्तो पनि पहिला चाहिँ भएको थिएन, पछिचोटि चाहिँ भएको सर.
0: त्यसपछि आइरहनु भयो?
1: हजुर, त्यसपछि त म कन्टिन्यू आइगे, छोरा मेरो पेटमा हुँदा पनि म काठमाडौँ आउने जाने, बच्चा सानो हुँदा पनि लिएर आउने जाने, अनि बच्चा दुध खाने हुँदा पनि घरमा छोडेर सानो बच्चालाई दोहोरी गाउन जाने कहाँ हो कहाँ हो, अनि घरका मान्छेले गाली गर्ने, घर गयो भने छोराले नचिन्ने, कहिले घरमा पिटाइ पनि खाइयो, धेरै
0: सङ्घर्ष गर्नुभयो। ठिक छ ठिक छ, होइन एउटा त्यो आफ्नो इच्छा हुन्छ, आफ्नो एउटा चाहना हुन्छ, त्यो चाहनालाई पनि यो कुनै नराम्रो काममा नराम्रो गरिएको नै होइन, होइन कमसेकम आफ्नो गाउने काम हो, आफ्नो एउटा कलाकार भएर कमसेकम केही दिउँ के गरौँ भन्ने मनमा हुटुटुले गर्दाखेरि तपाईँलाई त्यहाँ त्यो समयले ल्याएको छ। तपाईँको मिठा मिठा गीत पहिला आज फेरि पनि गीतै सुनौँ है त हामी,
1: त्यस
0: फेरि कुराकानी गर्दा पानी पर्यो होइन, त्यो गीत हामी राख्न चाहन्छौँ। यो पनि आफ्नै सङ्कलन थियो,
1: चन्द्र गुरुङ र मैले गाएको गीत हो, मेरै सङ्कलन हो, त्यो केटाको दोहोरी पनि छ सर, त्यसमा अमर विरय गुरुङ दाई र डाक्टर गोविन्द आचार्य भीमार्जुन अहिले अर्जुन के लेख्नुहुन्छ वकिल
0: साहब,
1: उहाँले पनि गाउनु भएको
0: सम्मानित हजुर हजुर ए उहाँले नि गाउनु भएको
1: हजुर, अनि हामीले मिलेर गाएको पहिला ग्रुपमा गाउँथ्यौँ
0: क्या हजुर हजुर ए ल ठिक छ हामी त्यो गीत सुनौ।

0: भेरीको दुभाना साटौँछु भनेर भर्खरै हामीले यो गीत सुन्यौँ, मिठो गीत छ, यसलाई गाउनुभएको थियो भीमा सुवेदी हुनुहुन्छ जो वरिष्ठ गायिका, आज हामी म्युजिक मन्त्र कार्यक्रम उहाँसँग कुराकानी गरिरहेको छौँ। अब यो गीत मिठो छ, तपाईँले गाउनु भएको छ, अहिले धेरै गीतहरू तपाईँका अरू समूह रूपमा साथीभाइसँग बसेर पनि गाउनु भएको छ होइन, सोलो पनि गाउनु भएको, आफै एकल पनि गाउनु भएको, एकल पनि धेरै गाउनु भएको छ। अब अहिले हेर्दै जाँदाखेरि चाहिँ धेरै गीतहरू छरपष्ट भयो भन्छन् क्या, पुराना कलाकारहरू, पुरानो जो स्रष्टाहरू हुनुहुन्छ उहाँहरूले छरपष्ट भयो, त्यसलाई सङ्ग्रह गर्न पाए हुन्थ्यो, त्यसलाई आफ्नो किसिमले बनाउन पाए हुन्थ्यो, आफ्नै युट्युब च्यानलमा हाल्न पाएदेखि, केही गर्न पाएदेखि, अहिलेका नयाँ पुस्ताले चिन्थे भन्ने कुरा मनमा लागिरहेको छ धेरैलाई। तपाईँलाई के छ, तपाईँ के सोच के छ तपाईँको?
1: मेरो सोच पनि त्यस्तै छ सर, अब युट्युब च्यानल खोलेर आफ्नो गीतहरू सबैले संरक्षण गर्ने, हाम्रो रेडियो नेपालको गीतहरू पनि संरक्षण गर्ने, अब यदि कसैले यसरी गाउनु पर्यो भने अनुमति बिना नगाइदिनु होला। यी नेपाल रोधी गर अरे, हाम्रो रेडियो नेपालको राम थापाको गीत लगेर रेलै घुमेर भन्ने गीत, अनि चुयाको डोको, यस्तो यस्तो गीत
0: छाडा,
1: अनि सोध्दै नसोधेर, अनि सारङ्गी संसारले पनि त्यस्तै गर्ने, अनि त्यसपछि अब अरू अरू यस्तो महोत्सवतिर पनि छाडा छाडा गाउने, नाम नभनिदिने, तारा देवीको गीत गाउने, तालसुरमा नगाउने, उहाँहरूको सजगको सङ्गीतकारको हाम्रो रेडियो नेपालको नामै नलिने, सबै हाम्रो रेडियो
0: नेपाल जुन भन्नुभएको छ पक्कै पनि ती पुराना जो कलाकारले गर्नुभएको काम छ, सङ्कलनकै कुरा होस्, तपाईँको गायककै कुराहरूमा पनि नाम अरूकै राख्ने, नसोध्ने भन्ने कुरो यो बिस्तारै बढ्दै गएको छ भन्ने कुरा आयो। अहिले भर्खर पनि केही कुराहरू आएको, हाम्रा केही रियालिटी सोहरूमा पनि कमसेकम कलाकारको नाम नदिने, अरूले गाइदिने भन्ने कुरा पनि यहाँ आइरहेको पनि छ, चाहे भिजुअलमा होस् चाहे अडियोमा होस्, यो प्रक्रियाहरू बढ्दै गइरहेको छ। यसलाई अलिक सजगता रूपमा अलिकता यसलाई अलिकति ध्यानपूर्वक यसलाई कमसेकम हामीले आफ्नो नियमसँग अलिकता यसमा कानुनी दायरामा ल्याउन सक्ने उपायहरू खोजी भएको छैन
1: अब राज्यले।

0: त्यो त्यो सबै कुरा परिवर्तन भयो
1: परिवर्तन भयो अनि कलाकारले टेर्दै नटिन कसले के गर्छ गीत भने कसको हो र अहिले मेरो पनि भाका चोरी भएको छ रिताजीले गाउनु भएको छ अनि मैले अब एउटा निवेदन हालेँ अब धेरै मैले उहाँलाई भेट्न आएँ दुई पटक भेट्न आएँ आफै ए हेर दाई कमलको फुल भन्नेलाई ए आमा जाम भन्यो मलाई कसले लाउरेले भन्नुभयो होइन अनि मैले जे भए पनि मेरो बहिनी हो मभन्दा सानो हो कम्प्रोमाइज गरौँ यसो भेटौँ आउनु नि त बहिनी छलफल गरौँ भने पहिला चाहिँ एकराम भण्डारीले सङ्कलन गर्नुभएको रहेछ अनि मैले भाइ हजुर आउनु नि त हजुरले सङ्कलन गर्नुभएको छ रिता थापाको त दोष छैन तपाईँको छ तपाईँले किन सङ्कलन गरेर दिनुभयो त मेरो गीत कि मेरो नाम राख्नु पर्थ्यो कि मलाई सोध्नु पर्थ्यो किन गर्नुभयो भाइ आउनुहोस् भने दिदी म अहिले आउँछु अनि त्यहाँबाट तपाईँ बस्नु मिग्दी नेपाल मैले अब थाहा भएन दुई भाइ नै भलाकुसली गरौँला भेटौँला दिदी म तपाईँको भाइ हो भने ल त नि मेरो भाइ होला आउनु नि त भेटौँ सल्लाह गरौँ अब मेरो पनि मन बुझाउनु तपाईँलाई अनि म छोड्छु नत्र म त छोड्दैन मेरो सम्पत्ति हो मेरो रेडियो नेपालको गीत हो कति सङ्घर्ष गरेर दुःख गरेर बनाएको शब्द उहाँको सङ्कलन गरेर त मेरो शब्द त सङ्कलन त हराएर गयो नि सर मेरो लगानी पनि छ मिक्जी नेपाल मेरो लगानी पनि गयो अनि त्यसपछि आउनु भएन त्यसपछि मैले अब के गर्ने होला भने छलफल गर्दाखेरि भाइ साथीले के भन्नुभयो तपाईँले प्रतिलिपि अधिकारमा एउटा निवेदन दिनु भन्नुभयो अनि मैले निवेदन दिएँ अनि उहाँले बिचरा अब उहाँले यति मिहिनेत गर्नुभयो त्यो हाम्रो सरिता कार्की हाम्रो त्यहाँको सिओ हुनुहुँदो रहेछ अनि उहाँहरूले धेरैजनाले धेरै पटक फोन गर्नुभयो कि मेरै अगाडि अनि उहाँ आउनु भएन म चार पाँचचोटि कुरै आउनु भएन त्यसपछि अर्कोचोटि म यता निक्लिएर गइसकेपछि फेरि जानुभएछ जानुभएपछि रिता थापा आउनु भएको छ तपाईँ कहाँ पुग्नुभयो भन्नुभयो उहाँले मैले त म माथि पुगेँ हजुर सम्झाइदिनु होला हजुरले सम्झाउनु र मैले सम्झाउनु एउटै हो अनि भन्दाखेरि ए लोकगीत भने के हो र कसले के गर्छ र जानु उहाँ कहाँ जानु भने भन्नु म साइबरमा जान्छु साइबर ब्युरोमा जान्छु म मलाई कसले के गर्छ र म लोकदुर्गको अध्यक्ष हुँ त्यो गीत भनेको जसले पनि गाउन पाइन्छ भन्नुभयो भनेर भन्नुभयो उहाँले भनेपछि मैले फेरि अब त्यस्तो त होइन तर भेटघाट गरेर एकचोटि भेटेर छलफल चाहिँ गराइदिनुहोस् भनेर त्यो त्यत्तिकै छ त्यहाँ निवेदन सर
0: निवेदन त्यसको कुनै प्रक्रिया त्यसको अगाडि बढेको
1: छैन
0: सुनाइ भएको छैन अहिले धेरै भने यस्तो पनि भइरहेको छ मान्छेलाई तपाईँको धेरै युट्युब च्यानलहरूले पनि ठगिरहेको कुरा संस्थाहरूले चाहिँ कमसेकम धेरै शोषण गरेको कुरा बाहिर आइरहेको पनि छ र अहिले बढी मात्रामा उहाँहरू सक्रिय रूपमा आफ्नै च्यानल पनि खोलेर कमसेकम अगाडि बढ्ने कि भन्ने लाग्नुभयो तपाईँले आफ्नो कुनै नाममा युट्युब च्यानल खोल्नु भएको छैन आफ्नो कुनै गीत राख्नु भएको छैन
1: हजुर नै मैले कस्तो भयो सर अब पहिला हाम्रो घरतिर त्यो वाइफाईहरू पनि थिएन कि सुर्खेतमा नेट पनि नै मेरो अब बसाइ अलिक गाउँतिर थियो अनि पछि वाइफाईहरू भर्खरै हो अब चार पाँच वर्ष भयो होला वाइफाई जोडेको अनि त्यतिखेर पहिला भर्खर वाइफाई जोड्यो होला बुवा बित्नु भयो मलाई गीत गाउने मोडै थिएन म काठमाडौँ पनि आएन सर तीन वर्ष जति आएन त्यसपछि मेरो जेठानी बित्नु भयो अनि अहिले चाहिँ अलि राम्रोसँग वाइफाई यताउति भएको छ अब चाहिँ बनाउँछु सर अनि मेरो फेरि रेडियो नेपालमा चाहिँ अब रेडियो नेपालले गरिदिएपछि मलाई भइहाल्छ भनेर रेडियो नेपालकै
0: तपाईँहरूले जस्तो अहिले कुरा आउँछ आउँदाखेरि बुझ्दै जाँदाखेरि कलाकारहरू म्युजिक नेपालकै पनि कुरा कहिलेकाहीँ आउँछ होइन गीतहरू अलिकता र कहिलेकाहीँ कपिराइटका पनि कुराले गर्दाखेरि समस्या पनि परिरहेको अवस्था छ अब अहिले म्युजिक नेपालमा पनि छ तपाईँको
1: मेरो धेरै गीत त म्युजिक नेपालमै छ
0: निकाल्ने प्रक्रिया के छ
1: अनि अब पाँच वर्ष पुग्नु पर्छ अरे निवेदन हाल्नु पर्छ दिन सकिन्छ
0: आफै खोल्ने विचार गर्नु भएको छ
1: अनि मैले चाहिँ मागेको छैन अब चाहिँ बिस्तारै माग्छु सर
0: खोल्ने आफै बनाउने विचार गर्नु भएको छ त्यो बनाएदेखि राम्रो हुन्छ भन्ने कुरा हो होइन भोलि आफूले राखेको चिजभरि छोडेर जाँदा पनि कमसेकम रहन्छ भन्ने कुरा हो आफ्नो होइन ती कुराहरू छँदैछन् भनेपछि अहिले अब जस्तो हेर्दै जाँदा के लाग्छ भने कहिले काहीँ गुनासो गर्छन् लोकगीतलाई बढी स्थान दिएन मिडियाले धेरै मिडियाहरू आछन्
1: हजुर
0: होइन धेरै आएका छन् र त्यो दिएनन् भन्ने पनि गुनासो यता कता सुनिन्छ र कहिले काहीँ तपाईँ पनि भन्नुहुन्छ
1: मैले त एकदमै भन्छु सर म त लडी लडी गएर कति
0: के कारणले होला
1: झगडा गरेर पनि इन्टरभ्यू दिएको छु एफएमहरूमा विशेष गरेर हाम्रो सुर्खेतिर अब एफएमहरू मिडियाहरू खोल्नु भएको छ धेरै छ सरकारले नै लगानी गरेका हुन्छ होइन नगरपालिकाले अब मन्त्रालयले एउटा गीत गाउनेलाई बलिष्ठ चर्चित भनेर इन्टरभ्यू राख्ने महोत्सवमा पनि लगेर देखाउने स्टेजतिर सजाएर अनि हामीहरूलाई भित्र मौसम जाँदाखेरि गेटभित्र जान नदिने मन्त्रालयतिर गएर पनि कुरा नसुन्ने सामाजिक मन्त्रालयमा हाम्रो सुर्खेतमा सामाजिक मन्त्रालयमा हाम्रो सुवर्ण खड्गा भन्ने हुनुहुन्छ खुद मुख्यमन्त्रीले मलाई बोलाएर तपाईँले गीत लिएर आउनुहोला गणतन्त्र दिवस लोकतन्त्र दिवसतिर उहाँ चाहिँ मेरो आफन्त पनि अलिअलि पढ्ने मुख्यमन्त्री मैले फेरि गएर झगडा गरेका थिएँ किन मैले यत्रो दुःख गरेका छु तपाईँले मैले लोकतन्त्रको दिवसको बेला गणतन्त्र दिवसको बेला म गीत गाउन नपाउने त मञ्चमा मलाई पैसा नदिनु मलाई गाउन मात्रै राखिदिनु भनेरसम्म भन्न गएँ कि मैले गीत बनाएको थिएँ लोकतन्त्र दिवसको सहितको मलाई शब्द लेख्न आउने थियो सुनाम कतिखेर त्यहाँ गएर भनेर मलाई त्यस्तो भइराखेर म आफै पाँच छचोटि धाएर बल्ल भेट भयो उहाँलाई तिन महिना चार महिना

0: आएर भेट भयो अनि गएर यति कुरा राखेँ मलाई लोकतन्त्र दिवस गणतन्त्र दिवसमा अनि हजुरहरूले गाउन दिनु पर्यो हुन्छ हुन्छ हामी गाउन पनि दिन्छौँ हजुरलाई सम्मान पनि गर्छौँ भनेर उहाँहरूले कुरा पनि उठाउनु भयो रहेछ मुख्य सचिवले पनि तर मलाई त्यो सामाजिक मन्त्रालयको सचिव र त्यो कर्मचारी अधिकृत हुनुहुन्छ त्यहाँको महिला विकास शाखाको उहाँहरूले चाहिँ मलाई बोलाउँदै बोलाउनु भयो पछि म फेरि कार्यक्रम सिद्धिएपछि गएर झगडा गर्नु गएँ हातै हाल्न गएँ अनि उहाँ लुक्नु भयो म हातै हालिदिन्छु भने
1: तपाईँले भनेको तपाईँ आफ्नो अन्याय परेको कुरा तपाईँले धेरै गर्नुभएको छ धेरै ठाउँमा अन्याय पनि परेको छन् तपाईँ जस्तै अलिकता चाहिँ सत्य कुरालाई बोल्न सक्ने मान्छेको कमी पनि छ अब यो हिसाबले भन्दै जाँदाखेरि यस्तै तपाईँले बोलेका कुरामा तपाईँ अलिकता अडान लिएर आफ्नो कुरा राख्न सकेदेखि तपाईँको साथ कसैले तपाईँले कोही साथ पाउनु भयो भनेदेखि जस्तो मिडियामा भन्दाखेरि अघि नै मैले कुरा गरेँ नि त लोकगीतलाई स्थान दिएनन् लोकगीत बज्ने टाइम समयलाई पनि मान्छेले छुट्याएनन् लोकगीतलाई हेला गरे भन्ने पनि कता कता हामी गुनासो सुन्छौँ राजधानीको कुराकानी गर्दा पनि कहिले काहीँ मोफसलको कुराकानी त छैन मोफसलमा त प्रायः होला पनि बच्छ होला के लाग्छ तपाईँलाई कति समय दिए जस्तो लाग्छ
0: अनि हाम्रो अब यो रेडियो नेपाल यो टेलिभिजनले त आफ्नो सरकारीले त हामीलाई अब मेरो अगाडि त त्यति गरेको लाग्दैन बाहिर मिडियाहरूले अब एकचोटि म उता गएको थिएँ सगरमाथा कान्तिपुर अनि अर्को के एउटा च्यानलमा गए बेला इमेज च्यानलमा गए बेला मलाई भित्रै पस्न नदिएको
1: तपाईँले भने जस्ता कुरामा तपाईँले भन्नु होला तपाईँले राखेको कुराहरू यस्तो गर्नुपर्छ भने तर तपाईँ एक्लो लाग्नु भएको जस्तो लाग्छ तपाईँको आफ्नो अभियानमा एक्लै हुनुहुन्छ कसैको साथ बिना भनौँ विभिन्न सङ्घ संस्थाहरू छन् हरेक सङ्घ संस्था छ लोकगीतको सम्वर्धन प्रवर्धनका कुरा छन् लोकबाजाको पनि सङ्ग्रहालय छ विभिन्न सङ्घ संस्थाहरू छन् नि त
0: हजुर
1: तर त्यसमा चाहिँ अलिकति सामूहिक रूपमा हामीले कुरालाई उठान गरौँ सामूहिक रूपमा हामीले परेका समस्यालाई ठाउँ ठाउँमा जाउँ भन्ने कुरामा तपाईँ कहीँ जानु भएन
0: नै म जान त एकचोटि पहिला पहिला तारा दिदीहरू हुँदा हाम्रो साधनाको भाइ हुनुहुन्छ नि एकजना के हो मैले नाम बिर्सेकै उहाँको साधना कला केन्द्र उहाँहरू अध्यक्ष हुँदाखेरि लोकगीतमा कोमलजीहरू हुँदाखेरि चन्द्रकला दिदीहरू त्यो सङ्घ साङ्गीतिक सङ्घतिर हुँदाखेरि हामी जान्थ्यौँ सर अब कुरा त्यति सुनाइ अलिअलि हुन्थ्यो अलिअलि पनि हुन्थेन त्यसरी एकजुट भएर पनि हिँड्थ्यौँ अब अहिले भेटघाटै हुन्न सर कोही कता
1: कता गर्ने
0: अनि यो लोकदोरी प्रतिष्ठानले अहिले सबै कुराहरू जिम्मा ल्याएछ उसले अब हामीहरूलाई अलिक बुढापाकाले राख्दै नराख्ने बोल्दै नबोल्ने हाम्रै गीत चोरेर गाउँछन् महोत्सवतिर लडाइँ पार्छन् हानाहान गर्छन् अनि त्यो कारणले गर्दाखेरि पनि यो राम्रो छैन सर एकता हुन जरुरी छ सबै सङ्गठनको मान्छेहरूले पनि कुरा बुझ्नु पर्यो सबैलाई समेट्नु पर्यो
1: ठिक छ फेरि पनि एउटा गीत हामी राख्न चाहन्छौँ हामी अहिले राख्नु जुम्ला हुम्ला होइन
0: हजुर
1: त्यो मिठो गीत छ त्यो गीतलाई हामी राख्न चाहन्छौँ त्यसपछि फेरि पनि हामी कुराकानी गर्छौँ म्युजिक मन्त्र कार्यक्रममा आज हामी वरिष्ठ गायक हुनुहुन्छ भीमा सुवेदी जो लामो समयदेखि लोक सङ्गीतमा लाग्नु भएको छ मिठो मिठो लोकगीत गाउनु भएको छ आज उहाँसँग हामी कुराकानी गरेका छौँ कहीँ कतै नजानु होला

0: दैलेख काली कोट मुगु रारा लैलै सुन्तला स्याउको बोट मिठो गीत थियो। भर्खर हामीले यहाँ सुन्यौँ जुम्ला हुम्ला लैलै, यो मिठो गीत थियो। सङ्कलन भीमा सुवेदीले गर्नुभएको थियो। यसमा भर्खरै सुर पनि सुन्यो, समूह सुर थियो होइन, तपाईँले गाउनु भएको थियो, को कलाकारले गाउनु भएको थियो?
1: खड्क गर्बुजा खड्क बुढा तिला थापा पवित्र घरती
0: सुवेदी। लोक सङ्गीतमा लोक क्षेत्रमा लागेका थुप्रै राम्रा राम्रा कलाकारले तपाईँसँग साथ दिएर गाउनु भएको गीतहरू रहेछ, धेरै मिठा गीतहरू रहेछन् हामीले सुन्यौँ। अब यो हामीसँग समय पनि बिस्तारै कम हुँदै आइरहेको छ, अन्त्यन्त्यतिर हामी आइपुगेका छौँ कार्यक्रमको। भीमाजी जस्तो अब अहिले तपाईँ रेगुलर रूपमा काठमाडौँ आउनुहुन्छ, सुर्खीदेखि खट्नुहुन्छ, लोकगीत गाउनेलाई होला होइन,
1: गाउनु होला,
0: खर्च पनि त्यही अनुसार जुटाउनै पर्यो, मिलाउनै पर्यो होइन, गाह्रो पनि छ। अब अहिले आएको समयमा तपाईँ के गर्ने सोचले आउनु भएको थियो?
1: अहिले म अस्ति नै यो वार्षिक उत्सव थियो सर, अनि वार्षिक पो हुँदैछ भनेर सुर्खेत रेडियो नेपालको बहिनीले भन्नुभएको थियो।
0: हजुर हजुर।
1: अनि वार्षिकसम्म कलाकारहरूसँग भेट होला भनेर पनि आएँ, अनि एउटा गीत रेकर्ड गर्न आएको रेडियोमा।
0: गर्नुभयो?
1: रेकर्ड गरेको छैन सर, तयारीमा छ।
0: तयारीमा छ।
1: अनि यो गीतहरू पनि सार्न
0: त्यसको गीत धेरै गाउनु भएको छ तपाईँले?
1: मैले धेरै गाएको छु सर, 50-50 जति गाएको।
0: 50-50 गाउनु भएको छ है? ओहो।
1: 15-20
0: खर्च आफै गरेर?
1: आफै गरेर, अलिअलि दुःख सुख, कहिले साथीहरूसँग सहयोग माग्ने, मिलेर पनि गर्ने, कहिले काहीँ डेटमा पनि
0: गर्ने। हजुर हजुर। भने 50-50 बढी त्यसको गीतै गाउनु भएको छ। त्यो गीत गाउँदा पक्कै पनि एउटा यो महिला हाम्रो दिदीबहिनीहरूको एउटा ठुलो पर्व पनि हो होइन, त्यसले गर्दा त्यो अवसरमा पनि विशेष गरी गाउँदाखेरि गीत गाउने गाउनेका लागि त धेरै राम्रो ठुलो अवसर पनि हो, राम्रो पनि हो, धेरै गीतहरू त्यसमा उत्पादन पनि हुन्छन्। विशेष गरी यो अहिले तपाईँले जुन गाउने प्रयास गर्नुभएको छ, अहिले नयाँ केही गर्ने, नयाँ कुनै एउटा जस्तो अहिले भिजुअलमै बढी मात्रामा कुरा छ, भिजुअलै हेर्न पाए हुन्थ्यो भन्ने मान्छेको चाहना पनि छ, त्यहाँतिर लाग्नु भएको छ कि तपाईँले?
1: लाग्न त लागेको सर,
0: जुम्ला हुम्ला
1: महँगो अब क्यामराले लिने लाग्ने, हाम्रो अब हामीलाई पनि थाहा हुन्छ, लाग्ने भन्दा पनि बढी चार्ज माग्छन्। अनि मोडल नयाँ हामीले भनेको राखा भन्छन्, कहाँबाट राख्ने मोडलले 30-40 हजार माग्ने। हिजोमा अस्ति मात्र म एउटा स्टुडियोमा गएको 45 हजार लाग्छ भने, निजी नेपालतिर 20 हजारमा गरिदिन्छन्। अब रेडियोमा मल्टिट्याग पनि छ, अब मल्टिट्यागतिरै मिल्यो भने गरौँला, भएन भने निजी नेपालतिरै गर्ने विचार छ सर। लोकगीत ल्याएछु
0: मैले,
1: फिट पुरानो एकदमै पिछाडा के भन्छन् सिमान गीतले गाउने गीत हो यो, माछा मार्न जाँदा उता खोलामा जाँदाखेरि
0: राम्रो सङ्कलन गर्नु हुँदो रहेछ, राम्रो गाउनु पनि हुन्छ, कमसेकम अलिकता मैले यो सङ्कलन गरेको छु, मैले टिपिकल रूपमा अलिकता आफ्ना क्षेत्रका गीतहरूलाई ल्याएको छु भन्ने किसिमले गर्नु पर्यो। कहिले काहीँ पूर्वको भ्रमण गर्नुहोस्, पूर्वको भ्रमण गर्दा पनि कहिले काहीँ तपाईँले राम्रा सङ्कलन गीत आउन सक्लान्, बुझ्न सकेला होइन, पक्कै पनि तपाईँले राम्रो गर्दै जानु भएको छ, राम्रो गर्दै जानुहोस्। तपाईँ आउनुहुन्छ काठमाडौँ, र काठमाडौँ आएको मौकामा कमसेकम गीत गाउने एउटा अवसर खोज्नुहुन्छ, गाउनु पनि हुन्छ, अझै पनि तपाईँ क्रियाशील हुन्छ, काम गरिरहनु भएको छ, गाइरहनु भएको छ, खुसी लागेको छ। अझ हामी करिब करिब कार्यक्रम अन्त्यमा जहाँ आइपुगेका छौँ, तपाईँलाई के लाग्छ, आफ्नो मनमा लागेको कुरा के छ, के गर्दा चाहिँ बढी मात्रामा अलिकता लोक सङ्गीतको विकास होला, राम्रो होला, यसलाई सबैले अलि माया गर्लान् जस्तो लाग्छ?
1: मलाई के लाग्छ भने सर, सबभन्दा हाम्रो यो दुईवटा मन्त्रालय छ, सञ्चार मन्त्रालय, त्यसपछि पर्यटन मन्त्रालय।
0: हजुर हजुर।
1: यो पर्यटन मन्त्रालयले अलि विथिति गरिदिने, कलाकार नभएको मान्छेलाई परिया सदस्य बनाउने, सेन्सर बोर्डमा ल्याउने, अनि त्यसपछि हाम्रो लोकगीतहरूमा पनि हुन्छ सञ्चार मन्त्रालयमा ल्याउने, हाम्रो कुरा नसुन्ने, अब राम्रो राम्रो कलाकारहरू साथै परदेशमा हुनुहुन्छ, सबैलाई मिलाएर राज्यले कुरा सुनाइ भयो भने एकदमै राम्रो हुन्छ, र दर्शक श्रोताले पनि यो क्वालिटीको गीत नसुनेर अलि छाडा गीतहरू जस्तो पाए त्यस्तो बढी सुनिदिनुहुन्छ, उहाँहरूले यसो बुझेर विचार गरेर
0: सुनिदिनु होला। सान्दर्भिक राम्रो छ, पक्कै पनि सबै कलाकार पुराना कलाकारको मूल्याङ्कन गर्नु पर्यो, मन्त्रालयले त्यो अनुसार हेर्नु पर्यो होइन, जो सम्बन्धित निकाय छ त्यसले त्यसरी बुझ्नु पर्यो भन्ने कुरा गर्नुभएको छ, धेरै खुसी लाग्छ। तपाईँको पनि हामी आज कार्यक्रममा आइदिउँ, तपाईँलाई धेरै धन्यवाद सिमाजी।
1: मेरो पनि सम्पूर्ण रेडियो नेपालको रेडियो नेपाल परिवार र मलाई यहाँसम्म बोलाएर चिनाइदिनु भयो, हाम्रो दिवाकर सर, हाम्रो रेकर्डिङ सरहरू, सम्पूर्ण सङ्गीत शाखाका साथीहरू लगायत मेरो बालकृष्ण छोरा, मेरो छोरालाई सम्झिँदै, र मेरो साथी मन्जु मिदासी भन्ने, उहाँले मलाई हरेक बेला पैसामा सहयोग गर्नुहुन्छ, सरमाया बाठा, हाम्रो सुर्खेतको बहिनीहरू,
0: हस् धन्यवाद, धेरै धन्यवाद छ। प्रिय मित्रहरू, यतिखेर हामी म्युजिक मन्त्र कार्यक्रममा थियौँ, आज हामीले वरिष्ठ गायक भीमा सुवेदीलाई ल्याएका थियौँ, उहाँका धेरै कुराकानी सुन्यौँ। आजको कार्यक्रममा मलाई साथ दिने प्राविधिक मित्र उत्तम पाण्डेलाई धेरै धेरै धन्यवाद दिँदै म दिवाकर शर्मा, फेरि यहाँ माझमा आउनेछु, हस् त नमस्कार नमस्कार नमस्कार।

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: बुझौन बुझौन बुझौन बुझौन माटो मौसम मान्छे अनि बाटोका कुरा संवाद र समझदारीबाट बन्छ सुरक्षित यात्रा। बुझ्ने बुझाउने र सँगै अघि बढ्ने प्रयास अब हरेक शुक्रबार बिहान 7:40 बजे रेडियो नेपालमा। बुझौन
2: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
3: कहिले र कुन खोप लगाउने त?
2: 15 महिनासम्मका बाल बालिकाले
3: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
2: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
3: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 मा पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एसपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौं।
2: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। दार्चुलाको पनेवाद क्षेत्र स्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत दार्चुला गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ। गैराति परेको अविरल वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारी साधन रोकिएका छन्। प्रहरीले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जनाएको छ। वर्षा निरन्तर भइरहेकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न भूभागमा मेघ गर्जनसहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेकका अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढी, पहिरो तथा नदी खोलामा पानीको सतह बढ्ने, कटान तथा डुबानको जोखिम उच्च रहनेछ। आकस्मिक बाढी आउन सक्ने खोला तथा नदी आसपासका बस्ती, पहिरोको जोखिममा रहेका क्षेत्र तथा खोला किनारका बासिन्दाले अनावश्यक आवजत नगर्न र सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले हिजो पूर्व अर्थमन्त्री पौडेललाई थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। गत साताको शक्तिशाली 2 भूकम्पबाट प्रभावित भेनेजुएलाका धेरै क्षेत्रमा सरकारी उद्धार तथा राहत पर्याप्त रूपमा नपुगेको भन्दै स्थानीय बासिन्दाले आफ्ना आफन्त र छिमेकीको खोजी आफै गरिरहेका छन्। सबैभन्दा बढी प्रभावित बन्दरगाह सहर ला लुआइरामा स्थानीय बासीले फलामका रड, हथौडा र कुटोको सहायताले भग्नावशेष हटाउँदै हराइरहेका आफन्तको खोजी गरिरहेका बीबीसीले उल्लेख गरेको छ। अझै पनि 10,000 मानिस बेपत्ता रहेको अनुमान गरिएको छ। हालसम्म 1,700 भन्दा बढीको मृत्यु पुष्टि भइसकेको छ। गत बुधबार 39 सेकेन्डको अन्तरमा 7.2 र 7.5 म्याग्नेच्युडका 2 भूकम्प उत्तरी लागुआइरा राज्यमा जाँदा करिब 800 भवन पूर्ण रूपमा भत्किएका थिए। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नै आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ। अप्रिलमा सुकीलाई नजरबन्दमा राखिएको जनताको दावीप्रति गम्भीर शङ्का व्यक्त गर्दै उहाँले सुकी अझै राजधानी नेपिटो स्थित जेलमै रहेको विश्वास रहेको बताउनुभयो। लन्डनमा क्योदो न्युजसँगको अन्तर्वार्तामा एरिसले सुकीलाई जेलबाट आवश्यक स्थानमा सारिएको भन्ने सैन्य सरकारको दावी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताउनुभयो। र ब्राजिल, पाराग्वे र मोरक्को फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेका छन्। जापानलाई हराउँदै ब्राजिल, जर्मनीलाई हराउँदै पाराग्वे तथा नेदरल्यान्ड्सलाई हराउँदै मोरक्को अन्तिम 16 प्रवेश गरेका हुन्। आज बिहान भएको खेलमा मोरक्कोले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्यो। अर्को खेलमा जर्मनीलाई पेनाल्टी सुटआउटमै हराउँदै पाराग्वे अन्तिम 16 स्थान बनाउन सफल भयो। यस्तै 5 पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा 1 गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जापान विरुद्ध 2-1 जित निकालेर अन्तिम 16 पुगेको छ। हारसँगै जर्मनी, जापान र नेदरल्यान्ड्स विश्वकपबाट बाहिरिएका छन्। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह बाह्र बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालको दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ विद्या चौधरी र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा। शुभेच्छापछि मध्याह बाह्र बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम जीवन सुख सुन्नुहुनेछ करिब एक बजेसम्म। एक बजे समाचार सुन्नुहुनेछ। एक बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले सिने संसार कार्यक्रम सुन्नुहुनेछ करिब दुई बजेसम्म। दुई बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 बजेदेखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ।

नमस्कार। कार्यक्रम शुभेच्छाको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि अभिवादन गर्छौँ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल, म हुँ रिता तिमल सिन्हा। करिब 12 बजेसम्म तपाईँहरूसँगै हुन्छौँ। हिजो हामीले 23 धान दिवस मनायौँ। धान दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरू पनि भएका थिए, तर नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने अझै पनि थुप्रै प्रतिशत धान रोप्न चाहिँ बाँकी छ। कतिपय ठाउँमा त आकाशीय खेतीको भर पर्नुपर्ने ठाउँमा, सिँचाइको सुविधा नभएको ठाउँमा चाहिँ अझै पनि रोपाइँ गर्न पाएको छैन। अब हेर्ने हो भने लगभग 10-15% मात्रै रोपाइँ भयो कि भन्ने आकलन पनि गर्न सकिन्छ। कुनै कुनै जिल्लामा 40-45 पनि भयो। तराईका क्षेत्रहरूमा हेर्ने हो भने सिँचाइको सुविधा भएको ठाउँमा अनि चैते धान काटिसकेपछि रोपाइँ गर्ने ठाउँमा चाहिँ रोपाइँ भइसकेको छ। यसले गर्दा कुनै कुनै ठाउँमा चाहिँ 40-45%, 40-35% पनि भयो भने कुनै ठाउँमा त रोपाइँ नै भएको छैन। भनेपछि एग्रिगेटमा हेर्ने हो भने चाहिँ लगभग 10-15% धान रोपाइँ भयो कि भन्ने अनुमान गर्न सकिन्छ। आज र भोलि एकदमै ठुलो पानी परेर विपद नै निम्तिन सक्छ भनेर सूचना जारी भएको छ। अब काठमाडौँ उपत्यकामा त्यो सूचनाले कतिको काम गर्ने हो थाहा छैन, तर जहाँ जहाँ जोखिमयुक्त ठाउँहरू छ तपाईँहरू सुरक्षित रहनुहोला, यो मेरो दसैँ औँला जोडेर आग्रह छ। र यस्ता किसिमका सूचनाहरू आइसकेपछि खोला किनारमा रहेका बस्तीहरू अनि डुबान हुन सक्ने क्षेत्रहरू, यी क्षेत्रहरूमा बसोबास गर्ने नागरिकहरूले, जनताहरूले चाहिँ अलि होस पुर्याउनु पर्ने हुन्छ। आफ्ना छरछिमेकलाई पनि सजग बनाउन पर्ने हुन्छ। आफन्त छरछिमेकीहरूलाई पनि सजग बनाउनुहोला र आफू पनि सुरक्षित रहनुहोला, यो हाम्रो आग्रह हो। आजको कार्यक्रममा हामीले हिजो असार 15 मनाइसक्दा आज अब पानी परोस् भन्ने पनि आकाङ्क्षा हो। बिहान त सिमसिम पानी पनि परेको थियो, अफिस आउने बेलामा पनि अलिअलि पानी परेको थियो, तर रेनकोट लाउनु पर्ने अवस्था अथवा छाता ओढ्नु पर्ने अवस्था चाहिँ थिएन। अब हामीले पानी सम्बन्धी गीत बजाएपछि न पानी परिहाल्छ कि भन्ने पनि लाग्छ। आजको कार्यक्रममा हामीले पानी सम्बन्धी गीतहरू लिएर आएका छौँ। आकाशबाट पर्ने पानी, गुड्याङ गुडुङ गरेर पर्ने पानी, यी सँगसँगै पानीसँगै माया पिरतीका कुराहरू पनि जोडिएर आएका हुन्छन् क्या। अनि त्यो कुराहरूलाई पनि आजको गीतमा समेटेको छ। त्यसैले यी गीतहरू सुनेपछि तपाईँलाई पनि पक्कै पनि पानी परिदियोस् अनि यी गीतहरूसँगै पानीको टप तप आवाज सुनेर रमाइलो होस् भन्ने लाग्छ भने हाम्रो कार्यक्रम चाहिँ 12 बजेसम्म सुन्नुहोला। हामीलाई सम्पर्क गर्ने नम्बरहरू 42-11-721, 42-11-736 सुन, यी दुईवटा नम्बरहरूमा जो जो साथीहरू सम्पर्कमा आउनुहुन्छ तपाईँहरूले आफ्ना आफन्त साथीभाइहरू 8 शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ। जो साथीहरू अघिल्लो सातामा सम्पर्कमा आइसक्नु भएको छ, यो साता कृपया नयाँ साथीहरूलाई मौका प्रदान गर्नुहोला भन्ने पनि आग्रह छ। जो साथीहरूको आज जन्मदिन परेको छ, जन्मदिनको धेरै धेरै शुभकामना। जो यात्रा गर्दै हुनुहुन्छ, शुभ यात्रा पनि भन्न चाहन्छु। अहिले त थुप्रै ठाउँमा सुक्खा पहिरो जाने अनि पानी परेर पहिरो जाने लगायतका गतिविधिहरू भइरहेको छ नि त, त्यही भएर सुरक्षित यात्रा गर्नुहोला। आवश्यक नपरुन्जेल चाहिँ यात्रा नगर्नुहोला, जोखिम मोलेर किन यात्रा गर्ने पनि भन्न चाहे। अनि जो साथीहरूले परीक्षा दिँदै हुनुहुन्छ, शैक्षिक सफलताको कामना। जो साथीहरूले नयाँ काम सुरु गर्दै हुनुहुन्छ, यहाँहरूको काम सफल रहोस्, कार्य सफलताको कामना। जो अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। स्वास्थ्यको कुरा आएपछि मलाई बर्ड फ्लूको कुरा पनि जोड्न मन लाग्यो। काठमाडौँ ललितपुर भक्तपुरमा पनि बर्ड फ्लूको संक्रमण चाहिँ अलि धेरै ठाउँमा छ। काठमाडौँमा त थुप्रै ठाउँमा छ, ललितपुरमा पनि 22-23 ठाउँमा बर्ड फ्लूको संक्रमण चाहिँ देखिएको छ। त्यस्तै भक्तपुरमा 11-12 ठाउँमा देखिएको छ भनिरहँदा तपाईँहरूले बर्ड फ्लूबाट पनि सुरक्षित रहने उपायहरू अपनाउनुहोस्। अब सकेसम्म चाहिँ बर्ड फ्लू लाग्ने भएकै कारण कुखुराको मासुलाई चाहिँ अहिले घरभित्र नछिराउनुहोस्, नल्याउनुहोस् भन्न पनि चाहिँ। अब कार्यक्रमको सुरुवातमा प्रकाश श्रेष्ठको स्वरमा रहेको यो गीत तपाईँलाई सुनाउँछौँ। गगन बिडाईको रचना अनि राम थापाको सङ्गीतमा रहेको छ यो गीत। पछि तपाईँहरूसँग कुराकानी गर्न आउँछौँ। 42-11-721, 42-11-736 सम्पर्क गर्नुहोला। रेडियो नेपाल पनि सुन्दै गर्नुहोला है त।

0: पानीसँगै माया पिरती पनि गाँसिएको हुन्छ भने नि मैले ठ्याक्कै यति राम्रोसँग बयान गरिएको छ नि यसमा, पानी सँगसँगै आफ्नो मायालुलाई कसरी देख्न चाहने, कसरी हेर्न चाहने भन्ने कुरा चाहिँ यसमा प्रष्ट देखिएको छ। अहिलेलाई भने हाम्रो टेलिफोन सम्पर्कमा आउने साथीहरूसँग कुराकानी गर्न चाहे, कहाँबाट को हुनुहुन्छ स्वागत गर्छु। हेलो,
1: हेलो, नमस्ते दिदी।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो? के राई?
1: उर्मिला राई।
0: प्रमिला राई हो?
1: उर्मिला।
0: उर्मिला राई, उर्मिलाजी तपाईँको स्वर राम्रोसँग बुझिरहेको छैन, फेरि टेलिफोन काट्यो भने नमजा हुन्छ। पहिला आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा पो दिने हो कि?
1: साथीहरू अमिताले हुनुहुन्छ पाँचतिर, अनि जगन ठुमे गिराशर सुसारा, अनि तारा शङ्कर खर्ग सुविधा, मनकुमारी कान्छी भइहाल्नु भयो, अनि हुनुहुन्छ निमा शेर्पा, आशिष नायन, प्रतिमा स्पर्शी, लप्ली किरा, प्रशान्त शेर्पा, मन्दिर मुखिया, रत्न बहादुर थापा। दाईको चाहिँ हिजो मात्रै जन्मदिन थियो, उहाँलाई एक दिनको ढिलै भए पनि जन्मदिनको धेरै धेरै शुभकामना दाई भन्न चाहन्छु। अनि इराम रन्त दाई, एसपी राई, अनि कमला मुखिया लगायत सुनि लिम्बू लगायत जति पनि
0: सबैलाई
1: शुभ दिन भन्दै
0: हस् धेरै धेरै धन्यवाद। भोजपुरबाट उर्मिला राईले हामीलाई फोन गर्नुभएको हो। उर्मिलाजीको टेलिफोन राम्रोसँग बुझिरहेको छैन, फेरि टेलिफोन काट्यो भने नमजा हुन्छ भनेर उहाँलाई शुभकामना शुभेच्छा राख्न दिइहाल्यौँ अहिलेलाई।

0: मकै भाँच्ने कार्यक्रम चलिरहेको छ भन्नुपर्छ है।
1: हरियो मकै खान मिल्ने हो कि सबै सुकिसकेको भाँच्ने?
0: हरियो मकै एउटा एउटा चाहिँ बाँकी नै छ, अरू चाहिँ सबै सुकिसक्यो भन्नुपर्छ है।
1: ए, एक बोटमा कतिवटा सम्म फल्छ त्यहाँ तेह्र थुमतिर?
0: हाम्रोतिर चाहिँ तिनवटासम्म फल्छ है एउटा बोटमा।
1: ए, काठमाडौँतिर त मैले त जम्मा दुईटा मात्र फलेको देखाएको छु। अग्लो अग्लो चाहिँ हावा हुरीले ढ्याम्मै लडाइदिने रहेछ फल नै भ्याउन्न, अनि होचो होचोमा चाहिँ दुईटा मात्र फल्दो रहेछ। अनि अब हरियो मकै भनेपछि मुखभरि पानी आयो त नि, दाउरामा पोलेर खान पाए कति मिठो हुन्थ्यो नि।
0: हजुर, एकदमै मिठो हुन्छ, अझ उसिनेको पनि एकदमै मिठो हुन्छ, फेरि चटनी बनाएर होइन
1: त्यो पनि डल्ले खुर्सानीको चटनी लगाउने नि। कस्तो मिठो हुन्छ मुखभरि पानी। ल ठिक छ सुमीजी, अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् ल।
0: हुन्छ, अब विशेष गरी हजुरलाई अनि प्राविधिक मित्रलाई शुभ दिन शुभ दिनको कामना गरे, अनि आठजना साथीहरूलाई सम्झिनु पर्दाखेरि आशिष नयन बस्नेत हुनुहुन्छ, अनि ढकाल धर्मराज, अमित अनन्त सुनार हुनुहुन्छ नम्बर तिनमा, अनि नम्बर चारमा हाम्रो एन्जल तस्किरा, अनि नम्बर पाँचमा हाम्रो राजु बान्तामा हुनुहुन्छ, नम्बर छमा कमला मुखिया, नम्बर सातमा मुना मुखिया, अनि नम्बर आठमा सिगर्ना मुखिया लगायत धेरै धेरै साथीहरू हुन्छ। सबै सबैलाई मिठो सम्झना र शुभ दिन भन्ने सुनिन्छ ल। नमस्ते,
1: हस्, धेरै धेरै धन्यवाद। सुमी लिम्बुले हामीलाई तेह्र थुमबाट फोन गर्नुभएको हो। फेरि पनि कोही आइसक्नु भयो हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
2: हेलो, नमस्ते दादी।
1: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
2: म एकदम लामो समयपछि बोलिरहेको छु, अमित अनन्त सुनवार काठमाडौँबाट नै हो।
1: अमित अनन्त सुनवार,
2: हजुर।
1: तपाईँ काठमाडौँ आउनु भएको चाहिँ कति भयो?
2: म त यतै हो दिदी,
1: तपाईँको घर चाहिँ कहाँ हो त नि?
2: मेरो सिन्धुली।
1: ए सिन्धुली, पहिला तपाईँले सिन्धुलीबाटै फोन गर्नुहुन्थ्यो नि हामीलाई?
2: म धेरै पहिला गर्थेँ, अब आजभोलि अलिक ब्रेक गरिरहेको छु, प्रायः सिन्धुलीसम्म साथ दिन्छु के।
1: अनि लभलीजीको पनि सिन्धुली है?
2: उहाँको पनि सिन्धुली नै भनेको छु, तर उहाँहरू माथि गाउँपालिका पर्छ, हाम्रो नगरपालिका पर्छ।
1: ए सिन्धुलीको कुन नगरपालिका तपाईँको? साँगाचोकगढी?
2: हाम्रो दुधौली नगरपालिका पर्छ।
1: के?
2: दुधौली नगरपालिका।
1: दुधौली नगरपालिका, ए म त सिन्धुपाल्चोकको पो भनिन्छु त, साँगाचोकगढी त छ्यातेरी सिन्धुली सबै सिन्धुपाल्चोक। हजुर, म त एकदम ठिक छु, तपाईँहरूको मायाले तपाईँको सद्भावले बेठिक हुने चान्सै छैन मेरो त, हो कि?
2: माया त छँदैछ नि।
1: अनि तपाईँहरूले सधैँ शुभेच्छा प्रकट गर्नुहुन्छ, सधैँ ठिक भइराखोस् अनि हामीसँग कुरा गर्न पाइराखोस् भनेर, अनि त्यो शुभेच्छाले गर्दा म त सधैँ फिट एन्ड फाइन।
2: हो नि, म त लगभग छ सात महिना पछाडि नै सायद फोन गरिहाल्यो जस्तो लाग्यो आज।
1: ओहो, किन त्यत्रो दिन पछि त नि हामीलाई माया मार्नु भयो?
2: होइन, सुनेर चाहिँ म साथ दिइरहेको हुन्छु, अब एउटै आवाज कति सुनाउने फोनमा, म रेडियोमा भन्छु कि।
1: अनि त्यसो भए म के गर्नु त, मेरो त सधैँ सुनिराख्नुहुन्छ त झन्।
2: सुन्नेहरूले कति फोन गरेको होला, त्यसको कामै नलास्तो भने नि सुन्छ अरे भन्छ कसै कसैले।
1: लौ त्यसो भए मलाई पनि भन्छन् कि क्या है, कति कामै नभए जस्तो कार्यक्रम चलाउन आएको आइ गरेका छ भन्ने होला।
2: होइन नि त हजुरहरूको त अघि त हजुरको त चलाउने ऊ हो नि त, टाइम पेसा हो नि त, होइन?
1: अमितजी, अनि काठमाडौँको बसाइ कस्तो भइरहेको छ?
2: बसाइ ठिकै छ दिदी, अलिक सन्चो नभएर आज त अलिक हिजो हस्पिटल गएको थिएँ, आज पनि बिहानै त्यो अलिक फलोअपमा गइरहेको थिएँ, अघि भर्खर आएर खाना खाएर बसिरहेको थिएँ।
1: के भयो र?
2: यो अलिक है आँखाको समस्याले गर्दा अलिक फलोअपमा गइरहनु पर्छ।
1: ए ल, शीघ्र स्वास्थ्य लाभको कामना हाम्रो अमित अनन्त सुनवारजीलाई, सबै रोगबाट छुटकारा मिलोस् हामी चाहिँ कामना गर्छौँ।
2: हुन्छ दिदी, अब ठिकै छ, अब चेकअप गरिरहेको छु, ठिकै औषध दिइरहेको छ, ठिकै हुन्छ होला सायद।
1: हजुर, अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
2: हुन्छ, आज जन्मदिन मनाउने हाम्रो भोजपुरको साथी हुनुहुन्छ एकछिन विराज, है उसको बर्थडे छ, है उसलाई ह्याप्पी बर्थडे भन्न चाहन्छु, अनि नेपाल परिवार सबैलाई सम्झना एकदम भन्न चाहन्छु, अनि एकदमै प्यारो साथी आशिष नाइन बस्नेत, अनि हाम्रो सुमी लिम्बू, अनि पूर्वी लगाइसकेको हुनुहुन्छ मलेसियातिर, अनि सानो सम्झना राई धनकुटातिर, अनि अब थुप्रैजना साथीहरू हुनुहुन्छ होइन, मलाई चिनी सबैले सम्झेको छु भने भाइ भाइ।
1: हस्, धेरै धेरै धन्यवाद। अमित अनन्त सुनवारले हामीलाई काठमाडौँबाट फोन गर्नुभएको, उहाँको थाकथलो चाहिँ सिन्धुली हो, अहिले काठमाडौँ आएर बसेर चाहिँ धेरै भयो भन्नुहुन्छ। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ, कहाँबाट को होला? हेलो,

0: नमस्ते रीता दी, गुड मर्निङ।
1: गुड मर्निङ हजुर, नमस्कार। कहाँदेखि को बोल्नु भयो यति मिठो स्वर?
0: धनकुटाबाट हरपल रोशनी।
1: धनकुटाबाट हरपल जी, धेरै पछि आउनु भयो तपाईँ पनि।
0: लगभग 2-3 महिना हो कि।
1: हो र, किन मलाई माया मान्नु भयो?
0: माया त होइन, यस्तो हुन्छ अब कतिपय ठाउँमा व्यस्त भइन्छ, फोन डायल गर्न नमिल्ने अवस्था पनि हुन्छ, होइन, सुनेर साथ दिनुपर्ने अवस्था हुन्छ। फोन लागि त हरपल एनी टाइम बोल्ने हो नि।
1: अनि धनकुटाको मौसम कस्तो छ हरपल जी?
0: मौसम एकदम ठिक छ, म धरानमा छु है।
1: ए हो र,
0: धरानको चाहिँ आज एकदम शीतल छ, एकदम धेरै घाम पनि लागिरहेको छैन, आज त्यही मौसम छ।
1: कहिले आउनु भयो धरान चाहिँ?
0: लगभग 2-3 महिनै भयो।
1: ए, अब कहिले फर्किनुहुन्छ धनकुटा? आज चाहिँ शीतल शीतलै छ, हिजो चाहिँ बेसकरी गर्मी भएको थियो, बिहान चाहिँ पानी परेको थियो तर दिउँसो घाम लागेपछि बेसकरी गर्मी भएको थियो, आज चाहिँ शीतल छ, घाम लागेको छैन।
0: जस हाम्रो रिता दिदी वर्ता भयो भने एकदम हाँसोले चाहिँ केही कुरा खाएको जस्तो इनर्जेटिक भइसक्यो
1: है। ला, के गर्नु होला त नि?
0: होइन, अब यस्तो हुन्छ नि त, अब केही नखाँदाखेरि त होइन, अलिकति अब बोल्दाखेरि हाँस्दाखेरि त्यति इनर्जेटिक जस्तो लाग्दैन नि त। तपाईँको त एकदम धेरै क्या, अब भित्रीबाट हाँस्नुहुन्छ
1: इनर्जेटिक
0: भोइस
1: हुन्छ नि, बाघको मुख खाए पनि रातै नखाए पनि रातै भन्ने त्यस्तै होला। होइन, यो सबै इनर्जी चाहिँ तपाईँहरूको मायाले गर्दा आएको हो कि, तपाईँहरूले सद्भावना प्रकट गर्नुहुन्छ, माया गर्नुहुन्छ, यो रिता दिदीलाई चाहिँ केही भएन भने चाहिँ हामी सधैँ कुराकानी गरेर मजाले हाँस्न पाउँछौँ भनेर तपाईँहरूले मनमा राख्नुहुन्छ।
0: त्यो पनि हो, अनि अब तपाईँ हाँस्नुहुन्छ नि सँगसँगै, हामी अब सुनिरहेको छौँ भने पनि एकदम धेरै हाँसो उठ्छ, होइन, तपाईँ हाँस्नु हुनुहुन्छ नि त, निश्चय हामी पनि हुन्छ, अनि भोइस चाहिँ इनर्जेटिक धेरै क्या,
1: खुसी लाग्छ
0: शुभकामना। प्यारो दादा अमित किरा दादालाई पनि धेरै सम्झना, कार्य सफलताको धेरै शुभकामना, अनि हाम्रो सानो सम्झना लप्पी किराँत गगनतिर छिमेकान छ, प्रतिमा प्रतीक छ, प्रदीप बान्तवा दा चक्रा बान्तवा, सुमिल लिम्बू, निर्मला गुरुङ, सरिना गुरुङलाई पनि धेरै सम्झना,
1: अनि लिम्बू,
0: अनि हाम्रो पूर्वेली आकाश र धर्मदास ढकाललाई विशेष सम्झना। अनि छुट्टिन्छु, बाई बाई।
1: हस्, धेरै धेरै धन्यवाद हाम्रो हरपल रोशनी धनकुटाको साथी, अहिले धरानमा हुनुहुँदो रहेछ, अनि उहाँले भोजपुरको साथी एक्सन विराज राईलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभयो। अब आजै हो कि भोलि हो कि मलाई ठ्याक्कै चाहिँ त्यो याद भएन, तर एक्सन विराजजी पनि हाम्रो नियमित श्रोता, हाम्रो एक्सन विराजजीलाई पनि हाम्रो तर्फबाट जन्मदिनको लाखौँ लाख शुभकामना, हामीलाई सधैँ माया गरिराख्नुहोस्, हामीसँग सम्पर्कमा आएर आफ्ना विचारहरू कुराहरू सुनाइराख्नुहोस् भन्ने कामना पनि गर्छु। अहिलेलाई भने फेरि पनि अर्को एकजना साथी हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ, स्वागत गर्छु है त। हेलो,
2: हेलो, नमस्कार हजुर, नमस्कार रिताजी, नमस्कार, मसँग नलगे तपाईँ निरहनु होला, स्वस्थ पनि रहनु होला, आज म 3 महिनामा बल्ल हजुरसँग कुराकानी गर्नु पाए पाएको छु भन्ने, म ओमबडी छापुरा नवलपुरबाट तपाईँलाई गौतम बुद्ध जाने बाटो एकदम क्लियर छ, निमन्त्रण पनि गरेँ है त।
1: ल, त्यसो भए त अब फेरि आउनु पर्ने भयो।
2: हजुर हजुर, अरू अरू ठाउँमा जानुहुन्छ, मैले तपाईँलाई निम्तो दिनु पाएको थिइनँ, अब चाहिँ निम्तो दिएँ, आउनु होला है, म ठ्याक्कै कुरेरै बस्छु।
1: साँच्चै नै अब त्यो दाउन्नेको बाटो राम्रो भएको हो त?
2: एकदम क्लियर छ अहिले त, गजब भयो नि, एकदम हेर्नु कहीँ ननिस्टब, एकदम अहिले त मलेसियाको जस्तो तपाईँको टायर मात्र प्यार गरेर जान्छ।
1: अनि ओमणिजी, राम त उहीँ आइरहेछ त डन्डा बजारमा?
2: हजुर,
1: राम थापा अविरल डन्डा बजारमा हुनुहुन्छ त, भेट भयो?
2: भेट भएको छैन, अब यहाँ खेत रोपाई गरेर अनि यसो यसो मिलाएर भेट्नु जानु पर्ला नि। विद्या चौधरी जाँदाखेरि मैले देखेको थिएँ है, हाइवे रोडमा मैले मेरो गाडी झर्ने ठाउँमा
1: हो र,
2: मैले बोलाएँ, उहाँले चाहिँ सुन्नु भएन अनि गाडी सुनिकिहाल्यो कि।
1: अरे, म विद्यालाई भनिदिन्छु ओममणि सापकोटालाई किन नबोलिकन गएको भनेर है।
2: गाडीमा भिड पनि थियो कि त्यहाँ, त्यो ट्राफिकले के गर्दै पनि थियो, त्यसो भएर पनि होला, अनि बोलाएँ, अनि धेरै त बोलाइन है त।
1: यता काठमाडौँ आएको बेलामा कि उता नेपालगञ्ज जाँदा? घर जाँदाखेरि चाहिँ देख्नुभयो, ल ठिक छ, जे होस् देख्नु पाउनु पनि ठुलो कुरा हो। म त्यही बाटो ओरो दोरो गरी तपाईँले मलाई कहिले देख्नु भएको छैन।
2: मैले भेटेछु तपाईँलाई त्यो एकचोटि शेरबहादुर देव गौतम बुद्धको जन्मस्थलमा त्यो रियालको फ्याल छोड्दाखेरि तपाईँ सानो गाडीमा रेडियो स्याक्टा रेडियो नेपालको ऊ नै गरेर जानुभएको थियो, म त्यहीँ थिएँ, म देखेछु तपाईँलाई त्यहाँ। अब पुलिसहरूले घेरेको भएर मैले बोलाउनु नसकेको है त। मैले रुकमणीजीलाई भेटेको छैन, अरू लगभग लगभग सबैलाई चिनिसकेछु कि।
1: ए ल ठिक छ। अब ओमणिजी, नवलपुरमा चाहिँ रोपाईको अवस्था कस्तो छ?
2: रोपाई अहिले बोरिङबाट भएको छ, उत्तरखण्डतिर कुलोको पानीले पनि रोपेको छन्। लगभग लगभग यहाँ तपाईँको 60% रोपिसक्यो है त।
1: ए 60% भइसक्यो।
2: हजुर, अब 40% चाहिँ अब बोरिङबाट रोप्दैछन्, पानी चाहिँ आएको छैन। अब आजबाट सुरु हुन्छ भनेको, खोइ अब मौसम त झमल झुमुल छ, आएको चाहिँ छैन। अब जे होस् अब बोरिङको सुविधा छ कि अहिले जतासुकै बोरिङबाटै रोपेको छ है त।
1: ल ठिक छ। अब त्यसो भए तपाईँले आफ्ना साथीभाइ आफन्तलाई फटाफट शुभकामना शुभेच्छा दिनुहोस्।
2: सर्वप्रथम त हजुरलाई मैले मिठो सम्झना गरेँ, अनि तपाईँको मङ्गलबारे व्रतको सधैँभरि यसरी मङ्गलमय शुभकामना पनि दिन पाइयोस्। अहिलेको साल मङ्गलबार परेको छ, तपाईँलाई एकदम फापेको पनि छ, फेरि विदाई पनि मङ्गलबारकै दिनमा गरेको छ, क्यालेन्डर पनि हेर्नु होला। अनि बाँकी तपाईँहरूको रेडियो नेपालमा कार्यरत जति पनि आर्यहरू हुनुहुन्छ सम्पूर्णलाई मेरो तर्फबाट एकमुष्ट अमिठो सम्झना साथी नमस्कार। अनि मेरो साथीहरू भन्नुपर्दा नरेन्द्र रिमाल, सार्जन महत्व, सुमी लिम्बू, विमला एम्पू, रामपुकार राय, सुक्राम लामा, नगेन्द्र रिजाल, जीवन सहयात्री, गगन तेह्रथुमी कान्छा भन्दै म हजुरको बसाइबाट बिदा हुन्छु। रिताजी नमस्कार है त।
1: हस्, धेरै धेरै धन्यवाद। नवलपुरबाट ओम मणि सापकोटाले हामीलाई फोन गर्नुभएको हो। पाँचजना साथीहरूसँग कुराकानी गरिसक्यौँ। अब फेरि पनि पानी सम्बन्धी गीत नै सुनाउने पालो भएको छ। प्रमिसा लुइटेलको स्वरमा रहेको यो गीत, हरिहर तिमल सिन्हाको रचना, नोर्बु छिरिङको सङ्गीतमा। यो गीतपछि तपाईँहरूसँग कुराकानी गर्न फेरि पनि आउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: एकैस बोनस पाउ
1: विश्वकप हेर्नडिस हो खेलको मजा भित्र वाक्मै हो
0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 मै डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

0: पारदर्शिता जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू सार्वजनिक सुनवाई सामाजिक परीक्षण गुनासो व्यवस्थापन सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
1: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाफदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
0: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
2: झण्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
1: छोटो विश्रामपछि फेरि पनि स्वागत गर्छौँ। कार्यक्रमको नाम हो शुभेच्छा। शुभेच्छामा हामी छौँ टेक्निकल सपोर्टमा पराग पोखरेलसँगै म हुँ रिता तिमल्सिना। करिब करिब 12 बजेसम्म तपाईँहरूसँगै हुन्छौँ। अब फेरि पनि हाम्रो टेलिफोन नम्बर 42 11 721 42 11 736 सम्पर्कमा आएका साथीहरूसँग कुराकानी गर्ने पालो भएको छ। कहाँबाट को हुनुहुन्छ? हेलो
4: हेलो, नवलपुरदेखि साजन महतो।
1: नवलपुरबाट साजनजी?
4: हजुर।
1: भर्खरै ओम मणि सापकोटाले तपाईँकै नाम लिएको हो?
4: हजुर।
1: ए, अनि के गर्नुहुन्छ तपाईँ चाहिँ?
4: म अहिले तपाईँको भैँसी चराउँदै हजुर प्रोग्राम सुनिराखेको छु नि त।
1: गर्मी छैन त दिउँसै भैँसी चढाउँदा?
4: छैन हजुर, मङ्गलतिर नै हो है।
1: ए, शीतल छ आज चाहिँ?
4: हजुर, मजाले शीतल छ।
1: अनि त्यो भैँसीलाई घन्टी पनि लगाइदिया छ क्या? टिङ टिङ टिङ टिङ बजिरहेछ त।
4: ओ, घन्टी नलाए भने त भैँसी हराइहाल्छ नि त हजुर।
1: ए, कति राम्रो। अनि तेल पनि लगाइदिनुहुन्छ भैँसीलाई टिलिक्क टल्काउनलाई?
4: हेलो
1: साजनजी। अब फेरि टेलिफोन काटिएला। तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् ल।
4: ल, सर्वप्रथम हाम्रो है रिता तिमर्सिना हजुरलाई है अमुडी सपकोटा नरेन्द्र रिमल रामबहादुर खड्का सोमी लिम्बू अनि रामप्रसाद निरौला शेखर प्रसाद श्रेष्ठ अनि मलाई चिनिमा चिनिजनालाई हजुर है
1: हजुर हस् धेरै धेरै धन्यवाद।
4: हस् हजुर,
1: नवलपुरबाट हामीलाई साजन महतोले फोन गर्नुभएको। पक्कै पनि ओममणि सापकोटाले लगाइदिनु भयो हो कि जस्तो लाग्छ। अब 2 हप्तापछि ओममणिजीले फोन गर्नुभयो भने फोन लगाइदिनु भयो हो कि होइन भनेर म सोध्छु है त। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हुनुहुन्छ? हेलो
5: हजुर, नमस्ते।
1: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
5: म गत हप्ता कुरा नबुझिएर फोन काट्नुपर्ने अवस्था, तपाईँले त्यहाँबाटै त्यसको चाँजो पाँचो मिलाउनु भएको थियो। आज लाग्छ लाग्दैन भनेको ठ्याक्कै म
1: रामप्रसाद निरौला।
5: हजुर हजुर हजुर, एकदमै दिज्यू।
1: अनि अस्ति त राम्रो सुन्ने थिएन त?
5: त्यही भएर आज चाहिँ अलिक यहाँ खै आज त राम्रै सुनिएको छ नि यो
1: कार्यक्रम।
5: हजुर हजुर, यो कार्यक्रममा प्रवेश गर्दै गर्दा भाग लिँदै गर्दा त्यो गत हप्ताको नबुझिएको कारण सहित मेरो तेस्रो अङ्क भइदियो त्यो दिन चाहिँ। म अलिकति यो कार्यक्रमतिर भाग लिएको सिलसिलामा लेखाजोखा र हिसाब किताब अभिलेखीकरण अलिकति गर्ने गर्छु कि म।
1: हिसाब किताब भन्या त पुरा पारदर्शी राख्नुपर्छ नि।
5: हजुर, अलि अस्ति पहिले चाहिँ त्यो जोरपातीमा हुँदाखेरि तपाईँको बुझिया थिएन, त्योभन्दा पहिले चाहिँ यो 21 गर्दा लाइनै गएन अनि प्राविधिकले नै हैरान हुनुभएको थियो। पहिलो कार्यक्रममा यसरी बिग्रिँदा चाहिँ त्यसो भन्नुभएको थियो। अनि त्यस्तै अनि यो 36 र 21 दुईवटा लाइन भएपछि तपाईँको दुईवटाबाट म हान्छु, जसरी पनि प्रवेश चाहिँ म पाउँछु नै, पालो पाउँछु नै लाग्छ। अनि अब त्यो गत हप्ता बिग्रेकोलाई यसो सापन्दा पो साथीहरूको नाम पनि लिउँ, उहाँहरूले पनि लिइराख्नु भएको छ भनेर मात्रै मेरो उपस्थिति हो दिज्यू।
1: ठिकै छ, मैले त त्यो बेलामा पनि भनेको थिएँ सुनेर बस्नु भएको छ भने फेरि पनि ट्राई गर्नुहोस्। अनि रामप्रसाद निरौला भनेर जो जोले रामप्रसादजीलाई चिन्नुहुन्छ उहाँहरूको दिन आज शुभ रहोस् कामना गर्छु पनि भनिदिएको थिएँ नि त तपाईँको टेलिफोन काटेपछि।
5: होइन होइन, तपाईँले साह्रै दुःख गरिदिनुहुन्छ श्रोताहरूलाई, सबैलाई एकदमै समान व्यवहारले समान दृष्टिकोणले हेर्नुहुन्छ, त्यसैले त तपाईँ हुनुहुन्छ र हामी त्यहाँ यहाँसम्म यति टाढाबाट खाजा खाने पैसा रिचार्ज हाल्ने पैसा जोगाएर प्याज ताने कसो कसो
1: म त रोकी क्या अब तपाईँहरूले यस्तो कुरा गरेपछि
5: कहिले काहीँ होल्डमा अलिक लङ समय बस्नुपर्ने, त्यस कारण मिल्दैन भनेर म चाहिँ दुइटामा अनि बारियो प्याक तान्छु अनि एउटाको चाहिँ चलाउँछु एउटाको चाहिँ स्विच अफ हुन्छ अनि कार्यक्रममा आउँदा मात्रै फोन गर्छु हेर्नु न
1: त्यो त तपाईँको माया हो नि हाम्रो कार्यक्रम प्रति रेडियो नेपाल प्रति म प्रतिको माया हो त्यो त होइन र
5: तरिका कति हो कति रेडियो नेपाललाई माया गर्नु त तपाईँको हिजो
1: अब म धनकुटा आएँ भने तपाईँलाई खोजेर भेटेर जसरी भए पनि एकचोटि चाहिँ भेट्छु नै
5: होइन म प्रहरी त लगाउनु हुन्न नि त्यसो भने
1: प्रहरी लगाउँदिन हाम्रो रेडियो नेपालकै साथीहरू लगाउँछु ल
5: ए हुन्छ म हिजो मात्रै धनकुटा पुगेर आएको तपाईँले यो कुरा कोट्याइहाल्नु भयो है बिहान तपाईँको 7-8 बजे पुगेर दिनभरि मदनचोक बस पार्क बिहिबारे हटिया छेउ हजुरको अफिस छेउछाउ यता जाने कामसम्म परिरहेको थियो अनि 4 बजे हुँ यहाँ गाडी लाग्छ अहिले त हाम्रोमा तपाईँको कति साथ छ तपाईँको
1: अब तपाईँ रेडियो नेपालमा गइराख्ने भएपछि कोही न कोहीसँग त तपाईँको नम्बर हुन्छ होला म त्यहाँ धनकुटा आएँ भने मलाई रामप्रसाद निरौलाजीसँग चाहिँ भेटेर जानु छ धेरै नै माया गर्नुभयो उहाँले खाजा खाने पैसा पनि कटाएर मोबाइलमा रिचार्ज हालेर मलाई कार्यक्रममा फोन गर्नुभयो अब मैले उहाँलाई नभेटी त हुँदै हुँदैन भनेर भन्छु
5: ए होइन ठिकै छ मेरो त्यहाँ नम्बर भानु खड्का दाईसँग छ भक्तसँग
1: ए भानु भक्त खड्कासँग छ
5: ए त्यो मजाले छ पहिला त्यो पहिलो स्थानीय तहको चुनाव हुँदा शोभा दिदीसँग पनि थियो उहाँको थियो त्यो पछि मेरो मोबाइल डिलिट बिग्रेर उहाँको उडेछ नम्बरै छैन होइन
1: ए शोभा भट्टराईसँग
5: उहाँको छैन मसँग अहिले अनि पुराना दाई चाहिँ अब रमेश पौडेलको पनि छ प्राय छ नम्बरको
1: ल ठिक छ कोही न कोहीसँग फोन नम्बर लिएर म तपाईँलाई भेट्ने भएँ काठमाडौँ आउँदा केही गरी काठमाडौँ आउनुभयो भने मलाई भेटेर जानु होला है त
5: काठमाडौँ चाहिँ आउनेलाई चाहिँ अहिले तत्कालै चाहिँ त्यही यो बर्खाको समय हो त्यो
1: बर्खाको समय म पनि त धनकुटा आउँदिनँ नि त अहिले जो जे होस् तपाईँ र ममा जो पहिला भए पनि भेटौँ है त
5: पक्कै पक्कै यो यो आशा र यो अभिलाषा पक्कै सँगालेर बस्नेछु मैले
1: ल ठिक छ अब शुभकामना शुभेच्छा दिनुहोस् अरू साथीहरूले मुड्की ताकिसक्यो हामीलाई
5: होइन मुड्की चाहिँ रेडियोमा चाहिँ मुड्की नहान्नु होला मेरो निजी मोबाइल रेडियो साथी बनाउने कार्यक्रम नै भइरहेको हुन्छ त्यो बरु टिपिकल्ली टिपेर ल है यो चाहिँ भएन भन्नु होला भन्छु अनि एउटा चाहिँ मलाई पनि अलिकति गुनासो लाग्छ इरामबाट फोन गर्नुहुने श्रोताले भन्नुहुन्छ ह्यान्डसम र ब्युटी अनि उतापट्टि हिरो भनिदिनुहुन्छ वास्तवमा हिरो चाहिँ को त रेखा थापा हो कि तपाईँको विराज भट्ट हो कि राजेश हमाल हो कि उहाँहरूलाई अलिक अन्याय पर्छ त्यो नभनिदिनु भए हुन्थ्यो सबै हिरो हुँदै है मान्छेहरू भन्न चाहन्छु यो ब्युटी र राम्रो भन्ने पनि त्याग दिनु होला भन्न चाहन्छु मैले चाहिँ त्यो छुचो हुन छुचो प्रार गरेको होइन अब आगामी अङ्कमा चाहिँ त्यो
1: नभनिबाट भन्नुहुन्छ जस्तो लाग्छ मलाई ब्युटी दिदी नमस्ते भनेर नि
5: राम्री भनिदिनु भयो भइगयो नि
1: ल ठिक छ अब तपाईँले शुभकामना शुभेच्छा दिनुहोस् ल
5: शुभकामना दिँदै गर्नुपर्दा चाहिँ सम्भवतः यो 22 गते यो असार 22 सप्तरीको प्रमुख जिल्ला अधिकारी टुब्राज जो स्थायी धनकुटा निवासी हुनुहुन्छ एकताका मलाई कख पनि पढाउनु भएको निज उहाँको जन्मदिन चाहिँ यो 22 गते हो अग्रिम रूपमै जन्मदिनको शुभकामना यो पढ्दै गर्दा सायद उहाँ जेठ 20 चाहिँ सप्तरी नै हो कुराकानी भएन लगभग 70 नै हुनु होला यद्यपि नभए पनि केही फरक छैन उहाँलाई जन्मदिनको अग्रिम शुभकामना रेडियो नेपाल केन्द्रीय प्रसारण त्यहाँ रहनुभएका सबै दाई दिदीहरूलाई सम्झन चाहन्छु हजुरलाई प्राविधिक मित्र ज जसले नाम लिइरहनुहुन्छ उहाँहरू सबैलाई रामपुकार राय र रामकृपाल ठाकुर अनि धनकुटाबाट सानो सम्झना राई पनि सुनिराख्नु भए जस्तो लागेको छ अनि ज जसले अब धेरैको नाम लिएर सम्भव अब अलिकति समय निकै खर्चिलो जस्तो भइरहेको हो आगामी अङ्कहरूमा पनि मैले सम्झने नै छु अघि आइरहेका नामहरूलाई सम्झँदै राजेश कुमार माझी लगायत धेरैलाई सम्झिँदै हजुरको व्रतको पनि शुभकामना भन्दै भन्दै अब कति पछि पाल हो यो साउन 15 खिर खाने पर्वको पनि शुभकामना प्रकट गर्दै गर्दै तपाईँको बसाइबाट छुट्टिन चाहन्छु छड्के सलाम तपाईँलाई फेरि पनि व्रतको शुभकामना प्रकट गर्दै गर्दै छुट्टिन्छु। नमस्कार है त।
1: हस् धेरै धेरै धन्यवाद। धनकुटाबाट हामीलाई रामप्रसाद निरौलाले फोन गर्नुभएको थियो। अघिल्लो साता उहाँले फोन गर्दाखेरि केही पनि नै बुझेन अनि त्यो पछि हामीले टेलिफोन सम्पर्क विच्छेद गर्नुपर्ने अवस्था आयो र मैले रामप्रसाद निरौलाजी भनेर जो जोले चिन्नुहुन्छ उहाँहरूको दिन शुभ रहोस् भनेर भन्दै थिएँ। आज सम्पर्कमा आउनुभयो, खुसी लाग्यो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
6: हेलो, नमस्ते। गुड मर्निङ।
1: नमस्ते हजुर, फेरि पनि धनकुटातिरबाटै आयो कि क्या हो? ए भोजपुरबाट। धनकुटाको साथीको स्वर पनि यस्तै आउँछ अनि त्यही भएर मेखोजी धेरै पछि पो आउनुभयो त।
6: धेरै पछाडि नै भनौँ न है, धेरै पछाडि पनि होइन, लगभग एक महिना पछाडि होला होइन।
1: अनि किन हराउनु भएको?
6: जस्तो हराएको छुइनँ, अब कुनै बेला कल लाग्दैन, कुनै बेला सुन्न पाइन्न होइन, त्यस्तै त्यस्तै भनौँ न।
1: ए त्यस्तो पो भएछ नि। अनि मेखोजी भोजपुरतिर कस्तो छ अहिले मौसम?
6: भोजपुरतिर अहिले हल्का घाम लागिरहेको छ, एकदम रमाइलो है छ भनौँ न, शीतल छ भनौँ न।
1: अब तपाईँले शुभकामना शुभेच्छा दिनुहोस् न त ल मेखोजी।
6: हुन्छ, मेरो शुभकामना भन्नु पर्दा चाहिँ अनि प्राविधिक शुभसँगले बिताउनु होला, शुभ दिन भन्न चाहन्छु। अनि आजको दिनमा बर्थडे मनाउनु मिडिया प्रेमी साथी हुनुहुन्छ एक्सन विराज राईलाई जन्मदिनको धेरै धेरै शुभकामना। अनि हाम्रो एक्सन विराजसँगै बर्थडे मनाउनु अङ्कल हुनुहुन्छ एक्सन राई, दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। अनि भोलि बर्थडे मनाउँदै हुनुहुन्छ हाम्रो रमेश कार्कीलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना। अनि कमेन्टमा बर्थडे आइरहेको छ मेरो प्यारो भाइ सुखदेव राई, बहिनी चन्द्रवती, अनि भदैनी उदय पुगेर छ बेबिसा राई, तिनैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। अनि मेरो मम्मी अस्वस्थ हुनुहुन्छ, मम्मीलाई गेट ओल्छन् भन्न चाहन्छु। अनि अरुण नदी खत्री नरेन्द्र रिमाल हुनुहुन्छ, लक्ष्मी जिलो त्रिवेणी राई, वर्षिमा एक्सपर्टी लगायत धेरैजना साथीहरू हुन्छ, विशेष गरी नामचिका साथीहरूलाई पनि मिस्छु भन्ने पो भाइ।
1: धेरै धेरै धन्यवाद। भोजपुरबाट मेखु राईले हामीलाई फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
7: हेलो, नमस्ते दी।
1: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो? प्रतिमा जी, उदयपुरको मौसम कस्तो छ?
7: आज एकदम राम्रो छ मौसम है, खासै घाम पनि लागेको छैन, हल्का हावा चलिरहेको छ, एकदम शीतल छ म बसेको एरियामा चाहिँ।
1: ल ठिक छ, शीतल भएपछि त उदयपुरमा के चाहियो र होइन र?
7: हजुर, अनि
1: हजुरले कस्तो छ? म पनि एकदम ठिक छु तपाईँहरूको माया सद्भावले। अनि अब तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् ल।
7: हुन्छ, विशेष गरी हाम्रो रेडियो नेपाली दादीलाई नै शुभ दिनको कामना। अनि आज विशेष जन्मदिन मनाउँदै हुनुहुन्छ मिडिया प्रेमी साथी हुनुहुन्छ भोजपुरको एक्सन विराज राई, अनि भोजपुरकै दादा मौलानी राशी भाउजू मन्जु सिन्धुङको छोरी बधाई हुनुहुन्छ न्युमा राई, उहाँहरू दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना, उन्नति प्रगति सुस्वस्थ दीर्घायुको कामना। म लगायत दादा मौलानी राशी भाउजू मन्जु सिन्धुङको तर्फ भएर, अनि त्यसै गरी हाम्रो एन्जल कस्तुरा बान्तवा, मेकु राई, मनकुमारी कान्छी कुलुङ, भगवान् तेरो थुमी कान्छा, लवली कुराज, दाई चन्द्र बस्ने, राजेश कुमार माझी, कुमार प्रजा, अनि थुप्रै साथीहरू हुनुहुन्छ जो जसले प्रेम सुनिरहनु भएको छ यतिखेर, सबै सबैलाई शुभ दिन, साधनलाई शुभ दिनको कामना भन्ने बधाई।
1: हजुर हस् धेरै धेरै धन्यवाद। प्रतिमा स्पर्शीले हामीलाई उदयपुरबाट फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, 42 11 721 42 11 736 तपाईँहरूका लागि हामीले छुट्याएका छौँ। अहिलेलाई को हुनुहुन्छ हेरौँ है त। हेलो
8: हेलो, नमस्ते।
1: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
8: हजुर म बोल्दैछु मोरङबाट, सरिना गुरुङ।
1: सरिनाजी के गर्नुहुन्छ तपाईँ?
8: म त्यतिकै घरमै बसी बसाइ।
1: पहिलोचोटि फोन गर्नुभयो र?
8: होइन, म आज 2 हप्ता ग्याप रहेर गरेकै।
1: ए अनि मोरङको कस्तो छ मौसम?
8: मौसम एकदमै राम्रो छ है, अहिले हल्का घाम लागिरहेको छ, हावा पनि चलिरहेछ भन्नुपर्छ।
1: ए ल ठिक छ, अब त्यसपछि शीतल
8: छ। काठमाडौँको मौसम चाहिँ कस्तो छ नि?
1: आज काठमाडौँमा पनि शीतल शीतल नै छ, घाम लागेको छैन। बिहान चाहिँ पानी परेको थियो अनि त्यही पानी परेको भएर आज अलिक शीतल छ।
8: ए हजुर, म चाहिँ भर्खरैदेखि प्रोग्राम सुन्दैछु त्यही भएर अलिक थाहा भएन।
1: ल ठिक छ, अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
8: हुन्छ, फर्स्ट अफ अल सिट भैसकदानी हजुर लगायत डी नेपाल इन्टायर टिमलाई शुभ दिनको कामना, साथसाथै कार्यसभाको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि विशेष गरेर आज जन्मदिन मनाउँदै हुन्छ, भोजपुरतिर हुन्छ साथी एक्सन विराज राईलाई जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे टु यू भन्न चाहन्छु। अनि आगामी दिनमा जन्मदिन मनाउँदै हुन्छ धरानकी साथी आरामिका राईलाई पनि अग्रिम रूपमा जन्मदिनको शुभकामना। अनि हिजो मात्रै जन्मदिन मनाउनु भयो मोरङ रत्नमाईतिर हुन्छ दाई रत्नबहादुर थापालाई नै ढिलै भए पनि जन्मदिनको धेरै धेरै शुभकामना दाई भन्न चाहन्छु। अनि प्यारी साथी हुनुहुन्छ प्रतिमा प्रतीक्षा प्रदीप बान्तावा पूर्वेली आकाश राई भूमिका राई तामाङ चन्द्र बस्नेत गगन तिरथुमे युक्त प्रसाद श्रेष्ठ ढकाल धर्मराज लगायत मलाई चिन्ने सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ गुड डे हरपल रोशनीलाई शुभ दिन भन्दै बाई।
1: हस्, धेरै धेरै धन्यवाद। मोरङबाट हामीलाई सरिना गुरुङले फोन गर्नु भएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
9: हजुर नमस्ते।
1: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
9: म त एकदम धेरै टाढोबाट बोल्दैछु नि हजुर, दुबईबाट, ढकाल धर्मराज।
1: ढकाल धर्मराज दुबईबाट?
9: हजुर।
1: अनि तपाईँको नेपालमा घर चाहिँ?
9: नेपाल घर मेरो जन्म थलो धनकुटा, अब अहिले बसिरहेको थलो बुवा मम्मी चाहिँ मोरङ पत्रीमा हुनुहुन्छ, म चाहिँ झापा बिर्कमेरतिर छु है त।
1: ए, ढकाल धर्मराज। अनि कति भयो तपाईँ उसमा के अरे दुबईमा जानुभएको?
9: भयो 7-8 वर्ष।
1: ए, अनि नेपाल कहिले फर्किने त?
9: अब चाडबाड आउँदैछु, सोच बनाउँदैछु फर्किने।
1: ल ठिक छ, जे होस् चाडबाडमा नेपाल आउनुभयो भने हामीलाई पनि यसो भेटेर जानु होला त नि। अब टाढाबाट फोन गर्नु भएको छ, फेरि टेलिफोन काट्यो भने नमजा हुन्छ। तपाईँले आफ्ना साथीभाइ आफन्तहरू कसैलाई सम्झन चाहनुहुन्छ, केही शुभकामना शुभेच्छा दिन चाहनुहुन्छ भने भनिहाल्नुहोस्।
9: हुन्छ, धेरै पछि रेडियो नेपालमा आज फोन बल्ल बल्ल बल्ल बल्ल लागेको छ, के साह्रो बिजी भएको हो, लाग्दै लाग्दैन कहिल्यै पनि आज लाग्यो होइन। सम्झना सन्देशहरू शुभकामनाहरू राख्न चाहन्छु, विशेष गरी अहिले रेडियो नेपाल सुनेर बस्ने सम्पूर्ण साथीहरू तपाईँलाई, अनि हाम्रो प्रविधि संयोजनमा शान्ति हुने उहाँलाई पनि शुभ दिनको कामना गर्ने चाहिँ। अनि आज विशेष गरी 18-16 गते जन्मदिन मनाउने साथीहरू हुनुहुन्छ हाम्रो भोजपुरको घर भाइ, भोजपुरमै हुनुहुन्छ सायद होइन, अहिले एक्सन विराज राई उहाँलाई जन्मदिनको शुभकामना, अनि ओखलढुङ्गाको बहिनी चाहिँ हाल काठमाडौँतिर मेनुका श्रेष्ठ मेनु उनलाई नै जन्मदिनको शुभकामना व्यक्त गर्न चाहे। अनि आजै जन्मदिन मनाउने इटेरीमा सालिमानी छिन् सीता भण्डारी आचार्य उनलाई नै जन्मदिनको शुभकामना, अन्य केही साथीहरूलाई सम्झिनुपर्छ हाम्रो आशिष नयन सुमी लिम्बू अनि सम्झिन सरस्वता पोखरेल बहिनी दिर्सा राई स्काई नवीन अनि मन्जु थापा सपना खड्का लगायत धेरै साथीहरूले अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ, नाम छुटेका सम्पूर्ण साथीहरूलाई सम्झँदै बिदा भने त्यही भाइ।
1: हस्, धेरै धेरै धन्यवाद। दुबईदेखि यति धेरै माया गरेर ढकाल धर्मराजीले हामीलाई फोन गर्नुभयो, उहाँ चाहिँ झापामा बस्नुहुँदो रहेछ अनि बुवा मम्मी चाहिँ अन्तै हुनुहुन्छ भनेर भन्नुभयो। एकदम धेरै खुसी लाग्छ यसरी सात समुद्र पारी बसेर पनि हामीलाई माया गरेर ट्राई गरी गरी फोन गर्दाखेरि मन पनि भाव बिहोल हुन्छ कि, कस्तो मुटु नै चिसो भएर ओहो यति धेरै टाढाबाट पनि कति माया गर्नुभयो भन्ने लाग्छ। तपाईँलाई धेरै धेरै धन्यवाद ढकाल धर्मराजजी। आज हामीले जम्मा 11 साथीहरूसँग कुराकानी गऱ्यौँ, पानी सम्बन्धी गीतहरू हामीले सुनाइरहेका छौँ। जाँदा जाँदै रजिना रिमालको स्वरमा अविरल थापाको रचना, बसन्त सापकोटाको सङ्गीतमा रहेको यो गीत तपाईँलाई सुनाउँछौँ। 12 बजे सुन्नुहुनेछ समाचार, समाचार प्रसारण पछि कार्यक्रम जीवन सुखसँगै साथी चन्दा विष्ट आउनुहुनेछ। आजको बसाइबाट बिदा हुनुभन्दा अगाडि 11 साथीहरू जसले फोन गर्नुभएको छ तपाईँलाई धेरै धेरै धन्यवाद। त्यस्तै गरी जो साथीहरू फोन ट्राई गर्दै हुनुहुन्थ्यो नलागेपछि रिसाउनु भएको छ तपाईँलाई पनि धन्यवाद, जो साथीहरूले फोन लगाएर पनि नउठेपछि रिसाउनु भएको छ तपाईँलाई पनि धन्यवाद, अनि टेक्निकल सपोर्टका लागि पराग पोखरेललाई धन्यवाद दिँदै म रिता तिमल सिन्हा शुभेच्छाको यो बसाइबाट बिदा हुन्छु। हवस् त, नमस्कार।

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबिहिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी हेबिहिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबिहिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
0: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौं।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। हेटौडा काठमाडौँ सडकको कान्ति लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका 8 स्थित भरेङ डाँडामा पहिरो जाँदा आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कान्ति लोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पनि पहिरो खसेको छ। उक्त पहिरो पछ्याउन वर्षातले कठिनाई भइरहेकाले मौसम सुधार भएपछि मात्र पहिरो पछ्याइने जनाइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब परीक्षक माधव प्रसाद काफ्लेले अर्को सूचना प्रकाशन नभएसम्म सो सडक भएर सवारी साधन सञ्चालन नगर्न हुन तथा अर्को वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गर्नुभएको छ। दार्चुलाको पनेबाज क्षेत्र स्थित तेर्सा लेकमा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत दार्चुला गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ। गैराती परेको अविरल वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। प्रहरीले पहिरो पछ्याएर सडक खुलाउने प्रयास भइरहेको जनाएको छ। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलाम झापा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिका 9 राजदुवाली क्षेत्रमा सडक बग्नुका साथै विभिन्न ठाउँमा पहिरो खसेपछि सवारी साधनको आवाज

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: कार्यक्रम जीवन सुख जीवन सुख जीवन सुख।

महान मान्छेहरूसँग अठोट र संकल्प हुन्छन् र उनीहरू कर्मशील हुन्छन्। सामान्य मान्छेहरू केवल कामना राख्छन् र यसो भए हुन्थ्यो, त्यसो भए हुन्थ्यो भन्दै बस्छन्। अब तपाईँ हामी कसमा पर्छौ, आफै एकचोटि मनन गरौं। नमस्कार, कार्यक्रम जीवन सुखबाट तपाईँको जीवनमा सुखको खोजी, सुखद साथ र सांगीतिक यात्रामा कार्यक्रम जीवन सुख हामीले हरेक साताको मंगलबार मध्याह बाह्र बजेको समाचार पछि सुनाउँदै आएका छौं। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको यो कार्यक्रम एफएम 98.1 MHz र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सकारात्मक सोच सुखको खोज कार्यक्रम जीवन सुखमा आज पनि हामी जीवनका सुखद पक्षलाई संगालेर यहाँहरूमा राख्नेछौ। यसै क्रममा आउनुहोस्, आजको यो श्रृंखलामा पनि स्वागत गर्छु प्राविधिक साथी राधिका ओझासँगै म चन्दा विष्ट। कहाँ हुनुहुन्छ, कता हुनुहुन्छ, जहाँ जता हुनुहुन्छ, सुरक्षित रहनुहोस्, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्, सकेको गर्नुहोस्, कर्मशील बनेर जीवन जिउँछु भन्ने अठोट राखेर आलोचनामा होइन, ऊर्जामा, सक्रियतामा हरेक दिन समय यापन गर्नुहोस्। यही आत्मीय आग्रहसँगै कार्यक्रम जीवन सुखको यो श्रृंखलामा यहाँलाई पुनः एकचोटि स्वागत गर्छु र जहाँ जता हुनुहुन्छ, हामीलाई सुन्दै हुनुहुन्छ भने सोध्न मन लागेको छ असार कस्तो भइरहेको छ यहाँको भनेर। असार भन्ने बित्तिकै पानी, कहीँ पानी बर्सिरहेको होला, कहीँ बादल लागेको होला, कहीँ पानी छिटाउँदैछ होला, कहीँ पानी पर्छ पर्छ जस्तो छ होला, कहीँ चर्को घाम पनि होला। जहाँ जता हुनुहुन्छ, यो असारको महिना, यो बर्सातको समय, यो धान रोपाईको समय, आज यही असारलाई आत्मसात गर्दै कार्यक्रम जीवन सुखको आजको यो सांगीतिक यात्रामा हामी असारे भाका र असारको महिमा

यहाँहरू माझ राख्न लागेका छौं। असार भन्ने बित्तिकै धान रोपाईको सम्झना हुन्छ, खेतको सम्झना हुन्छ, हिलो धानको बिउ यी सबैको सम्झना हुन्छ। यही सम्झनालाई आत्मसात गर्दै यो पहिलो सांगीतिक भेट यहाँहरूमा आज राख्दैछौ कृष्ण बस्नेत र संगीता साक्यको युगल स्वरमा।

महिनामा रोपिने धान फलाएर वर्षभरि खाने अन्नको जो हुन्छ त्यसो त कृषि कर्म हाम्रो पहिचान पनि त हुने होइन र धानसँग चामल चामलसँग भात जोडिएको छ र त्यही भातसँग हाम्रो जीवन जोडिएको छ। बिना चामल हामी नेपालीको त मौलिक पनै पो हराउँछ कि जस्तो लाग्छ है। पाँच थारे होटेलका सयौं परिकारले पनि धित मार्न सक्दैन हाम्रो भातको स्वादलाई। धानसँग हामी नेपालीको गहिरो सम्बन्ध खुशी सुख दुःखको साथी सँगै शुभ पललाई अझै शुभ बनाउने कति कुराहरू बनेको हुन्छ र त चामललाई हामी निधारमा राखेर सम्मान गर्छौं। असार हाम्रो मौलिक पहिचान भात चामल धान हुँदै असारसँग जोडिएको अन्तर सम्बन्धको कुरा जति गरे पनि छोडिँदैन सकिँदैन। कहाँबाट शुरू गरौं कहाँ अन्त गरौं भइरहेको छ र विशेष गरी असार सामाजिक आर्थिक सांस्कृतिक तवरले पनि धान खेती र धान भन्ने बित्तिकै अहिले धान रोपाईको सम्झना आएको छ। दबदबे हिलो सिमसिमे पानी अनि धानको बिउ रूपाहरू होइन यस्तै यस्तै सम्झना आउँछ र ठ्याक्कै मन चाहिँ अहिले खेतकै सेरो फेरोमा पुगेको भान पनि हुन्छ र त्यहीतिर गुन्जिँदै गरेको असारे भाकालाई त कसरी बिर्सिन मिल्ला। आज असारको महिमा यहाँहरूमा पल्टाइरहँदा सुनाइरहँदा फेरि असारे भाकाको सम्झना आयो। अर्को असारे भाका यहाँहरूमा हामी राख्दैछौ शिवनारायण जोशी र साथीहरूको सामूहिक स्वरमा कार्यक्रम जीवन सुखको यो साथमा यहाँहरू रहिदिनको लागि आग्रह पनि गर्छु।

आँखामा लाग्यो खोला र खोली, बगैँचा लिऊ झार, पूर्वैको ढोका खोलेर हेर्दा लागेछ असार। हजुर, आज हामी असारको महिमामा डुबेका छौं भन्नु पर्यो। अनि असार यहाँको घर आँगनीमा खेतबारीमा कसरी भित्रिँदैछ, भित्रिसक्यो, भित्रिरहेको छ सुन्न मन लागेको छ। कहीँ कतै खेतमै त हुनुहुन्न, कहीँ कतै धान रोप्दै त हुनुहुन्न, सुन्न पनि मन लागेको छ। पानीदेखि दिक्क मान्दै हुनुहुन्छ भने बर्खा हो, असार हो, असार असार जस्तै हुनलाई पनि पानी पर्नु पर्यो नि त, होइन र? अनि धान रोपाईको लागि पनि पानी त्यतिकै महत्वपूर्ण छ। र आज यो असारको सिरो फिरोमा रहेर केही कुराहरू यहाँहरूमा आज राखिरहँदा हामीले असारे भाकामा सामाजिक सद्भाव, यो नागरिक न्यूजको ज्ञान र विवशको लेखलाई पनि साभार स्वरूप हामीले लिएका छौं। र आज भन्न मन लागेको छ, खेती किसानीको नेपाली जीवनशैलीमा असार महिनाको असाध्यै महत्व छ। आज यो असारे भाका सुनिरहँदा खेतैमा मन पुगेको छ, त्यही खेतको डिलमा बसेर खेत रोपाई हेरिरहेको त्यो सम्झना आएको छ। अनि त्यसपछि विषारको पात, फर्सीको पातमा आलु किराउको अचार, मुलाको अचार, दही, चिउरा, होइन, यी सबको पनि याद आएको छ, त्यसको मिठो स्वादको पनि याद आएको छ। धान रोपाईको व्यस्ततामा मानु खाई मुरी उब्जाउने सुक्तिको चरितार्थ हुने यो महिना, त्यसैले यो त हाम्रो जीवन रक्षाको लागि हाम्रो जीवनसँग जोडिएको असाध्यै महत्वपूर्ण महिना पनि हो। र असारे भाकामा रोपाई जात्राको शुरूआत हुन्छ। अनि हाम्रो लोकलयको अर्को अलग मौलिक आत्माको रूपमा असारे लोकगीतको परम्परा रहँदै पनि आएको छ। यसकारण पनि असार महिनालाई अन्न बालीको सह राख्ने सहकालको महिनाको रूपमा लिइन्छ। र यति बेला हामी सहकालको महिना असारको महिनामा छौं। र प्राकृतिक पर्यावरण पनि असारे फूलले गाउँ घरै ढाक्छ। तपाईँको गाउँघरमा कतिको असारे फूल फुलेको छ सुन्न मन लागेको छ। झरी वर्षा र हिलो माटोको महत्वले पनि यही बेला मान्यता पाउँछ नि, होइन र? किनभने असारमा रुज्नु भिज्नुको पनि बेग्लै मजा छ। कहिले रुजेर भिजेर हेर्नु भएको छैन भने यो अनुभव पनि लिने कि, हिलोमा हिलामी हुँदा पनि आनन्द लाग्ने कस्तो दिन है। अनि प्रकृतिसँग वास्तविक साक्षात्कार सायद माटोसँगै मिसिदा हुन्छ। उज्यालो भुइँमा नखस्दै खेतबारीमै मन प्राण पुग्छ। अनि आधा रातमा

0: पाइ पालो भएको तपाईँ सोना बले अपुरको चारकोटे काट सानो मायाबाट सुन बले अपुरको
1: धानामा।

जगमाला कबेले जाई धोबे लोगा धुन्थ्यो अरू कला हुन्थ्यो सपाने माराउनेलाई बर्खा लायो झरे सुन्यो मैना चरे

पोटाल साला को नोटा फर्के ने समा गनेरा साला को पातले जन को दाइने आते फर्के मेच मा गनेरा छ भने दया लाग्छ भने मा

पश्चिम देश।

पूर्व देश झुल्क्यो घाम असारे भाका रोप्न पनि मन लागेको छैन कति रमाउँदै हुनुहुन्छ होला है नरोकौं भन्दा भन्दै पनि अरू कुरा पनि सुनाउनु छ अरू सांगीतिक सौगात पनि छ आज हामी असारसँग रमाइरहेका छौ असारे भाकासँग रमाइरहेका छौ अनि धान खेतको कुरा गरिरहेको छौ असार भन्ने बित्तिकै किसान परिवारमा यति बेला एक किसिमको रमाइलो फैलिन्छ गाउँघरको रौनौता अझ बिर्सिन सक्नुहुन्छ आफ्नै खालको त्यो रमाइलो हुन्छ नि होइन खेतीपातीको चटारोसँगै असारे गीतको झटारोले वातावरणलाई संगीतमय पार्दछ र काम तमामको मेलालाई स्वस्थ मनोरञ्जन गर्न एउटा नयाँ आयाम थपिन्छ वास्तवमा असारे गीतहरूले जीवन भोगाईका कटु यथार्थतालाई मनका रमाइलोलाई उमङ्गलाई पनि पोखिरहेको हुन्छन् सन्ताप र सुस्केर मात्र होइन तिनमा मिलन बिछोड र प्रेमका प्रशस्त स्पन्दनहरू समेटिएको हुन्छ रोपाईको बेला गाइने भएकाले यस्ता गीतहरू महत्वपूर्ण कर्म गीत र शर्म गीतका रूपमा प्रसिद्ध छन् यसैले त यी गीतहरूले हाम्रो मन छुन्छन् होइन बहुसंख्यक नेपाली कृषि पेसामा त्यहाँ आश्रित छन् हामीले कृषिमा कर्म गर्न सिक्नै परेको छ श्रम गीत गाउँदै कर्मको पूजा गर्न कुनै साल खडेरी प्रकोप नपरोस् हामी त यही भन्छौ कुनै वर्ष वर्षा बाढीले कही कतै विनाश ननिम्ताओस् कहिले हल गोरुको संकट नपरोस् कहिले बाउसे रोपाहरूको कमी र त्यो खाँचो नपरोस् गरा खोजमा छरछिमेकी बीच आलो पैचो र पर्मको मेलो मेसो पनि कहिले नटुङ्गियोस् र मौसमी बाली लगाउने कामको चटारोबाट कोही नटाड्यो

बरु सकेको सहयोग सबैले सराबरी पुर्याउन सकौं। गाउँघरमा अर्को पटक सामाजिक सद्भाव सार्वजनिक हुनेछ, सहयोग हार्दिकतासँगै साटफेर हुनेछ र दुःख बिर्सेर असारे हिलोमा धान रोप्नु वा असारे भाका हाल्नुको मजा तिनै रोपाए उत्सवका रौस्यहरूलाई मात्र थाहा हुन्छ। त्यसो भने हामी चाहिँ यिनै रौस्यहरूको असारे भाकामा रमाउन त हुन हुन्छ भने फेरि पनि लालबहादुर खाती तीर्थकुमारी चन्द्रकला शाहको सामूहिक स्वरमा यो अर्को असारे भाका यहाँहरूमा आज

आज यस्तै यस्तै असारी भाकाहरू यहाँहरू माझ हामी राखिरहेका छौ। रेडियो नेपाल सुनिरहनु भएको छ भने कार्यक्रम जीवन सुखको आजको विषय नै असार रहेको छ। असार अनि धान रोपाई, धान रोपाई अनि असारी भाका, हजुर यसैसँग अन्तर सम्बन्धित प्रसंगलाई यहाँहरू माझ राखिरहेको छौ। असार भन्ने बित्तिकै कानमा सिउरिएको असारे झपक्कै फुलेको असारे फूल, धानका हरिया बिउहरू अनि हरिया झरी मकैका कलिला धान चमरा, धमिलो हिलो पानीको साम्राज्यमा जीवनको एकदमै संगलोर मनोहर दृश्य होइन त। असारे मासको कामको मरि मेटाईले जीवनको एउटा स्वाद दिने गर्छौं र त हामी हिलोसँग पनि रमाउँछौ। साँच्चै हिलोसँग जिस्किन पाएपछि माया प्रेमका भाकामा गीति लय गुन्जिन पुगेपछि झ्याउकिरीले रात निम्ताएको कहाँ ख्याल हुन्छ र घाम अस्ताएर अध्ययारो भएको अथवा जुनिली रात भित्रेको पनि मतलबै हुँदैन। हिलोमा हिलाम्य भए जीव जानको बिहाल हुँदा पनि खुसीले रोपाईमा रमाउनुको आनन्द सायद असारले भन्दा अरू केले देला। असारे रोपाई र असारे महिमा हाम्रो जीवनमा परम्पराकै रूपमा हुर्केर आएको एक सामाजिक सद्भाव हो जसलाई नयाँ पुस्ताले नबिर्स्यौं अनि भन्न मन लागेको छ असार पन्ध्र मनाइसक्यौं दही चिउरा खाएर खेत रोपेर। असारको पन्ध्र दही चिउरा खाने, साउनको पन्ध्र खीर, यो मेरो देश कहीँ बिग्रिन्छ कि मलाई लाग्छ पीर। हजुर यस्तै यस्तै भाकाहरू आज हामीले यहाँहरू माझ सुनाइरहेका छौं र यो अर्को भाका यहाँहरू माझ हामी राख्न लागिरहेका छौं गोपालजीसी तीर्थकुमारी र लालबहादुर लामाको स्वरमा। यो सारे भाकामा रमाउनु साइदा

कसरी भाका सुन्न पुगेको छैन। गर्मी र बर्सातको याममा शरीरको थकाइ, शीतलता दिने पानी अनि खेत, दही, चिउरा, यी सब कुरा आज हामीले यहाँहरूमा राख्यौं। जोष्ठ जाँगर सँगालेर काममा जुट्ने हाम्रा कृषक दिदी बहिनी दाजुभाइको कुरा, धान रोपाईलाई पर्वैकै हाराहारीमा राखेर मनाउँदै रमाउँदै गरेका कृषकहरूको कुरा, कतिपय धान रोपाईमा स्थानीय लोकबाजा, लोकनृत्य, लोक गायनले मनोरञ्जन गरेको पनि हामीले देखिरहेका छौं, सुनिरहेका छौं। कतिपय धनीमानी मानिनेले पञ्चै बाजाका साथ बेठी लगाएर रोपाई जात्राको रौनक गरेको देख्नु भएको छ। छैन भने एकचोटि हेर्न जाने पो हो कि। जहाँ असारे भाकासँगै रोपाहरू बीच लोक दोहोरी चल्छ, दबदबिलोमा छुपु छुपु धानका गाभा गाड्नु मात्र होइन नि, हिलो छ्याप्पा छ्याप गरी रमाइलो र हाँसी खुसी पूर्वक रमाउनु पनि हो। असारे गीतको शुरूआत मूलत धरती पूजाको रूपमा हुने भएकोले अन्न दिनियामा धरतीलाई श्रद्धाले गीती भावमा सुसलेर गाउँदै रोपाईको शुरू हुन्छ नि, होइन र? मधेसै जानको अर्ने भैँसी सिंसा है घुमेको, अछिता चढाउ पाती है चढाउ सिमी र भूमिको, गुठ्यालो ज्यानले घाँसेर काट्यो खोलाको केराउली, अछिता चढाउ पाती है चढाउ देवी र देउराली। असारे गीत बर्खे झरीमा होस् अथवा हिलोमाथि खेलेर होस्, हले बाउसे रोपाहा जो सुकैले सुरिलो भाकामा गाउने हुँदा गीत संगीतको सुरमा माटोसँग खेल्नुको अनुभूति कति अविस्मरणीय हुन्छ, त्यो असारले नै सँगालेको हुन्छ। यसैले आज हामी जाँदा जाँदै यति भन्छौ, लोक भाका र लोक लयहरू हामी माज हामीबाट कहिले बिरानो नबनुन्। कृषि प्रधान देशका कृषक हामी आफै हले बाउसे रोपया बन्न रौसे गर्न लाज मान्ने दिन कहिले नआओस्। सृजनाका पुजारीहरूले श्रमको पूजा गर्दै कर्मको गीत गाएर रोपाईको शुरू होस् र अन्त्य पनि। असार आउनुपर्छ अनि हाम्रो भकारी भरिनुपर्छ, हामी त यही भन्छौ। यही विचार यही अपेक्षासँगै आज असारे भाका र असारको महिमा सँगै गाँसेको कार्यक्रम जीवन सुखको यो सांगीतिक यात्रालाई भिट मार्नु पर्ने संकेत मिलिसकेको छ। जाँदा जाँदै फेरि पनि शारदा घिमिरे, टंक केसरी, चन्द्रकला शाह, प्रेम खड्काको सामिक सुरमा रहेको यो असारे भाका यहाँहरूमा आज छोड्दैछौ। एक बजेको समय सदा चाहिँ समाचारको रहनेछ। आजको लागि कार्यक्रम जीवन सुखको यो असार विशेष प्रस्तुतिबाट प्राविधिक साथी राधिका ओझालाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि विदा माग्छु। जहाँ जता हुनुहुन्छ तपाईँको हर पल शुभ रहोस्, सुखद रहोस्। नमस्कार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
1: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाउँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
3: कहिले र कुन खोप लगाउने त?
2: 15 महिनासम्मका बाल बालिकाले
3: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
2: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
3: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एसपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
2: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
5: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
4: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौं।
5: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न भूभागमा मेघ गर्जनसहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेकका अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढी, पहिरो, नदी तथा खोलामा पानीको सतह बढ्ने, कटान तथा डुबानको जोखिम उच्च रहनेछ। आकस्मिक बाढी आउन सक्ने खोला तथा नदी आसपासका बस्ती, पहिरोको जोखिममा रहेका क्षेत्र तथा खोला किनारका बासिन्दाले अनावश्यक आवत जावत नगर्न र सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ। त्यस्तै डुबानको सम्भावना भएका क्षेत्रका नागरिकलाई उच्च तथा सुरक्षित स्थानमा सर्न, परिवार र छिमेकीलाई समयमै जानकारी दिन तथा आवश्यक परे सुरक्षित आश्रय स्थलमा जान प्राधिकरणले सुझाव दिएको छ। विपद प्रतिकारका लागि तिनै तहका सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरकारवाला निकायलाई तयारी अवस्थामा रहन अनुरोध गरिएको छ। जोखिमयुक्त राजमार्ग तथा सडक खण्डमा डोजर, एक्सकाभेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलाम झापा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिका 9 राजदुवाली क्षेत्रमा सडक बग्नुका साथै विभिन्न ठाउँमा पहिरो खसेपछि सवारी साधनको आवत जावत ठप्प भएको हो। सडक अवरुद्ध भएपछि इलामबाट झापा तथा झापाबाट इलाम आउने जाने यात्रुहरू बेच बाटोमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्रीको ढुवानी समेत प्रभावित बनेको छ। हेटौँडा काठमाडौँ सडकको कान्ति लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका 8 स्थित भरेङ डाँडामा आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कान्ति लोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पनि पहिरो खसेको छ। उक्त पहिरो पन्छाउन वर्षातले कठिनाई भइरहेकाले मौसम सुधार भएपछि मात्र पहिरो पन्छाइने जनाइएको छ। दार्चुलाको पनेबाद क्षेत्र स्थित तिर्छा लेकमा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत दार्चुला गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ। गैराती परेको अविरल वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा आज जुम्लाका 8 स्थानीय तहलाई एक कार्यक्रमबीच पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर हुरी चल्ने 4G इन्टरनेट, सललल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ। अप्रिलमा सुकीलाई नजरबन्दमा राखिएको जनताको दावीप्रति गम्भीर शंका व्यक्त गर्दै उहाँले सुकी अझै राजधानी नेपिटो स्थित जेलमै रहेको विश्वास व्यक्त गर्नुभयो। लन्डनमा क्योदो न्युजसँगको अन्तर्वार्तामा एरिसले सुकीलाई जेलबाट आवासीय स्थानमा सारिएको भन्ने सैन्य सरकारको दावी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताउनुभयो। एरिसले सुकी मुटु सम्बन्धी रोगसँगै उमेर बढ्दै जाँदा देखिने हड्डी कमजोर हुने समस्याबाट पनि पीडित रहेको बताउनुभयो। सन् 1991 नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई सन् 2021 फेब्रुअरीमा सेनाले सत्ता कु गरेपछि हिरासतमा राखिएको थियो। लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि उहाँलाई विभिन्न अभियोगमा कैद गरिएको थियो। गत साताको शक्तिशाली दुईवटा भूकम्पबाट प्रभावित भेनेजुएलाका धेरै क्षेत्रमा सरकारी उद्धार तथा राहत पर्याप्त रूपमा नपुगेको भन्दै स्थानीय बासिन्दाले आफ्ना आफन्त र छिमेकीको खोजी आफै गरिरहेका छन्। सबैभन्दा बढी प्रभावित बन्दरगाह सहर ला गुआइरामा स्थानीयवासीले फलामका रड, हथौडा र कुटोको सहायताले भग्नावशेष हटाउँदै हराइरहेका आफन्तको खोजी गरिरहेका बीबीसीले जनाएको छ। अझै पनि 10,000 मानिस बेपत्ता रहेको अनुमान गरिएको छ। हालसम्म 1,700 भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। अब खेलकुद। ब्राजिल, पाराग्वे र मोरक्को फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेका छन्। जापानलाई हराउँदै ब्राजिल, जर्मनीलाई हराउँदै पाराग्वे तथा नेदरल्यान्ड्सलाई हराउँदै मोरक्को अन्तिम 16 प्रवेश गरेका हुन्। आज बिहान भएको खेलमा मोरक्कोले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई स्तब्ध पारेको हो। अर्को खेलमा जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै पाराग्वे अन्तिम 16 स्थान बनाउन सफल भयो। यस्तै 5 पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा 1 गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जापान विरुद्ध 2-1 जित निकालेर अन्तिम 16 पुगेको हो। हारसँगै जर्मनी, जापान र नेदरल्यान्ड्स विश्वकपबाट बाहिरिएका छन्। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक।
2: नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर 6 बाख्रा पालनसँगै फुल खेती गर्दै आउनुभएका कृषक रामबहादुर थापाको पौरखको कथा प्रस्तुत गर्दैछौ। पोखराबाट काठमाडौँ आउँदै गर्दा माइला दाईका केही सपना थिए, तर केही पनि सोचेको जस्तो नभएपछि उहाँले वैदेशिक रोजगारीमा जाने कोसिस गर्नुभयो। आफूसँग भएको पैसाले विदेश जान नपुग्ने भएपछि उहाँले त्यही पैसामा केही ऋण थपेर कृषिमा लगानी गर्नुभएको थियो।
3: 17 वर्षदेखि नै म काठमाडौँ छिरेको हुँ, अहिले 52 वर्ष भए, के गर्ने त अब काठमाडौँ त आइयो, के गर्ने भनेर पहिला सुरुमा चाहिँ यस्तै ज्यामी कामहरू गरियो, 80 रुपियाँ ज्याला खाएर पनि काम गरियो, अनि त्यसपछि होटल व्यवसाय गरौँ यो भन्दा अलिकति हुन्छ कि भनेर 11 वर्ष होटल व्यवसाय गरेँ। त्यसमा पनि मलाई त्यति उपलब्धि लागेन। विदेश जानको लागि, दुबई जानको लागि भिसा लागेको थियो सेक्युरिटी गार्डको लागि, अनि मलाई मेन पावरले 2.5 लाख रुपियाँ माग्यो। त्यसपछि मैले 2.5 लाख त हजुर म त दिन सक्दिनँ, अब हामी काम गर्ने ज्यालादारी काम गर्ने मान्छे अब कसरी तिर्ने 2.5 लाख सक्दिनँ म भने, अनि त्यसपछि अब भएन भनेर मैले पासपोर्ट पनि उही मेन पावरमै छोडिदिएँ। 1.5 लाख रुपियाँमा 5 वटा टनेल खरिद गरेँ मैले, 2.5 लाख तिरेर म जान्न, म त्यो अलिकति त्यत्रो पैसा तिर्न नसकेर थोरै पैसा थियो मसँग, त्यो थोरै पैसा लगानी गरेर 1.5 लाख रुपियाँ लगानी गरेर 5 वटा टनेल यस्तै किनेँ। आधी चाहिँ बचत थियो, आधी चाहिँ फाइनेन्सबाट लिएको थियो। मलाई त त्यो ऋण तिर्न नि साह्रै गाह्रो भयो।
2: सुरुको वर्षमा नै टमाटरले उत्साहजनक आमदानी दिएपछि कृषक थापालाई थप हौसला मिल्यो। उमेर ढल्कँदै गएसँगै उहाँलाई माछा पाल्ने रहर भयो, तर आफ्नो जग्गा नभएका कारण पोखरी निर्माण गर्न सम्भव भएन। यसैबीच खेतीबाट खेर जाने वस्तुको सदुपयोग गर्न एकजना छिमेकीको सल्लाहमा उहाँले एउटा बाख्रा पाल्न सुरु गर्नुभयो। त्यही एउटा बाख्राबाट सुरु भएको यात्रा आज उहाँको आमदानीको मुख्य स्रोत बनेको छ।
3: पहिला सुरु वर्ष 5 वटैमा टमाटर लगाएँ, सिर्जना भन्ने टमाटर, त्यसबाट नै एकदम राम्रो भयो। 10 वर्ष नै गरेँ होला मैले त्यो तरकारी खेती। त्यसपछि अब उमेर ढल्किँदै गयो, गरुङ बोकेर हिँड्नुपर्ने, अब मैले हल्का काम के पाउँछु होला त जस्तो लाग्यो आफैलाई। त्यसपछि मैले नि हल्का काम खोज्दै गरेँ, खोज्दाखेरि मलाई पाल्न गर्न त अब मलाई माछा पाल्न एकदम रहर थियो, तर ठाउँ पाइनँ मैले, एकदम रहर थियो। यो एरियामा माछा पाल्नलाई साहुहरूलाई जग्गा माग्दाखेरि होइन, माछालाई पोखरी खन्नुपर्छ खाल्टो, त्यो हुँदैन, हामी जग्गा बिग्रन्छ नदिने भन्ने हिसाबले त्यो जग्गा पाइएन यो एरियामा। अनि त्यो एकजना नेवार बुवाले बाख्रा दिनुभयो एउटा, तिम्रो तरकारीहरू धेरै घाँसहरू खेर जान्छ, गाईहरूलाई दिइरहेछौ, त्यो घाँस सदुपयोग मलको लागि तिमीलाई चाहिन्छ किसानलाई भनेर मल किनिरहनु पर्छ, मल पनि हुन्छ भनेर एउटा बाख्रा पाल्नु कि पाल्नु भन्नुभयो। अनि मैले पालेँ हजुर, ल्याएँ उहाँ बुवासँग 9,500 ल्याएँ, 9,500 ल्याएर आजसम्म 12 वर्ष भयो। 12.5 वर्षमा मैले एउटा बाख्राबाट 35 वटासम्म बनाएँ, 35 वटासम्म बनाएँ, अहिले 25 वटा छन्, अस्ति 7 वटा खसी बोकेर बेचेँ। यही फुल खेती, तरकारी खेतीहरू, यस्तै मकैहरू अलिअलि गर्छु हल्का हल्का।
2: कुनै समय घर खर्च चलाउन समेत धौधौ परेको थियो, तर अहिले साग फुल र खसी बोका बेचेर आएको आमदानीले घर खर्च चलाएर केही बचत पनि गरेको उहाँ गौरवका साथ बताउनुहुन्छ।
3: आमदानी जस घर खर्च त 2-4 पैसा नै जोड्या छु अहिले मैले, 2-4 पैसा जस बाख्राहरू खसीहरू बेच्छु। वर्षमा दसैँमा धन्नै 8-10 वटा त खसी पाठाहरू वर्षमा त्यति त बेच्छु मैले, बेचेर जस अहिले चाहिँ त मलाई धेरै नै फाप भइरहेछ। पहिला त म डुब्या थिएँ, अहिले त अलिअलि यति गर्नाले धन्न मेरो सास आइरहेछ। कृषिले मलाई गरेको छ, मैले साउलाई भाडा तिरेर 2-4 पैसा म खाएर छोराछोरी जान परिवारलाई यताउति गरेर होइन, जस 2-4 पैसा जोगाएको छु, मलाई कृषिबाट चाहिँ धेरै नै ऊ भएको छ। म जस अहिले चाहिँ सन्तुष्ट छु। कृषि पेसा गर्यो भने के हुँदो रहेछ, हार खानु हुँदो रहेछ, गर्यो भने हुँदो रहेछ, सकिँदो रहेछ भन्ने जस्तो लाग्छ अहिले चाहिँ।
2: उत्पादनदेखि बजारसम्मको ज्ञान भएका राम बहादुरले बजारको माग र आवश्यकता अनुसार साग र फुल उत्पादन गर्नुहुन्छ। उहाँको मुख्य बजार भने काठमाडौँ नै रहेको छ।
3: खास त मैले लाउनु पर्ने त अहिले सयपत्री फुलै लाउनु पर्ने, सयपत्री अलिक बजारमा ठाउँ ठाउँमा हेर्दाखेरि धेरै उत्पादन भएको देखेँ। अनि त्यसपछि बजार उसमा राम्रो मार्केट पनि आएन, म त दिनकै बजार जानुपर्ने मान्छे, फुलमा पनि त्यति राम्रो आएको देखिनँ, धेरै उत्पादन भयो कि। अनि त्यसपछि म यसलाई लस गर्छु, फुललाई अहिले लस गरेर म साग लगाउँछु, सागबाट लिन्छु बर्खामा, सागबाट अलि आउँछ होला बरु फुलबाट भन्दा भनेर मैले साग लगाएँ। बिउहरू दल राखेर तयार गरेका थिएँ, फुलहरू अरू अरूलाई नै मैले बिक्री गरेँ, ल्याएर 4500 रुपियाँ 1000 सिटको 4500 पर्थ्यो, ल्याएर दल राखेर बिरुवा हुर्काएर मैले बेचेँ, बिरुवा बेचेँ, एउटा बिरुवाको मैले 15 रुपियाँको दरले बेचेँ। यहाँ त्यो बगारै भन्दो रहेछ, यतातिर चाहिँ खसी लिन आउने, खसी बोका खोज्दै आउनेहरूले बगारे भन्दो रहेछ, उहाँहरू पनि आइरहनुहुन्छ। खसी बजार यहाँ कलङ्की छ नि, कलङ्कीबाट पनि आउनुहुन्छ, उहाँबाट आउनुहुन्छ। अस्ति पोहोरको साल दसैँमा 10 वटा पठाएँ, गाडी नै आउनु भएको थियो कलङ्कीबाट, खसी बजारबाट। तर मैले चाहिँ अहिलेसम्म 12 वर्ष भयो, तर मैले अहिलेसम्म ढक तराजुमा राखेर चाहिँ मैले अहिलेसम्म एउटा पनि बेचेको छैन। मैले अन्दाजले यति दिनुहोस् लैजानुहोस् भन्छु कि, हचुवाको भरमा मैले दिन्छु।
2: अहिले बजारमा प्राङ्गारिक मलको माग चर्को छ। यही अवस्थालाई ध्यानमा राखेर कृषक थापाले बाख्रा पालनबाट निस्कने मल पनि बेच्ने गर्नु भएको छ।
3: हुन त मेरो त युरिया त्यति आवश्यक पर्दैन, बाख्रा पालेको छु, यही मलले पनि मलाई जति भए पनि पुग्छ। अनि मैले अझ मल पनि बिक्री गर्छु, नुवाकोटसम्म स्ट्रबेरीको लागि मेरो यो धुलो मल जान्छन्, 400 रुपियाँ बोराले, उयो बोराको 400 रुपियाँले अब यो 10 बोरा तयार पारिदिनु पर्छ। त्यहाँबाट झिकेर यहाँ कुहाउँछु, कुहाएर यसरी पल्टाएर कुहाएर मात्रै धुलो पारेर मात्रै अनि पठाउँछु बोरामा। यो व्हाइट गुम्बामा आनीहरूले त्यो फुलको लागि, गमलामा फुलको लागि चाहिँ 10 बोरा तयार पारिदिनु, गाडी आउँछ भन्नुभएको, त्यो यो पनि पुर्याउनै सकिरहेको छैन। अस्ति मात्रै किबीमा राख्नको लागि 32 बोरा पठाएँ, मल त यहाँ राख्नै पाइँदैन, भ्याउँदै भ्याउँदैन मल त।
2: कृषक थापाले अरूको जग्गा भाडामा लिएर खेती र बाख्रा पालन गरिरहनु भएको छ।
3: साउको अहिले भाडा तिरेर नै मैले 1-2-3 ठाउँमा तिर्छु, यो 45,000 तिर्छु, तल फुल खेती 20,000 तिर्छु, उता ढोलङ्गेमा छ आधी रोपनी त्यसलाई 10,000 तिर्छु, 75,000 भाडा तिरेर गर्छु। अनि अरू 2 रोपनी चाहिँ उता केरुङ, केरुङको शेर्पा दाई हुनुहुन्छ, उहाँ दाईले तिमी पहिलादेखि नै गरिरहनु किसान काम गर्नुहुन्छौ, राम्रो काम गर्नुहुन्छ, गरेर खानु मलाई भाडा पर्दैन भनेर यो भाइडुगुमा माथि 2 रोपनी चाहिँ साउले दिनुभएको, त्यसको चाहिँ मैले भाडा दिन्न।
2: उहाँको यो यात्रामा उहाँको परिवार पनि उत्तिकै जोसका साथ लागिरहेको छ। माइला दाई र माइली दिदीसँगै उहाँहरूका छोराले पनि यो व्यवसाय सम्हाल्नमा सहयोग गर्नुहुन्छ।
3: हामी 3 जना छौँ, छोरा परिवार र म 3 जना छौँ, 3 जनाको उसबाट नै यसरी नै गरिरहेको छौँ। कुनै साह्रो गाह्रो त्यस्तो अब रोप्नलाई बिरुवाहरू रोप्न त्यस्तो कुनै कुनै यसो एक दिनलाई ज्यालामा ल्याउँछु, तिनीहरू गर्छन्, नभए त घरकै मान्छेले नै चलाइराखेको छु अहिलेसम्म। दिन यसरी बिहान 4 बजे उठेर जान्छु बजार, अब त्यही बेचबिखन गर्छु। अब फुल एक दिन तरकारी लान्छु, एक दिन फुल लान्छु, अनि त्यसै गरेर लान्छु र अनि त्यही बाख्रा पाठालाई दाना पानी अब यताउति गरेर ल्याउँछु। अनि अरू त अब आएपछि यही बाख्रा पाठालाई स्याहार सुरु गर्ने घाँस पानी कुँडो पानी त्यही गर्छु। अनि दिउँसो चाहिँ छोरोले बाख्रा लिएर जान्छ, म र परिवार चाहिँ अब यही स्याहार्नु पऱ्यो नि फेरि फुलहरू तरकारीहरूतिरै, त्यतितिरै बाख्राहरूलाई घाँस पनि चाहियो, त्यही गरेर दिनचर्या यसरी नै बिताइरहेको छु।
2: बाख्रासँगै दिन कटाउन रुचाउने माइला दाई र माइली दिदीका लागि यी बाख्राहरू केवल आमदानीका स्रोत मात्र होइनन्। उहाँहरू यी बाख्राहरूलाई आफ्नो सुख दुःखको साथी मान्नुहुन्छ र आफ्नै सन्तानलाई जस्तै माया अनि हेरचाह गर्नुहुन्छ।
3: यिनीहरूले खाए कि खाएन, म खान्न पर म भोकेर केही पनि हुँदैन, यिनले खाए कि खाएन होला, आज कस्तो किसिमको खुवायो होला भन्ने चिन्ता लाग्छ। अनि त्यही भएर म दाना पानी त कम गर्दिनँ, मेरो अरूको लेखी हेरेर मेरो यो उहरू चाहिँ वस्तुहरू चाहिँ एकदम राम्रो होस् है भन्ने मेरो चाहिँ त्यो हुन्छ। म आफू पाल्छु तर म यी छोराछोरी जस्तै लाग्छ, काखमा लुटुपुटु भएर आउँछन्, म काटेर खान्न, परिवार नै हामी खानु मान्दैनौँ। पठाउने बेला यिनीहरू त रुन्छन्, हेर्नुहोस् छोरो र यो बुढिया चाहिँ रुन्छन्, आफ्नै छोराछोरी जस्तो लाग्छ, सबै काखा काखामा आउँछ। अब एउटा माउले पाँचवटासम्म पायो बच्चा जन्मायो, तिनवटा र चारवटा पाउँदा रेगुलरै सबै नै पाउँछन्, दुध पुग्दैन, दुध खुवाउँदाखेरि तिनीहरू चाहिँ बच्चा जस्तै हुँदो रहेछ के, हेर्नुहोस् बच्चा जस्तै काखमा लुटुपुटु भइहाल्छन् दुध खान आउँदाखेरि।
2: नागार्जुन नगरपालिकाको स्थायी बासिन्दा नभएकाले आफूले सरकारी अनुदान पाउन नसकेको र कर्मभूमिमा बाहिरको मान्छे भनिँदा मन खिन्न हुने कृषक थापा बताउनुहुन्छ। यद्यपि स्थानीय तहबाट प्राप्त प्राविधिक सहयोग, नियमित निरीक्षण र निशुल्क खोप तथा औषधि प्रति उहाँ पूर्ण रूपमा सन्तुष्ट हुनुहुन्छ।
3: आजसम्म मैले त्यस्तो अनुदान भने केही पनि थाहा छैन, गरिदिनु भएको त म गरिबलाई उद्धारै हुन्थ्यो हुन त, मैले त म जसरी नि गर्नुपर्थ्यो मेरो काम त, ल्याउनुहोस् ल्याउनुहोस् ल्याउनुहोस् भनेर म कहिल्यै पनि भन्दिनँ हजुर, किनभने अब आफ्नो दुःख आफैसँग छ। नगरपालिकाबाट गरिदिनु भएको त्यो औषधि सम्बन्धी चाहिँ पहिला त थिएन, अहिले दुई चार वर्ष भयो उहाँहरूले निकै राम्रो हेरिदिनु भएको छ, आइदिनु फोन गरेको बेलामा तुरुन्तै आइदिनुहुन्छ, अनि आएर अनि सल्लाहहरू दिनुहुन्छ, यो समय भएपछि पिपिआरको भ्याक्सिनहरू अनि घाँसपातहरू पनि बिउहरू नि दिनुहुन्छ। यो चाहिँ हजुरहरूलाई यहाँबाट मिल्दैन, हजुरहरू बाहिर मान्छे हुनुहुँदैछ, गर्न त के गर्नु भएको रहेछ तर तपाईँहरूलाई चाहिँ मिल्दैन भन्ने किसिमको चाहिँ ऊहरू आउँथ्यो क्या हजुर बेला बेलामा। ए हजुर, अनि हामीलाई चाहिँ कस्तो मनमा लाग्थ्यो भने ए हजुर हामी पनि नेपालकै मान्छे हौ नि, बाहिरको मान्छे हो नि, हामी बाहिर भनेको कहाँ साउदी कतारको कास्की जिल्लाको भयो भने यो काठमाडौँ जिल्लामा आएर मैले व्यवसाय किसान ऊ गर्छु कृषि उसमा गर्छु भने हामी कसरी बाहिर भयौँ, मलाई चाहिँ त्यतिखेरको अवस्था चाहिँ मन खिन्न हुन्थ्यो कि।
2: किसानको मनोबल उच्च रहे मात्र कृषिको क्षेत्र विस्तार हुने हुँदा राज्यले किसान र कृषिलाई प्राथमिकतामा राखोस् भन्ने कृषक थापाको अपेक्षा रहेको छ।
3: आधुनिक किसिमको खोरहरू बनाएर के अरे घाँसहरू त्यस्तै गरेर आधुनिक खोरहरू राम्रो बनाएर अझ योभन्दा व्यावसायिक अझ तपाईँहरूले भ्याएसम्म तपाईँहरूको क्षमताले कति भ्याउँछ 100-150-200 अझै बढाउनुहोस् भन्ने हौसला दिनुभएदेखि, टाइम टाइममा आएर हाम्रो पशुभाउहरू खेतीपातीहरू कस्तो भएको छ बेला बेलामा आएर चेकजाँच गरेर हेरिदिनुहोस् के किसिमको रोग लागेको छ कस्तो किसिमको उभा छ त्यसो गरेर हेरिदिनु भने हामी त कति गौरव मान्यो नि, हाम्रो छाती त कत्रो हुन्थ्यो, ओहो सरकारले हेरिदिनु भएको छ हामीले, हामी गरिब किसानलाई पनि यस्तो किसिमले हाम्रो सानो देशको सरकारले पनि यसो गरेर हेरिदिनु भएको छ है, हामीले हामी खुसी हुनुपर्छ, सरकारले पनि सहयोग गरिदिन्छ हेर्छ भनेर हामीले अरू साथीलाई नि उक्साउँछौँ नि।
2: हार नमान्ने मान्छेले नै गन्तव्य पाउँछ भन्ने दृढ विश्वास राख्ने कृषक थापा सबैजनालाई हिम्मत नहारी निरन्तर मेहनतका साथ अगाडि बढ्न आग्रह समेत गर्नुहुन्छ।
3: हरेस नखौ गरम, मैले पनि जिरोबाट नै सुरु गरेँ, म अहिले यतिसम्म आएँ, मलाई यो किसानबाट धेरै नै, मैले अरू काम गरेँ मलाई फाप भएन, किसानबाट चाहिँ किसान माटोबाट चाहिँ हामीले पाइन्छ, माटोबाट पाइन्छ, किसान गऱ्यो भने चाहिँ हामी कहिल्यै पनि उँधो हुँदैनौँ, हामी फाइदामै जान्छौँ, यस्तो वस्तुभावहरू खेतीपाती फुल खेतीहरू यो बाख्रा पाठा पालेर चाहिँ हामी कहिले पनि ऊ हुँदैन। हुन त अब कतिपयले भन्नुहुन्छ हामी त डुब्यौँ भन्नुहुन्छ, त्यो के किसिमले र के मिलेन होइन, त्यसो किसिमको मिलेन होला, दाना पानी मिलेन, घाँस पानी, अब मौसम बाख्रा पाठालाई ओबानो ठाउँ खोज्छन्, चिसो ठाउँ थियो कि कस्तो थियो कि होइन, विदेश पनि त्यस्तै हो, सबै म दाजुभाइलाई के भन्छु भने विदेश पनि गरुन्जेल मात्रै

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सरसम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
5: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
5: ए, सूचीकरण त गर्नै पर्ने हो।
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
6: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
7: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो राष्ट्रको संचार।
0: नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण भइरहेको कार्यक्रम सिने संसारमा यहाँहरू सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म हुँ रमा ढुङ्गाना र प्राविधिक सहयोगमा हुनुहुन्छ उत्तम पाण्डे। चलचित्र, कला, संगीत र मनोरञ्जनका विविध आयाम समेटेको कार्यक्रम सिने संसार हरेक मंगलबार यही समयमा लिएर आउने गर्छौ। कार्यक्रममा तपाईँले सुन्नुहुनेछ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा, कलाकारसँग विशेष कुराकानी तथा मन छुने चलचित्र गीतहरू। अब कार्यक्रमको सुरुवात गरौँ एउटा सुन्दर साङ्गीतिक कोशीलीबाट।

0: तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारित कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। म हुँ तपाईँहरूकै प्रस्तुता रमा ढुङ्गाना। तपाईँले हामीलाई रेडियो नेपालको एफएम नेटवर्क 98.1 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radionepalonline.com र डिजिटल प्लेटफर्म मार्फत पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। अब समय भएको छ चलचित्र जगतका ताजा गतिविधि बारे जानकारी लिने। सुरु गरौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट।
1: चलचित्र समाचार।
0: चलचित्र विकास बोर्डले आइतबारसम्म प्रदर्शनरत फिल्मको कमाई विवरण सार्वजनिक गरेको छ। आइएम जित बहादुर, रोल नम्बर 1 र लाली बजारको कमाई बाहिर आएको छ। जस अनुसार जितु नेपालको फिल्म आइएम जित बहादुर बक्स अफिसमा निकै कमजोर देखिएको छ। सोही अवधिसम्म यो फिल्मले 31,07,000 रुपियाँ ग्रस कमाएको छ। 9,626 जनाले हेरेका छन्। रोल नम्बर 1 1,68,95,938 रुपियाँ ग्रस कमाएको छ। यसलाई 65,305 पटक हेरिएको छ। लाली बजारले 9,31,77,690 रुपियाँ ग्रस कमाएको छ। सोही अवधिसम्म यो फिल्मलाई 3,16,930 पटक हेरिएको छ। कपनगढी सिनेमा र फिल्म क्रू नेपालको प्रस्तुतिमा तयार भएको फिल्म झिङ्गे दाउ 2 को पहिलो गीत महिमा आमाको सार्वजनिक गरिएको छ। असोज 2 गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर, डाक्टर कृष्णहरि बरालको शब्द, अर्जुन पोखरेलको संगीत छ। यो गीतको शब्द निकै नै मार्मिक छ। गीतले आमाको महिमाको बयान गरेको छ। साथै आमाहरू वृद्धाश्रममा बस्नु परेको तितो यथार्थलाई पनि गीतमा उठान गरिएको छ। यो गीतले फिल्मको कथावस्तुको भाव बोकेको छ। भिडियोमा अतिथि कलाकार मदन कृष्ण श्रेष्ठ र मिथिला शर्मालाई देख्न सकिन्छ। साथमा फिल्मका मुख्य कलाकार आर्यन सिग्देल, हिमवाला गौतम, वसुन्धरा भूषाल, चैत्य देवीलाई पनि यो गीतमा फिचर गरिएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ। विष्णु घिमिरे कल्पितको छायाङ्कन रहेको फिल्ममा मित्र गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य, रोशन श्रेष्ठको एक्सन छ। फिल्ममा केकी अधिकारी, आचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिमवाला गौतम, सरोज खनाल, वसुन्धरा भूषाल, चैत्य देवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय बराल, उत्तम केसी, शिवहरि बैरागी, आशा भूषाल, रेन प्रधान, विनोद पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको अभिनय छ। परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाल र शिशिर चालिसेको लेखन, विवेक बस्नेत र ईश्वर सिंह खेमानको छायाङ्कन छ। फिल्ममा ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट छ। 3 वर्ष अगाडि रिलिजमा आएको फिल्म झिङ्गे दाउले बक्स अफिसमा सुपर हिटको व्यापार गरेको थियो। यसको सुकेलको रूपमा तयार भएको झिङ्गे दाउ 2 पनि असोज 2 गतेबाट दर्शकको मन जित्ने अपेक्षा गरेको छ। यो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपालभर वितरण गर्दैछ। 29 साउनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म लज्जावतीले विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। एकैसाथ सार्वजनिक 5 पोस्टरले चरित्र चित्रणबारे प्रकाश पार्छ। सार्वजनिक पोस्टरमा प्रमुख कलाकारलाई प्रस्तुत गरिएको छ। यसले मुख्य पात्रको पहिचानसँगै उनीहरूको प्रेम सम्बन्ध, सङ्घर्ष तथा ग्रामीण परिवेश छल्काएको छ। एक पोस्टरमा अभिनेता मुकुन भूषाल र अभिनेत्री जानुका विश्वकर्मा रोमान्टिक मुद्रामा देखिएका छन्, जसले प्रेम कथा हुन सक्ने बुझ्न सकिन्छ। अर्को पोस्टरमा मुकुनको काँधमा श्रीकृष्ण निरौला रमाइलो शैलीमा चढेको दृश्य छ भने जानुका विश्वकर्मा र मेनुका माझी पनि देखिन्छन्। यसले पारिवारिक सम्बन्धसँगै हास्य र भावनात्मक पक्षलाई पनि समेटेको अनुमान गर्न सकिन्छ। अर्को क्यारेक्टर पोस्टरमा श्रीकृष्ण र मेनुकासँग मुकुन गम्भीर भावमा देखेका छन्। पोस्टरको पृष्ठभूमिले ग्रामीण र सहरी परिवेश दुवैलाई चित्रण गरेको देखिन्छ, जसले सिनेमाको कथा विविध सामाजिक परिवेशमा आधारित हुन सक्ने संकेत दिन्छ। सबै पोस्टर मार्फत निर्माण टिमले फिल्मको प्रेम, परिवार, सम्बन्ध र सामाजिक कथावस्तुलाई झल्का प्रयास गरेको देखिन्छ। टिमका अनुसार फिल्मले प्रेमसँगै समाजका विविध पक्षलाई समेट्ने प्रयास गरेको छ। आहा फिल्म्स प्रालीको प्रस्तुतिमा बनेको फिल्मका लेखक तथा निर्देशक राजबहादुर साने हुन्। सौरभ ओली प्रस्तुतकर्ता रहेको फिल्ममा निर्माता कमल प्रसाद शर्मा र सन्दीप कुमार रोकाए हुन् भने दिनेश बुढाथोकी कार्यकारी निर्माताको रूपमा छन्। अब अन्तर्राष्ट्रिय चलचित्र समाचार। सिद्धार्थ खानको पोडकास्टमा पत्रकार सिमी चन्डोकले फिल्म रिभल्भर रानीको सुटिङको क्रममा एउटा सनसनीपूर्ण दावी गरेकी छिन्। सुटिङको क्रममा भएको एउटा किसिङ सिनमा कङ्गना रनौतले सहकलाकार वीरदासको ओठ टोकिदिएको उनको दावी छ। ती पत्रकारले वीरदास आज पनि उक्त घटनालाई भुल्न नसकेको समेत उल्लेख गरेकी छिन्। पोडकास्टको भिडियो भाइरल भएपछि एक प्रयोगकर्ताले वीरदास हरेक मुद्दामा बोल्ने तर यस महिलाको बयानमा किन चुप छन् भन्दै यो दावी सत्य हो भने प्रश्न उठाएका थिए। अहिले अभिनेता वीरदासले भने यस दावीलाई पूर्ण रूपमा खारेज गर्दै कङ्गना रनौतको बचाउ गरेका छन्। उनले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाताबाट लेखेका छन्, यो कथा पूर्ण रूपमा काल्पनिक हो। कङ्गना पूर्ण रूपमा व्यवसायिक थिइन् र आज पनि म उनलाई अत्यन्तै प्रतिभाशाली कलाकार मान्छु। उनको बारेमा यस प्रकारको झुट्टा कुराहरू फैलाउनु गलत हो। यद्यपि केही वर्षपछि उनले मेरो कमेन्टलाई लिएर मलाई आतंकवादीसम्म भनेकी थिइन्, तर फिल्मको सेटमा हामी बीच कहिले कुनै समस्या वा विवाद भएन। पत्रकारको यस बयानमा अभिनेत्री कङ्गना रनौत पनि निकै आक्रोशित भएकी छिन्। उनले वीरदासको पोस्टको जवाफ दिँदै लेखेकी छिन्, थ्याङ्क्स वीर, तर यो महिला को हो? छी, लाग्छ कोही अजीब मानिस हो जो हामी दुवैको नाम प्रयोग गरेर आफ्नो फोहोर कल्पनाहरूलाई पूरा गरिरहेकी छिन्। कहिले लेख्छिन् मैले तिम्रो रगत पिएकी छु, कहिले भन्छिन् 10 वर्षपछि पनि तिमी त्यो घटनाको त्रासमा छौ र रुन्छौ। कति अजीब र बिना सिद्धिका कुराहरू हुन्। समाचारपछि अब केही क्षण विश्राम लिऊ एउटा समुद्र साङ्गीतिक कोशेलीबाट।

0: तपाईँ सुनिरहनु भएको छ कार्यक्रम सुने संसार। अब कार्यक्रमको अर्को विशेष प्रस्तुति कलाकारसँगको कुराकानी।
1: सेलिब्रिटीसँगको विशेष कुराकानी।
0: आज हामीसँग यस्तो विशेष अतिथि हुनुहुन्छ जसको नाम सुन्ने बित्तिकै नेपालीहरूको अनुहारमा फुरुङ्गा हाँसो आउँछ। विगत 3 दशकदेखि आफ्नो अभिनय, बडी ल्याङ्ग्वेज र अचम्मको कमेडी टाइमिङ मार्फत सिङ्गो नेपाल र विश्वभर छरिएर रहेका नेपालीहरूलाई पेट मिची मिची हँसाउँदै आउनुभएका नेपाली हास्य व्यङ्ग्य आकाशका चम्किला तारा जिरे खोर्सानीका लोकप्रिय मुन्द्रे र हालै प्रदर्शनमा आएको बहुप्रतीक्षित चलचित्र आइएम जित बहादुरका अभिनेता तथा निर्देशक आदरणीय जितु नेपाल आज हामीसँग हुनुहुन्छ। सिन्धुपाल्चोकको एउटा सामान्य गाउँदेखि काठमाडौँको रङ्गमञ्च टेलिभिजनको पर्दा हुँदै नेपाली सिनेमाको ठुलो पर्दासम्मको उहाँको सङ्घर्ष र सफलताको कथा आफैमा एउटा जीवन्त विश्वविद्यालय हो। आज हामी उहाँसँग उहाँको नयाँ चलचित्र बदलिदो जीवन, कमेडी र उहाँको समग्र कला यात्राको बारेमा छोटो र मिठो कुराकानी गर्नेछौ। जितुजी, यहाँलाई कार्यक्रम सिने संसारमा हार्दिक स्वागत छ।
2: थ्याङ्क यू भेरी मच, एकदमै खुसी लाग्यो। म अहिले धुलीखेलमा छु, यहाँहरू सबैलाई मेरो नमस्कार।
0: सिन्धुपाल्चोकबाट काठमाडौँ छिरेर त्यो सङ्घर्षको दिन र आजको यो सुपर स्टारको छवि फर्केर हेर्दा यहाँलाई कस्तो लाग्छ? सपना जस्तो कि विपना?
2: सपना हो कि जस्तो त लाग्छ, तर अब जुन हिजोको सिन्धुपाल्चोकको जीवन मेरो फरक बाटोको थियो, अहिले हजुरसँग गफ गर्न सक्ने भए गफ गरिरहेको छु। मेरो सबै श्रोताहरूलाई नमन गर्न चाहन्छु। अलिकति मैले सोच्दै नसोचेको जीवन चाहिँ हो, म यसरी कलाकारमा इस्टाब्लिस हुन्छु, यसरी चलचित्रमा खेल्छु, चलचित्र बनाउँछु, चलचित्र कर्मी हुन्छु, आज एउटा एक्टर भएर अगाडि बढ्छु भनेर मेरो त्यो जुन कल्पना थिएन, सोचाइ थिएन र त्यो खालको वातावरण थिएन। तथापि मैले जति सङ्घर्ष गरेँ, जति दुःख गरेँ र जसरी म आज यसमा छु, त्यसले गर्दाखेरि मलाई विगत सम्झाउँछ, विगत बिर्सिन्न, तर अहिले बाँच्नु त वर्तमानमै पर्छ।
0: र तपाईँलाई दर्शकले जितु नेपाल भन्दा पनि बढी मुन्द्रे भनेर चिन्छन् होइन, यो उपनाम चाहिँ तपाईँलाई कस्तो लाग्छ?
2: मलाई राम्रो लाग्छ, मेरा धेरै नामहरू छन्, जस्तै एउटा नामबाट मैले चलचित्रै बनाएको छु। खासमा म जित बहादुर नेपाल मेरो नाम हो, मलाई स्कुलमा राखिदिएको, आज पनि नागरिकता पासपोर्ट सबै मेरो त्यसैमा छ। म सर्टकटमा जितु नेपाल भनेर लेखिएर जितु नेपाल भएको थिएँ। र मुन्द्रे भन्ने नाम त म आफैले जिरे खोर्सानीमा पैदा गरेको नाम हो, यो मेरो आफ्नो नाम आफैले राखेको हुँ र मैले नै सिरियल बनाएको हुँ, त्यसकारण मुन्द्रे भन्दा मलाई झन् खुसी लाग्छ।
0: तपाईँको गत शुक्रबारदेखि हलमा आइएम जित बहादुर भन्ने चलचित्र पनि लागिरहेको छ, कस्तो प्रतिक्रिया पाइरहनु भएको छ?
2: यो चलचित्रको प्रतिक्रिया हलमा गएर हेर्ने दर्शकहरूको प्रतिक्रिया असाध्यै राम्रो छ। आजसम्म मलाई चलचित्र हेर्नेले राम्रो नराम्रो भनेका छैनन्। राम्रो, तपाईँले नयाँ विषयवस्तुमा नयाँ बनाउनु भएको छ भनेर भन्नुभएको छ, सबैले रुचाउनु भएको छ सिनेमालाई। एक प्रकारको नयाँ खालको एउटा एउटा एउटा मान्छेको सङ्घर्षमा आधारित, सबैले आफ्नो दुःखलाई पनि यही चलचित्रको कथासँग जोड्नु भएको छ, चाहे जुन पेसाकामा सफल भएका व्यक्ति हुन्। हाम्रो पनि त्यस्तै थियो, कहिले काठमाडौँ आउँदा भन्नुहुन्छ कसैले, म पनि त्यस्तै दुःख गरेका थिएँ भन्नुहुन्छ, मैले यस्तै गरेका थिएँ भन्नुहुन्छ। सबैको मनमा यो चलचित्र बसेको छ, हेर्नेहरूको, नहेर्नेहरूले त अब त्यो स्वादै पाउनु भएको छैन, खाँदै नखाइ त कसरी टेस्ट थाहा हुन्छ र।
0: हजुर, पक्कै पनि। र आइएम जित बहादुरको र तपाईँ आफ्नै स्वयं जित बहादुरको वास्तविक जीवनको सङ्घर्षमा कतिको समानता छ त?
2: त्यस्तो धेरै समानता छैन, यो मेरो बायोपिकै टाइपको फिल्म पनि होइन, खालि नाम त्यो भएको हुनाले सबैले त्यो सोच्नु भएछ, तर मेरो केही त मिल्छ। हेर्नुहोस्, कलाकारिता गर्न आउँदाखेरिको सङ्घर्ष, कतै खेल्ने अवसर नपाउने, अवसर पाउँदा पारिश्रमिक नपाउने, पारिश्रमिक नपाएपछि खान, काठमाडौँमा बस्न, विभिन्न कुराका समस्या हुने, कहिले भोक भोकै हिँड्न पर्ने, कहिले के गर्न पर्ने, कहिले विविध सानातिना कामहरू गर्नपर्ने समस्या थियो, त्यसका केही अंशहरू मिल्छन्। तथापि सबै मेरो जीवनमै घटेका घटनाहरू होइन,
0: हुबहु मिल्दैनन्, तर केही केही कथाहरू मिल्छन्। नेपालमा वैदेशिक रोजगारी र बेरोजगारीको कथामा धेरै फिल्महरू बनिसकेका छन्। आइएम जित बहादुरमा चाहिँ त्यस्तो के नयाँ कुरा छ जसको लागि चाहिँ दर्शकले हलसमै गरेर हेर्नुपर्छ त?
2: यो एउटा चाहिँ संघर्षशील मान्छे, अहिलेको जेनेरेसन, अब इभन मेरै छोराछोरीहरूलाई यो कुनै थाहा छैन कि हामी गाउँमा के थियो, गाउँबाट काठमाडौँ आउँदा कस्तो थियो, जुन काठमाडौँ हामीले देख्यौँ, जुन सङ्घर्ष हामीले गऱ्यौँ, अब अहिले छैन। अब अहिले सबको हात हातमा मोबाइल छ, हेर्नुहोस् अहिले के काठमाडौँ, के न्युयोर्क, के न्यु रोड, करिब करिब उस्तै छ, मान्छे विदेश गएका छैनन् तर विदेशका बारेमा थाहा छ। र अहिले हाम्रो काठमाडौँ इभन नेपालै पनि एउटा विकसित देशमा छ, त्यस कारणले यो चलचित्र चाहिँ त्यो बेलामा त्यसरी आएर सङ्घर्ष गरेर नि मान्छे सफल हुँदा रहेछ, त्यतिखेर गाह्रो रहेछ। अहिले हामी हाम्रा बाबा आमाले राम्रा स्कुल पढाएका छन्, राम्रो चाहिँ खानापिना दिएका छन्, सबै कुरा हेरिदिएका छन्, र पनि हामी कति कुरामा दुःखी हुन्छौँ। तर हाम्रा बाहरूले हाम्रा आमाहरूले त हिजो बाहिरबाट काठमाडौँ आउनै गाह्रो रहेछ, आएर यति धेरै सङ्घर्ष गरेपछि बल्ल एउटा मान्छे सफल भएको रहेछ, चाहे त्यो राजनीति क्षेत्रमा होस्, चाहे त्यो व्यवसायको क्षेत्रमा होस्, चाहे कलाकारिताको क्षेत्रमा होस्, चाहे पत्रकारिताको क्षेत्रमा होस्, हरेक मान्छेको सङ्घर्ष र छ भनेर बुझ्नका लागि यो चलचित्र हेर्नुपर्छ।
0: तपाईँ एउटा कलाकार मात्र नभएर अब निर्देशक पनि हुनुभएको छ होइन, निर्देशकको कुर्सीमा बसेर पुरै फिल्म हाँक्नुमा र तनाव नलिकन कलाकारिता गर्नुमा के काम चाहिँ सजिलो रहेछ त?
2: अब निर्माता र कलाकार हुँदाखेरि जुन फ्रेन्ड भन्नुभएको छ हुँदो रहेछ धेरै, किनभने म हिजो कलाकार मात्रै भएन र मेरो टाउकोमा मैले कसरी अभिनय गर्ने, कसरी डाइरेक्टरले भनेअनुसार राम्रो अभिनय गर्ने भन्ने मात्रै मेरो जिम्मेवारी हुन्थ्यो होइन। अहिले फिल्म राम्रो चल्दै हुन्थ्यो भन्ने त चाह भइहाल्छ सबैलाई, त्यो खालको हुन्थ्यो भने अहिले म एज अ निर्माता र कलाकार हुँदाखेरि डबल तनाव हुँदो रहेछ। एउटा अभिनय कसरी गर्ने, कसरी राम्रो बनाउने सिनलाई, कसरी अझ मान्छेको मन जित्ने भन्ने एउटा त्यो तनाव छ। अब अर्को खर्च कसरी कम गर्ने, कतिमा सुटिङ सक्ने, अब अरूलाई पनि दिन पर्यो, अरूको पनि समय हेर्न पर्यो, अब यो फिल्म चलाउनका लागि आफै खट्नु पर्यो, त्यसले गर्दा यो निर्माता र कलाकार हुन अलिक गाह्रो छ।
0: हजुर जितुजी, तपाईँले अभिनय गर्नुभएको चलचित्रहरू मध्ये तपाईँ आफैलाई चित्त बुझेको चलचित्र चाहिँ कुन हो त?
2: अब मलाई एकदमै मन छोएको चलचित्र चाहिँ अब छक्का पञ्जाका सिरिजहरू हुन् होइन, अनि पछिल्लो समय आएको कारसाङ भन्नेमा म हुन त त्यसमा सहायक पात्रको रूपमा छु, तर कारसाङमै गरेको मेरो क्यारेक्टर पनि एकदमै रुचाइयो, त्यो नौलो खालको एउटा टिपिकल गाउँको क्यारेक्टर थियो, त्यो पनि मलाई मन पर्यो। र सरस्वती भन्दा अहिले मैले गरेको यो आइएम जित बहादुर पनि मलाई मनपर्ने चलचित्र हो, किनभने मैले गरेको दुःख र मैले आफै पनि बनाएको, मेरो आफ्नै प्रोडक्ट पनि भएको कारणले गर्दाखेरि र फेरि दर्शकहरूको प्रतिक्रिया अनुसार पनि मलाई आइएम जित बहादुर नै भन्छु अहिले त।
0: हजुर, र जितु नेपालजीले पहिलोपल्ट क्यामेरा अगाडि फेस गर्दाखेरि कस्तो अनुभव भएको थियो हाम्रो आदरणीय श्रोतालाई सुनाइदिनुहोस् न।
2: 50 सालतिर होला, मैले त खालि क्यामेरा अगाडि देखेर, क्यामेराको अगाडि उभिएर केही बोलेर भिडियो टेलिभिजनमा आउँछ भन्ने मलाई लागेको थियो र त्यही रहरले गएको हो। म त्यतिखेर त म केही कुरा थाहा पनि थिएन, नर्भस पनि थिएँ। मैले संयोगले सन्तोष पन्त दाईसँग मैले सँगै स्क्रिन सेयर गर्ने अवसर पाएँ सुरु नै, त्यस कारणले गर्दाखेरि म त्यतिखेर त अनभिज्ञ थिएँ, एउटा अवोध मान्छे थिएँ, खालि मलाई एउटा टेलिभिजनमा म देखिन्छु भन्ने मात्रै लाग्थ्यो। आज म यसरी कलाकार बन्छु भनेर गएको पनि थिइनँ म।
0: अचेल हाम्रो जितु नेपालजीलाई सबभन्दा बढी आउने प्रशंसा के हो त?
2: त्यही हो, मलाई सबैले त वर्सटाइल छ, अलिकति एज अ कमेडी त तेरो त्यसै हुन्छ, इमोसनलमा पनि तैँले राम्रो गर्छस् भनेर मलाई मान्छेहरूले भन्ने गर्नुहुन्छ। त्यही नै हो कार्यक्रमलाई अब अभिनय गर्दै जाँदाखेरि
0: र जितु नेपालजीले सधैँ अरूलाई हँसाउनुहुन्छ होइन, र व्यक्तिगत जीवनमा हँसाइराख्दाखेरि कहिलेकाहीँ तपाईँ आफै पनि त दुःखी हुनुहुन्छ होला, निराश हुनुहुन्छ होला, त्यो समयमा चाहिँ तपाईँलाई आडस दिने, ढाडस दिने मान्छे चाहिँ को त?
2: केही साथीभाइहरू छन् मैले मेरा दुःख मलाई यस्तो भयो यार भनेर सेयर गर्ने, त्यसपछि त मेन त मेरो फ्यामिली नै हो, मेरो श्रीमती अनि त मेरो छोराछोरी ठुली भए खुला भए, अब मेरो छोराछोरीले मलाई गाइड गर्छन् र विशेष त मेरो छोरी मलाई एकदमै सपोर्ट गर्छिन्, श्रीमतीले नि गर्छिन्, तर अब सबैभन्दा बढी चाहिँ अहिले छोरी मेरो कलेजमा अहिले थर्ड इयर पढ्छ नि, उसले अहिले मलाई सिनेमामा पनि धेरै गाइड गरेको छ, उसले किन दुखी भएर बाबा के भयो भनेर यताउता मलाई एकदम छोरीले सपोर्ट गर्नु।
0: र यति बेला हामी रेडियो नेपालमा कार्यक्रम सुने संसारमा कुराकानी गरिरहेका छौँ र कार्यक्रम सुने संसार मार्फत हाम्रो आदरणीय श्रोताहरूलाई चाहिँ रेडियो नेपाल भन्ने बित्तिकै तपाईँलाई के सम्झना आउँछ त्यो सेयर गर्न पाउँदा चाहिँ के सेयर गर्नुहुन्छ?
2: ओ माय गॉड, म रेडियो नेपालमा 51-52 सालतिर मलाई मेरो मित्र दमन रूपा खेतीजीहरू रेडियो नेपालमा नाटक गर्नुहुन्थ्यो, त्यतिखेर धेरै चर्चित कलाकारहरू हुनुहुन्थ्यो, म धेरै सुविता पराजुली, सुरवीर पण्डित, सुनिता मालाकार, सञ्जय कार्की, दमन रूपा खेती, श्रीप्रसाद थापा, दीपक राजगिरी होइन यिनैहरू नामहरू, रमेश बस्नेतहरू त्यतिखेरका रेडियोका स्टारहरू, उहाँहरू टेलिभिजनमा टक्कटुक्कमा अभिनय गर्न आउनुहुन्थ्यो, म टक्कटुक्कमा अलिक अगाडिदेखि काम गरिरहेको हुन्थेँ, त्यही सिलसिलामा मलाई रेडियो नेपाल लिएर जानुभयो, त्यहाँ भेट्यो मैले मदन दास श्रेष्ठ दाईलाई र उहाँले मलाई स्वस्तानी नाटकमा अभिनय गर्ने अवसर दिनुभयो, जय जय भन्ने सानिध्य गर्दै गर्दा म त्यहीँ नै रेडियो नेपालमा मैले 9 महिना जागिर पनि खाएको छु, मसँग अझै नियुक्ति पत्र छ, त्यसपछि वासुदेव मुनाल दाई, अब धेरै त्यहाँ चाहिँ सरिता भट्टर दिदीदेखि लिएर गएर भित्र अहिले हुनुहुन्न पाण्डव सुन्दर दाईहरू, अब सबैसँग म एक समय म रेडियो नेपालको कर्मचारी पनि भइगए. हामी रेडियो नेपाल नपुगी हाम्रो दिन सुरु हुँदैन थियो. हामी रेडियो नेपाल नपुगेपछि के भएन भन्थ्यौँ. वासुदेव मुनाल दाईसँग बाल कार्यक्रम पनि गरेँ, म आफैले प्रोग्राम कतिवटा चलाएँ, नाटकहरू लेखेँ, मैले उत्कृष्ट नाटक लेख्ने पारिश्रमिक पनि पाएँ. र म केही बेला भन्ने गर्थेँ मेरो बाउ टेलिभिजन हो, आमा रेडियो नेपाल हो भनेर. म एकदमै रेडियो नेपाल भनेपछि मेरो छुट्टै एउटा ऊ छ, मसँग धेरै स्मृतिहरू छन् रेडियो नेपालका. धेरै कुराहरू मैले सँगालेर राखेको छु. म पछि कुनै दिन मैले मलाई लागेका कुराहरू लेख्दा यो कुरा अवश्य पनि आउँ. म रेडियो नेपाललाई त सदा सम्झिन्छु. तपाईँले सम्झिनुभयो, मलाई साह्रै खुसी लाग्यो. रेडियो नेपाल नै हो पहिलो गायक गायिका जन्माउने, पहिलो सङ्गीतकार जन्माउने त्यो पवित्र भूमि हो रेडियो नेपाल. अहिले पनि म कहिलेकाहीँ सिंहदरबार फिर्दा रेडियो नेपाल जाने गर्छु. मलाई एकदमै खुसी लाग्छ, ती मेरो मन्दिर हो. आज मन्दिरमा गफ गर्न पाएँ, तपाईँलाई धेरै धेरै धन्यवाद.
0: हजुर, व्यस्त समयको बावजुद पनि हामीलाई समय दिनुभयो ज्योतिजी, तपाईँलाई धेरै धेरै धन्यवाद.
2: थ्याङ्क यू हजुर, सबैलाई मेरो नमस्कार.
0: कलाकारसँगको कुराकानी पछाडि अबको पालो भएको छ साङ्गीतिक विश्रामको.

यससँगै कार्यक्रम सुन्ने संसार आजको लागि समापन गर्ने समय भइसकेको छ। कार्यक्रम सुनेर साथ दिने सम्पूर्ण श्रोताप्रति हार्दिक आभार व्यक्त गर्दछौ। साथै प्राविधिक सहयोगी उत्तम पाण्डेलाई विशेष धन्यवाद। फेरि अर्को मंगलबार यही समय चलचित्र जगतका नयाँ समाचार, रोचक समीक्षा, विशेष अन्तर्वार्ता र उत्कृष्ट साङ्गीतिक कोशीलका साथ उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि म रमा ढुङ्गाना बिदा हुन्छु। हस्त, नमस्कार।

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
0: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्विर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

0: टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति, साझा देशभक्ति।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँले मिडियम वेब 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइरालाई स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ राधिका ओझा, उद्घोषणतर्फ विद्या चौधरी र म विमला राई।

केही छिन बिहारीहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि स्वर साधना कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 बागमती सेरोफेरो कार्यक्रमको पुनः प्रसारण हुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 उर्दू भाषामा कार्यक्रम गुल्सनी नेपाल सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान गोपाल युञ्जन र साथीहरूको स्वरमा, गोपाल युञ्जनको रचना र सङ्गीत रहेको छ यो स्वदेश गान। पछि यहाँहरूले स्वर साधना कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट प्रसारण हुने साङ्गीतिक कार्यक्रम स्वर साधनामा तपाईँहरूलाई हार्दिक स्वागत अनि नमस्कार छ। अहिलेको मौसम कति मनमोहक छ, कतै झिसमिसे झरीको ताल छ त कतै एकदमै घामको न्यानो स्पर्श छ। प्रकृतिले यति बेला पहाडका पाखाहरूमा बुकी फुल र अनेकौँ रङ्गीचङ्गी फुलहरू फुलाएर सिँगारिएको छ। यस्तै सुन्दर हरियालीको दृश्य हेर्दै यात्रामा निस्किनुभएका सम्पूर्ण श्रोताहरूलाई सुरक्षित यात्राको शुभकामना व्यक्त गर्दछौँ। साथै हामी जहाँ पुग्छौँ त्यहाँको सुन्दरता कायम राख्न आफूले प्रयोग गरेका फोहोरहरूको उचित व्यवस्थापन गरेर प्रकृतिलाई सफा राखिदिनु हुन यो विशेष अनुरोध पनि गर्न चाहन्छौँ। यो साङ्गीतिक परिवेशलाई प्रविधि संयोजनबाट साथ दिँदै हुनुहुन्छ आज दुईजना हुनुहुन्छ, राधिका ओझा र सुलोचना वज्राचार्य, अनि म तपाईँहरूकै साथी विद्या चौधरी छु। आजको यो स्वर साधनामा हामी तपाईँहरूका लागि मनपर्ने चारवटा विशेष साङ्गीतिक कोसेलीहरू लिएर उपस्थित भइसकेका छौँ, तर कार्यक्रमको बाँकी समय भने तपाईँहरूकै हुनेछ। तपाईँका मनपर्ने गीतहरू सुन्न र सुनाउनका लागि एकदमै हामी आतुर भइसकेका छौँ। आजको यो मौसम कतै झरी त कतै एकदमै घामको लुकामारी, घामले चाहिँ लुकामारी गरिरहेको यहाँहरूले महसुस गर्दै हुनुहुन्छ, देख्दै पनि हुनुहुन्छ। आफूलाई मनपर्ने गीत गुनगुनाउनका लागि एकदमै तमतयार भएर बसिसक्नु भएको छ। ढिलो नगरिकन फोन उठाउनुहोस् र हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्नुहोस्। 0142117236 लाइन पनि हामीले खुला गरिसकेका छौँ। भर्खरै मात्रकै रेडियो सुन्दै हुनुहुन्छ भने कार्यक्रम स्वर साधना रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट सुन्दै हुनुहुन्छ।

एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 र 103 मेगाहर्जसँगै 792 किलो हर्जबाट पनि सुन्दै हुनुहुन्छ र अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि सुन्दै हुनुहुन्छ। ट्राफिक नियमको एकदमै पालना गर्न आग्रह गर्न चाहन्छौँ। सुरक्षित भएर बस्नुहोला। जो तराईमा बस्नु जतिजना हामीलाई सुन्दै हुनुहुन्छ, तराईमा बस्नुभएका श्रोताहरू, उहाँहरूलाई प्रशस्त मात्रामा पानी पिउन आग्रह गर्न चाहन्छौँ। र अब भने ढिला नगरिकन कार्यक्रमको सुरुवात गरिहाल्छौँ गीतबाट। एचबिएन किस्मत समीक्षा अधिकारीको स्वरमा रहेको यो गीत राख्दैछ भने सुरेश राणा मगरको शब्दमा रहेको छ, एचबिएन किस्मतको सङ्कलन रहेको छ। त्यसपछि यहाँकै सुमधुर आवाजमा गीत सुन्न र सुनाउनका लागि उपस्थित हुने नै छ।

0: हजुर, गीतपछि फेरि पनि स्वागत छ। भर्खरै मात्र रिलिज भएको गीत राखेका थियौँ, एचबिएन किस्मत समीक्षा अधिकारीको स्वरमा रहेको गीत राखेका थियौँ। बाहिर हेऱ्यो भने प्रकृतिको रङ साँच्चै अनौठो भइरहेको छ यति बेला। कतै झिसमिसे झरी त कतै चहकिलो घामको लुक्का मारी चलिरहेकै छ। अहिलेको यो असारे महिना खेतका गराहरूमा धानको बिउ रोप्दै गरेका किसानहरूको लस्कर र असारे भाकाको गुन्जनले गाउँघर कति जीवन्त बनेका हलान होइन र हजुरहरू? हिलोमा टेकेर धरतीको काखमा सुन फलाउने सपना बुन्दै गर्दा मनमा कति धेरै साङ्गीतिक तरङ्गहरू पैदा हुन्छन्। प्रकृतिको यही हरियाली र असारे रोपाईको चटारो बीच तपाईँले पनि आजको दिनलाई कसरी साङ्गीतिक बनाउँदै हुनुहुन्छ? यात्रामा हुनुहुन्छ कि खेतको आलीमा वा आफ्नै घरको झ्यालबाट यो असारे झरी र घामको लुकामारी हेर्दै हुनुहुन्छ? तपाईँका भावना, तपाईँको स्वर र तपाईँको रोजाइका गीतहरूको लागि हामी उपस्थित भइसकेका छौँ। 01-42-11-7-21 र 7-36 लाइन पनि खुला गरिसकेका छौँ। सम्झनुहोला, स्मरण गर्नुहोला, हामी जहाँ जान्छौँ त्यहाँको सुन्दरता र सफाइको ख्याल राख्नु हाम्रो सबैको दायित्व हो, कर्तव्य हो। आउनुहोस् अब फेरि कोही श्रोता आइसक्नु भएको छ कार्यक्रम को सुरुवातमै, उहाँसँग कुराकानी गरौँ। हेलो, नमस्कार। हेलो हेलो, नमस्कार हजुर। रिसाउनु भयो क्या, कुर्नु पर्यो भनेर? कोही श्रोता आउनु भएको थियो, गइसक्नु भएको छ, फेरि हामी अर्को श्रोतालाई लिन्छौँ कहाँबाट हुनुहुन्छ। हेलो, नमस्कार
1: जी। नमस्कार
0: नमस्कार नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म उदयपुरबाट टेक बहादुर पुमा राई बोल्दैछु।
0: बहादुरजी, के छ नि उदयपुरको हालखबर?
1: हजुर, उदयपुरको हालखबर चाहिँ ठिकै छ, अनि अहिले चाहिँ शीतल शीतल मौसम छ विद्याजी।
0: पानी पर्यो क्या बेसरी?
1: हजुर, पानी पनि पर्यो अलिअलि, अनि त्यहाँदेखि चाहिँ अनि शीतल मौसम छ, अनि हजुरहरू पनि सबैजना आराम कुशलै सन्चै हुनुहुन्छ विद्याजी?
0: एकदमै आराम कुशल छौँ। हाम्रो आवाज अहिले खेतको आलीमा बसेर सुन्दै हुनुहुन्छ कि घरमै बसेर?
1: अहिले चाहिँ घरमै बसेर सुन्दैछु विद्याजी, अनि मैले चाहिँ फेसबुक लाइभमा सुन्दैछु हजुरहरूको रेडियो नेपाल चाहिँ, अनि यता हाम्रो चाहिँ नि कोशी प्रदेशको चाहिँ फ्रिक्वेन्सीमै बस्दैछ, अनि 100 MHz, तर फेसबुकमा पनि बस्दैछ। मैले 7 प्रदेशको रेडियो नेपाल नै सुन्दैछु विद्याजी।
0: कस्तो खुसी लाग्यो। अनि आज हामीलाई कुन गीत सुनाउनुहुन्छ त?
1: हुन्छ, म पूर्वेली लोक भाका नै गाउँछु नि एउटा गीत चाहिँ।
0: हस् ल, सुरु गर्नुहोस्।
1: हुन्छ। प्रकृतिले सुन

0: उदयपुरमा गरी दरबार, गरी दरबार, एक्लै एक्लै नबसौँ पियारी ज्वरो घरबार, एक्लै एक्लै नबसौँ पियारी ज्वरो घरबार, बाउमाइतीलाई पारेर बहाना, पारेर बहाना, ओ बाउमाइतीलाई पारेर बहाना, पारेर बहाना, घुम्न आउने छ मेरो चाहना, उदयपुरमा गरी दरबार, गरी दरबार, एक्लै एक्लै नबसौँ पियारा ज्वरो घरबार, एक्लै एक्लै नबसौँ पियारा ज्वरो घरबार। विद्याजी मेरो गाना त यति नै पो।
1: कस्तो खुसी लाग्यो टेकबहादुरजी, यहाँले यो गीत गाइरहँदा चाहिँ तपाईँ बसेको ठाउँको उदयपुरको चाहिँ हरियाली पाखाहरू र त्यहाँको माटोको सुगन्धको याद आयो के एकदमै मजाले।
0: अस्ति म रेडियो नेपाल धनकुटा पनि पुगे नि विद्याजी,
1: आहा कस्तो खुसी लाग्यो। अब यता पनि आउनु पर्यो है,
0: अब पछि कुनै बेला आउँला नि, अब फुर्सद भएको बेला, अनि मैले चाहिँ सबैजना सञ्चालिका जीवहरूलाई पनि भेटिआएँ, अनि सबैलाई त्यहाँ भेटेँ त मैले, दुर्गा दिदीहरूलाई पनि, सुकवाला दिदीहरू, निर्मलाजीहरूलाई पनि, अनि हाम्रो सरिताजीहरू चाहिँ हुनुहुन्थेन, उहाँहरू चाहिँ उहाँ चाहिँ त्यही काठमाडौँतिर आउनु भएको अरे, अनि
1: उहाँ
0: हजुर, अनि निर्मलाजीलाई भेटेँ, अनि सुकवाला दिदीहरू, दुर्गा दिदीहरूलाई पनि भेटेँ।
1: विद्याजी
0: अब हजुर साथीहरूलाई पनि
1: टेक बहादुर पुमा राई हुनुहुन्थ्यो उदयपुरबाट। फेरि हामी अर्को श्रोतासँग कुराकानी गर्छौँ, कहाँबाट हुनुहुन्छ? हेलो नमस्कार।
2: हेलो नमस्ते, नमस्कार, गुड आफ्टरनुन।
1: नमस्ते नमस्कार, यति मिठो आवाज कहाँबाट, कसको होला नि?
2: जहिले नि तपाईँलाई भन्नुपर्छ, आज त म भन्नै भन्दिनँ।
1: अभी नि नभनेर सुख कहाँ पाइन्छ र?
2: आज त तपाईँले जसरी भए नि सुन्नु पर्छ,
1: म दार्चुलातिर पुगेको फिल गरिरहेको छु है, हो
2: एकदमै पक्कै भयो।
1: के छ नि मेनुकाजी, अब यो मेरो आवाज सुनेपछि चाहिँ रेडियो नेपालको हालखबर के होला भन्ने लाग्यो नि। म आफै प्रश्न गरेँ, मेरो आवाज यसरी सुनिरहनु भएको छ होइन, यो आवाज सुनिरहँदा चाहिँ रेडियो नेपाल चाहिँ कस्तो होला भन्ने महसुस गर्नु भएको छ?
2: एकदम राम्रो।
1: त्यसो भए एकदम राम्रो छ, एकदमै राम्रो त हुनु पर्यो नि, यति धेरै माया गरिदिनुहुन्छ यहाँहरू होइन। अनि के छ, दार्चुलातिर पानी परेको छ कि छैन नि?
2: हिजो राति चाहिँ पानी परेको थियो, आज चाहिँ बादल लागेको छ भन्नुपर्छ, पानी पर्ने
1: त्यही त, कतै एकदमै झरी परिरहेको छ, कतै चाहिँ बादलले चाहिँ लुकामारी गरिरहेको छ, कतै चाहिँ धुम्म धुम्म भइरहेको छ है मौसम,
2: एकदमै एकदमै।
1: बर्खाको सिजनमा धेरै ठाउँहरूमा चाहिँ हरियाली पनि छ फेरि के, पानी परेर, मलाई चाहिँ यो सिजनमा घुम्न एकदमै मनपर्छ। अनि खाजा भयो त कि बाँकी छ?
2: मेरो खाना भर्खरै खाना भयो भन्नुपर्छ हजुरहरूले,
1: म त खाजा खाइसकेँ आज नि, यहाँसँग यति धेरै बोल्न मन लाग्छ होइन, अब खाजा टाइममा खाएन भने त बोल्नै सकिँदैन नि त भोकले, त्यही भएर खाएँ आज टाइममै,
2: भोक लाग्छ नि।
1: ल मेनुकाजी
2: हजुर,
1: अनि कुन गीत सुनाउनुहुन्छ आज?
2: आज कुन गीत सुन्ने भन्नु त,
1: मेरो मन परेको गीत गाउनुहुन्छ त?
2: मलाई आएसम्म म प्रयास गर्छु, आएन भने आएन भन्नु,
1: जुन गीत सुनाउँदा नि मलाई मनपर्छ, यो गीत त्यो गीत भन्ने छैन, मलाई मनपर्छ।
2: त्यसो भए आज कुन गीत गाउने त, हुन्छ म प्रयास, डब्लिङ गर्दा अलि लामो नै हुन्छ होला, म छोटो छोटो गाउने प्रयास चाहिँ गर्छु।

मेनुकाजी, कस्तो मजाले गीत गाउनुभयो, कति धेरै माया लुकिएको छ त्यो गीतमा। धन्यवाद छ यहाँलाई। मेनुका बिका हुनुहुन्थ्यो दार्चुलाबाट, अब यताबाट मेनुकाजी र सम्पूर्ण कार्यक्रम स्वर साधना सुनेर बस्नुहुने श्रोता माझमा राख्दैछौँ यो गीत। खेम सेन्चुरी देवी कर्ती मगरको स्वरमा रहेको छ भने रामकेशीको शब्दमा रहेको छ नन्दु परियारको सङ्कलनमा।

0: हजुर, गीतसँगै फेरि पनि स्वागत छ कार्यक्रम स्वर साधना सुनेर बस्नु नै सम्पूर्ण सम्पूर्ण मित्रहरूमा। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा सायद एकजना मित्रसँग मात्रै कुराकानी गर्न पाउनेछौँ। कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्कार।
1: ए हजुर, नमस्कार।
0: नमस्कार, नमस्कार हजुर।
1: म सरलाईको हरिपुर २ सखाबाट ध्रुव प्रसाई हजुर।
0: ध्रुवजी, के छ नि हालखबर?
1: सब ठिक छ, धेरै जालमा बस भयो, ठिकै छ। अब खेती बेसी जना छ, अझै पनि धान रोपिनु सकेका छैन, रोप्नु
0: हुन्छ। अब छोट अर्को साथी कुर्नु भएको छ, उहाँलाई पनि समय दिनुपर्छ। छोटो मिठो गीत सुनाऊ है त, अन्त्यतिर आइसकेका छौँ।
1: भिरे जलम भेट भयो सानीलाई, भेट भयो सानीलाई, सोनी गर्थे जानीलाई, गम घर बेसी टारी खेत, आज भोलि कहाँ गयो निटोरी, किन हो हुनै छाडो भेट, आज भोलि कहाँ गयो निटोरी, किन हो हुन थालो भेद, पनि घुम्दैछु मोरी झाइ, घुम्दैछु मोरी झाइ, तिम्रै पिरले ज्यान सुक्यो लौरी, जै गाउँमा घर बेसी टारी खेत, आज भोलि कहाँ गयो निटोरी, किन हो हुनै छाडो भेट, आज भोलि कहाँ गयो निटोरी, किन हो हुनै छाड्यो भेट। धन्यवाद।
0: हस् नमस्कार, सर्लाहीबाट हुनुहुन्थ्यो ध्रुव प्रसाद प्रसाई, आजको कार्यक्रमको अन्तिम मित्र। असारको यो महिना प्रकृतिले आफ्नो काखमा हरियाली हरियालीको सिरक ओढिसकेकी छिन्। कतै बुकी फुलको सुगन्ध छ त कतै रोपाईको व्यस्तमा किसानहरूको हिलो छ्याफछ्याफ र सारे भाकाको मिठास छ। खेतका आलीमा पसिनासँगै सपना रोप्दै गरेका हाम्रा किसान दाजुभाइ तथा दिदीबहिनीहरूको त्यो अथक मेहनत अनि डाँडापाखामा घुम्न निस्किएका यात्रीहरूको त्यो उत्साह, यी सबै कुराहरू आजको कार्यक्रममा सङ्गीतका माध्यमबाट थोरै भए पनि हामी जोड्ने प्रयास गर्यौँ। प्रकृतिको यो सौन्दर्यतालाई जोगाउनु हामी सबैको कर्तव्य रहेको छ। त्यसैले यात्राका क्रममा होस् या गाउँघरका फोहोरको उचित व्यवस्थापन गरेर प्रकृतिलाई स्वच्छ राख्ने तपाईँ हाम्रो जिम्मेवारी रहेको छ। तपाईँहरूको साथ र यो मायालु साङ्गीतिक सहकार्यका लागि एकदमै मनैदेखि धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। कार्यक्रमको प्राविधिक कक्षबाट सम्पूर्ण सहकार्य र सहयोगका लागि प्राविधिक दिदी राधिका ओझालाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद छ। ज जसको फोन लागेन अर्को साता पक्कै पनि लाग्नेछ, नरिसाइदिनुहोला र गुनासो पनि नगरिदिनु हुन यहाँहरूलाई आग्रह गर्न चाहन्छौँ। अब भने हामी बिदा माग्नेछौँ। गीत बजिसकेको छ, समीक्षा अधिकारी टेक बिसीको स्वरमा रहेको यो गीत राखेका छौँ। सङ्कलन रहेको, शब्द सङ्कलन रहेको छ ऋषि खड्काको। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट समाचार। त्यसपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। समाचारपछि कार्यक्रम बागमती सेरोफेरोको पुनः प्रसारण सुन्नुहुनेछ। अहिलेलाई म कार्यक्रम सञ्चालिका विद्या चौधरी बिदा हुन्छु। हौस् त, नमस्कार।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
2: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर व्हाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौ, भविष्य सुरक्षित बनाऊ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
4: कहिले र कुन खोप लगाउने त?
3: 15 महिनासम्मका बाल बालिकाले
4: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
3: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
4: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एसपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
3: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आज र भोलि मुलुकका विभिन्न भागमा धेरै पानी पर्ने सम्भावना रहेकोले सबैलाई सजग रहन आग्रह। 68 संसद दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै मुलुकको समृद्धि र सुशासनका लागि राज्यका 3 प्रमुख अङ्गबीच कार्यगत एकता आवश्यक रहेको सभामुख डिपी अर्यालको भनाई र म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीका छोराद्वारा आफ्नी आमाको अवस्था सार्वजनिक गर्न सैनिक सरकारसँग माग। समाचार अब विस्तारमा। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका 3 प्रमुख अङ्गबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताउनु भएको छ। 68 संसद दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अर्यालले देश निर्माणको हुटुटी र देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना पूरा गर्न कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाको गति र भावना एकआपसमा मिल्नुपर्ने बताउनुभयो। सभामुख अर्यालले कानुनी राज्यमा कहीँ कतै अप्ठ्यारो नपर्ने गरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा द्विमत नरहेको भन्दै संविधानको अक्षरश पालना र कानुनी राज्यको अवधारणालाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने बताउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद जनताको भावना आवश्यकता र आकाङ्क्षाको प्रतिबिम्ब बन्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष दाहालले संसदीय बहसलाई तथ्यमा आधारित मर्यादित रचनात्मक तथा परिणाममुखी बनाउनु आजको अपरिहार्य आवश्यकता भएकोले दलीय स्वार्थभन्दा माथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हुलाक सेवालाई आधुनिक विश्वसनीय र नागरिक मैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरैसम्म पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनर्स्थापित गरिएको बताउनु भएको छ। परम्परागत हुलाक सेवालाई सरकारले प्रविधि मैत्री र विशिष्टीकृत सरकारी कुरियर सेवाका रूपमा विकास गर्दै नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने अभियान सफल रूपमा कार्यान्वयन गरिएको बताउनु भएको हो। हुलाक सेवा विभागद्वारा आज काठमाडौँमा आयोजित हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताउनुहुँदै त्यसको सकारात्मक नतिजा पनि देखिन थालिसकेको उहाँले जानकारी दिनुभयो। सूचना प्रविधि क्षेत्रको विस्तारसँगै हुलाक सेवाको स्वरूप परिवर्तन भए पनि यसको आवश्यकता र महत्त्व अझै कायम रहेको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता उत्तिकै रहेको उल्लेख गर्दै नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने उद्देश्य अनुसार विभागले हालसम्म 7 सरकारी निकायसँग समझदारी गरिसकेको जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न भूभागमा गड्याङगुडुङ र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेकका अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा धेरै ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठूलो वर्षा हुन सक्ने भएकोले आकस्मिक बाढी पहिरो नदी तथा खोलामा पानीको सतह बढ्ने कटान तथा डुबानको जोखिम उच्च रहनेछ। आकस्मिक बाढी आउन सक्ने खोला तथा नदी आसपासका बस्ती पहिरोको जोखिममा रहेका क्षेत्र तथा खोला किनारका बासिन्दाले अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ। त्यस्तै डुबानको सम्भावना भएका क्षेत्रका नागरिकलाई उच्च तथा सुरक्षित स्थानमा सर्न परिवार र छिमेकीलाई समयमै जानकारी दिन तथा आवश्यक परे सुरक्षित आश्रय स्थलमा जान प्राधिकरणले सुझाव दिएको छ। विपद प्रतिकारका लागि तिनै तहका सुरक्षा निकाय स्थानीय तह स्वयंसेवक तथा सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन अनुरोध गरिएको छ। जोखिमयुक्त राजमार्ग तथा सडक खण्डमा डोजर एक्सकभेटर लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ। प्राधिकरणले पानी र बाढी सम्बन्धी जानकारीका लागि 1155 नम्बरमा सम्पर्क गर्न तथा विपदका बेला सहायता आवश्यक परे 1149 नेपाल प्रहरीको 100 तथा सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा फोन गर्न आग्रह गरिएको छ। निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलाम झापा सडक सम्पूर्ण रूपमा विच्छेद भएको छ। इलाम नगरपालिका 9 राजदुवाली क्षेत्रमा सडक बग्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि सवारी साधनको आवत जावत पूर्ण रूपमा ठप्प भएको हो। राजदुवाली माइखोला भन्ज्याङ सिमलगोलाई थिल्केनी तथा भन्ज्याङ बेलासे सडक खण्डमा पहिरो र सडक क्षतिका कारण यातायात सञ्चालन हुन सकेको छैन। सडक खुलाउन सम्बन्धित निकायले डोजर र प्राविधिक टोली परिचालन गरेको भए पनि निरन्तर पानी परिरहेका कारण पहिरो हटाउने कार्यमा कठिनाई भइरहेको छ। हेटौँडा काठमाडौँ सडकको कान्ति लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका 8 स्थित भरेङ डाँडामा आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कान्ति लोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो खसेको छ। पहिरो पन्छाउन पानीले कठिनाई भइरहेकोले मौसम सुधार भएपछि मात्र पहिरो पन्छाइने बताइएको छ। दार्चुलाको पनिबाज क्षेत्र स्थित तेर्छा लेकमा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत दार्चुला गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ। गैराती परेको अविरल वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारी साधनहरू रोकिएका छन्। वर्षा लागेसँगै बाढी पहिरो र भूक्षयको जोखिम बढ्न थालेको छ। पाल्पा जिल्लाको सिद्धार्थ राजमार्ग ग्रामीण सडक र पहाडी बस्तीहरू विशेष गरी जोखिममा परेका छन्। सम्भावित विपद व्यवस्थापनका लागि जिल्लामा सरकारवाला निकायले पूर्व तयारीलाई तीव्र बनाएको जनाएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनाल।
1: पाल्पामा विशेष गरी तिनाउ, रेनादेवी छहरा, रिब्दीकोट, माथागढी, बनस्काली तथा निस्ती क्षेत्रमा पहिरोको जोखिम छ। दागिलकी कमला पाण्डेले विगतको वर्षा सम्झिँदै यस वर्ष समेत रातिमा राम्रोसँग सुत्न नसकेको दुखेसो गर्नुभयो।
2: पोहोरे हाम्रै अगाडि कोट बर्खाले पहिरोले लयो। हामीलाई रातिमा सुत्ने बेलामा पनि कति डर हुन्छ, कतै पाथीबाट पहिरो आएर चापेर हामी घरभित्रै मरिने त होइन भन्ने त्रास मात्रै हुन्छ मनमा। बर्खा लागिसक्यो, अब अहिलेसम्म खै स्थानीय सरकारले यहाँ हामीलाई केही गरेको छैन।
1: कालीगण्डकी तथा तिनाउ नदी क्षेत्र र माडी फाँटमा बाढीको सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। सिद्धार्थ राजमार्गको सिद्धबाबा, झुम्सा, हिउँदे खोला, पिपलडाँडा र ग्रामीण सडकका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसुन जन्य विपदबाट कम क्षति हुन चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारीमा रहेको बताउनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी।
3: प्रत्येक पालिका अनि सडक डिभिजन कार्यालय यिनीहरूले रोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने भनेर निर्णय गराएका छौँ।
1: जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाले सम्भावित उद्धार र राहतका कार्यका लागि आवश्यक तयारी गरेको जनाएका छन्। जोखिमयुक्त क्षेत्रमा निगरानी बढाइएको छ भने स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल।
4: मनसुन एकदमै सक्रिय हुने देखिया छैन, सक्रिय नभए तापनि हामीले भारी वर्षा भनेको छ, अलिकति सतर्क चाहिँ रहनुपर्ने हुन्छ। आकस्मिक जुन बहाव आउन सक्छ र पहिरो चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ।
1: भारी वर्षाका बेला यात्रा नगर्न, बाढी पहिरोको जोखिम क्षेत्रमा नबस्न, मौसम सम्बन्धी सूचनामा ध्यान दिन विज्ञहरूको आग्रह छ। मनसुन जन्य विपद न्यूनीकरणका लागि सरकारी निकायले तयारी सँगै नागरिक स्तरमा समेत सावधानी अपनाउने हो भने जनधनको क्षति हुनबाट बच्न सकिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
5: हेलो,
6: के गर्दैछौ?
5: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
6: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
5: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
6: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
5: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
6: ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
7: आउँछ। अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। जुम्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा आज जुम्लाका 8 स्थानीय तहलाई एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। थोरै लगानीमा राम्रो आमदानी हुने भएपछि कृषिमा आधारित साना एवं मझौला उद्योग व्यवसायप्रति मोरङमा पछिल्लो समय महिलाहरूको आकर्षण बढ्न थालेको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारी।
8: इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका चारमा सामूहिक रूपमा कृषकहरूले सञ्चालन गरेको खानडाँडा पशुपालन तथा कृषि सहकारी संस्थाले सोही ठाउँकी भोज कुमारी खनाललाई महिला उद्यमीको रूपमा स्थापित गरेको छ। घिउ छुर्पी तथा दुग्ध उत्पादन गर्दै आएको उक्त संस्थालाई कोशी प्रदेश सरकार तथा विभिन्न वित्तीय संस्थाहरूले सहयोग पुर्याएपछि संस्थाले आफूलाई कृषि उद्यमी र आत्मनिर्भर बनाएको उहाँको भनाइ छ।
9: 73 सालदेखि संस्था बनाएर अहिलेसम्म हामी घिउ छुर्पी उत्पादन गर्दैछौँ। वार्षिक हाम्रो किसानहरूलाई दिन्छौँ, हामी 84 सियर सदस्य छौँ। एभरेजमा एउटा किसानले 35-40 हजार लानुहुन्छ। किसानहरू नि सन्तुष्ट, हामी पनि सन्तुष्ट।
8: थोरै लगानीमा राम्रो आमदानी हुने भएपछि उहाँ मात्र होइन कृषिमा आधारित साना एवं मझौला उद्योग व्यवसाय प्रति पछिल्लो समय महिलाहरूको आकर्षण बढ्न थालेको छ। विराटनगर बारकी मन्जु थापाले एक बोरा आलुबाट आलु चिप्स बनाउन सुरु गरेको व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको छ।
10: बजार व्यवस्थापन छैन, हामीलाई स्थानीय सरकारले साप्ताहिक मेला केही बजार व्यवस्थापन गरिदियो भने हामी जस्तो उद्यमी महिला दिदी बहिनीले चाहिँ आय आर्जन अलि राम्रो हुन्थ्यो कि भन्ने चाहिँ लाग्छ।
8: मोरङ कानेपोखरी गाउँपालिका होक्लाबारी कि रुद्रा बसुतले सानातिना व्यवसाय सञ्चालन गर्दै आएका महिला उद्यमीहरूको समस्यामा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो।
11: महिला दिदी बहिनीहरूलाई व्यवसाय गर्नुपर्छ, बेरोजगारी भएर बस्नु हुँदैन। राज्यले चाहिँ अलिकति सपोर्ट गर्नु पर्यो, पुँजी अलिकति लगाउन नसक्ने महिलाहरू पनि हुनुहुन्छ, गर्न चाहन्छु भन्दा पनि उहाँले गर्न सक्नु भएको छैन।
8: तिनै तहको सरकार तथा विभिन्न वित्तीय संघ संस्थाहरूले महिला उद्यमीहरूलाई सहुलियत कर्जा तथा बिना धितो ऋण उपलब्ध गराउन थालेपछि कृषिमा आधारित व्यवसाय फस्टाउन थालेको हो। कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री इसरायल मन्सुरीले पहाड़ तथा तराईका 7 जिल्लामा 300 उद्यमी तयार गर्ने गरी प्रदेश सरकारले स्थानीय तहहरूमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
12: कोशी प्रदेश सरकारको नीति कार्यक्रम आएको छ, त्यसमा तपाईँ उद्यमीहरू उदय परियोजनाको तर्फबाट र ब्याज अनुदानको तर्फबाट लक्षित कार्यक्रमहरू आउँदैछ। ब्याज अनुदान सहज तरिकाले तपाईँहरूले चाहिँ उपयोग होस् भनेर जिल्ला केन्द्रित पठाएर तपाईँहरूलाई बढी से बढी त्यो कुराहरू चाहिँ उपलब्ध होस् भनेर र त्यसबाट यो साना तथा मझौला उद्यमीहरू बढी से बढी तपाईँहरू लाभ लिनुहुनेछ भन्ने मैले आशा भरोसा लिएको छु।
8: प्रदेशभित्रका नवीन व्यवसायहरूलाई प्रोत्साहन गर्दै प्रादेशिक अर्थतन्त्रलाई बलियो बनाउन साना तथा मझौला व्यवसायको विकासका लागि वित्तीय पहुँच, सिप विकास तथा उत्पादित वस्तुको सहज बजारीकरणमा जोड दिनु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: अब बाँकी समाचार। सङ्खुवा सभाको किमाथाङका सिलिङचोक गाउँपालिका एकमा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित 28 घर परिवार विस्थापित भएका छन्। तल्लो र माथिल्लो तेन्छोङमा 28 घर परिवार विस्थापित भएका हुन्। पहिरोबाट बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीय बासिन्दालाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रमा हिजो जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा 10 टोली घटनास्थल पुगेको छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीका कान्छा छोरा किम हेरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ। अप्रिलमा सुकीलाई नजरबन्दमा राखिएको हुन्ताको दावीप्रति गम्भीर शङ्का व्यक्त गर्दै उहाँले सुकी अझै राजधानी नेपिटोङ जेलमै रहेको विश्वास व्यक्त गर्नुभयो। लन्डनमा क्योदो न्युजसँगको अन्तर्वार्तामा एरिसले सुकीलाई जेलबाट आवासीय स्थानमा सारिएको भन्ने सैन्य सरकारको दावी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताउनुभयो। अब विश्वकप फुटबल। ब्राजिल, पाराग्वे र मोरक्को फिफा विश्वकप 2026 अन्तिम स्वरमा प्रवेश गरेका छन्। जापानलाई हराउँदै ब्राजिल, जर्मनीलाई हराउँदै पाराग्वे तथा नेदरल्यान्ड्सलाई हराउँदै मोरक्को अन्तिम स्वरमा प्रवेश गरेका हुन्। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। आज र भोलि मुलुकका विभिन्न भागमा धेरै पानी पर्ने सम्भावना रहेकोले सबैलाई सजग रहन आग्रह। 68 संसद दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै मुलुकको समृद्धि र सुशासनका लागि राज्यका 3 प्रमुख अङ्गबीच कार्यगत एकता आवश्यक रहेको सभामुख डिपी अर्यालको भनाई। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सु चीका छोराद्वारा आफ्नै आमाको अवस्था सार्वजनिक गर्न सैनिक सरकारसँग माग। रेडियो नेपालबाट 3 समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाटै दनवारी भाषा समाचार सुन। लगातार पर्ल पानी कर्दै आइल बाढी दसु पैरा कारण मेची राजमार्गभित्र इलाम झापा बाट पूरा रूपमा रोकन्जैरेलिक। इलाम नगरपालिका नौ राजदुवालीमा बाट बन्ल दसु ठाउँ ठाउँमा पैरा खस्नेसो मोटरगाडी आयजा थप अक्ल हो। बाट रोकन्जैनेसो इलामकबाटै झापा दसु झापाकबाटै इलाम आइलार जैलार यात्रुबीच बाटमै अलपत्र परेको बाट खोल्याले उचीको निकाय डोजर दसु प्राविधिक टोली खटाल हख्नु पनि लगातार पानी परिधरीको पैरा हटालार काममा अप्ठ्यारो भइधरलिक। मौसममा सुधार आइनेसो मात्रै बाट खुल्लार उचीको निकाय जनाल रचिक भने जिल्ला प्रशासन तसु सुरक्षा निकाय यात्रा गर्दे बाटक अवस्थाबारे बुझेको जानकारी लिएको मात्रै यात्रा गरे तसु खतरा आख्ल ठाउँमा विशेष होसियारी अपनाले सर्वसाधारणलाई अनुरोध गर्न रचात। ओस्निके हेटौँडा काठमाडौँ बाटक कान्ति लोकपथभित्र भीमफेदी गाउँपालिका आठक भरेङ डाँडामा बिहानी सोको मोटरगाडी रोकन्जेरेलिक। जिल्ला पुलिस कार्यालय अनुसार कान्ति लोकपथ बाटक मकवानपुर जिल्ला तसो ललितपुरक सिमानामा पर्लार बागमती गाउँपालिका ठाउँ ठाउँमा पनि पैरा खसेको। मौसम सुधार हक्नेसो मात्रै पैरा पन्छलार जनाल रचिक। इएमआज पानी तसो मौसम विज्ञान विभागे आज तसु कानो पूर्वी तराई सहित देशक ठाउँ ठाउँमा बर्खे पानी पर्लार पैलाक अनुमान गर्नेसो जिल्ला प्रशासन कार्यालय झापै बाढी पैरा डुबान खतरालाई डिठाको बर्खे होसियारी अपन्याले अनुरोध गरिरहेलिक। जिल्ला प्रशासन कार्यालय जैल कानो एकता विज्ञप्ति निकाल्ती मनसुनी बढीको कड्याङ गुडुङ चट्याङ सहित बर्खे पानी परे पार्ला राखेको लरी कछाडक ठाउँ तसु डुबान खतरामा रहल सेब्य सर्वसाधारणलाई सचेत रहेलै विशेष अनुरोध गर्ल हो। प्रतिनिधि सभाक सभामुख डोलप्रसाद अर्यालले मुलुकक समृद्धि सुशासन तसु भ्रष्टाचार हटियालाई राज्य तिनटा मुख्य अङ्गबीच काम एकता तसु चारो करे एकदम जैल कुरो रहल बाजिरहलक। 68 संसद दिवसक अवसरमा आज सिंहदरबारमा आयोजना गर्ल कार्यक्रममा सभामुख अर्याले देश बनालार हुटुटी तसु देशलाई चार चारो विकास गर्लार चाहना पूरा गरेले कार्यपालिका न्यायपालिका तसु व्यवस्थापिका गति तसु भावना एक आपसमा मिलै पर्लार बाजिरहलक। सभामुख अर्याले कानुनी राज्यमा कठु कतै अप्ठ्यारो नै पर्लार आगु बढे पर्सिक बालार कुरोमा दुई मत नै रहल बाँच्दै संविधानक सभ्य नियम माने तसु कानुनी राज्य अवधारणालाई कुनै पनि हालतमा कमजोर बान्ने नेखलार बाजिरहलक। उही वैदेशिक जागिरक लागि विश्वभरि छरन्जैला नेपालीलाई स्वदेश फर्केले प्रेरणा दिलार वातावरण बान्यालाई सभ्य पक्ष आगु आए पर्ला तसु त्यसलाई साँच्ची नै बसे लायक तसु विकासक अनुभूति कार्यालय मानुषक समाज तसु सरकारवाला लखे लगातार खबरदारी गरे पर्लामा जोड दिल रहेस। यसनिके राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद जनताक भावना आवश्यकता तसु आकांक्षा प्रतिबिम्ब बनै पर्लारमा जोड दिइरहलक। उही कार्यक्रममा अध्यक्ष दाहालले संघीय संसद जनताक सार्वभौम इच्छाक संस्थागत अभिव्यक्ति अखै पर्लार बाज्ल हो। अध्यक्ष दाहालले संसदीय बहसलाई तथ्यमा आधारित मर्यादित रचनात्मक तसु परिणाममुखी बान्या आजुक आवश्यकता अखेको दलीय स्वार्थ भन्दा उपर उठेको जनता हितमा केन्द्रित अखेलै सांसद लखलाई अनुरोध गरिरहलक। काभ्रे पलाञ्चोक जिल्लामा बर्डफ्लू लाग्ला कारण अख्निसम्म 40,000 भन्दा बढी हाँस तसु कुखुरी मार्ल रचिक। किचु हप्ता सोको बर्डफ्लू लाग्ला कारण धमाधम कुखुरी मराइ थाल्ने सो व्यावसायिक रूपमा पाल्ल 40,729 हाँस तसु लेयर्स जातक कुखुरी मार्ल जिल्ला पशु सेवा कार्यालय धुलिखेले जनाल रचिक। बनेपा नगरपालिका ओडा नम्बर 6 तसु 13 पनौती नगरपालिका ओडा नम्बर 7-8 तसु 9 किचु पोल्ट्री फार्ममा बर्डफ्लू लाग्ला देखन्जेको हाँस तसु कुखुरी मार्ल कार्यालय वरिष्ठ पशु डाक्टर बज्र किशोर ठाकुरले जानकारी दिल रछात। ओख्रगनसार मर्ल कुखुरी तसु हाँसलाई लरी झाडी तसु अर्को खुल्ला ठाउँमा जथाभावी फ्याँक्ल कारण कौवा तसु अर्को बनक चराइबाट थप फैलल सुरुक निष्कर्ष निकाल्ल रचिक। अख्नि जिल्ला नाला रोसी तसु खावा चेकपोस्टमा जाँच बिना तसु कानुन छलीको ओसार पोसार हख्लार कुखुरी दिठाको अंशु रोकेलाई कडा कर्ल जनाल रचिक। परराष्ट्र मन्त्री शिशिर खनाले कूटनीति मुलुकक आर्थिक रूप फेर्लारमा सिधा योगदान पुर्या पर्लारमा जोड दिल रहेस। उही अख्निक सरकारले सोलारी तसु फल पाइलार विकास कूटनीतिमा विशेष जोड दिल समेत बाजिरहलक। मन्त्रालयबाटै जैल कानु आयोजना गर्ल प्राध्यापक यदुनाथ खनाल व्याख्यान भाग 5 संस्करणमा उही विश्वमा मुख्य शक्ति बीच घम्साघम्सी चर्कटे जैल उल्लेख गर्दै आर्थिक साधन आपूर्ति श्रृङ्खला तसु विशेष पूर्वाधारे अन्तर्राष्ट्रिय नातामा बढ्दै जैल प्रभाव परिधर्ल बाजिरहलक। सूचना तसु संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्है हुलाक सेवालाई आधुनिक विश्वसनीय तसु नागरिक अनुसारक बनाते सरकारी सेवा मानुषक घरसम्मै पुरालार सोलारी माध्यमक रूपमा फेरि आन्ल बाजिरहलक।
हुलाक सेवा विभागबाटै आज काठमाडौँमा आयोजना गर्ला हुलाक सेवा आधुनिकीकरण बारे उपरोक्त हक छलफल कार्यक्रममा संचार मन्त्री डाक्टर तिमल सिंह हुलाक सेवालाई फेरि जाग्यालाई सरकार योजना बनाएको आगो बढी धर्ल तसु एकरक सोलारी रिजल्ट हकै ठाल्ल पनि जानकारी दिल रछात। सरकारी सेवाक सोलारीपन बढ्यालाई सार्वजनिक तसु निजी ठाउँ बीच मिलेको काम करेले आवश्यक रहल उल्लेख गर्दै उही सेवे काम सरकारी अक्सरे मात्र करे नै पार्ला रखेको निजी ठाउँसँगै मिलेको काम तसु सरकारी निकाय बीच सोलारी समन्वय करै नै पर्ल धारणा व्यक्त गरिरहेल। आज भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तसु सामान्य प्रशासन मन्त्री प्रतिभा रावल तसु मधेस प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव बीच भेटवार्ता भैरेली ओलखेक बीच स्थानीय तहमा देखन्जैला समस्या हटालार तसु सङ्घ प्रदेश स्थानीय तह बीचक समन्वयलाई सोलारी बानालार विषयमा छलफल भैरेलिक भेटमा स्थानीय तहमा कर्मचारी व्यवस्थापन दरबन्दी मिलान बजेट ठिक गर्ला तसो अर्को चुनौती विषयमा छलफल हक्ल मन्त्री सचिवालय जनाल र छलफलमा मन्त्रालय सचिव सहसचिव प्रति

0: सदस्यमा छान्लो हो। ट्राफिक पुलिसले पाछल्लो 24 घण्टामा बाटक अनुशासन नै मान्लार 1592 मोटरगाडीले कारवाही गरिरहेक। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय टोली उसे मोटरगाडी कारवाही गर्दै 20,24,561 रुपियाँ बराबर राजस्व जम्मा गरिरहेक। कार्यालय प्रवक्ता नरेशराज सुवेदी बित्ला 24 घण्टामा मोर रक्सी खाएको मोटर चालालारमा 73 जना, राइड सेयरिङ गर्लार 87 जना, रक्तारो बत्ती नै मान्लार 74 जना, स्पिडमा चालालार 78 जना, लेन अनुशासन नै मान्लार 47 जनालाई कारवाही गर्ल जानकारी दिलर छ। यसनिकै गाडीमा कार्दो सिसा ढर्लार 87 जना, जथाभावी हर्न बाजालारमा 56 जना, एक बाटे मात्र बाटो हक्ल ठाउँमा मोटर लेग्लार 32 जना, तसो अर्को दोषमा 1058 जनालाई कारवाही गर्ल प्रवक्ता सुवेदी बाजिरै लग। रूपन्देही पुलिसले भारतकबाट कानुन छलीको भन्सार छलीको नेपालपट्टि आन्टी गर्ल करिब 20,50,000 रुपियाँ बराबर आइफोन समातिर लिग। इलाका पुलिस कार्यालय मच गाउँकबाट खट्ला पुलिसक टोली कोटहिमाई गाउँपालिका 5 बेनी नगरमा जैल कानुन नेपालपट्टि आइटी गर्ल भारतक मोटरसाइकल चेक जाँच गर्दै एप्पल कम्पनी भिन्न भिन्न मोडलक आइफोन फेला पारेको समातल जिल्ला पुलिस कार्यालय रूपन्देही सूचना अधिकारी डिएसपी कृष्ण कुमार चन्दै जानकारी दिलर छाट। यसनिकै चालु आर्थिक वर्षक साउन सोको चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय जिल्ला पुलिस कार्यालय तसु सशस्त्र पुलिस बले कानुन छलीको आन्ल समातल सामान सार्वजनिक गरिरहेले। राजस्व चुहावत नियन्त्रण अभियान भित्र उसे निकाय संयुक्त प्रयासकबाट 3,51,76,420 रुपियाँ बराबर कानुन छलीको आन्ल सामग्री समातल हो। भन्सार कार्यालय सूचना अधिकारी करवीर गैह अनुसार भन्सार कार्यालय 15, पुलिस कार्यालय 19 तसो सशस्त्र पुलिस बल नम्बर 20 गुलमै 23 पल्ट भिन्न भिन्न ठाउँमा छापा तसो जाँच गरेको समाप्त सामग्रीमा थरी थरी चक्लेट, अचार, चाउमिनमा हालार सस, तयारी लुगा, रोल लुगा, कफी, छोनाटे खेलौना, थर्मस, भेप तसो चुरोट सहितक सामग्री रछिक। समातल सामग्री मध्ये 80% भन्दा बढीमा खाइलार वस्तु रहल भन्सार कार्यालय जनारेले। आजुलाई दनवारी भाषाक संचार सिद्धि लिग हस्त सेवा ढोक गरिनु।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।

नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट प्रस्तुत हुने कार्यक्रम बागमती सेरोफेरोका साथमा आज पनि म कार्यक्रम प्रस्तुता कल्पना वास्तोला उपस्थित भइसकेकी छु। कार्यक्रममा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। रेडियो नेपालको उत्पादन कार्यक्रम बागमती सेरोफेरो तपाईँहरूले एफएम 98.1 र 103 मेगाहर्जमा तथा इन्टरनेटमा www.radionepalonline.com र radionepal.gov.np साथै रेडियो नेपाल भित्रका विकासका गतिविधि, शिक्षा क्षेत्रका गतिविधि, समसामयिक विषयवस्तुहरू जो जनसरोकारका विषयवस्तुहरू छन् त्यस्ता विषयवस्तुहरू

0: पनि व्यवहारमा यसको प्रयोग चाहिँ कतिको भइरहेको छ, आजको कार्यक्रममा हामीले यी र यस्तै विषयमा रहेर कुराकानी गर्नेछौँ। कार्यक्रमको सुरुमा सुनौ, काठमाडौँ उपत्यकामा प्रत्येक दिन बिहान बेलुका सार्वजनिक यातायात प्रयोग गर्दै आउनु भएकी माया तामाङको अनुभवलाई।
1: नमस्कार, मेरो नाम माया तामाङ। काठमाडौँमा चाहिँ गाडीहरू चढ्दाखेरि सहचालकले चाहिँ अलि चढाउने बेलामा चाहिँ लु हिँड्नु, हामी जहाँ भन्छौँ त्यहाँ रोकिदिन्छ भन्छ, तर रोक्नु पर्ने ठाउँ भन्दा अलि परै रोक्ने। अनि जुन महिला सिट, वृद्ध सिट, ज्येष्ठ नागरिक सिट अनि अपाङ्ग सिट भनेको हुन्छ, जब उहाँहरू आउँदाखेरि चाहिँ उहाँहरूको सिटहरू छोड्नुहुन्न, सहचालक चाहिँ मिलाउनु पर्ने ठाउँमा मिलाइदिनुहुन्न सिटहरूलाई, वृद्ध सिटलाई छोड्नु अनि महिला सिटलाई छोड्नु, त्यस्तो व्यवहारहरू गर्नुहुन्न। भिड हुँदाखेरि अनि पुरुषहरूले अलि गर्ने व्यवहार अलिक फरक हुन्छ, हामीलाई अनकम्फर्टेबल जस्तो हुन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो काठमाडौँमा पनि धेरै समस्याहरू अहिले पनि देखिरहेको छ। सवारीमा चाहिँ यात्रा गर्न अलिक गाह्रो छ, त्यो भएको कारणले गर्दाखेरि चाहिँ अलिक सहज भएदेखि राम्रो हुन्थ्यो कि, अब सुधार गर्छ कि जस्तो लाग्छ अब अहिलेको युवा अनि जेएनजी सरकारले गर्छ जस्तो त लाग्छ, तर अब हेर्दै जाउँ अब सरकारले अब कस्तो कस्तो नियमहरू ल्याउँछ, तर सुधारेको भए चाहिँ एकदम राम्रो हुन्छ जबसम्म लाग्छ, सुधार गर्छ जस्तो लाग्छ अहिलेको अवस्था हेर्दाखेरि चाहिँ।
0: उहाँ भन्नुहुन्छ सार्वजनिक सवारीमा महिलाले अझै पनि झन्झट र दुर्व्यवहार भोग्नु परिरहेको छ, बसमा अथवा यातायातका साधनभित्र आरक्षण सिट भए पनि आरक्षण सिटको चाहिँ सही प्रयोग भएको उहाँले देख्नु भएको पनि छैन, प्राय जसो चाहिँ दुरुपयोग भएको पाउनु भएको छ, र उहाँले आशा चाहिँ के गर्नुहुन्छ भने सरकारले पक्कै पनि यसको समस्याको समाधान चाहिँ गर्छ कि भनेर उहाँले आशा पनि जगाउनु भएको छ होइन। त्यस्तै कार्यक्रममा अबको पालोमा भने दृष्टिविहीन व्यक्ति शिशिर खनालको अनुभव हामी राख्नेछौँ। उहाँले चाहिँ सार्वजनिक यातायात अथवा लामा दूरीका यातायातहरू प्रयोग गर्दै गर्दाखेरि चाहिँ आफू स्वयं दृष्टिविहीन भएका हिसाबले आरक्षण सिट कतिको प्रभावकारी मान्नु भएको छ र त्यसलाई अझ प्रभावकारी बनाउन चाहिँ के गर्नुपर्छ भन्ने विषयमा हामीले उहाँसँग थोरै कुराकानी गरेका छौँ। सुनौ उहाँसँग गरेको कुराकानी।
2: म शिशिर खनाल, नेपाल नेत्रहीन संघको केन्द्रीय अध्यक्ष।
0: तपाईँ स्वयं आफू पनि दृष्टिविहीन व्यक्ति हुनुहुन्छ, सार्वजनिक यातायात प्रयोग गरेर यात्रा गर्ने क्रममा चाहिँ आरक्षण सिट तपाईँहरूका लागि कतिको प्रभावकारी बनेको छ?
2: काठमाडौँ भ्यालीभित्र चाहिँ हामी पुग्ने बित्तिकै अपाङ्ग आरक्षण सिटमा अरू कोही हुनुहुन्छ भने उहाँहरूलाई उठाउने र हामीलाई बस्ने व्यवस्था मिलाउने कुरा अन्तभन्दा अलिक प्रभावकारी देखिन्छ। यहाँका चाहिँ सञ्चालकहरू अलिक बुझेको सचेत देखिन्छ। बाहिर चाहिँ त्यो तपाईँहरूको सिट त्यहाँ हो चाहिँ भन्ने सिट देखाएर उहाँलाई उठ्न अनुरोध गरेर बस्नुहोस् भन्छन्, तर उनीहरूले चाहिँ नै प्यासेन्जरलाई उठाएर मिलाइ राख्न सजिलो भन्छ, कमले मात्रै गर्छ।
0: तपाईँ आफै स्वयंले चाहिँ यात्रा गर्ने क्रममा आरक्षण सिट अरूले प्रयोग गरेर तपाईँलाई अलिकति दुर्व्यवहार भएको महसुस त्यस्तो केही गर्नु भएको छ?
2: अलिक पहिला चाहिँ यो अपाङ्गता आरक्षण म स्याङ्जाको नागडाँडा भन्ने ठाउँबाट पोखरा आउँदै थिएँ, त्यहाँ अपाङ्ग आरक्षण सिटमा अरू मान्छे राखेको, त्यसपछि मलाई बस्न नदिएपछि मेरो एकजना साथीले त्यो भिडियो र फोटो खिच्नुभयो, त्यसपछि ड्राइभरले यो कम्प्लेन गर्छन् यिनीहरू त अलिक तगडा हुन्छन्, कम्प्लेन गर्यो भने अप्ठ्यारो पर्छ भने त्यो चाहिँ आरक्षण सिटमा बसेको मान्छेलाई पछाडि मोडामा सिफ्ट गरेर मलाई चाहिँ बस्न दिएको चाहिँ मलाई त्यो घटना याद।
0: चालक सहचालकहरूले तपाईँहरूलाई कतिको सहयोग गर्नुहुन्छ त्यो यात्राको क्रममा?
2: छोटो दूरीका गाडीहरूमा, नगर बसहरूमा चाहिँ त्यसको प्रयोग भइरहेको छ म्याडम, होइन खास गरी काठमाडौँ उपत्यकाभित्र चाहिँ राम्रो प्रयोग देखिन्छ यसको, उपत्यका बाहिर पनि छोटो दूरीमा नगर बसहरूमा त्यो चाखीहरूले प्रयोग गर्नुभएको छ, जब लामो दूरीका बसहरूमा चाहिँ यसको प्रयोग एकदमै कम भइरहेको छ। टिकट काटेर जाँदा अन्य सिट भयो भने हुन्छ, किन चाहियो आरक्षण भन्ने कुरा आउँछ, बिचबाट चढेर टाढाबाट टिकट काटेर आरक्षण मान्छे उठाउन मिल्दैन भन्ने कुरा आउँछ, त्यसले गर्दा टाढाको दूरीको बसहरूमा आरक्षण सिटहरू लागू हुन सकेका छैन, छोटो दूरीमा क्रमशः लागू साह्रै उपयोगी हुन्छ म्याडम। तर एउटा स्ट्यान्डर्ड कायम राखेर गरेर ए साइडको वा बी साइडको कुन चाहिँ नम्बरको सिट आरक्षण हो अपाङ्गताको हिसाबले भन्ने कुरा चाहिँ सबै बसहरूमा एउटै स्ट्यान्डर्ड कायम भयो भने त्यो आरक्षण सिट चिन्न, त्यहाँ गएर बस्न, बसेका मान्छेहरूलाई उठाउन अनुरोध गर्न पनि सजिलो हुन्छ, हामीलाई त्यो चाहिँ अप्ठ्यारो, किन रेलमा सङ्केत पनि छैन अनि त्यसपछि गएर एउटा स्ट्यान्डर्ड ढोका साइडको दोस्रो तेस्रो अथवा पहिलो कुनै एउटा हुन्छ नि स्ट्यान्डर्ड त्यो कायम गरिदियो भने चाहिँ चिन्न सजिलो। यो कस्तो रहेछ भने लामो दूरीको यात्रा गर्दा पनि अन्तिमसम्म उनीहरूको सिट खाली लैजाऊ भन्ने कुरो भएन, होइन टिकट काउन्टरबाट टिकट जारी गर्दा चाहिँ गाडी छुट्नभन्दा 15 मिनट अगाडिसम्म चाहिँ आरक्षण सिटमा अन्य चाहिँ प्यासेन्जर नचढाउने नराख्ने र अपाङ्गता भएको व्यक्ति आएमा त्यो आरक्षण

0: बिन्ती गरिने व्यवस्था गर्यो भने भिडभाड हुँदाको बेलामा पनि अलिकति अपाङ्गता भएको व्यक्ति दृष्टिहीन व्यक्तिलाई भनौँ न अलिक एक्लै गएर टिकट काट्नु पर्दै फेरि बस चढ्न जानु पर्ने दोहोरो झम्मारबाट चाहिँ मुक्ति पाइन्छ, अलिक सजिलो हुन्छ। बस चढ्नुभन्दा पहिला नै आरक्षण सिट खाली बस्यो भने त्यसमा गएर टिकट काटेर सजिलो यात्रा गर्न सकिन्छ, उपयोगी छ, तर त्यसलाई व्यवस्थित गर्नुपर्छ।
1: उहाँका अनुसार आरक्षण सिटको व्यवस्था आवश्यक छ, आवश्यक भए पनि त्यसलाई चाहिँ अझै व्यवहारिक रूपमा उपयोगी बनाउने तर्फ चाहिँ राज्यले ध्यान दिनुपर्ने कुरा उहाँले बताइसक्नु भएको छ। साथै उहाँले आफूले यात्रा गर्ने क्रममा भोगेका भोगाई समेत कार्यक्रममा राखिदिनु भएको छ। अब एउटा अपाङ्ग व्यक्ति अथवा दृष्टिबिन व्यक्तिहरूका लागि आरक्षण सिट छ भन्दै गर्दा आरक्षण सिट चाहिँ कुन साइटमा छ त भन्ने कुरा नै उहाँहरूलाई यकिन हुँदैन। कुनै बसमा ए साइटमा, कुनै बसमा बी साइटमा आरक्षण सिट हुनाले गर्दा पनि उहाँहरू ठुलो समस्यामा पर्नु भएको छ। उपत्यकाभित्र चल्ने यातायातका साधनहरूमा हुनुभएका सहचालकहरूले सहयोग गरे पनि लामो दूरीका सहचालक अथवा चालकहरूले चाहिँ सहयोग नगरेको गुनासो समेत उहाँले गर्नुभएको छ। अब भने चालक अथवा सहचालकहरूले यात्रा गर्ने क्रममा पुर्याएको असहयोगलाई उहाँले राख्दै गर्दा अबको पालोमा भने हामी सहचालकले राख्नुभएका कुरालाई कार्यक्रममा प्रस्तुत गर्छौँ।
2: म काठमाडौँमा खुसीबाट जीवन महर्जन हो, म अहिले गाडीको सहचालक रूपमा काम गरेको 8-9 वर्ष बितिसक्यो।
1: सार्वजनिक यातायातमा जुन आरक्षण सिटको कुरा गरिएको छ नि, महिला सिट, अपाङ्ग सिट, अशक्त सिट भनेर जुन आरक्षण सिटको कुरा गरिएको छ, यी सिटहरूले चाहिँ तपाईँहरूलाई यात्रुलाई गन्तव्यमा पुर्याउनको लागि सहज बनाएको छ कि असहज बनाएको छ?
2: यसमा यस्तो छ, कुरा के छ भन्दाखेरि जहाँ एउटा अपाङ्ग सिट, ज्येष्ठ नागरिक सिट, महिला सिट भनेर राखिएको हुन्छ, हामीले पेसेन्जरलाई चाहिँ यो सिटमा नबस्दिनु होला, यो महिला सिट हो भन्दा पनि अत्यर गर्नुहुन्छ, हाम्रो समाजले पैसा बुझ्नु समस्या बुझ्नुहुन्न, हामी पटक पटक कारवाहीमा बस्छौँ भन्दा पनि ठुलो कुरा गर्छन्। अनि हामी यो देश हामी चाहिँ के कुरामा, यदि पेसेन्जरलाई चाहिँ अलिकति ठुलो स्वरले भन्यौँ हामीसँग झगडा गर्न आउँछन्, चुप लाएर बस्छौँ, अब प्रशासनलाई हामीलाई कारवाही गर्छन्, बहुत अप्ठ्यारो परिस्थिति छ।
1: तपाईँहरूले सहजीकरण चाहिँ गर्नुहुन्छ, कतिपय ठाउँमा पेसेन्जर आफैले पनि गल्ती गर्नुहुन्छ है?
2: पेसेन्जरले धेरै प्राय जस्तो बुझ्ने मान्छे त थोरै पाइन्छ, नबुझ्ने मान्छे धेरै हुँदा हामीलाई धेरै पीडा छ।
1: अब जस्तो तपाईँहरूलाई कारवाही गर्दाखेरि चाहिँ आरक्षण सिटमा अन्य व्यक्ति बस्दाखेरि चाहिँ कस्तो किसिमको कारवाही हुन्छ?
2: त्यसमा यस्तो हुन्छ, हजुर, हाम्रो बिगोको लाइसेन्सहरू, ड्राइभरको कागज पत्र, गाडीको कागज पत्र लान्छन्, जरिवाना गर्छन्।
1: अब जस्तो काठमाडौँ, ललितपुर, भक्तपुरमा तपाईँहरू सार्वजनिक यातायात चलाउँदै गर्दा यो क्षेत्र त अलिकति शिक्षित क्षेत्र, अब यात्रा गर्ने व्यक्तिले त आरक्षण सिट भन्दा माथि त लेखिदिएकै कुराहरू याद गरेर आफैले विवेक पुर्याएका घटना चाहिँ कतिको छन्? जस्तो यहाँ चाहिँ म बस्नु हुँदैन भन्ने कुरा, अशक्त आउँदा सिट छोडेका घटनाहरू पनि होला नि होइन?
2: त्यो छन्, एउटा कुरा यो चाहिँ के छ भन्दाखेरि यो थोरैले बुझ्ने कुरा हो, प्रायः धेरैले बुझ्दैन, त्यसले गर्दा हामी मार्कामा परेका छौँ। करिब करिब तपाईँको अब 30-40% मान्छेहरूले, आधा आधी पर्सेन्टले मान्छेले यो कुराहरू बुझ्छन् र आधा आधीले चाहिँ बुझ्दैनन् केही कुरा। खाली छ त हामी बसिहाल्छौँ, आएपछि उठ्दै हाल्छौँ नि भन्नुहुन्छ, तर उहाँले शब्द चाहिँ प्रयोग गर्नुहुन्न, अब सिटमा बसेपछि बसेपछि गर्नुहुन्छ उहाँहरू।
1: हजुर हजुर, अहिले पनि तपाईँ फिल्डमै हुनुहुन्छ, काम गरिरहनु भएको छ। यो आरक्षण सिटलाई चाहिँ अझ प्रभावकारी बनाउन चाहिँ तपाईँको दृष्टिबाट के देख्नु भएको छ? तपाईँ पनि एउटा सहचालकका हिसाबले लामो समय
2: अब यसमा मलाई समाजमा चेतनाको अभाव जस्तो लाग्छ। हेर्नुहोस्, जुन एउटा कुरा जो पेसेन्जर जो बाटोमा हिँड्ने सर्वसाधारणहरूलाई चाहिँ यो आरक्षण सम्बन्धीको चाहिँ चेतनाको अभावले गर्दाखेरि उहाँहरूले नबुझ्नु भएको हो कि जस्तो लाग्छ क्या।
1: अब यो जस्तो व्यवसायीहरूले चाहिँ यसलाई यो क्षेत्रमा काम गर्नु पर्यो कि राज्यले नै अझ कडा नियम नीतिहरू ल्याउनु पर्ने देख्नुभयो?
2: यसमा त राज्यले कडा नियम ल्याउनु पर्यो, व्यवसायीले मात्र प्रयास गर्दा जति सफल भयो भइयो, तर पूर्ण रूपमा पूर्णता दिन सकिएन अहिले व्यवसायीले।
1: कहिले काहीँ चाहिँ जस्तो अहिले हजुरले भने जस्तै हामीले जति भने पनि प्यासेन्जरले चाहिँ मान्नुहुन्न, कतिपय ठाउँमा भन्नुभयो, कहिले काहीँ आरक्षण सिट खाली गरिदिनु सरको बस्नुहुन्छ भनेर भन्दा त खाली गराउन पनि गाह्रो परेको अवस्था छ कि छैन?
2: यो त धेरै गाह्रो, सिटमा ओटेर बसिसकेपछि म सभ्य नागरिक हुँ, मैले छोडिदिनुपर्छ भन्ने भावना चाहिँ छैन, मलाई कम्मर दुखेको छ, खुट्टा दुखेको छ, म छोड्नु मिलेन, म उभिन सक्दिनँ भन्ने बहाना बनाउँछन् अनि छोड्नुहुन्न क्या उहाँहरूले, अनि त्यस बेला हामी कारवाहीमा पर्छौँ,
1: के भन्नुहुन्छ यात्रा गर्ने यात्रुलाई?
2: यात्रा गर्ने यात्रुलाई गाडीमा लेखेको कुराहरू बुझेर हामी काम गर्ने मान्छेलाई नि सहयोग गरिदिनु होला, हामीलाई कारवाहीमा नपारिदिनु होला भन्ने आग्रह गर्न चाहन्छु।
1: काम गर्ने मान्छे जस्तो तपाईँहरू चालक सहचालकहरूलाई यात्रुले नै दुर्व्यवहार गरेको घटना पनि होला नि, होइन?
2: हजुर हजुर।
1: त्यतिखेर चाहिँ कस्तो लाग्छ आफूलाई?
2: दुःख लाग्छ नि त। हेर्नुहोस् न, अब जस्तै दिन दहा नै यो तपाईँको 15 दिनको फरक नपर्दै डिजलको भाव वृद्धि गर्यो, त्यसमा हामीले चाहिँ अब भाडा वृद्धि भयो भनेर समितिले भाडा वृद्धि भएको जानकारी आउँदा त्यो भाडा प्राप्त गर्न पनि पेसेन्जरसँग झगडा गर्नुपर्ने अवस्था आयो। हजुर बुझ्नुहुन्न, समग्र रूपमा एउटा इन्धनको भाव बढेपछि मैले बढाएर दिनुपर्छ भन्नेतिर उहाँहरू छैन, पुरानै भाव खोज्नुहुन्छ, त्यसले गर्दा काम गर्न असहज भएको छ अहिले हामीलाई।
1: सिटमा लेखिएका सूचनालाई व्यवस्था गर्दा अथवा सिट माथि लेखिएका आरक्षण सिटका नामहरू नदेखे जस्तो गर्ने प्रविधिले पनि आरक्षण सिटमा चाहिँ धेरै प्रश्नहरू उठेको र समस्याहरू सृजना भएको कुरा भर्खरै मात्र सहचालकले राखिसक्नु भएको छ। त्यति मात्र नभएर कतिपय ठाउँमा उहाँहरूले कारवाही समेत भोगिसक्नु भएका गुनासा समेत उहाँले गरिसक्नु भएको छ, होइन? अब भने हामी यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारसँग कुराकानी गर्नेछौ। आरक्षण सिटका सन्दर्भमा यातायातका साधनभित्र चाहिँ महिला मैत्री वातावरणका सन्दर्भमा गुनासोहरू आइरहँदा यातायात व्यवसाय राष्ट्रिय महासंघले चाहिँ कसरी यसलाई लिएको छ र आगामी दिनमा कसरी काम गर्नेछ भन्ने सन्दर्भमा हामीले उहाँसँग कुराकानी गर्नेछौँ। कुराकानीका लागि उहाँ हामीसँगै हुनुहुन्छ, लागौँ कुराकानीतर्फ। स्वागत छ यहाँलाई कार्यक्रम आरम्भ हुनुहुन्छ। हुन त महिला मैत्री यातायातका कुराहरू धेरै आइरहँदा अहिले उपत्यका र विभिन्न जिल्लाहरूमा हेर्दा पनि महिला सिट, महिला आरक्षण सिटहरू छुट्याइएको छ सवारी साधनमा, होइन? यो चाहिँ कतिको उपयुक्त देख्नु भएको छ?
3: यो अब अहिलेको युगमा महिला आरक्षण सिट भन्दा पनि अशक्तको लागि सिट चाहिँ आवश्यक हो जस्तो मलाई लाग्छ। जस्तो चाहिँ ज्येष्ठ नागरिकहरूको लागि उहाँ उभिन सक्नुहुन्न, ट्राभल गर्न गाह्रो हुन्छ, त्यसमाथि अब चाहिँ बिरामीहरूको कुरो भयो होइन, अनि अशक्त चाहिँ अपाङ्ग मैत्री बनाउनु पर्यो होइन।
1: हजुर हजुरले यो जस्तो अशक्त अथवा वृद्ध अलिकति शारीरिक रूपमा फरक क्षमता भएकाहरूका लागि छुट्याउनु चाहिँ उपयुक्त माने पनि यो जेन्डरका आधारमा छुट्याइन्छ त्यति उपयुक्त पनि देख्नु भएको छैन है?
3: छैन, किन भन्दा अहिले त जेन्डर वाइज छुट्यायो भने नारी महिलाहरूले नै आवाज उठाएको छ, हामी त समान हो भनेर भनिसकेपछि त्यो किसिमको उहाँहरूलाई हिंसाबोध हुने काम गर्नु भएन। तर एउटा कुरा चाहिँ कहाँ हो भन्दाखेरि जुन गाडीमा सार्वजनिक यातायातमा सहरी क्षेत्रमा जुन चाहिँ यो लैङ्गिक हिंसा हुने त्यसको लागि चाहिँ अहिले सरकारसँग हामी बसेर चाहिँ सिसी क्यामेराहरू राख्ने यी कुराहरूमा यसलाई चाहिँ प्रविधि मैत्री बनाएर लाँदाखेरि चाहिँ यस्ता किसिमका जुन गुनासाहरू छन् त्यो चाहिँ डेफिनेटली कम हुन्छन् र चोरीका पकेटिङका कुराहरू पनि कम गर्छ, त्यसलाई चाहिँ इम्पोर्टेन्स दिनुपर्छ जस्तो मलाई लाग्छ।
1: अब यो दुर्व्यवहारकै कुरालाई जोड्दाखेरि चाहिँ चालक सहचालकहरूलाई पनि त लैङ्गिक यो संवेदनशीलता तालिमहरू दिनुपर्ने व्यवस्था पनि होला, दिनु पनि पर्ने आवश्यकता चाहिँ कतिको छ?
3: होइन, यस्तो यो हामीले सार्वजनिक यातायातलाई रूपान्तरण गर्ने हो भने हाम्रो यो प्रणाली नै यसलाई परिवर्तन गर्नुपर्छ। जस्तो लाइसेन्स लिने प्रणाली भयो, त्यसमा जुन खालि त्यो ड्राइभरको हिसाबमा चालकको हिसाबमा लाइसेन्स लिने मात्र होइन, एउटा नैतिक शिक्षा जस्तो कोर्स बनाउने, प्राविधिक ज्ञान दिने होइन, र चाहिँ उहाँहरूलाई चाहिँ एउटा सिपमूलक तालिम जस्तो किसिमले यो सिसी के अरे चाहिँ सिटिभिटीमा एउटा चाहिँ कोर्स जस्तै बनाएर चाहिँ त्यसलाई लानुपर्छ भनेर हामीले यो कुराहरूलाई सरकार समक्ष र चाहिँ विगतमा यो चाहिँ सार्वजनिक यातायात सुधार सुझाव आयोगले समेत पनि त्यो प्रतिवेदनमा उल्लेख गरेको छ, त्यो कुरामा हामीले पनि प्रतिबद्धता जाहेर गरेका छ। त्यो हुनाले त्यसमाथि पनि अहिले भन्नुभयो सहचालक कन्डक्टरहरूलाई पनि एटलिस्ट उहाँहरूलाई पनि एउटा चाहिँ दक्ष हिसाबले चाहिँ अगाडि बढाउनु पर्छ भन्ने नै हो, उहाँहरूलाई पनि तालिमको व्यवस्था गर्ने, त्यसमा निजी क्षेत्र मात्र नभएर सरकार निजी क्षेत्र सबै मिलेर चाहिँ यसलाई अब नयाँ स्वरूप र नयाँ अवस्थामा अगाडि बढाउनु पर्छ जस्तो मलाई लाग्छ।
1: अहिले त सरकारले झन् छुट्टै महिलाकै लागि मात्र भनेर पनि विशेष सवारी साधनहरू चाहिँ संचालनमा ल्याउने भन्ने पनि कुरा कता कता सुनियो, तपाईँहरूले यसमा चाहिँ के राख्नु भएको छैन आफ्ना कुराहरू व्यवसायसँगले?
3: यस्तो यस्तो महिलाको लागि मात्र सिट म त बसै चलाउने भनेको कुरो चाहिँ त्यो अब सरकारले एउटा सुझाव चाहिँ कुन सोचमा गरे हो, अब त्यो त्यति मलाई ऊ भएन होइन, अब किनभने सरकार सरकारको ठुलो लगानी हुन्छ, त्यो खर्च पनि आखिर जनताले तिरेको ट्याक्सबाट नै त्यो सञ्चालन हुन्छ, त्यो प्रफिटेबल कतिको हुन्छ, मुनाफायुक्त होइन, सरकारको लगानी भनेको त नागरिकले तिरेको ट्याक्सबाटै हुने हो नि। मेरो हिसाबमा मलाई भन्नु मलाई सोध्नुहुन्छ भने यस्तो सवारी साधन चलाउनु भन्दा पनि अहिले चलेका सवारी साधनलाई यो चाहिँ लैङ्गिक मैत्री यो चाहिँ यसलाई चाहिँ यो डिफ्रेन्ट पिपलहरूलाई चाहिँ कसरी त्यहाँ एडजस्ट गर्न सकिन्छ, त्यो किसिमको संरचनामा चाहिँ बरु सरकारले आइपिपिपी मोडलमा चाहिँ गएर चाहिँ यो सुधारहरूलाई अगाडि बढायो भने अझै राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
1: एउटा सुरक्षाका हिसाबले चाहिँ यात्रा गर्ने यात्रुले चाहिँ जहिले पनि आफूलाई सुरक्षित महसुस गरेर यात्रा गर्नको लागि जस्तो सिसिटिभी जिपिएसका कुराहरू तपाईँले ल्याउँदै गर्दा अब यी कुराहरू चाहिँ कतिको प्रभावकारी रूपमा लागू गर्न सकिएला भन्ने लागेको छ?
3: होइन, सकिन्छ, यस्तो हो, सकिन्न भन्ने कुरा होइन, यो अहिलेको युगको आवश्यकता हो, यो सकिँदैन भन्ने कुरै छैन यसमा। त्यो हुनाले अब चाँडै हामीले एउटा कार्यविधि सरकारसँग अस्ति पनि धेरैचोटि हामी चाहिँ बसिसकेका छौँ यी विषयहरूमा, र चाहिँ चाँडै हामी चाहिँ भोलि पनि यो सम्बन्धी चाहिँ एउटा बैठक पनि छ, र त्यसले एउटा कार्यविधि विभागले एउटा कार्यविधि यातायात व्यवस्था विभागले एउटा कार्यविधि बनाएर त्यही कार्यविधि अन्तर्गत चाहिँ र सूचना निकालेको सरकारले सूचना निकालेको 35 दिनभित्र चाहिँ जडान गर्ने गरेर चाहिँ अगाडि बढ्ने भन्ने एउटा चाहिँ मौखिक रूपमा चाहिँ सहमति पनि भएको छ।
1: हजुर, अब तपाईँहरू जस्ता अब सम्बन्धित निकाय अथवा यात्रु दुवैले पनि यसमा भूमिका चाहिँ खेल्न सक्नु पर्यो होइन?
3: पर्यो, किन भन्दाखेरि फेरि अब सार्वजनिक यातायात सरकारको लगानी छैन होइन, सबै निजी क्षेत्रको मात्र लगानी, र त्यसमाथि पनि स्वरोजगार साथीहरूको चाहिँ बढी लगानी, र निम्न मध्यम वर्ग र मध्यम वर्गको लगानी भएको चाहिँ यो चाहिँ एउटा उद्योग हो। यसलाई उद्योगको रूपमा यो गरिखाने पेसामा रूपान्तरण भएको छ, यसलाई उद्योगको रूपमा स्थापना गर्नको लागि धेरै कुराहरू गर्न बाँकी छ। अहिले एउटा चाहिँ मजबुत सरकार आएको छ जसले ऐन नियम कानुन चाहिँ तुरुन्तै परिवर्तन गर्न सक्नेछ, अवैज्ञानिक र पुराना ऐनहरूलाई चाहिँ स्थापित गरेर समय सापेक्ष ऐन नियम कानुनहरू बनाएर अगाडि बढाउनु पर्ने जरुरत छ। त्यसमा वर्कआउट भएको छ, प्रधानमन्त्री कार्यालयमा पनि हामी बारम्बार बसिरहेका छौँ, त्यसमा हामीले भनेका छौँ त, हामीले एउटा त प्रतिवेदनै सरकारलाई बुझाइसकेका छौँ। तत्कालीन सरकारको दानकाजी श्रेष्ठमा भौतिक पूर्वाधार यातायात मन्त्री हुँदाखेरि यातायात सुधार आयोग गठन गरेर पूर्व सचिवको नेतृत्वमा उहाँ नेतृत्वमा चाहिँ एउटा आयोग नै गठन गरेर प्रतिवेदन पेश गरेका छौँ। त्यो प्रतिवेदन मात्र 80% मात्र लागू भयो भने अहिले तपाईँ हाम्रो जुन गुनासो गरिरहेको छौँ प्रश्न गरिरहेको छौँ चाहिँ 80% ती समस्या समाधान हुन्छ।
1: तर अब हजुरले यो भन्दै गर्दा कतिपय महिला अधिकार कर्मीहरू उहाँहरूको विचार सुन्दाखेरि पनि महिलाका लागि छुट्टै अथवा महिला मैत्री वातावरण भएका चाहिँ सवारी साधनहरू चाहिँ हुनु पर्यो भन्ने कुरा गर्नुहुन्छ उहाँहरूले।
3: होइन, उहाँले भनेको कुरो महिला मैले अघि भने जस्तै महिलालाई सार्वजनिक यातायातमा यात्रा गर्ने बेलामा सुरक्षित महसुस हुनु पर्यो। त्यसका लागि के भन्दाखेरि जुन किसिमको हिंसा हुन सक्ने सम्भावना छ, तर पहिला जस्तो त अहिले छैन, धेरै कम भएको छ, तैपनि त्यसलाई गर्नका लागि नै प्रविधिले नै त्यसलाई गर्ने हो त्यस्तो चाहिँ कुराहरूलाई, र यसमा नागरिक लेभलमा पनि प्यासेन्जर लेभलमा पनि यसलाई चाहिँ यसलाई चाहिँ क्याम्पेनिङको रूपमा लिएर जानुपर्छ। अब होइन अब चाहिँ महिलाका लागि छुट्टै गाडी चाहिँ अब ज्येष्ठ नागरिकलाई छुट्टै गाडी र चाहिँ अब युवाको लागि छुट्टै गाडी वृद्धको लागि त्यो त मेरो हिसाबमा अब त्यो काहीँ सम्भावना नहोला जस्तो लाग्छ। मेरो आफ्नो हिसाबमा त्यो त्यति चाहिँ प्र्याक्टिकल हुन्छ जस्तो मलाई लाग्दैन। तर के हो भन्दाखेरि जुन महिला अधिकार कर्मीहरूले उहाँले उठाउनु भएको कुराहरू के कुराहरू जायज छन्
1: आरक्षण सिटकै कुरा गर्दाखेरि पनि अब तपाईँ त अब यातायात व्यवसाय संघसँग जोडिएर काम गर्दै गर्दाखेरि होइन महासंघसँग जोडिएर काम गर्दै गर्दाखेरि चाहिँ अब तपाईँले पनि कतिपय कुराहरू त धेरै कुरा त तपाईँले नियालिरहनु भएको हुन्छ। अब त्यो आरक्षण सिटका कुरा गर्दाखेरि ती आरक्षण सिट चाहिँ कतिको चाहिँ वास्तविक रूपमा प्रयोग भएका छन् होइन?
3: जस्तो सिभिक सेन्सको कुरा हो कि, नागरिकले बुझ्नुपर्ने कुराहरू हो त्यो होइन। एउटा वृद्ध उभिरहँदाखेरि आफ्नो सिट छोड्ने भनेको त्यो नैतिकताको कुरो हो, र त्यो एउटा चाहिँ नलेजको कुरो पनि हो कि, त्यो समाज कसरी हामीले रूपान्तरण गर्नुपर्छ, यी सम्बन्धीको शिक्षा भनेको चाहिँ नैतिक शिक्षा भन्थ्यो नि हामी पहिला, हामी बडा नैतिक शिक्षा थियो, त्यो आदर गर्ने, त्यो सल्लाह गर्ने, दुःख परेकालाई सहयोग गर्ने भने समूह नागरिकलाई नै त्यो चाहिँ अवस्त गराएर चाहिँ हामीले लान सक्नुपर्छ। त्यो हुनाले मैले अघि भनेको कुरा के हो भन्दाखेरि सबै मिलेर चाहिँ यसको सुधारमा लाग्नुपर्छ। त्यो चाहिँ के भने स्कुल लेभलबाटै चाहिँ यो सार्वजनिक यातायातका पाठ्यक्रमहरू चाहिँ पढाउने, कस्तो हो के हो सम्बन्धी सडक शिक्षा सम्बन्धी होइन यो यो सबै चिज अहिलेको आवश्यकताले नै समय सापेक्ष किनभने पहिला सवारी साधनै हुँदैन थिए ट्राफिक भन्ने कुरो नै कम हुन्थ्यो अब अहिले त यो त सबैभन्दा महत्वपूर्ण कुरोमा आइसकेका छ यातायात भन्ने कुरो हो यो बेसिक निडको आधारभूत आवश्यकताको रूपमा आइसकेका छ र नागरिकको अधिकारको कुरामा पनि आइसकेका छ एक ठाउँबाट अर्को जान चाहन सक्ने कुराहरू यी कुराहरू आइसकेका छन् त्यसलाई व्यवस्थित गर्नको लागि हिजो र भएका विकृति हटाउन अब संयुक्त रूपले काम गर्ने अगाडि बढ्ने हो कसलाई कसले दोष दिने भन्दा पनि समग्रमा चाहिँ हामीले छलफल गरेर अगाडि बढेर चाहिँ अब भएका अनियमका संशोधन गर्ने अनि यो चाहिँ तपाईँको यो जुन प्रविधि मैत्री बनाएर लाने यसलाई यी कुराहरू भए सडकका पूर्वाधारका कुराहरू महत्वपूर्ण कुरा छन् अब सहरी यातायातको कुरा गर्ने भने त्यसका स्टपेजहरूको कुराहरू भयो रुट म्यानेजमेन्टको कुराहरू हो यो भेग छ के यति यति चाहिँ भेग छ यो चाहिँ अहिले हजुर म गफ गर्दै गर्दाखेरि केही बुदागत रूपमा गफ गर्ने एउटा कुरो भयो तर यसलाई चाहिँ साँच्चै नै सुधार गर्ने हो भने यसलाई चाहिँ जरैबाट चाहिँ यसलाई खोतल्नु पर्ने आवश्यकता
1: हुन्छ सर हजुरको समय र संवादको
3: लागि धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयेश्वर उहाँका अनुसार महिला मात्रै नभएर ज्येष्ठ नागरिक अशक्त र फरक क्षमता भएका व्यक्तिका लागि आरक्षण अझ आवश्यक छ साथै प्रविधिको प्रयोग गर्न तर्फ राज्यले ध्यान दिएदेखि सवारी साधनमा हुने दुर्व्यवहारका घटना न्यूनीकरण गर्नका लागि चाहिँ अझ सहज हुने र विभिन्न किसिमका घटनाहरू कम हुने उहाँको बुझाइ छ र सरकारले यसतर्फ ध्यान दियोस् भनेर विभिन्न समयमा उहाँहरूले राज्यलाई गजगजाइरहेको र विभिन्न किसिमका सवारी साधनहरूमा चाहिँ जिपिएस सिस्टमहरू जडान गरेर अझ सिसी क्यामेराहरू जडान गर्न सकियो भने चाहिँ अझ प्रभावकारी हुन्छ होला महिलाहरूलाई अथवा अपाङ्ग भएका व्यक्तिहरूलाई अथवा जुनसुकै किसिमका व्यक्तिहरूका लागि पनि अशक्त व्यक्तिहरूका लागि चाहिँ सुरक्षाको अनुभूति हुन सकिन्छ अझ त्यति मात्र नभएर तपाईँ हामी यात्रु समेत सचेत हुनु चाहिँ असाध्यै आवश्यक छ मानव कुनै बसमा तपाईँ यात्रा गरिरहनु भएको छ र त्यहाँ तपाईँ बसेको सिट चाहिँ कुनै एउटा आरक्षणको सिट छ जस्तो महिला सिट भनेर लेखिएको छ भने तपाईँ बसिरहेको सिटमा तपाईँभन्दा अझ ज्येष्ठ नागरिक अथवा ज्येष्ठ महिला अथवा अशक्त महिला आउनुभयो भनेदेखि पक्कै पनि आफ्नै चेतनाले नै उहाँलाई त्यो सिट छोडिदिनु चाहिँ अत्यन्तै आवश्यक छ हामीले सवारी साधनहरू प्रयोग गरेर हिँड्दै गर्दा कतिपय ठाउँमा चाहिँ के देखेका छौँ भने भर्खरका अहिले जेनजी युवाहरू भनौँ न जेनजी युवा साथीहरूबाटै चाहिँ यसको दुरुपयोग भएको चाहिँ बढी पाएको छौँ हामीले किनभने आफूभन्दा ज्येष्ठ नागरिक आएर उभिरहनु भएको छ तर उहाँहरूले कानमा इयरफोन हालेर मोबाइल बजाएर गीत सुनेर एकदम आनन्द तालमा यात्रा गरिरहनु भएको हुन्छ तर उहाँले त्यो सिट चाहिँ आफू अगाडि उभिएको ज्येष्ठ नागरिकलाई छोडिदिनुहुन्न उठिदिनुहुन्न हो यस्ता किसिमका व्यवहारिक कुराहरू चाहिँ हामीले राज्यसँग खोज्नुभन्दा पनि नैतिकताका हिसाबले आफैले छोडिदिनु र नैतिक शिक्षा प्रयोग गर्नु चाहिँ अहिलेको आवश्यकता हो त्यसै कारण सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित र सहज बनाउने दायित्व तपाईँ हाम्रै हो यति भन्दै आजको कार्यक्रमबाट विदा माग्ने बेला भएको छ कार्यक्रम सुनेर साथ दिने यहाँहरू सम्पूर्णलाई धन्यवाद हाम्रो कार्यक्रम कस्तो लागिरहेको छ सल्लाह सुझाव र प्रतिक्रिया भए लेखी पठाउन नभुल्नुहोला त्यसका लागि हाम्रो ठेगाना रेडियो नेपाल प्रोग्राम @gmail.com यो जानकारी सँगै आजको श्रृङ्खलाबाट विदा माग्छु अर्को साता मङ्गलबार यसै समयमा कार्यक्रम बागमती सेरोफेरोको फरक विषयवस्तु लिएर उपस्थित हुने नै छु त्यतिन्जेलसम्मका लागि विदा दिनुहोस् हवस् त नमस्कार

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
2: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गएँ, सिप अनुसारको काम पाएँ, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
1: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
3: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: यो रेडियो नेपाल हो। अब सोबाफा ट्राईबाट समाचार सुन्नुहोस्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न भूभागमा मेघगर्जनसहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेकका अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढी, पहिरो, नदी तथा खोलामा पानीको भाव बढ्न सक्ने हुनाले कटान तथा डुबानको जोखिम उच्च रहेको छ। सरकारले विद्युत प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक प्राविधिक सुधारका लागि निरन्तर प्रयास भइरहेको स्पष्ट पारेको छ। मनसुनको समयमा विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि जनशक्तिसहित प्राविधिक उपकरण पूर्व तयारी अवस्थामा राखिएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत आपूर्तिमा भइरहेको असन्तुलनका बारेमा सेवाग्राहीहरूलाई समयमै सूचना उपलब्ध गराउन तथा विद्युत अवरोध, नो लाइट सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न झण्डै 1,000 कर्मचारी परिचालन गरिएको बताउनुभयो। गर्मी, हावाहुरी, वर्षाका कारण बेला बेलामा विद्युत आपूर्तिमा असन्तुलन तथा अवरोध सिर्जना हुँदै आएको छ। निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलाम झापा सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। इलाम नगरपालिका नौ राज दुवाली क्षेत्रमा सडक बग्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि सवारी साधनको आवत जावत पूर्ण रूपमा ठप्प भएको छ। सडक खुलाउन सम्बन्धित निकायले डोजर र प्राविधिक टोली परिचालन गरेको भए पनि निरन्तर वर्षा भइरहेका कारण पहिरो हटाउने कार्यमा कठिनाई भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका तीन प्रमुख अङ्गबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको जनाउनु भएको छ। 68 संसद दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अर्यालले देश निर्माणको हुटहुटी र देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना पूरा गर्न कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना एक आपसमा मिल्नुपर्ने बताउनुभयो। सभामुख अर्यालले कानुन राज्यमा कहीँ कतै अप्ठ्यारो नपर्ने गरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा दुईमत नरहेको भन्दै संविधानको अक्षरश पालना र कानुनी राज्यको अवधारणालाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने बताउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद जनताको भावना, आवश्यकता र आकाङ्क्षाको प्रतिबिम्ब बन्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभयो। उहाँले संसदीय बहसलाई तथ्यमा आधारित, मर्यादित, रचनात्मक तथा परिणाममुखी बनाउनु आजको अपरिहार्य आवश्यकता भएकोले दलीय स्वार्थभन्दा माथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमलसेनाले नेपाल टेलिकमलाई सेवाग्राही मैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। सञ्चार मन्त्री डाक्टर तिमलसेनाले आज सुन्दराईस्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम विभाग तथा दूरसञ्चार कार्यालयको निरीक्षणका क्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभयो। निरीक्षणका क्रममा नेपाल टेलिकमका प्रबन्धक शालिग्राम सुवेदीले सूचना प्रविधि निर्देशनालय मार्फत सम्पादन भइरहेका कार्य तथा टेलिकमको बिलिङ प्रणालीका बारेमा जानकारी गराउनु भएको थियो। सञ्चार मन्त्री तिमल सेनाले बिलिङ प्रणाली, ग्राहक व्यवस्थापन तथा सूचना प्रविधिमा आधारित सेवा प्रवाहका विषयमा जानकारी लिनुभएको थियो। त्यसपछि उहाँले सुन्दराईस्थित दूरसञ्चार कार्यालयको निरीक्षण गरी नयाँ सिम कार्ड लिने, बिल भुक्तानी, ई सिम सेवा, टेलिफोन र इन्टरनेट सेवा सम्बन्धी अनुभवका बारेमा सेवाग्राहीसँग जानकारी लिनुभएको थियो। निरीक्षणपछि सञ्चार मन्त्री डाक्टर तिमल सेनाले सेवाग्राहीलाई थप सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउन नेपाल टेलिकमलाई निर्देशन दिनुभयो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव बीच स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ प्रदेश स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। भेटमा स्थानीय तहमा कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य चुनौतीका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन मन्त्रालयले 3 सचिवको नेतृत्वमा टोली परिचालन गरी स्थलगत सहजीकरण तथा समन्वय गरेको जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपरान्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ। अप्रिलमा सुकीलाई नजरबन्दमा राखिएको जुन्ताको दावीप्रति गम्भीर शंका व्यक्त गर्दै उहाँले सुकी अझै राजधानी नेपिटो स्थित जेलमै रहेको विश्वास व्यक्त गर्नुभयो। लन्डनमा क्योदो न्युजसँगको अन्तर्वार्तामा एरिसले सुकीलाई जेलबाट आवासीय स्थानमा सारिएको भन्ने सैन्य सरकारको दावी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताउनुभयो। एरिसले सुकी मुटु सम्बन्धी रोगसँगै उमेर बढ्दै जाँदा देखिने हड्डी कमजोर हुने समस्याबाट पनि पीडित रहेको बताउनुभयो। सन् 1991 नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई सन् 2021 फेब्रुअरीमा सेनाले सत्ता कु गरेपछि हिरासतमा राखिएको थियो। लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि उहाँलाई विभिन्न अभियोगमा कैद गरिएको थियो। रेडियो नेपालबाट अपरान्न 4 बजेको समाचार सकियो। समाचारकर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।

दि रेडियो नेपालीन आङ सिङ लामा शेर्पा ने सेरिकेकी साङ्गुर सेन्द्रनाङ जल तेजिन मौसम विज्ञान विभागकी आरिङताङ सला गेलखापकी दासा नासोकलाई छरबङ्गी गेक्थोपु न्यमयुङकी सतक ताङ टक्पा उङथोपु तपकी च्याकपुकी गोला मिमाङतेवाला सुवाय विभागकी लेन्ची खेपेलकी छरबङ्गी गेक्थोपु ताङ डुकताङ थक गेक्थोपु तपकी छर गेकिन ओतुप तुसोला साङ्बी गाडीगुरुला ओतुप मिमाङतेवाला च्याकपुकी गोला सुइन दिपारदाराङ छरबङ्गी गेप्सीमा वाउ सतक ताङ टोपी सालेन्सी मेची गेलाम नङ्गी इलाम जापा लामला क्योन्फङवाय टङ्केर इलाम टङ्केर ओडा आङगुकी राज दुवाली सकुलकी लाम नागलसीमा तङ दासा नाचोक्ला टोक्पा गेप्सीमा गाडी डब लाम बन्द गलुप सेनवाय लाम नागलसीमा इलाम ने झापा तङ झापा ने इलाम डब मितियो कलेला स्वरूप सेनवाय लाम बेतुप्ला डेलो उतुप सोपी डोजर तङ लक्सेपी छोक्पा लगलेन क्याउन सिनाङ छरवागेकिन उतुप तपकी टोक्पा दोकुला कलेचुङगुप तङ नाम स्यासी मात्रङ लामजिन चङ्की थुपुर डेलो उतुप सोक्पी सेनवाय जोङकी प्रशासन तङ सुङ्क्योप सोक्पी खक्सनपुर लाका ओसिङतिरङ फारसुर्की तुप्ला तङ डोरङ गोसिङ लामकी कोर्ला ख्यान्थोक लानेतिरङ फारसुर्की गौला तङ च्याकपुक्याने फारसुर युगौला मिमाङतोङला सिउवाय तुङराङ ग्याने छरबङ्गी गेप्समा नेपालगञ्जकी दासबङ्गी छिनाङला सुरु सेनवाय हारिङ टोपकी छुजोङ्गा नेजुन गेपु छरवागी जोसलेन्सी नेपालगञ्जकी न्यु रोडकी दासबङ्गीला छुखिरु तङ छिनाङला सुरु सेनवाय तुङराङ ग्याने तन्दा काठमाडौँ हेटौँडा लामकी बिमफेदी युल्सपा वडा आङ ग्याला ओतु बरेङ डाँडाला हारिङ टोप नेजुन लाम बन्दगलवाय जोङकी कोर्सुङ मक्मी ल्याखुङकी सेतुप नङसिन कान्ति लोकपथ लामलाउ खेलुप मकवानपुर जोङखा तङ ललितपुरकी सनसमला खेलुप बागमती युल्सोकपी दासा नासोकला टोकपागलसीमा लामजिङक्योङकी माथो पुइन् जोङकी प्रशासन ल्याखुङ मकवानपुरकी सुङसेपा तेजिन डिएसपी माधव प्रसाद काफ्लेकी तिलाम थोकु म्याङ्गु तङ याम्बा लाम थोकुला मिमाङतेवाला सुवाय प्रतिनिधि सभाकी छोक्सो ढोलप्रसाद अर्यालकी ग्यालखाप्ला यर्ग्या जोप्ला सुशासन टर्डिकी दुप्ला तङ क्योकपु लोकपु मेता जोप्ला सुम्की याङलाक्चो सुम्की पर्ला चिगडिल्कीको खाक्सन बोतुप सुङवाय थेङ टुक्चुरा गेकी टसोक तुसेनकी कप्ला आरिङ सिंह दरबारला कोटिक्याउ ल्यारिमला छोक्सो अर्यालकी ग्यालखाप यर्ग्या जोप्ला कार्यपालिका न्यायपालिका तङ व्यवस्थापिका डिक्ने लाका किगो सुङसुङ छोक्सो अर्यालकी एमबी चटिमकी लगलेन किगो सुङिन ग्यालखाप्ला यमजुङा जोप म्याङ्गु सुङसुङ तुकराङ क्याने राष्ट्रिय सभाकी चिख्याप नारायण प्रसाद धालकी सङ्घीय टोसोकी मेमाङतुई रेवा डुपा किगो सुङिन छोकमितिओला मेमाङतुई इच्छे तङ रेवा नङसिन लाका किगोला सु नाङसुङ दलेन तेजिन ग्याङसिङ लोनपो डाक्टर विक्रम तिमिल सिनाकी हुलाक सेवाला तन्दी तुसो नङसिन गिरो जोप्ला तङ मिमाङतुई तन्दोकला फेन्सिनपो जोप्ला सुङकी हुर्था क्याने लाका गोजु सुङवाय हुलाक सेवा विभागकी आरिङ कोडिक्याउ ल्यारिमला ग्याङसिङ लोनपो डाक्टर तिमिल सिनाकी हुलाक सेवा यर्ग्या जोप्ला सुङकी छर्सी जोने लाका गोजु खेन्थोक नङ्गिन दलेन तङ लक्ष्यति यर्ग्या गल्सिनाङ तन्दी नेताङला सङ हुलाक सेवा खक्सनपो होतुप सुङसुङ लोनपो तिमिल सिनाकी सुङकी लाका फेन्सिनपो क्यान किदुप्ला सुङकी सकपा तङ गेर्की सकुल पर्दा चिग्रिल खक्सन पोतुप सुङिन लाका तेरी सुङ्की तिराङ कि मोथोपु सुङिन गेर्की सकुल तङ सुङ्की छोकपा डिक्ने लाका किगो सुङसुङ तन्दा सुङ सम्बा जोशीमा सुङ्की खेलेन क्याउ सासकीय सुधार कोर्की बुदा सैचिकी लाकी थोला बुदा निशु दिनला पासपोर्ट नागरिकता तङ लाइसेन्स टेवा खाङबा खाङबाला क्युलुप टडिक नङसिन ती लाका कितुप्ला हुलाक सेवा फेन्सिन पो तङ इसे किथोपु थापकी शिला ओतुप हुलाक सेवा विभागकी महानिर्देशक मनामाया भट्टराई पङ्गे निकी खेन्थोक नाङसुङ सनसम सकुल्ला उङथोपु लाका मेलाकपतियो युङमो जोप्ला जोङकी सुङक्योप टरिक ल्यामु जोप्ला रौतहट कोर्सुङ मक्मिकी हुर्था क्याने लाका गोजुनवाय नाङसित लोनपो सुदन गुरुङकी बारा पर्साकी छटके न्यामसिप क्याने तस्करी युङमो जोप तङ सिधे सुङक्योप टरिक किटुप्ला निर्देशन नाङसीमा रौतहट कोर्सुङ मक्मिकी मङ हुर्था क्याने तङ ल्यागेन लाने लाका डुपाकी गोला जोङकी युनिट तिवाला निर्देशन नाङवाय कोर्सुङ मक्मिकी एसपी सीताराम रिजालकी तन्दी घिरुवाकी नेताङला लोपजुङ क्याने जोङखाला हुतुप याम्बा सुङक्योप सकपाताङ क्यान सिग्डिल क्याने सुङक्योप टडिक्ला मङ ग्याछा तङ इसे किथोपु जोगौला नाङसित लोनपो गुरुङकी निर्देशन नाङसीमा तन्दा सनसम सकुल्ला सुङक्योप टडिक ल्यामु डोइङ्गलुप ख्यान्थोक नाङसुङ सिग्याल लोनपो शिशिर खनालकी कुटनीतिकी ग्यालखापकी पल्जोर यर्गे जोथोपु सुङवाय सिग्याल लोनखाङकी आरिङ कोडिक्याउ ल्यारिम चेक्ला लोनपो खनालकी सुङकी पल्जोर कुटनीति छोङ यर्गे डोसुङ टोसम लक्से तङ बजारला खक्सनपु सिउ खेन्तोक नङिन सिग्याल सिचु किमिक्युल सिरुप्ती ग्यालखाप यर्गे तोङ्गुबरङ उङ्गो सुङसुङ लोनपो खनालकी जम्बुलिङला डेन्डुर फरिन गलुप एआई तङ डिजिटल पल्जोरकी कोकप तङ कले सम्भातियो तेन्दुप सुङिन एमबी तङ
hembi sang tandi tuso nangsin lakagigo sungsung. Lonpo kanal ki nyamrul gyalkhap sokpi barapatra panchasil tang sideki tondokla khelenotup sungin gyalkhap ergela khakshan puchi ne chigel siju gozudup siju khune lakagitu sungsung. सशिङ टडिक सहकारी सङ्घीय मामिला त्यो दिन सामान्य प्रशासन लोनपु प्रतिभा रावल तङ मधेसी मधेश प्रदेशकी लोनछेन कृष्ण प्रसाद यादव पर्ला टोङ्गु चुङ्गए टोङ्गुला सानेदेशन थकी कलेमेता जोप तङ सङ्घ प्रदेश तङ साने सुङ पर्ला सिग्रिल कोर्ला टोङ्गु चुङ्गु सेनुवाए तुग्राङ्क्या ने लेचेटपा टडिक दरबन्दी मिलान बजेट टडिक त्यो दिन साने सुङला थोङ्गुप कलेती कोर्ला सङ टोङ्गु चुङ्गु सेनुवाए तिरिम्बाला लोनछेन यादव कि कलेत्यो मेता जोपला प्रदेश चुङकी छोक्ने हुर्ताकी तुप खेलन क्या नाङसुङ तुग्राङ क्याने लोनपो रावल कि साने सुङकी बजेट टडिकी तुप्ला लोन खाङकी छाक्रोक टुङ्गी कि गोठितला छक्पा जोने लाकाकी तुप खेलन क्या नाङवाए नाम गिरुवाकी क्योन तेमा खाङरी तङ फुसखुल्ला उङथोपु कले तेमा सुङ्ग्योप तङ रोक्रम कितुब्ला अन्तर्राष्ट्रिय अनुकूलन कोसकी यम्बुला अरब चिक तङ करोड सुङचु सो सुमचोकी अनुदान बिनुवाए नाथुङ तेजिन खोरुक लोनखाङ तङ जम्बुलिङ खाद्य ल्यारिम कि सिग्रिल्ला लोटुक सेक जिन्क्योङ कितुब दि ल्यारिम कर्णाली तङ सुदूरपश्चिम प्रदेशकी जोङखाङ कि तोङ टुक्चु सिनाङ लाक्पा मितिओला फेन्छेन पोङगुप सेनुवाए परियोजना नङसिन नाम गिरुवा नङसिन कृषि लोतोक एर्के जब सेन्तियो गोतु मेन्साकी लोत गेछा जोप नाम गिरुवा तेमा उङथोपु कले कुर्की बिमा तङ गोमालाराङ लेन खेपेल किथोपु प्रणाली गेछा जोपला ल्यारिम जिन्क्योङ किथुप लोन खाङकी सेनुवाए दि परियोजना कि लाग्लेन एम्बी सुङकी बजेट तङ सुङकी कोस तेमा किथुप लोन खाङकी सेतुपिन सुङकी नेसनल नेचर कन्जर्भेसन फन्डला खेपामिरा सुम्ला थुनवाए कोसकी छिखेपसङ हिन्दू कृषि तेजिन नाथुङ लोनपु गीता चौधरी कि कोसकी ऐनला उतुप टडिक नङसिन जम्बुलिङ खेपा तेवला कोसकी खेपाला थु सेनवाए सुङकी बेलायतकी हाउस अफ लर्ड कि लर्ड क्यामोस विलियम स्टोनर जम्बुलिङ नाथुङ सेम्जेनकोर्की खेपा डाक्टर एरिक डाइनस्टाइन तङ अस्ट्रेलिया कि प्रोफेसर विन्डी राइटला खेपाला थु सेनवाए छोकपाला थु खेपा थु कोसकी सिजु तङ नेतङ एर्गेला लेगन फेन्सन पोकी दुप सेनवाए तुग्राङ क्याने लोनपो चौधरी कि ङमुराङ कोसकी ल्याचेतपा प्रशासन कोर्की बि नियमावली गिरो जब ख्यान्थोक नाङसुङ टिचिङ म्यानखाङकी ठोतेन बिमाकी ल्यारिम याङलुङ जिन्क्योङ कितुप गलवाए गलुप माकलाकी गते ताङबोने जुन जिन्क्योङ माक्यौ बिमा ल्यारिम दाङ दाङने जुन म्यानखाङकी याङलुङ जिन्क्योङ क्याउ सेनुवाए म्यानखाङकी कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्यकी तन्दा ओपिटीला बिमा सेवा जिन्क्योङ क्याउ तङ निमा स्या जुग्ला याम्बा सेवालासङ बिमा सेवा घेसा झोप ख्यान्थोक नाङवाए ट्राफिक कोर्सुङ मक्मिकी गलुप छुजो निसो जिनाङला गाडी तङ्गु मि तोङि तङ सैङ तङ सुम्छु सोवाङला ठिन तङवाए तितेमा सुङला ट्याङ्गा बुम चुर्गु तङ तोङ दिन्छु थोन दिन ग्याठाल दु सेनुवाए काठमाडौँ उपत्यका ट्राफिक कोर्सुङ मक्मी ल्याखुङकी सेतुम नङसिन छाङारेक थुने गाडी तङ्गु टिमकी खप्तेला राइड सेयरिङ एप थोकु ट्राफिक लाइट मिच्यु तङ गाडी स्पिडला तङ्गु त्योला ठिन तङ्गु सेनुवाए तुग्राङ क्याने ट्राफिक लेन मिच्यु काङथेप दासाला हर्न तङ्गु काङथेप दासाला पार्किङ कितुप त्योला सङ टिम तङ्गु सेनुवाए बाराजोङकी जितपुर सिमारा उपमहानगरपालिका वडा आङनी चिप्ला चुङ्गुप गाडी दप्योगला जन्दा मिरा चिक नासा गलवासिसी मिरा निला क्योन फङवाए बाराकी डुमखाना सिमारा लामला मोटरसाइकल तङ स्कुटी तङ ट्र्याक्टर थुक्सीमा स्कुटर तुङ्गुप मि बिरगन्ज महानगरपालिका वडा आङनी सुकी लो चुपदिनकी जन्दा लक्की सराफ नासु गलुप इनसिसी स्कुटर तुङ्गुप स्कुटर ग्याप्ला देतु दिल साथ देवन तङ मोटरसाइकल तुङ्गुप मि लो निसुगुकी रैफुल आलामला क्योन फोकु इन इलाका कोर्सुङ मक्मी ल्याखुङ सिमारा कि दप्क्योकी कोर्ला न्यामसिप कि ओदुप तङ ट्र्याक्टर तुङ्गुप मिला जिम्बु सेनवाए रेडियो नेपाल ने आरिङ कि सेरिके कि साङ्गिर डुप्सुङ तुजिसे

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
2: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: रक्तदान।

नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी धर्मबाल प्रसाद, पुष्परत्न बज्राचार्य, उद्घोषक म गणेश थापा। यसबेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न भूभागमा मेघ गर्जनसहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेकका अन्य प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार देशका अधिकांश स्थानमा मध्यदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढी, पहिरो, नदी तथा खोलामा पानीको सतह बढ्ने, कटान तथा डुबानको जोखिम रहनेछ। सरकारले विद्युत प्रवाहमा सन्तुलन, वितरण, सञ्जाल सुदृढीकरण तथा आवश्यक प्राविधिक सुधारका लागि निरन्तर प्रयास भइरहेको प्रश्न पारेको छ। मनसुनको समयमा विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि जनशक्ति सहित प्राविधिक उपकरण पूर्व तयारी अवस्थामा राखिएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत आपूर्तिमा भइरहेको असन्तुलनका बारेमा सेवाग्राहीहरूलाई समयमै सूचना उपलब्ध गराउन तथा विद्युत अवरोध नो लाइट सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न झण्डै 1,000 कर्मचारी परिचालन गरिएको बताउनुभयो। गर्मी, हावाहुरी, वर्षाका कारण बेला बेलामा विद्युत आपूर्तिमा असन्तुलन तथा अवरोध सिर्जना हुँदै आएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका 3 प्रमुख अङ्गबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताउनु भएको छ। 68 संसद दिवसको अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अर्यालले देश निर्माणको हुटुटी र देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना पूरा गर्न कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना एक आपसमा मिल्नुपर्ने बताउनुभयो। सभामुख अर्यालले कानूनी राज्यमा कहीँ कतै अप्ठ्यारो नपर्ने गरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा दुईमत नरहेको भन्दै संविधानको अक्षरश पालना र कानूनी राज्यको अवधारणालाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने बताउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद जनताको भावना, आवश्यकता र आकांक्षाको प्रतिबिम्ब बन्नुपर्नेमा उहाँले जोड दिनुभयो। अध्यक्ष दाहालले संसदीय बहसलाई तथ्यमा आधारित, मर्यादित, रचनात्मक तथा परिणाममुखी बनाउनु आजको अपरिहार्य आवश्यकता भएकोले दलीय स्वार्थभन्दा माथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमलसेनाले नेपाल टेलिकमलाई सेवाग्राही मैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। सञ्चार मन्त्री डाक्टर तिमलसेनाले आज सुन्दारा स्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम BSS विभाग तथा दूरसञ्चार कार्यालयको निरीक्षणका क्रममा सेवा प्रभावलाई अझ प्रभावकारी, पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभयो। निरीक्षणका क्रममा नेपाल टेलिकमका प्रबन्धक शालिग्राम सुवेदीले सूचना प्रविधि निर्देशनालय मार्फत सम्पादन भइरहेका कार्य तथा टेलिकमको बिलिङ प्रणालीका बारेमा जानकारी गराउनु भएको थियो। सञ्चार मन्त्री तिमल सेनाले बिलिङ प्रणाली, ग्राहक व्यवस्थापन तथा सूचना प्रविधिमा आधारित सेवा प्रवाहका विषयमा जानकारी लिनुभएको थियो। त्यसपछि उहाँले सुन्दारा स्थित दूरसञ्चार कार्यालयको निरीक्षण गरी नयाँ सिम कार्ड लिने, बिल भुक्तानी, ई सिम सेवा, टेलिफोन तथा इन्टरनेट सेवा सम्बन्धी अनुभवका बारेमा सेवाग्राहीसँग जानकारी लिनुभएको थियो। निरीक्षणपछि सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले सेवाग्राहीहरूलाई थप सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउन नेपाल टेलिकमलाई निर्देशन दिनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने बताउनु भएको छ। 68 संसद दिवसको अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री गौतमले जनताका तमाम समस्यालाई समाधान गर्ने र त्यस विषयमा कसरी सरकारलाई जवाफदेही बनाउने भन्ने विषयमा बहस गर्नुपर्ने बताउनुभयो। मन्त्री गौतमले सदनको समय शिक्षा, स्वास्थ्य र जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन खर्चिनुपर्ने बताउनुभयो। कानून मन्त्री गौतमले संसद जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिँदै संसदको गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोसाकमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। भूमि व्यवस्था, सहकारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवबीच स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ प्रदेश स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि NTC को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नो आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ। अप्रेलमा सुकीलाई नजरबन्दमा राखिएको जुन्ताको दावीप्रति गम्भीर शंका व्यक्त गर्दै उहाँले सुकी अझै राजधानी नेपिटो स्थित जेलमै रहेको विश्वास व्यक्त गर्नुभयो। लन्डनमा क्युदो न्युजसँगको अन्तर्वार्तामा एरिसले सुकीलाई जेलबाट आवासीय स्थानमा सारिएको भन्ने सैन्य सरकारको दावी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताउनुभयो। एरिसले सुकी मुटु सम्बन्धी रोगसँग उमेर बढ्दै जाँदा देखिने हड्डी कमजोर हुने समस्याबाट पीडित रहेको बताउनुभयो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हौस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ तामाङ भाषामा समाचार, त्यसपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण केन्द्रीय प्रसारण अन्तर्गत रहेर सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 विज्ञान तथा प्रविधि विषयको एकाइ 10 तरङ्ग पाठ अन्तर्गत विद्युत चुम्बकीय तरङ्गका उपयोगहरू, त्यसै गरी ध्वनिको परावर्तन र परावर्तित ध्वनिको उपयोगिताका बारेमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुदाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
2: नमस्कार सर।
3: नमस्कार। तपाईँहरू के गरेर बसिराख्नु भएको नि?
4: आज पढ्ने पाठको बारेमा छलफल गरिराखेको नि सर।
3: ल ठिक छ, आज हामी केही विद्युत चुम्बकीय तरङ्गका उपयोगहरू र ध्वनि परावर्तनको उपयोगिताको बारेमा छलफल गर्छौँ। हुन्छ
2: हुन्छ सर।
3: ल रमा भन्नुहोस् त, विद्युत चुम्बकीय तरङ्ग कस्ता तरङ्ग हुन्
5: सर? प्रसारणका लागि माध्यमको आवश्यकता नपर्ने तरङ्गहरू विद्युत चुम्बकीय तरङ्गहरू हुन्, होइन र?
3: हो। अनि दिनेश, यसका केही उदाहरणहरू पनि बताउन सक्नुहुन्छ कि?
4: सक्छु नि सर। रेडियो तरङ्ग, माइक्रोवेभ, इन्फ्रारेड तरङ्ग, प्रकाश तरङ्ग, अल्ट्राभायोलेट तरङ्ग, एक्सरे आदि नै विद्युत चुम्बकीय तरङ्गहरू हुन् नि, होइन त सर?
3: हो, तपाईँले ठिक भन्नुभयो। यस्ता तरङ्गलाई हामीले विभिन्न कार्यका लागि उपयोग पनि गर्छौँ।
5: सर, यो रेडियो तरङ्ग चाहिँ कस्तो तरङ्ग हो त?
3: ल सुन्नुहोस्, रेडियो तरङ्गहरूको लम्बाइ 100 किलोमिटरदेखि 1 मिटरसम्म हुन्छ। यी तरङ्गहरूले जीवहरूको शरीरका कोषहरूलाई असर नगर्ने भएकाले उपयोगका लागि सुरक्षित मानिन्छन्।
4: सर, उसो भए यसको प्रयोग रेडियो र टेलिभिजनमा हुन्छ हो?
3: हो नि, ट्रान्समिटरमा रेडियो तरङ्ग उत्पन्न गरी रेडियो टिभीको सञ्चारका संकेत प्रसारण गरिन्छ।
5: सर, उसो भए यसको प्रयोग रेडियो र टेलिभिजनमा मात्र हुन्छ त?
3: होइन होइन, रेडियो टेलिस्कोपका मद्दतले ब्रह्माण्डका बारेमा अध्ययन गर्न पनि यसको प्रयोग हुन्छ।
4: सर, यो माइक्रोवेभ चाहिँ खानेकुरा तताउने र पकाउने ओभनमा प्रयोग हुन्छ हो?
3: तपाईँको अनुमान एकदम सही छ। तरङ्ग लम्बाइ 1 mm अर्थात् 1 मिलिमिटरदेखि 30 सेन्टिमिटरसम्म भएको यो माइक्रोवेभलाई राडार संचारमा पनि प्रयोग गरिन्छ।
5: सर, राडारको प्रयोग त हवाई ट्राफिक नियन्त्रणमा पनि गरिन्छ नि, होइन र?
3: हो, तपाईँले सही भन्नुभयो। यसै गरी यसको प्रयोग सडकमा गुडिरहेका सवारी साधनको गति मापन गर्ने राडार स्पिड गनमा पनि गरिन्छ।
4: सर, संचारका प्रविधिमा संकेत प्रसारणका लागि पनि त माइक्रोवेभको प्रयोग हुन्छ नि, होइन?
3: हो हो, भू उपग्रह संचार, मोबाइल, वाइफाई, ब्लुटुथ आदि प्रविधिमा माइक्रोवेभको प्रयोगले संचार स्थापित हुन्छ।
5: सर, माइक्रोवेभको बारेमा त प्रष्ट भयो, अनि यो इन्फ्रारेड चाहिँ कस्तो तरङ्ग हो त?
3: ल सुन्नुहोस्, इन्फ्रारेडको अर्थ रातोको मुनि अर्थात् बिलो रेड भन्ने हुन्छ। यी तरङ्गहरूको आवृत्ति रातो रङको प्रकाश तरङ्ग भन्दा कम, तर तरङ्ग लम्बाइ रातो रङको प्रकाशको भन्दा लामो हुन्छ।
4: सर, यो इन्फ्रारेड तरङ्ग तातो हुन्छ हो?
3: तपाईँले राम्रो जिज्ञासा राख्नुभयो। पर्याप्त तीव्रता अर्थात् इन्टेन्सिटी भएका इन्फ्रारेड तरङ्ग शरीरमा पर्दा तातोपनको अनुभूति हुन्छ।
5: सर, आखिर यिनीहरूको तरङ्ग लम्बाइ कम हुन्छ हो?
3: तपाईँले सही अनुमान गर्नुभयो। यिनको तरङ्ग लम्बाइ 10^-3 मिटरदेखि 7.5×10^-7 मिटरसम्म हुन्छ।
4: सर, त्यसो भए इन्फ्रारेडको प्रयोग चाहिँ केमा हुन्छ त?
3: ल सुन्नुहोस्, यसको प्रयोग इन्फ्रारेड हिटर, कुकर, रेडिएसन थर्मोमिटर आदिमा गरिन्छ।
5: सर, हजुरले विद्यालयमा भएको सिसिटिभी क्यामेरामा पनि इन्फ्रारेडको प्रयोग भएको छ भन्नुभएको थियो नि, होइन र?
3: हो नि, इन्फ्रारेड सिसिटिभी क्यामेरामा आँखाले नदेखिने इन्फ्रारेड तरङ्गका माध्यमबाट रातिको समयमा पनि निगरानी गर्न सकिन्छ।
4: अनि टिभी अन अफ गर्ने, खेलौना गाडी चलाउने तथा ड्रोनलाई नियन्त्रण गर्ने रिमोटमा चाहिँ कुन तरङ्गले संकेत दिन्छ त सर?
3: राम्रो जिज्ञासा राख्नुभयो। रिमोट सेन्सिङ प्रविधिमा पनि इन्फ्रारेड तरङ्गकै प्रयोग गरिन्छ। साथै इन्फ्रारेड टेलिस्कोपको प्रयोगद्वारा अन्तरिक्ष अर्थात् स्पेसको अनुसन्धान पनि गरिन्छ।
5: सर, प्रकाश समूहका तरङ्गलाई चाहिँ हाम्रो आँखाको रेटिनाले ठम्म्याउन सक्छ, होइन त?
3: हो नि, प्रकाशमा रहेका 7 रङका तरङ्गलाई हाम्रो आँखाले ठम्म्याउन सक्छ।
4: उसो भए प्रकाश समूहका सबै तरङ्गको तरङ्ग लम्बाइ एउटै हुन्छ त सर?
3: होइन होइन, आँखाले देखिने रङ्गहरूमध्ये रातो प्रकाशका तरङ्गहरूको लम्बाइ सबैभन्दा लामो अर्थात् 7.5 × 10⁻⁷ मिटर र बैजनी अर्थात् भायोलेट रङका तरङ्गहरूको तरङ्ग लम्बाइ सबैभन्दा छोटो 2 × 10⁻⁷ मिटर हुन्छ।
5: प्रकाशको स्रोतबाट आएका तरङ्गहरू कुनै वस्तुमा पर्दा परावर्तन हुन्छन्, होइन त सर?
3: हो त, त्यसैले त ती परावर्तित तरङ्गहरू हाम्रो आँखामा प्रवेश गर्दा वस्तुलाई देख्न सकिन्छ।
4: सर, यो प्रकाश तरङ्गको उपयोग वस्तुहरूलाई देख्न मात्र हो त?
3: ल रमा भन्नुहोस् त, बोट बिरुवाहरूमा प्रकाश संश्लेषण अर्थात् फोटोसिन्थेसिस क्रियाको लागि के को आवश्यकता पर्छ?
5: हरिया बोट बिरुवाहरूले प्रकाशबाट शक्ति प्राप्त गरी प्रकाश संश्लेषण क्रिया गर्छन् सर, होइन त?
3: हो नि, यसका साथै प्रकाश तरङ्गका कारणले टिभी मोबाइल आदिको डिस्प्ले स्क्रिनमा आकृति देखिन्छ।
4: सर, प्रकाश तरङ्ग त अप्टिकल फाइबरमा नि प्रयोग हुन्छ, होइन र?
3: हो नि, प्रकाश तरङ्ग प्रयोग गरी अप्टिकल फाइबरद्वारा संचारका संकेत प्रसारण गरिन्छ।
1: विद्यार्थी भाइ बहिनीहरू, अहिलेसम्मको छलफलबाट तपाईँहरूले रेडियो तरङ्ग, माइक्रोवेभ, इन्फ्रारेड र प्रकाश तरङ्गको उपयोगका बारेमा जानकारी हासिल गरिसक्नु भएको छ। अब हामी अल्ट्राभायोलेट तरङ्ग, एक्सरे र गामारेको उपयोगिता, त्यसै गरी परावर्तित ध्वनिको उपयोगिताका बारेमा विस्तृत रूपमा छलफल गर्दैछौ। भाइ बहिनीहरू, ध्यानपूर्वक रेडियो सुन्नुहोस् है त।
4: सर, लामो समय घाममा बस्दा छाला डढेको अवलोकन गर्न सकिन्छ नि, यो के भएको होला?
3: हो, तपाईँले ठिक भन्नुभयो।

0: अर्थात् सिएफएल बत्तीभित्र उत्पन्न हुने अल्ट्राभायोलेट किरणले यसमा लेपन गरिएको फ्लोरिसेन्ट पाउडर चम्किन्छ र उज्यालो प्रदान गर्छ।
1: सर, अनि अल्ट्राभायोलेट किरणले त ब्याक्टेरियाहरूलाई पनि नाश गर्छ नि, होइन र?
0: हो नि, त्यसैले त चर्को घाममा राखेर खाद्य पदार्थ, लुगा, दैनिक प्रयोग हुने भाँडाकुँडा आदि सुकाउँदा त्यसमा हुन सक्ने ब्याक्टेरिया नाश भई संक्रमणबाट जोगिन सकिन्छ।
2: सर, त्यसैले सोडिस अर्थात् सोलार डिसइन्फेक्सन विधिमा पनि पारदर्शक बोतलमा पानी भरेर केही समय घाममा राख्दा पानीमा हुन सक्ने रोगका जीवाणुहरू नष्ट हुन्छन्, होइन त?
0: हो, तपाईँले ठिक भन्नुभयो। यसका साथै घाममा बस्दा प्रकाशसँगै आउने अल्ट्राभायोलेट किरणको उपस्थितिले छालामा भिटामिन डी बन्छ।
1: अनि सर, हामीले अस्पतालहरूमा प्रयोग गर्ने एक्सरे चाहिँ कस्तो तरङ्ग हो त?
0: तपाईँले राम्रो जिज्ञासा राख्नुभयो। एक्सरेको तरङ्ग लम्बाइ 10^-9 मिटरदेखि 10^-12 मिटरसम्म हुन्छ र एक्सरे प्राकृतिक रूपमा बाहिरी अन्तरिक्षबाट पृथ्वीको वायुमण्डलसम्म आउँछ।
2: सर, उसो भए कृत्रिम रूपमा यो तरङ्ग उत्पन्न गर्न सकिँदैन त?
0: होइन होइन, कृत्रिम रूपमा एक्सरे मेसिनबाट पनि एक्सरे उत्पन्न गर्न सकिन्छ।
1: अनि सर, शरीरका भित्री अङ्ग तथा हड्डीहरू चर्केको वा भाँचिएको चेक जाँच बाहेक एक्सरेको प्रयोग अन्त कहाँ कहाँ हुन्छ त?
0: ल सुन्नुहोस्, लुकाएर राखेका सुरक्षा खतराका वस्तुहरूलाई पत्ता लगाउन पनि एक्सरे सुरक्षा स्क्यानरको प्रयोग गरिन्छ।
2: सर, यस्तो त विमानस्थलमा यात्रुहरूका झोलाहरूको चेक जाँच गर्दा गरिन्छ नि, होइन र?
0: हो, यसका साथै एक्सरे थेरापीमा शक्तिशाली एक्सरे बिमलाई क्यान्सर कोषहरूतर्फ निर्देशित गरी तिनलाई नष्ट गर्न पनि प्रयोग गरिन्छ।
1: सर, एक्सरेको प्रयोग त विभिन्न किसिमका अध्ययन अनुसन्धानहरूमा पनि गरिन्छ, होइन र?
0: हो, तपाईँले सही भन्नुभयो। यिनको प्रयोगबाट पदार्थको मणिप संरचनाको अध्ययन गर्न सकिन्छ र पृथ्वीको भित्री बनोट तथा खनिजहरूको पहिचानका लागि समेत एक्सरेको प्रयोग हुन्छ।
2: सर, अनि यो गामा रे चाहिँ कस्ता तरङ्ग हुन् त?
0: गामा रे परमाणुको न्युक्लियस टुक्रिएर शक्ति निस्किने क्रिया अर्थात् रेडियो एक्टिभिटीबाट उत्पन्न हुने शक्तिशाली तरङ्ग हुन्।
1: सर, भनेपछि यिनीहरू सबैभन्दा बढी आवृत्ति भएका शक्तिशाली विद्युत चुम्बकीय तरङ्ग हुन्, होइन त?
0: हो, ठिक भन्नुभयो। यिनीहरू बढी आवृत्तिका शक्तिशाली विद्युत चुम्बकीय तरङ्ग हुन् र यस्ता किरणहरू एकदमै घातक प्रकृतिका पनि हुन्छन्।
2: सर, त्यसो भए यिनीहरूले जीवहरूलाई पनि हानि गर्ला, होइन र?
0: हो त, यिनीहरूले जीवित कोषलाई नष्ट गर्नुका साथै क्यान्सर समेत गराउन सक्छन्।
1: सर, यस्तो हानिकारक गामा रेको उपयोग के कार्यका लागि गरिन्छ त?
0: तपाईँले राम्रो प्रश्न गर्नुभयो। गामा रेको नियन्त्रित प्रयोगबाट शरीरमा भएका क्यान्सर कोषहरूलाई नष्ट गर्न सकिन्छ। यस्तो उपचार पद्धतिलाई रेडियो थेरापी भनिन्छ।
2: सर, यसको प्रयोगले शल्यक्रियाका लागि प्रयोग हुने उपकरण अर्थात् सर्जिकल इक्विपमेन्ट निर्मलीकरण गर्न पनि सकिन्छ, होइन त?
0: सकिन्छ नि। यसको साथै गामा रेको प्रयोगले सूक्ष्म जीवहरू अर्थात् माइक्रो अर्गानिजम नष्ट गरी खाद्य पदार्थलाई लामो समय भण्डारण गर्न पनि सकिन्छ।
1: अनि यी बाहेक गामा रेको प्रयोग के छ त सर?
0: ल सुन्नुहोस्, यो बाहेक न्युक्लियर उपचार पद्धति अर्थात् न्युक्लियर मेडिसिनमा गामा रे ट्रेसरलाई शरीरमा प्रवेश गराई चेक जाँच गरिन्छ।
2: सर, विद्युत चुम्बकीय तरङ्गहरूको उपयोगिताको बारेमा त धेरै कुरा थाहा भयो। अब ध्वनि परावर्तन बारे पनि केही कुरा बताइदिनु हुन्थ्यो कि?
0: ल सुन्नुहोस्, ध्वनि स्रोतबाट उत्पन्न भएको ध्वनि तरङ्ग कुनै माध्यम भएर प्रसारण हुन्छ र प्रसारणको क्रममा कडा सतहमा ठोकिएर फर्किनु नै ध्वनिको परावर्तन हो।
1: कुनै अग्लो पर्खाल, पहाडको खोज आदिका अगाडि जोडले कराउँदा सुनिने प्रतिध्वनि पनि एक परावर्तित ध्वनि नै हो, होइन त सर?
0: हो, तपाईँले सही भन्नुभयो। प्रतिध्वनि र गुन्जायमान ध्वनि यसका उदाहरण हुन्।
2: सर, ध्वनिको परावर्तनको पनि त उपयोग होला नि, होइन त?
0: छन् नि, ध्वनि परावर्तनको उपयोग प्राकृतिक रूपमा विभिन्न जनावरहरूले समेत गरिरहेका हुन्छन्।
1: सर, यसको कुनै एउटा उदाहरण दिनु भए अझै स्पष्ट हुन्थ्यो कि?
0: ल सुन्नुहोस्, समेराले अल्ट्रासाउन्ड उत्पन्न गर्छ र उक्त ध्वनि वरिपरिका अवरोधहरूबाट परावर्तित भएर आउँछन्। यसका आधारमा समेराले अगाडि रहेको अवरोध तथा आफ्नो आहारा अर्थात् किराहरू रहेको स्थान पत्ता लगाउँछ।
2: सर, यो अल्ट्रासाउन्ड भनेको चाहिँ कस्तो ध्वनि हो त?
0: तपाईँले राम्रो जिज्ञासा राख्नुभयो। 20 kHz भन्दा बढी आवृत्ति भएको ध्वनिलाई अल्ट्रासाउन्ड भनिन्छ। यस्तो ध्वनिलाई हाम्रो कानले सुन्न सकिँदैन।
1: सर, समेरोले स्थान पत्ता लगाए जस्तै प्रतिध्वनिका माध्यमबाट स्थान पत्ता लगाउनुलाई इकोलोकेसन भनिन्छ, हो?
0: तपाईँले एकदम ठिक

0: भन्नुभयो। डल्फिनले पनि इकोलोकेसनबाट पानीमा आँखाले नदेखिने स्थानका बारेमा जानकारी प्राप्त गर्छ।
1: सर, अल्ट्रासाउन्डको अन्य व्यावहारिक प्रयोगका बारेमा पनि बताइदिनुहोस् न।
0: ल सुन्नुहोस्, अल्ट्रासाउन्डको प्रयोग गरी सोनार प्रविधिबाट दूरी हिसाब गर्न सकिन्छ।
2: अनि यो सोनार प्रविधि भनेको चाहिँ के हो त सर?
0: तपाईँले राम्रो जिज्ञासा राख्नुभयो। एउटा उपकरणबाट उत्पन्न अल्ट्रासाउन्डलाई ठोस सतहतिर पठाएर परावर्तित अल्ट्रासाउन्ड प्राप्त हुँदासम्मको समय गणना गरी दूरी हिसाब गर्ने प्रविधि नै सोनार प्रविधि हो।
1: सर, यो प्रविधि पानी समुद्रको गहिराई नाप्न पनि प्रयोग गरिन्छ हो?
0: हो नि, यस प्रविधिले पानी जहाजमा जडित फेदोमिटरको प्रयोग गरी समुद्रको गहिराई मापन गरिन्छ।
2: सर, अल्ट्रासाउन्डको प्रयोग शरीरका भित्री अङ्गहरूको चेक जाँच गर्न पनि गरिन्छ नि, होइन र?
0: हो, तपाईँले सही भन्नुभयो। यसका साथै परावर्तित अल्ट्रासाउन्डमा

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 3 हाम्रा सामाजिक मूल्य मान्यता अन्तर्गत पाठ 8 रहेको शान्ति संस्कृति पाठमा केन्द्रित भई शिक्षक र विद्यार्थी बीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
4: प्रभा, यही होइन त हाम्रो सरको घर
5: हो? प्रतिभा, कुकुर पनि छ जस्तो छ यहाँ त।
4: टोक्छ कि? मलाई त डर लाग्छ।
5: टोक्दैन होला, जाऊ न जाऊ।
4: ऊ सर पनि त्यही हुनुहुँदो रहेछ नि त।
5: ए, हो रहेछ। सर नमस्कार।
6: नमस्कार नमस्कार। ए प्रतिभा र प्रभा, लाउनुहोस् यता बसौँ। अनि के कति कामले आउनुभयो आज मेरो घरमा?
4: आज छुट्टीको दिन, सरलाई पनि भेटौँ अनि केही सोधौँ भनेर आएका नि सर।
5: हो सर, हामीलाई के कुरा सिकाइदिनुहुन्छ कि भनेर आएको नि।
6: के कुरा रहेछ त्यस्तो भन्नुहोस् न, म सके जति सहयोग गरिहाल्छु नि।
4: खास कुरा के हो भने नि सर, हामी दुवैजना भोलि एउटा वक्तृत्व कला प्रतियोगितामा भाग लिन जाँदैछौँ, त्यसकै लागि हो सर।
6: अनि मैले के गरिदिनु पर्यो त त्यसको लागि?
5: सर, हाम्रो वक्तृत्व कलाको शीर्षक शान्ति संस्कृति रहेको छ। यसै विषयमा हामीले बोल्नु पर्नेछ, त्यसैले यसबारे सरले के सिकाइदिनु हुन्छ कि भनेर नि।
6: हुन्छ, तपाईँहरूको के जिज्ञासा छ भन्नुहोस् न, म सिकाइदिइहाल्छु नि।
4: सबैभन्दा पहिला त शान्तिको अर्थ भनिदिनु हुन्छ कि सर?
6: शान्ति भनेको द्वन्द नभएको, असमझदारी नभएको र मेलमिलाप भएको अवस्था हो।
5: सर, शान्ति संस्कृति भनेको चाहिँ के हो नि?
6: ए ल, दुवैजनाले सुन्नुहोस् है त।
7: हुन्छ सर।
6: विकासका लागि शान्ति नभई नहुने कुरा हो कि होइन?
7: हो सर।
6: अनि शान्ति कायम गर्नका लागि हामीले प्रयास गर्नुपर्छ हो कि होइन?
7: हो सर।
6: हो, ठिक भन्नुभयो। त्यही शान्ति कायम गर्नका लागि नै विभिन्न उपायहरूको निरन्तर अवलम्बन गर्नु र अभ्यास गर्नु शान्ति संस्कृति हो।
5: समाजमा शान्ति कायम गर्न के गरिन्छ नि सर?
6: सबैभन्दा पहिला हिंसात्मक द्वन्द र त्यसका मूल कारणको पहिचान गरिन्छ, अनि ती कारणहरूलाई शान्तिपूर्ण तरिकाले निराकरण गरिन्छ।
4: शान्तिपूर्ण तरिका भन्नाले?
6: छलफल र संवाद द्वन्दका कारणलाई निराकरण गर्न अपनाइने शान्तिपूर्ण तरिका हुन्।
4: ए बुझे सर।
5: शान्ति संस्कृति भएको समाजमा हिंसालाई पूर्ण रूपमा अस्वीकार गरिन्छ, होइन र सर?
6: सही भन्नुभयो तपाईँले। यस्तो समाजमा त हिंसाका सम्भावित कारणहरू पहिचान गरेर ती कारणहरूको समाधान गर्न सबैजना एकजुट भएर लागि पर्छन्।
5: हिंसाका सम्भावित कारणहरू के हुन् नि सर?
6: आर्थिक असमानता, भेदभाव, अन्याय, थिचोमिचो, भ्रष्टाचार, लैङ्गिक तथा जातीय विभेद, यी आदि हिंसाका सम्भावित कारणहरू हुन्।
5: यी कारणहरूले कसरी हिंसा सिर्जना गर्छन् त सर?
6: अब समाजमा आर्थिक असमानता भयो भने कोही सम्पन्न हुन्छन्, कोही विपन्न हुन्छन्। सम्पन्न र विपन्नको जीवनशैली फरक हुन्छ, उनीहरूको विचार नमिल्न सक्छ अनि असमझदारी बढ्न सक्छ।
4: मानिसहरूका बीच भेदभाव भयो भने पनि द्वन्द सिर्जना हुन सक्छ है सर?
6: हो, यसै गरी कसैलाई अन्याय पर्यो भने वा कसैले कसैलाई थिचोमिचो गर्यो भने उसले त्यसको विरोध गर्छ, यसले समाजमा शान्ति भङ्ग गर्छ।
5: भ्रष्टाचार, जातीय एवं लैङ्गिक विभेदले त झन् समाजले बिथोलिन्छ है सर?
6: सही भन्नुभयो। यस्ता कुराहरूले समाजमा हिंसा फैलाउँछन्।
4: भनेपछि शान्ति संस्कृति भएको समाजमा हिंसात्मक क्रियाकलाप पटक्कै हुँदैन होला है सर?
6: हुँदैन। यस्तो समाजमा त आपसी द्वन्द र मनमुटावलाई शान्तिपूर्ण तरिकाले समाधान गरिन्छ।
5: यसका लागि के कस्ता शान्तिपूर्ण तरिकाहरू अपनाइन्छ नि सर?

0: सबैभन्दा पहिला हिंसात्मक क्रियाकलाप हुन सक्ने कारणहरू जस्तै भेदभाव र अन्याय आदिको पहिचान गरिन्छ अनि दिगो शान्तिका लागि आवश्यक तत्त्वहरूको सुनिश्चितता गरिन्छ।
1: दिगो शान्तिका लागि आवश्यक तत्त्वहरू के हुन् नि सर?
0: दिगो शान्तिका लागि आवश्यक तत्त्वहरू भनेको आपसी सद्भाव, भाइचारा, सहयोग, सम्मान र समानता हुन्।
2: यस्तो अवस्थामा सबैको अधिकारको सम्मान र न्यायको सुनिश्चितता पनि गरिन्छ होला है सर?
0: हो, ठिक हो, तपाईँले भनेको।
1: सर, शान्ति संस्कृतिको अर्थ एकपटक फेरि भनिदिनु न, म प्रश्न हुनै सकिनँ।
0: हुन्छ, भइहाल्छ नि। ल सुन्नुहोस्, शान्ति संस्कृति भनेको मानिसले एक अर्काको स्वतन्त्रता, न्याय, लोकतान्त्रिक अधिकार, आपसी सम्मान, मानव अधिकार, आपसी सद्भाव र एकता प्रतिको उच्च सम्मान, विश्वास र स्व अनुकूल गरिने व्यवहार हो।
1: अब त प्रश्न भयो सर।
2: अबुइ, म त कस्तो तर्सेको।
1: के रहेछ?
2: कुकुर पो रहेछ यहाँ टेबल मुनि, मेरो त सातो गयो।
0: केही गर्दैन, केही गर्दैन, न डराउनु।
1: प्रतिभाको त सातो भयो। कस्तो डरपोक तिमी त।
2: डर लागिहाल्छ नि, टोक्न त टोक्दैन नि सर।
0: टोक्दैन टोक्दैन, तपाईँहरू आउँदा नयाँ मान्छे आएको देखेर आएको।
1: सरलाई के सोध्ने भनेको? सबै विषय दियो कुकुरले।
2: मेरो त मुटु नै ढुकढुक भयो।
0: ल ल, अब तपाईँहरूको अरू पनि केही जिज्ञासा छ कि?
2: सर, शान्ति संस्कृति प्रवर्धन गर्नका लागि के गर्नुपर्छ नि?
0: यसका लागि संयुक्त राष्ट्रसङ्घले केही महत्त्वपूर्ण कुराहरूमा जोड दिएको छ, हामीले पनि सोही कुरालाई जोड दिनुपर्छ।
1: ती के हुन् नि सर? बुदागत रूपमा बताइदिनु हुन्छ कि?
0: हुन्छ नि, ल सुन्नुहोस् है त।
1: हुन्छ सर।
0: पहिलो छ, सबैलाई गुणस्तरीय शिक्षाका माध्यमबाट शान्तिको प्रवर्धन गर्ने। जब मानिसहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्छन् तब उनीहरूले कुनै पनि बेमेल, असमझदारी, झैझगडा भएमा शान्तिपूर्ण तरिकाले समाधान गर्न जानेका हुन्छन्।
1: दोस्रो नि सर?
0: दोस्रो छ, मानिसका आधारभूत आवश्यकता जस्तै गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षाको सुनिश्चितता गर्ने। जब मानिसका आधारभूत आवश्यकता पूरा हुन्छन् तब समाजमा द्वन्द्व कम हुन्छ र शान्ति स्थापनामा सहयोग पुग्छ।
2: अनि अर्को नि सर?
0: यसै गरी अर्को छ, मानव अधिकारको प्रवर्धन र सम्मान, जसमा सबैको अधिकारको सुनिश्चितता भएको हुनुपर्ने। जहाँ मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्धन हुन्छ त्यहाँ शान्ति हुन्छ।
1: यति हो सर।
0: अब अर्को छ, समाजमा रहेका विविध जाति, धर्म, सम्प्रदाय, भाषाभाषी, विभिन्न क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा समुदायबीच आपसी सहिष्णुता, समानता, विश्वास र एकताको भाव र सोही अनुसार व्यवहार गर्ने। मानिसहरूका बीचमा आपसी सहिष्णुता, समानता, विश्वास र एकताको भाव र सोही अनुसारको व्यवहार हुँदा आपसमा सम्मान र समझदारी बढ्न गई समाजमा शान्ति कायम हुन मद्दत मिल्छ।
2: म पनि भनौँ सर, संयुक्त राष्ट्रसङ्घका अनुसार शान्ति संस्कृति प्रवर्धनका लागि गर्नुपर्ने कुराहरू।
0: हुन्छ हुन्छ, भन्नुहोस् न त।
2: म कोसिस गरौँ है त।
0: ल भन्नुहोस् त।
2: संयुक्त राष्ट्रसङ्घका अनुसार शान्ति संस्कृति प्रवर्धन गर्नका लागि गर्नुपर्ने अर्को कुरा छ, लोकतान्त्रिक सहभागिताको प्रवर्धन गर्ने। जब कसैलाई पनि सहभागिताका लागि वञ्चित गरिँदैन तब सबैले समान अवसर प्राप्त गर्छन् अनि समाजमा शान्ति फैलिन्छ।
1: अर्को पनि छ कि प्रतिभा?
2: अर्को पनि छ, आम नागरिकका आवाजको सम्मान गर्ने। नागरिकका आवाज सरकारवाला निकायले सम्मानका साथ सुन्ने र सम्बोधन गर्ने गरेमा पनि समाजमा शान्ति स्थापनामा मद्दत मिल्छ।
0: धेरै राम्रो, ल अर्को पनि भन्नुहोस् त।
1: हुन्छ सर। यसै गरी अर्को छ, संचार र सूचनाको हकको सुनिश्चितता गर्ने। संचार र सूचनाको हकको सुनिश्चितताले पारदर्शिता कायम गर्न मद्दत पुग्छ र शान्ति संस्कृति निर्माणमा सहयोग पुग्छ।
2: अर्को पनि छ कि प्रभा?
1: छ नि। यसै गरी अर्को छ, अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको प्रवर्धन एवं अन्तर्राष्ट्रिय विवादको समाधान गर्ने। अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधान गरी शान्ति सुरक्षा प्रवर्धन गरेर पनि शान्ति संस्कृतिको निर्माण गर्न सकिन्छ।
0: धेरै राम्रो कुरा गर्नुभयो। यस सम्बन्धमा तपाईँलाई पनि केही जानकारी रहेछ होइन?
1: हो सर, तर थोरै मात्र जानकारी छ सर। सर, शान्ति संस्कृति निर्माणका लागि यी क्रियाकलापहरू नै पर्याप्त छन् कि अन्य क्रियाकलाप पनि गर्न सकिन्छ?
0: यसका लागि अन्य क्रियाकलाप पनि गर्न सकिन्छ।
1: शान्ति संस्कृति निर्माणका लागि गर्न सकिने अन्य क्रियाकलापहरू के हुन् नि सर?
0: यसका लागि निशस्त्रीकरण, सामाजिक न्यायको प्रवर्धन, सदाचारको प्रवर्धन, अन्यायको विरोध र न्यायको पक्षमा आवाज उठाउने जस्ता क्रियाकलाप गर्न सकिन्छ।
2: यसलाई अलि प्रष्ट पारिदिनु न सर।
0: ए भइहाल्छ नि। निशस्त्रीकरण भनेको हतियारको निर्माण र प्रयोग कम गर्ने, र सामाजिक न्यायको प्रवर्धन भनेको समाजमा सबैलाई न्यायको सुनिश्चितता हुनु हो। यसै गरी सदाचारको प्रवर्धन भनेको असल आचरणको विकास गर्ने, र अर्को अन्यायको विरोध र न्यायको लागि आवाज उठाउने भनेको।
2: शान्ति संस्कृतिको विकासमा हाम्रो कस्तो भूमिका हुनुपर्छ सर?
0: शान्ति संस्कृतिको विकास गर्नका लागि हामीले प्रत्यक्ष योगदान दिन सक्छौँ।
1: यसका लागि हामीले के गर्नुपर्छ?
0: यसका लागि हामीले समाजमा भएका हिंसालाई बढावा दिने खालका व्यक्तिगत व्यवहार, जस्तै कुटपिट, तर्साउने, गाली गर्ने आदि क्रियाकलाप पहिचान गर्नुपर्छ। त्यसपछि त्यसलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नुपर्छ।
2: भेदभाव र कानुन बमोजिम कारवाही नहुने गतिविधि पहिचान गरी निरुत्साहित गर्नुपर्छ, होइन सर?
0: हो। यसै गरी हिंसा हुन सक्ने अर्थात् शान्ति संस्कृति खल्ब ल्याउने विषय पहिचान गर्ने र यस्ता समस्यालाई समाधान गर्न योगदान गर्नुपर्छ।
1: शान्ति संस्कृति खल्ब ल्याउने विषयहरू के हुन् सर?
0: हतियारको होडबाजी, अपराधलाई जोगाउने वा कारवाही नगर्ने चलन शान्ति संस्कृति खल्ब ल्याउने विषयहरू हुन्।
2: छोरा र छोरीमा भेदभाव, जातीय छुवाछुत र भेदभाव पनि गर्नु हुँदैन, है सर?
0: हो, तपाईँले ठिक भन्नुभयो।
1: के कस्ता क्रियाकलापले शान्ति संस्कृतिको विकासमा सहयोग पुर्याउँछन्?
0: मानिसको स्वतन्त्रताको सम्मान, न्याय, लोकतान्त्रिक अधिकारको सम्मान, मानव अधिकारको रक्षा, सामाजिक, धार्मिक र जातीय विविधता बीचमा एकता र सहकार्य जस्ता क्रियाकलापले शान्ति संस्कृतिको विकासमा सहयोग पुर्याउँछन्।
2: सर, शान्ति संस्कृतिको विकासमा हामीले खेल्नुपर्ने भूमिकालाई बुदागत रूपमा बताइदिनु न।
0: हुन्छ, ल सुन्नुहोस्। पहिलो बुँदा समाजमा विद्यमान हिंसात्मक क्रियाकलापहरू पहिचान गरी सोको रोकथामका लागि सबैजनाले हिंसात्मक क्रियाकलापको अन्त्य गर्न योगदान दिने।
2: अर्को सर?
0: दोस्रो बुँदा छ हिंसात्मक द्वन्द्व के कारणले हुन सक्छ त्यसको पहिचान गरी ती कारणलाई जरैदेखि उखेलेर फाल्न सहयोग पुर्याउनु पर्छ।
1: अनि अर्को नि सर?
0: अर्को चाहिँ शान्ति संस्कृति निर्माण गर्ने तत्त्वहरू पहिचान गरी ती तत्त्वहरूलाई बढाउन सक्रिय योगदान दिनुपर्छ।
2: आज सरको धेरै समय लियौ हामीले।
0: ठिकै छ, मेरो पनि आज छुट्टीकै दिन त हो नि।
2: प्रभा, तिमीले केही अरू पनि सोध्नु छ कि सरलाई? मेरो त सकियो।
1: मेरो पनि सकियो प्रतिभा, अब हामी जाउँ है।
2: ल जाउँ।
0: तपाईँहरूलाई सफलताको शुभकामना है वक्तृत्व कला प्रतियोगितामा।
2: धन्यवाद सर, हाम्रा जिज्ञासा समाधान गरिदिनु भएकोमा सरलाई धेरै धेरै धन्यवाद। अब हामी जान्छौँ ल सर।
0: ल ल, राम्रोसँग जानुहोस् है।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
0: अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अहिले साँझको 6 बज्न लागेको छ। अब मैथिली भाषामा समाचार सुन्न सक्नुहुनेछ, त्यसपछि प्रदेश समाचार प्रसारण हुनेछ।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति लोकपथ हेटौडा काठमाडौँ सडक खण्डमा रातको समयमा यात्रा नगर्न र नगराउन सबैमा आग्रह गरेको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारीले आज जारी गर्नुभएको सूचनामा असार 16 र 17 गते बेलुका 5 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म कान्ति लोकपथ हेटौडा काठमाडौँ सडक खण्ड हुँदै कुनै पनि प्रकारको यात्रा नगर्न तथा नगराउनु हुन आग्रह गरिएको छ। नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी गरिएको आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध सम्बन्धी सूचनामा विक्रम सम्बत 2083 असार 16 र 17 गते देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने, पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, सडक अवरोध, गेग्रान भाव, बाढी तथा नदीमा जलसतह बढ्ने सम्भावना रहेको प्रशासनको सूचनामा भनिएको छ। ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुङ्गा सञ्चालन गर्ने, नदी तर्ने लगायतका जोखिमयुक्त गतिविधि नगर्न तथा नगराउन आग्रह गर्दै प्रशासनले पहिरो, बाढी तथा डुबानको जोखिम रहेका क्षेत्र, नदी किनार तथा भिरालो स्थानमा अनावश्यक आवत जावत नगर्न तथा विशेष सतर्कता अपनाउन भनेको छ। वर्षात सुरु भएसँगै नारायणगढ मुगलिङ सडक खण्डमा पहिरो पन्छाउनका लागि उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुगलिङ नारायणगढ सडक खण्ड र काली गण्डकी करिडोरमा वर्षा याममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षातको समयमा पहिरो खस्न सक्ने जोखिम रहेको स्थानमा पहिरो गई सडक आवागमन अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै आवश्यक उपकरण राखिएको हो। पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल हटाई सवारी आवागमनलाई चुस्त र नियमित सञ्चालन राख्ने उद्देश्यले उपकरण अपरेटर सहित तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो। काठमाडौँ प्रवेश गर्ने मुख्य नाकाका रूपमा रहेको यस सडकमा दैनिक 10,000 भन्दा बढी सवारी आवत जावत गर्छन्। सङ्खुवा सभाको सिलिचोङ गाउँपालिका एकमा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्र सहित 28 घर विस्थापित भएका छन्। वर्षासँगै बाढी पहिरोबाट तेन्छोङमा हालसम्म विस्थापितको संख्या 28 पुगेको छ। तल्लो र माथिल्लो तेन्छोङमा 28 घर परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले तल्लो तेन्छोङका मनकुमार राई, नौबहादुर राई, मनबहादुर राई, धानराम राई, तिलक प्रसाद राई, नरेश कुलुङ, योगेन्द्र राई, विजय राई, मणिधन राई लगायतको घर विस्थापित भएको जानकारी दिनुभयो। पहिरोले तेन्छोङको सामुदायिक स्वास्थ्य चौकी पनि जोखिममा परेको छ। यस्तै सिलिचोङ एकमा रहेको कुन्ती राईको 5, धनपूर्ण राईको 7, मङ्गलबहादुर राईको 6, सुक प्रसाद राईको 4, मीरा राईको 5, धनमान राईको 3 परिवार विस्थापित भएका छन्। धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकै खेतीको उत्पादनमा यस वर्ष ठूलो ह्रास आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। केन्द्रको तथ्याङ्क अनुसार विगत 3 वर्षको तुलनामा मकै खेतीको उत्पादनमा यस वर्ष ह्रास आएको हो। जिल्लामा गत वर्षको तुलनामा 68,000 मेट्रिक टन मकैको उत्पादन घटेको हो। चालु आर्थिक वर्ष 2082-83 283,187 मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो। उहाँले जिल्लामा 46,125 हेक्टर जमिनमा किसानले मकै खेती लगाएको जानकारी दिनुभयो। उहाँले गत फागुनको अन्तिम साता र चैतको पहिलो साता आएको हुरी बतास सहितको असिना पानीले ठूलो क्षति गर्दा मकैको उत्पादन घटेको बताउनुभयो। झापामा मकैको प्रति हेक्टर उत्पादकत्वमा भने वर्षै पिच्छे सामान्य वृद्धि भइरहेको तथ्याङ्क छ। उत्पादन बढे पनि मकैको कुल उत्पादन र उत्पादनशील क्षेत्रमा भने पछिल्लो वर्ष अनपेक्षित गिरावट आएको छ। र भोजपुर, मानेभन्ज्याङ, बैकुण्ठे, बासी खोरा, बालङ्खा, रानीटार सडक स्थलगत अनुगमनका लागि रामप्रसाद राई गाउँपालिका
पुगेका प्राविधिक आनन्द कुमार शाहलाई कार्यरत कामदारको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। कुटपिटबाट घाइते प्राविधिक शाहलाई उपचारका लागि विराटनगर पठाइएको छ। शाहको टाउकोमा गम्भीर चोट पुगेको छ। अनुसन्धानका लागि 6 कामदारलाई आज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो। प्रीतम राई, ज्ञान बहादुर राई, इन्द्र बहादुर राई, दुर्गा प्रसाद राई, प्रदीप राई र निरज बोगटीलाई प्रहरीले अनुसन्धानका लागि रेखदेखमा लिएको छ। घटनाको दुवैतर्फबाट यथार्थ विवरण लिएपछि कानून अनुसार कारवाही प्रक्रिया अघि बढ्ने बताइएको छ। इसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब हामी राख्दैछौ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरमा नै असारे गीतहरू सुनाउनेछौँ करिब 6:40सम्म। 6:40मा सदाझै कृषि कार्यक्रम प्रसारण हुनेछ। साँझ 7 बजे समाचार, समाचारपछि आधुनिक गीत सङ्गीत सुनाउनेछौँ करिब 8 बजेसम्म। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार, समाचारपछि लोकगीत सुनाउनेछौँ। लोकगीतपछि 8:25मा भने शैक्षिक कार्यक्रम सुन्न सक्नुहुनेछ विषयगत सिकाइको। राति 9 बजे समाचार, 9:15मा खेल संसार कार्यक्रम प्रसारण हुनेछ अनि केही गीत सङ्गीत सुन्न सक्नुहुनेछ करिब 10 बजेसम्म। 10 बजे हिन्दीमा समाचार, समाचारपछि गजल गङ्गा कार्यक्रम प्रसारण हुनेछ। राति 11 बजे समाचार अनि समाचारको समाप्तिसँगै आजका नियमित कार्यक्रमहरू सम्पन्न हुन्छन्। हाम्रो प्रसारण भने 11 बजेको समाचारपछि पनि निरन्तर सुन्न सक्नुहुन्छ नै। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ।

Ocean을 빡해서 보너스 밤 비싸게 널리쉬홈 결코만 잡히 대화 플레이홈 भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार
1: ए गजल की धुन
2: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि
1: धुन
3: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम

0: बुझाउन बुझाउन बुझाउन बुझाउन माटो मौसम मान्छे अनि बाटोका कुरा संवाद र समझदारीबाट बन्छ सुरक्षित यात्रा बुझ्ने बुझाउने र सँगै अघि बढ्ने प्रयास अब हरेक शुक्रबार बिहान 7:40 बजे रेडियो नेपालमा बुझाउन बुझाउन
1: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
2: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
2: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
1: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
2: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।
3: नदीजन्य पदार्थको अनधिकृत रूपमा उत्खनन नगरौं, यसले विनाश निम्त्याउँछ।
4: विकासको नाममा जथाभावी रूपमा ग्रामीण क्षेत्रमा सडक नबनाऊ, प्राकृतिक विपद निम्त्याउँछ।
3: योजनाबद्ध विकासमा सहभागी बनौ, आफ्नो गाउँ ठाउँको विकासमा हातेमालो गरौं।
4: जनहितका लागि रेडियो नेपाल।

असारे महिनामा पानी पर्यो रुझाउने, तर यो वर्ष चाहे जति पानी परेको छैन। असारको मध्य भइसकेको छ, मानो रोपेर मुरी उब्जाउने बेला, तर पानी कम पर्दा कहिले पानी पर्ला भन्ने एउटा व्यग्र प्रतीक्षा र हुटुटी छ। हुन त आज 16 अनि 17 गते भारी वर्षाको पनि अनुमान गरिएको छ, आकलन गरिएको छ। कतिपय ठाउँमा यसो भनिरहँदा पानी परेको छैन, तर पानी थोरै ठाउँमा पर्ने र ठुलो रूपमा पर्ने यो एउटा आकलन छ। तपाईँले 11:55 कल गरेर पनि के कसो छ मौसमको खबर थाहा पाउन सक्नुहुन्छ। गीतले भने जस्तै झरीको न्यास्रो

चाउनको लागि हामी आश गरौँ कि गीतका शब्दहरूले भने जस्तै आकाशका बादलहरूलाई पनि पगाल्नेछन् र हामीले चाहे जसरी नै पानी पर्नेछ अनि छिट्टै धान रोपाइ हुनेछ, किनभने धेरै ठाउँमा अहिले पनि धान रोपाइ हुन सकेको छैन जबकि असारको 16 भइसकेको छ। यस वर्ष मनसुन अलि ढिलो आयो अनि कमजोर रूपमा प्रवेश गरेकाले आकाशे पानीको मात्र भर नपरी भएका स्रोतहरूको प्रयोग गर्नुपर्ने, उपलब्ध पानीका स्रोतहरू जस्तो कि कुलो, नहर अनि बोरिङका पानीलाई सदुपयोग गर्नुपर्ने अवस्था आएको छ। पानी कम पर्ने यो बेला, पानी कम भएको बेला एक आपसमा मिलेर छिमेकी छिमेकी अथवा चिनजानका बिच मिलेर अर्म पर्म गरेर पानीको बाँडफाँड गर्ने हाम्रो पुरानो परम्परालाई बिउताउँ, हाम्रो हार्दिक आग्रह।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
2: त्यसलाई त म कहाँ छाड्छु र, मैले जाने छ, भेटौ न पो।
3: ओहो दिदी, नमस्ते है, नमस्ते।
2: नमस्ते। ओहो, वकिल बाबु पो आउनु भएछ।
3: अनि यति धेरै रिस चाहिँ कोसँग हो?
2: कोसँग हुनु नि, त्यही पल्लो घर कि बोक्सीसँग नि। त्यसैले त मेरो छोरालाई बिरामी बनाए कि।
3: लौ हेर, बोल्नै नहुने कुरा पो बोल्नु भयो त। बोक्सीको आरोप लगाएर महिला विरुद्ध गरिने क्रूर, अमानवीय र अपमानजनक व्यवहार गर्नेलाई दण्डित गर्न बोक्सीको आरोप सम्बन्धी कसुर र सजाय ऐन 2072 निर्माण भई कार्यान्वयन समेत भइसकेका छ।
2: झन्डै मबाट ठुलो गल्ती भएको।
4: जानिराखौँ, कोही कसैलाई अन्धविश्वास र शङ्काको भरमा बोक्सी भनेमा वा आरोप लगाएमा मात्र पनि कानुनले दण्डित गर्छ। कोही बोक्सी हुँदैनन्। सबैलाई मानवताको व्यवहार गरौँ, कानुनको पालना गरौँ।
5: जनचेतनाका लागि रेडियो नेपाल।
6: लागु औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुनतः दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
5: जनहितका लागि रेडियो नेपाल।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि। अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
1: नमस्कार, नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत गर्दछौ। म चित्रकला चौहान
2: अनि म समीक्षा बडाल।
1: यस कार्यक्रममा हामी कृषि तथा पशु पक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन कृषि प्रविधिहरूको बारेमा जानकारी प्रस्तुत गर्ने गर्दछौ। आजको कार्यक्रममा हामीले धान बालीमा लाग्ने प्रमुख किराहरू, तिनीहरूको क्षति र व्यवस्थापन विधिको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौ। आउनुहोस् आजको कार्यक्रम सुरु गरौं।
2: सर्वप्रथम चर्चा गरौँ धानको पहेँलो र सेतो गवारोको बारेमा। गवारो धानको महत्वपूर्ण पिराहा किरा हो। गवारोबाट वर्षेनी करिब

0: 15% नोक्सानी हुने गर्दछ। यी दुवै गवारोहरू धान बालीमा नोक्सानी पुर्याउँदछन्। माउ गवारो 1-2 सेन्टिमिटर सम्म लामो हुन्छ। यो पुतली वर्गको किरा हो जसको लार्वाले गुबो खाई नोक्सानी पुर्याउँछ। लार्वा हलुका पहेँलो रङको र 2 सेन्टिमिटर सम्म लामो हुन्छ। गवारोको माउले धानको पातको टुप्पोमा माथिल्लो पट्टि सतहमा 100-200 संख्यामा फुलका थुप्राहरू पार्दछ। नरम रेशमी भुवाले ढाकिएको अन्डाका थुप्राहरू पहेँलो वा सेतो रङका हुन्छन्। अन्डाबाट करिब 1 हप्तामा लार्वा निस्की डाँठमा प्वाल पारेर भित्र प्रवेश गर्दछ र नरम गुदी खाँदै बढ्दछन्। तापक्रम अनुसार 3-6 हप्तामा पूर्ण विकसित भई धानको डाँठभित्रै पातलो रेशमी कोयाभित्र अचल अवस्थामा जान्छ। 1-2 हप्ता पछि वयस्क पुतली बनेर निस्किन्छ। गवारोले डाँठमा प्वाल पारेको स्पष्ट देखिन्छ। गाँस हाल्ने अवस्थामा गुबो मरेको हुन्छ र तान्दा सजिलै आउँछ। यो लक्षणलाई मृत गुबो भनिन्छ। बाला लाग्ने अवस्थामा गवारोले गुबो खाँदा सेतो बाला वा फुस्रो बाला भएको हुन्छ। यस किसिमको लक्षणलाई सेतो बाला भनिन्छ। गवारोले एउटा सरामा नोक्सान गरिसकेपछि सँगैको अर्को सरा वा गाँसमा पनि प्रवेश गरी नोक्सान पुर्याउँदछ। गवारो किराको व्यवस्थापनका लागि धान काटिसकेपछि रहेको सम्पूर्ण ठुटा निकाली जलाइदिने अथवा ठुटा डुब्ने गरी 1 हप्तासम्म पानी नजमाउने वा धान काट्दा जमिनको सतह छुने गरी काट्नु पर्दछ। धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो 2.5-3 सेन्टिमिटर चुडेर नष्ट गर्नु पर्दछ। माकुरा, लामसिङ्गे, फट्याङ्ग्रा जस्ता मित्रजीवको संरक्षण गर्नु पर्दछ। प्रकाश पासुको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गरी मार्नु पर्दछ। सकेसम्म पकेट क्षेत्रभरि एकै पटक धानको रोपाई गरिएमा गवारोबाट हुने नोक्सानी कम गर्न सकिन्छ। हरेक वर्ष गवारोले नोक्सानी गर्ने ठाउँहरूमा बिउ दर बढाई प्रति इकाइ बिरुवाको संख्या बढाउँदा गवारोबाट हुने नोक्सानी घटाउन सकिन्छ। धान रोपाई गरेको महिना दिनमा परजीवी किरा ट्राइकोग्रामाको प्रयोग गर्न सकिन्छ। गवारोको प्रकोप धेरै अथवा 10% भन्दा बढी भएमा रासायनिक विषादी क्लोरान्ट्रानिलिप्रोल 0.4% वा पिप्रोनिल 0.3 दानादार विषादी 25 केजी प्रति हेक्टर वा क्लोरोपाइरिफोस 20% इसी 2 ml प्रति लिटर पानीमा मिसाई प्रयोग गर्न सकिन्छ। दानादार विषादी प्रयोग गर्दा खेतमा 5-8 सेन्टिमिटर पानी 5 दिनसम्म राख्नु पर्दछ। धानमा लाग्ने अर्को महत्वपूर्ण किरा रहेको छ धानको गुलाबी तथा धर्के गवारो। यी गवारोहरू मकै, गहुँ, धान, कोदो, उखु तथा जुनेलो लगायतका खाद्यान्न बालीमा लाग्ने गर्दछन्। यिनका लार्वाहरूले विध्वंसकारी तरिकाले बिरुवामा नोक्सानी गर्दछन्। धर्के गवारोको माउ पुतलीहरू अलिक साना, करिब 1.5 सेन्टिमिटर हुन्छन् र अगाडिको भागमा सुँड जस्तो आकृति भएका र रौँ भएका हुन्छन् भने गुलाबी गवारोको माउ पुतली अलिक मोटो तथा टाउको र छातीमा बाक्लो खैरो रौँ रहेका हुन्छन्। धर्के गवारोको लार्वाको पिठुमा 5 खैरा दर्साहरू रहेका हुन्छन् भने गुलाबी गवारोको लार्वाको पिठ्युतर्फ गुलाबी खैरो र तल्लो भागमा सेतो रङको हुन्छ। गुलाबी तथा धर्के गवारोको क्षतिको लक्षण। धर्के गवारोले सुरुमा पातको फेद तर्फ हरियो भाग कोत्रेर खाई सिसाको झ्याल जस्ता पारदर्शी धप्पाहरू बनाउँदछ र त्यसपछि तिनीहरूले डाँठ र गुबोमा प्वाल बनाई भित्रको नरम भाग खान थाल्दछन्। यिनीहरूले कलिलो उमेरको बिरुवादेखि नै आक्रमण गर्न थाल्दछन्। बिरुवाको भित्री भागमा खाएपछि बिरुवा भाँचिने वा ढल्ने हुन सक्दछ। गुलाबी तथा धर्के गवारो व्यवस्थापनको लागि बाली लिइसकेपछि बाली रहेको सम्पूर्ण ठुटा निकाली जलाइदिने अथवा ठुटा डुब्ने गरी 1 हप्तासम्म पानी जमाउनु पर्दछ। माकुरा, लामसिङ्गे, फट्याङ्ग्रा जस्ता मित्रजीवको संरक्षण गर्नु पर्दछ। प्रकाश पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गरी मार्नु पर्दछ। सकेसम्म पकेट क्षेत्रभरि एकै पटक बाली लगाएमा गवारोबाट हुने नोक्सानी कम गर्न सकिन्छ। त्यसै गरी बेर्ना उम्रेको महिना दिनमा परजीवी किरा ट्राइकोग्रामा प्रयोग गर्न सकिन्छ। गवारोको धेरै प्रकोप प्रकोप 10% भन्दा बढी भएमा रासायनिक विषादी क्लोरेन्ट्रानिल रिपो 0.4% वा फिप्रोनिल 0.3 दानादार विषादी 25 केजी प्रति हेक्टर वा क्लोरोपाइरिफोस 20% इसी 2 ml प्रति लिटर पानीमा मिसाई प्रयोग गर्न सकिन्छ। दानादार विषादी प्रयोग गर्दा हामीले सधैँ खेतमा 5-8 cm पानी 5 दिनसम्म राख्नु पर्दछ। त्यसै गरी धानमा लाग्ने अर्को महत्वपूर्ण किरा रहेको छ धानको खैरो फड्के किरा। धानको खैरो फड्के धानको प्रमुख शत्रु किरा हो। यसले धानको पातको रस चुसेर खाई नोक्सानी गर्दछ। धानको फेदमा पानीको सतहमाथि यो किरा बसेको हुन्छ। यसको प्रकोप धेरै भएमा धान बालीलाई पुरै सखा पार्दछ। वयस्क फड्के किरा करिब 4 mm लामो हुन्छ र रङ खैरो हुन्छ। पोती फड्केले पातको आधारमा केराको हाता जस्तो आकृतिमा हल्का पहेँला रङका अण्डाहरू झुण्डमा पार्दछ। बच्चाहरू कालो खैरो रङका र खरानी निलो आँखा भएका र पङ्खविहीन हुन्छन्। यिनीहरू अत्यन्तै खम्चुवा हुन्छन् र फेदतिर बसेर रस चुसेर खान्छन्। यिनीहरूको मह जस्तो च्याप च्याप लाग्ने दिशामा कालो ढुसी पनि लाग्ने गर्दछ। उपयुक्त तापक्रम 25 डिग्री सेल्सियस भएको अवस्थामा यो किराको अण्डाबाट बच्चा फड्के किरा हुन 7-11 दिन लाग्छ भने बच्चा अवस्था 12-20 दिनको हुन्छ। यो किराको जीवन चक्र पूरा हुन 19-31 दिन लाग्दछ। वयस्क फड्के किरा 10-25 दिनसम्म बाँच्दछ। फड्के किराको वयस्क तथा बच्चा दुवैले पातको फेदबाट रस चुसेर खान्छन्, जसका कारण सुरुमा तल्ला पातहरू र पछि माथिल्ला पातहरू पहेँलो भएर जान्छन्। यसको आक्रमण पछि लागेका बालाहरूमा नभरिएका वा फोस्रा दानाहरू हुन्छन् र उत्पादनमा ह्रास आउँछ। अत्याधिक आक्रमण भएको अवस्थामा पुरै धानका बोटहरू मर्छन्, जसलाई होपर बन भनिन्छ। यस्तो लक्षण चक्ला चक्लामा देखिन्छ। बढी आर्द्रता, खेतमा पानी, तातो वातावरण, फरक फरक रोपाई समय भएको क्षेत्र, नाबो धान बाली, अत्याधिक युरिया मलको प्रयोग यस किराको वृद्धिको लागि उपयुक्त वातावरण हुन्। फड्के किराको व्यवस्थापनको लागि धान बालीमा धेरै मित्र जीवहरू जस्तै माकुरा, स्त्री स्वभावको खपटे, मिरिट बग आदिले यसको संख्या कम गरी धानलाई क्षति हुनबाट बचाउँछन्। पकेट क्षेत्रमा पृथक पृथक समयमा धानको रोपाई नगर्ने, सकेसम्म 1-2 हप्ता भित्र सबै ठाउँमा रोपाई सकाउने, पहिलेको धानको नाबो हटाउने गर्नु पर्दछ, रासायनिक मलको सन्तुलित मात्रामा प्रयोग गर्नु पर्दछ, नाइट्रोजन युक्त मलको बढी प्रयोग नगर्ने, धानको बाक्लो रोपाई गर्नु हुँदैन, धानको बेहना कम्तीमा 20x20 cm फरकमा मात्र रोप्नु पर्दछ, धान गजाउने बेलामा खेतभित्र हावा खेल्ने वातावरण बनाउनु पर्दछ, अनावश्यक रूपमा विषादीको प्रयोग गर्नु हुँदैन, किराको संख्या 1 वटा प्रति सरा र मित्रजीवको संख्या यसभन्दा कम देखिएमा अन्य व्यवस्थापनका उपाय अप्नाउनु पर्दछ, 2-3 पटकसम्म खेतमा पानी 1 हप्ता राखी त्यसपछि पानी निकास गर्ने र 4-5 दिन खेत सुक्खा राख्ने गरी सिँचाइको व्यवस्था गर्नु पर्दछ। रासायनिक विषादीहरू प्रयोग गर्नुपर्ने अवस्थामा एजाडिरेक्टिन 0.03% इसी 2 ml वा एसीफेट 75% एसपी 2 ml वा बुफ्रोफेजिन 25% एससी 1.5 ml वा फिप्रोनिल 5% एससी पानीमा मिसाई किराको संख्या हेरी 1 हप्ताको फरकमा छर्ने। विषादी छर्कदा धानको बिरुवा माथिबाट मात्र होइन बिरुवाको फेदको भागमा पर्ने किसिमले छर्कनु पर्दछ।
1: श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी धानबालीमा क्षति पुर्याउने अर्को किरा पतेरोको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। धानको पतेरो मुख्य गरी धानबालीमा लाग्ने यो किराको बच्चा तथा वयस्क दुवै अवस्थाले धान नपसाउँदासम्म बिरुवाको अन्य भागबाट यिनीहरूले रस चुस्दछन्। तर बाला लागेपछि सबै किराहरू बालामा आकर्षित हुन्छन्। वयस्क पतेरो खैरोमा हरियो मिसिएको हुन्छ भने बच्चा हरियो रङको हुन्छ। वयस्क पतेरो करिब 19 mm लम्बाईको हुन्छ। यसलाई समातेर बिस्तारै थिच्दा नराम्रो गन्ध छोड्छ। एउटा पोथीले 200-300 वटासम्म सेतो अण्डा माथिल्लो पट्टि मूल नसा नजिकै 1 वा 2 लहरमा मिसाएर पार्छ। अण्डा पारेको 5-8 दिनमा हरिया बच्चा पतेरोहरू निस्कन्छन्। पाँच पटक काँचुली फेरेर 25-30 दिनमा वयस्कमा परिणत हुन्छन्। एक वर्षमा यसका 4 पुस्तासम्म निस्किने गर्दछ। पतेरो किराले पातमा बढी आक्रमण भएमा बोट नै पहेँलो हुने हुन्छ। भर्खरै पसाउन लागेको बालाबाट रस चुसेमा दानाभित्र दुध भरिन पाउँदैन र दाना फोस्रो हुन्छ। यो अवस्थामा पतेरो लागेको दानाहरू पछि टुक्रिएर कनिका बन्दछन्। धानका दानामा पतेरोले चुसेको ठाउँमा काला खोइरा दागहरू देखिन्छन् र अत्याधिक आक्रमण भएको खेतको धानबाट बनेको भातमा समेत पतेरोको गन्ध आउन सक्छ। पतेरो किराको व्यवस्थापनको लागि खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी वैकल्पिक आश्रय स्थललाई नष्ट गर्नुपर्छ। एकै समयमा पाक्ने धानका जातहरू छनौट गरी लगाउनु पर्छ। पतेरो किरा बत्तीमा आकर्षित हुने हुनाले पसाउन लागेको धान खेतमा बत्ती राखेर त्यसमा आकर्षित गरेर नष्ट गर्न सकिन्छ। त्यसै गरी पतेरो किरा व्यवस्थापनको लागि डटी ट्र्यापको प्रयोग गर्न सकिन्छ। यसको लागि गाई भैँसीको ताजा पिसाबमा कपडा वा जुटको बोरालाई भिजाएर घोचोमा बाँधी धान खेतको बीचबीचमा लगेर गाड्नु पर्दछ। ट्र्यापमा आकर्षित भएका पतेरोलाई बाहिरपट्टिबाट प्लास्टिकको झोलाले छोपी सङ्कलन गरी मार्नुपर्छ। पतेरो किराको प्राकृतिक शत्रु बाघे खपटे किराको संरक्षण गर्नुपर्छ। पतेरो किराको अत्याधिक आक्रमण भएको अवस्थामा मालाथेन 50% इसी विषादी 2 ml प्रति लिटर पानीका दरले वा साइपरमेथिन 25% इसी वा फेनभेलरेट 20% इसी 0.5 ml प्रति लिटर पानीका दरले बिरुवामा राम्रोसँग भिज्ने गरी छर्नुपर्छ। धान बालीमा क्षति पुर्याउने अर्को किरा रहेको छ फट्याङ्ग्रा किरा। धान बालीमा फट्याङ्ग्राको आक्रमणबाट वर्षेनी ठूलो नोक्सानी हुने गरेको छ। यो किराले धानको मूल नसा मात्र बाँकी रहने गरी सम्पूर्ण हरियो भागहरू खान्छन्। उखु मकै गहुँमा समेत यसले आक्रमण गरी क्षति पुर्याउन सक्छ। वयस्क फट्याङ्ग्रा हल्का चम्किलो हरियो पहेँलो रङको हुन्छ र यसको पखेटा र टाउको माथि 3 कालो रङको धर्साहरू हुन्छन्। वयस्क फट्याङ्ग्रा सरदर 40-50 ml लामो हुन्छ। अपरिपक्व अवस्थामा हल्का पहेँलो रङको हुन्छ र सानो साइजको हुन्छ। पोथी फट्याङ्ग्राले पाँजो जमिन खेतबारीको डिल तथा डिस्कोमा माटोमा 5-8 cm गहिरो पुवाल बनाई भाद्रको मध्यमदेखि मङ्सिरसम्ममा 30-40 समूहमा अन्डाहरू पार्ने गर्दछ। अन्डाहरू 8-9 महिनासम्म सुसुप्त अवस्थामा रही मनसुनको सुरुवात सँगै बच्चाहरू जुका जस्तै गरेर माटोबाट बाहिर निस्कन्छन्। यसपछि यिनीहरूले बिरुवाको पातहरू खान सुरु गर्दछन् र 7-8 काँचुली फेरेपछि 70-80 दिनमा वयस्क हुन्छन्। वयस्कहरू 2 महिनासम्म बाँच्छन्। सामान्यतया 1 वर्षमा 1 पुस्ता मात्र विकास हुन्छ। फट्याङ्ग्रा किराले अन्डाबाट निस्कन साथ धानको पात खान सुरु गर्छन्। खाँदै काँचुली फेर्दै बढ्दै जाने गर्दछन्। अधिक आक्रमण भएमा धानको पातको मूल नसा मात्र बाँकी रहने गरी सम्पूर्ण हरियो भागहरू खान्छन्। फट्याङ्ग्रा किराको व्यवस्थापनको लागि धान खेतका आलीहरू रोपाई गर्नु अगाडि ताछेर 10-15 cm उचाइसम्म हिलो माटोले हावा छिर्न नसक्ने गरी टाली दिनुपर्छ। त्यसै गरी सिकारी किराहरू जस्तै ब्लिस्टर बिटल, ग्राउन्ड बिटल र सिकारी किर्थो किराहरूको संरक्षण गर्नुपर्दछ। मैनाचरी लगायतका विभिन्न सिकारी जीवहरूको संरक्षण गर्नुपर्छ। बढी प्रकोप हुने क्षेत्रहरूमा बाँस वा रुखका हाँगाहरू काटेर चराहरू बस्ने वासस्थानको व्यवस्था गर्नुपर्छ। धानको ढुटो 10 भाग, सक्खर 2 भाग र विषादी क्लोरोपाइरिफस 10% इसी 1 भाग मिसाएर बनाएको विषादी युक्त चारो धानको ब्याड लगायत खेतबारीको वरिपरि छर्ने गर्नुपर्छ। फट्याङ्ग्रा किराको प्रकोप बढ्दै गएमा मालाथिन 10% इसी 2 ml वा क्लोरोपाइरिफस 20% इसी 2 ml वा साइपरमेथिन 25% इसी 0.5 ml प्रति लिटर पानीका दरले मिसाएर छर्नुपर्छ। श्रोतावृन्द, धान बालीमा क्षति पुर्याउने अर्को किरा रहेको छ खुम्रे किरा। खुम्रे किरा असिञ्चित पाखो जमिनमा प्रमुख समस्याको रूपमा रहेको छ। यो खपटे किराको लार्वा अर्थात् खुम्रेले माटो मुनि बसेर बाली बिरुवाको जरा र माटो मुनिको भाग पनि खाइदिन्छ। फलस्वरूप उत्पादनमा कमीका साथै जरा र माटो मुनिको भाग प्रयोग हुने बालीको गुणस्तर घट्न जान्छ। खपटे वर्गमा पर्ने विभिन्न प्रजातिका खुम्रे किराहरूको वयस्क खपटे गाढा खैरो, कालो, पहेँलो, हरियो लगायतका विभिन्न रङका हुन सक्दछन्। यिनीहरूको शरीर चिल्लो बनावटको आवरण र माटो खन्ने प्रकृतिका गोडाहरू भएको हुन्छ। खुम्रे किराले विशेष गरी मकै, कोदो, गहुँ, आलु, तरकारी, उखु लगायतका बालीहरूमा पनि बढी नोक्सानी गर्ने गरेको छ। श्रोतावृन्द, आजको कार्यक्रममा हामीले धानबालीमा लाग्ने प्रमुख किराहरू, तिनीहरूले पुर्याउने क्षति र व्यवस्थापन विधि बारे जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमको बारेमा कुनै सल्लाह, सुझाव तथा जिज्ञासाहरू भएमा तपाईँ हामीलाई हाम्रो कार्यालयको इमेल info@aitc.gov.np मा इमेल गर्न सक्नुहुनेछ भने हाम्रो कार्यालयको टोल फ्री नम्बर 1660019500 मा टेलिफोन गरी सम्पर्क गर्न सक्नुहुनेछ। हस्त, आजलाई कार्यक्रम यति नै। अर्को साता पुनः यस्तै जानकारीमूलक कार्यक्रम लिएर उपस्थित हुने नै छौ। तबसम्मको लागि म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: सारा हेर न, मैले इन्टरनेटबाट एउटा नयाँ गीत डाउनलोड गरेर मेरो युट्युब च्यानलमा अपलोड गरे नि, अब त भ्युज बढ्छ।
0: तर सबल, त्यो गीत प्रयोग गर्नु अघि अनुमति लिएका छौ त?
2: किन चाहियो र अनुमति? इन्टरनेटमै त भेटिएको हो नि।
0: लौ, इन्टरनेटमा भेटियो भन्दैमा सबै सामग्री स्वतन्त्र रूपमा प्रयोग गर्न पाइँदैन नि। गीत, चलचित्र, फोटो, पुस्तक वा सफ्टवेयर यी सबै कसैको सृजना हुन् र प्रतिलिपि अधिकारले सुरक्षित हुन्छन्।
2: ओहो, अनुमति बिना प्रयोग गर्दा के हुन्छ त?
0: त्यो प्रतिलिपि अधिकार उल्लङ्घन हो। यसले सृजनाकर्तालाई आर्थिक र नैतिक क्षति पुर्याउँछ र कानुनी कारबाही समेत हुन सक्छ।
2: ए, त्यसो भए अरूको सृजना प्रयोग गर्न अघि अनुमति लिनुपर्ने रहेछ है?
0: हो त, यसले नयाँ सृजना र नव प्रवर्तनलाई पनि प्रोत्साहन गर्छ।
3: प्रतिलिपि अधिकार उल्लङ्घन नगरौं, सृजनाको सम्मान गरौं।
0: नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय नारायण हिटी काठमाडौँ।
4: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
5: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9851345701 र 9851345702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौं, भविष्य सुरक्षित बनाऊ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
7: कहिले र कुन खोप लगाउने त?
6: 15 महिनासम्मका बाल बालिकाले
7: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
6: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
7: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 मा पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौं।
6: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: पारदर्शिता, जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
10: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाफदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
9: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
11: एउटा मान्छेको
10: तपाईँले सुन्नु भएको गीत, हेर्नु भएको चलचित्र, पढ्नु भएको पुस्तक वा प्रयोग गर्नु भएको सफ्टवेयर, यी सबै कसैको सृजना हुन्। अनुमति बिना अरूको सृजना प्रतिलिपि गर्ने, सामाजिक सञ्जालमा अपलोड गर्ने, बिक्री वितरण गर्ने वा आफ्नै भनेर प्रस्तुत गर्ने कार्य प्रतिलिपि अधिकार उल्लङ्घन हो। इन्टरनेटमा भेटियो भन्दैमा जे पनि प्रयोग गर्न पाइन्छ भन्ने होइन। सृजनाकर्ताको अधिकारको सम्मान गरौं, प्रयोग गर्नु अघि अनुमति लिऊ। प्रतिलिपि अधिकारको संरक्षणले सृजनशीलता, नव प्रवर्तन र सांस्कृतिक विकासलाई प्रोत्साहन गर्छ। सृजनाकर्तालाई उचित सम्मान र प्रतिफल दिलाउन हामी सबैको भूमिका महत्वपूर्ण छ। प्रतिलिपि अधिकार उल्लङ्घन नगरौं, सृजनाको सम्मान गरौं।
11: नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय, नारायण हिटी, काठमाडौँ।
12: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। साँझको 7 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। 68 संसद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना, मुलुकको समृद्धि र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख 3 अङ्गको भूमिका महत्त्वपूर्ण रहने सभामुख डोलप्रसाद अर्यालको भनाई। साउदी अरब सरकारद्वारा रमजानका अवसरमा विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपालीलाई आम माफी। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी नियन्त्रणका लागि श्रम मन्त्रालयद्वारा विशेष अभियानको घोषणा। युरोपमा तीव्र गर्मीको लहरका कारण यस वर्ष मात्र 9.5 करोड मानिस प्रभावित। र फिफा विश्वकपमा आज राति नर्वे र आइभरी कोस्ट भिड्दै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनु भएको छ। रोटरी क्लब अफ भातगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले सहकार्य, सद्भाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म भएकाले विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता आजको बदलिदो परिवेशमा अझ सान्दर्भिक हुँदै गएको बताउनुभयो। कार्यक्रममा 14 जना पूर्व डिस्ट्रिक्ट गभर्नर तथा क्लबका संस्थापक अध्यक्षलाई सम्मान गरिएको थियो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका 3 प्रमुख अङ्गबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताउनु भएको छ। 68 संसद दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अर्यालले देश निर्माणको हुटहुटी र देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना पूरा गर्न कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना एक आपसमा मिल्नुपर्ने बताउनुभयो। सभामुख अर्यालले संविधानको अक्षरश पालना र कानुनी राज्यको अवधारणालाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने बताउनुभयो।
3: हामीसँग यो काम गर्ने र छिट्टै तुरन्तै यो एकदम छिटो फास्ट ट्र्याकमा देश समृद्ध बनाउनु पर्छ, जनताको जनजीविकाको विषयमा काम गर्नुपर्छ भन्ने यो हुटहुटीलाई सँगै लिएर जानको लागि हामीसँग भएको 3 निकाय, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड र स्प्रिट मिल्नुपर्छ भनेर मैले पटक पटक भन्ने गरेँ। तर यसमा संविधानलाई अक्षरश पालना गरेर अहिले भएको संविधानमा काहीँ कतै हामी राज्यको परिकल्पना गरेका छौँ। आगामी दिनमा यो समाजलाई जनजीविकाको हकमा, राष्ट्रियताको हकमा, राष्ट्र निर्माणको विषयमा, समृद्ध राष्ट्र बनाउने विषयमा, सुशासन कायम गर्ने विषयमा, भ्रष्टाचारको अन्त्य गरेर कमसेकम अब चाहिँ नेपाल नेपाल बन्यो, नेपाल चाहिँ बस्न लायक भयो, हामी फर्किनु पर्छ भनेर संसारभरि आफ्ना पीडामा बसिरहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई फर्किने वातावरण बनाउन यहाँहरूले हामीलाई झकझकाइरहनु पर्छ।
0: कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद जनताको भावना, आवश्यकता र आकांक्षाको प्रतिबिम्ब बन्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष दाहालले संसदीय बहसलाई तथ्यमा आधारित, मर्यादित, रचनात्मक तथा परिणाममुखी बनाउनु अपरिहार्य आवश्यकता भएकाले दलीय स्वार्थभन्दा माथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गर्नुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने बताउनुभयो। उहाँले पछिल्लो समय संसदको गुणस्तर खस्किँदै गएको भन्ने विषयमा संसदमा सांसदहरूले बोल्ने भाषा, उच्चारण गर्ने शब्द, संसदमा आउँदा लगाउने पोसाकदेखि लिएर हरेक कुरामा मर्यादित हुनुपर्ने बताउनुभयो।
4: संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनको लागि जनताको मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्छ। शिक्षालाई कसरी व्यवस्थित गर्ने, स्वास्थ्यलाई कसरी व्यवस्थित गर्ने, कसरी पहुँचयोग्य बनाउने, जनताका तमाम समस्यालाई कसरी हामीले समाधान योग्य बनाउने, कसरी सरकारलाई यस्ता विषयवस्तुमा समाधान गर्नको लागि जवाबदेहीताको कौशलले लगाउन त्यही खालका बहसहरू व्यापक गरौँ भने संसदको पुरस्कार त कति धेरै खसिलो अवस्थामा छ भन्ने कुराहरू सुनिन्छ। किन खसिलो छ भन्ने कुराको प्रश्न हामी आफूले गर्नु पर्ने। हामीले संसदमा भाषा उच्चारण गर्ने शब्दहरू, हामीले संसदमा लगाएर आउने कपडा राखिने धेरै कुराहरूमा चाहिँ हामी मर्यादित हुनुपर्छ। त्यो मर्यादा हामीले नै राख्न लाग्यो भने संसद मर्यादित छ, संसदको गरिमा उच्च छ भन्ने कुरा त्यसले पुष्टि गर्छ।
0: कानुन मन्त्री गौतमले संसद जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न र औचित्य कायम राख्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिनुभयो। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका 33 जना नेपाली कैदीलाई माफी दिएको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रमजानका अवसरमा साउदी सरकारले 33 जना नेपाली नागरिकलाई शाही माफी दिएकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ। नेपाल सरकारले साउदी सरकारको यस सहृदय कदमको उच्च प्रशंसा गर्दै यसलाई नेपाल र साउदी अरब बीचको लामो समयदेखिको मित्रता, सद्भाव र प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा लिएको जनाएको छ। रियादस्थित नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई सो माफी प्रदान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शाही माफी पाएका ती नेपाली नागरिक साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी, साइबर अपराध र आर्थिक शोषण रोक्न युवा श्रम तथा रोजगार मन्त्रालयले एक विशेष राष्ट्रिय अभियानको घोषणा गर्दै वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ। मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा अवैध एजेन्ट विरुद्ध अभियान, सुरक्षित वैदेशिक रोजगारीका लागि नामक विशेष डिजिटल प्लेटफर्म नामक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो। कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले धेरैजसो उजुरी गैर कानुनी एजेन्टसँग सम्बन्धित रहेकाले गैर कानुनी एजेन्ट विहीन बनाउन यो अभियान सुरु गरिएको बताउनुभयो। मन्त्री यादवले यदि एउटै व्यक्ति वा समूह विरुद्ध धेरै उजुरी आएमा त्यसैलाई मुख्य प्रमाण मानि कानुनी कारवाही अघि बढाउने जानकारी दिँदै यो प्रणाली डाटामा आधारित सुशासनको सुरुवात भएको बताउनुभयो। मन्त्रालयले स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरणका लागि फेम्स प्रणाली मार्फत 753 स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रका कर्मचारीहरूलाई युजर आइडी दिने व्यवस्था गरेको छ। यस्तै आन्तरिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव हेमराज तामाङले जनताको गुनासोलाई नजिकबाट सुन्न र तत्काल सम्बोधन गर्दा मन्त्रालयले उपसचिवको संयोजकत्वमा गुनासो व्यवस्थापन केन्द्र समेत स्थापना गरिसकेको जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपाल टेलिकमलाई सेवाग्राही मैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले आज काठमाडौँको सुन्धारास्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम BSS विभाग तथा दूरसञ्चार कार्यालयको निरीक्षणका क्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभएको हो। निरीक्षणका क्रममा नेपाल टेलिकमका प्रबन्धक शालिक राम सुवेदीले सूचना प्रविधि निर्देशनालय मार्फत सम्पादन भइरहेका कार्य तथा टेलिकमको बिलिङ प्रणालीका बारेमा जानकारी गराउनु भएको थियो। सञ्चार मन्त्री तिमल सिन्हाले बिलिङ प्रणाली, ग्राहक व्यवस्थापन तथा सूचना प्रविधिमा आधारित सेवा प्रवाहका विषयमा जानकारी लिनुभएको थियो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिक मैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनस्थापित गरिएको बताउनु भएको छ। परम्परागत हुलाक सेवालाई सरकारले प्रविधि मैत्री र विशेषीकृत सरकारी कुरियर सेवाका रूपमा विकास गर्दै नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने अभियान सफल रूपमा कार्यान्वयन गरिएको बताउनु भएको हो। हुलाक सेवा विभागद्वारा आज काठमाडौँमा आयोजित हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्च स्तरीय संवाद कार्यक्रममा सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताउँदै उहाँले त्यसको सकारात्मक नतिजा पनि देखिन थालिसकेको जानकारी दिनुभयो। कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता उत्तिकै रहेको उल्लेख गर्दै नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने उद्देश्य अनुसार विभागले हालसम्म 7 सरकारी निकायसँग समझदारी गरिसकेको जानकारी दिनुभयो। आजै चलचित्र विकास बोर्डको 26 वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानुन, नीति र कार्यक्रम मार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तयार रहेको बताउनु भएको छ। चलचित्र विकास बोर्डले यस क्षेत्रको अभिभावकीय भूमिका वहन गर्नुपर्नेमा समेत आवश्यकता औल्याउनु भयो। चलचित्र कर्मीसँग नियमित छलफल गर्दै आवश्यक नीतिगत र संरचनागत सुधार अघि बढाइने सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले स्पष्ट पार्नुभयो। उहाँले नेपाली चलचित्र उद्योगले कठिन परिस्थितिका बावजुद निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै त्यसको श्रेय अग्रज चलचित्र कर्मीको अथक योगदानलाई दिनुभयो। मानवाधिकार राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले समाजमा विद्यमान कुसंस्कारले मानवाधिकारको संरक्षणमा समस्या भएको बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले आज आयोजना गरेको मानवाधिकार शोध सम्भाग पूर्वीय चिन्तन र मानवाधिकार विशेषाङ्कको समीक्षा गर्दै अध्यक्ष मगरले यद्यपि समाजमा कुसंस्कार कायम रहेकाले मानव अधिकार संरक्षणमा कठिनाई भएको बताउनुभयो। आयोगका अध्यक्ष मगरले जातीय विभेद धेरै हटेर गइसकेको समेत बताउनुभयो। राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले मानव अधिकारको क्षेत्रमा काम गर्न खोज्ने अनुसन्धानकर्ता भावी दिनमा पनि कानुनको क्षेत्रमा काम गर्ने व्यक्तिका लागि पुस्तकले सहयोग गर्ने बताउनुभयो। वर्षा लागेसँगै बाढी, पहिरो र भुछेको जोखिम बढ्न थालेको छ। पाल्पा जिल्लाको सिद्धार्थ राजमार्ग, ग्रामीण सडक र पहाडी बस्तीहरू विशेष गरी जोखिममा रहेका छन्। सम्भावित विपद व्यवस्थापनका लागि जिल्लामा सरकारवाला निकायले पूर्व तयारीलाई तीव्र बनाएको जनाएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
5: पाल्पामा विशेष गरी तिनाउ, रैनादेवी छहरा, रिब्दीकोट, माथागढी, बनस्काली तथा निष्ठी क्षेत्रमा पहिरोको जोखिम छ। दागिलकी कमला पाण्डेले विगतको वर्षा सम्झिँदै यस वर्ष समेत रातिमा राम्रोसँग सुत्न नसकेको दुखेसो गर्नुभयो।
6: पोहोर हाम्रै अगाडि कोट बर्खाले पहिरोले लयो। हामीलाई रातिमा सुत्ने बेलामा पनि कति डर हुन्छ, कतै पाथीबाट पहिरो आएर चापेर हामी घरभित्रै मरिने त होइन भन्ने त्रास मात्रै हुन्छ मनमा। बर्खा लागिसक्यो, अब अहिलेसम्म खै स्थानीय सरकारले यहाँ हामीलाई केही गरेको छैन।
5: कालीगण्डकी तथा तिनाउ नदी क्षेत्र र माडी फाँटमा बाढीको सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। सिद्धार्थ राजमार्गको सिद्धबाबा, झुम्सा, हिउँदे खोला, पिपल डाँडा र ग्रामीण सडकका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसुन जन्य विपदबाट कम क्षति हुन चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारीमा रहेको बताउनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी।
7: प्रत्येक पालिका अनि सडक डिभिजन कार्यालय यिनीहरूले रोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने भनेर निर्णय गराएका छौँ।
5: जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाले सम्भावित उद्धार र राहतका कार्यका लागि आवश्यक तयारी गरेको जनाएका छन्। जोखिमयुक्त क्षेत्रमा निगरानी बढाइएको छ भने स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल।
8: मनसुन एकदम सक्रिय हुने देखिया छैन, सक्रिय नभए तापनि हामीले भारी वर्षा भनेको छ, अलिकति सतर्क चाहिँ रहनुपर्ने हुन्छ। आकस्मिक जुन भाव आउन सक्छ र पहिरो चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ।
5: भारी वर्षाका बेला यात्रा नगर्न, बाढी पहिरोको जोखिम क्षेत्रमा नबस्न, मौसम सम्बन्धी सूचनामा ध्यान दिन विज्ञहरूको आग्रह छ। मनसुन जन्य विपद न्यूनीकरणका लागि सरकारी निकायले तयारी सँगै नागरिक स्तरमा समेत सावधानी अपनाउने हो भने जनधनको क्षति हुनबाट बच्न सकिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
0: मनसुनको जोखिम बढेपछि हेटौँडा काठमाडौँ सडकको कान्ति लोकपथमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कान्ति लोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो गएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले अर्को सूचना प्रकाशन नभएसम्म सो सडक बन्द गरिनुका साथै अर्को वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गर्नुभएको छ। निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलाम झापा सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। इलाम नगरपालिका 9 राजदुवाली क्षेत्रमा सडक बग्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि सवारी साधनको आवत जावत पूर्ण रूपमा ठप्प भएको हो। राजदुवाली माइखोला भन्ज्याङ सिमल गोलाई तिलकेनी तथा भन्ज्याङ बेलासे सडक खण्डमा पहिरो र सडक क्षतिका कारण यातायात सञ्चालन हुन सकेको छैन। सडक खुलाउन सम्बन्धित निकायले डोजर र प्राविधिक टोली परिचालन गरेको भए पनि निरन्तर वर्षा भएकाले पहिरो हटाउने कार्यमा कठिनाई भइरहेको छ। मौसममा सुधार आएपछि मात्रै सडक सञ्चालनमा ल्याउन सकिने सम्बन्धित निकायले जनाएको छ। जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, यात्रा गर्नै परे सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि कृषिमा आधारित साना एवं मझौला उद्योग व्यवसायप्रति मोरङमा पछिल्लो समय महिलाहरूको आकर्षण बढ्न थालेको छ। विभिन्न उद्यम गर्न चाहने महिलाहरूका लागि सरकारले सहुलियत कर्जा तथा बिना धितो ऋण उपलब्ध गराउनुका साथै उत्पादित वस्तुको बजारीकरणमा सहयोग गरिदिए सहज हुने साना एवं मझौला व्यवसायी महिलाहरूको माग छ। विराटनगरबाट संवाददाता कुमद अधिकारीको रिपोर्ट।
9: इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका 4 सामूहिक रूपमा कृषकहरूले सञ्चालन गरेको खानडाँडा पशुपालन तथा कृषि सहकारी संस्थाले सोही ठाउँकी भोज कुमारी खनाललाई महिला उद्यमीको रूपमा स्थापित गरेको छ। घिउ छुर्पी तथा दुग्ध उत्पादन गर्दै आएको उक्त संस्थालाई कोशी प्रदेश सरकार तथा विभिन्न वित्तीय संस्थाहरूले सहयोग पुर्याएपछि संस्थाले आफूलाई कृषि उद्यमी र आत्मनिर्भर बनाएको उहाँको भनाइ छ।
10: 73 सालदेखि संस्था बनाएर अहिलेसम्म हामी घिउ छुर्पी उत्पादन गर्दैछौँ। वार्षिक हाम्रो किसानहरूलाई दिन्छौँ, हामी 84 सियर सदस्य छौँ। एभरेजमा एउटा किसानले 35-40 हजार लानुहुन्छ। किसानहरू नि सन्तुष्ट, हामी पनि सन्तुष्ट।
9: थोरै लगानीमा राम्रो आमदानी हुने भएपछि उहाँ मात्र होइन कृषिमा आधारित साना एवं मझौला उद्योग व्यवसाय प्रति पछिल्लो समय महिलाहरूको आकर्षण बढ्न थालेको छ। विराटनगर 12 मन्जु थापाले एक बोरा आलुबाट आलु चिप्स बनाउन सुरु गरेको व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको छ।
11: बजार व्यवस्थापन छैन, हामीलाई स्थानीय सरकारले साप्ताहिक मेला केही बजार व्यवस्थापन गरिदियो भने हामी जस्तो उद्यम महिला दिदी बहिनीले चाहिँ आय आर्जन अलि राम्रो हुन्थ्यो कि भन्ने चाहिँ लाग्छ।
9: मोरङ कानेपोखरी गाउँपालिका होकलाबारी कि रुद्रा बसुतले सानातिना व्यवसाय सञ्चालन गर्दै आएका महिला उद्यमीहरूको समस्यामा राज्यले ध्यान दिनुपर्ने बताउनु भयो।
12: महिला दिदी बहिनीहरूलाई व्यवसाय गर्नुपर्छ, बेरोजगारी भएर बस्नु हुँदैन। राज्यले चाहिँ अलिकति सपोर्ट गर्नु पर्यो, पुँजी अलिकति लगाउन नसक्ने महिलाहरू पनि हुनुहुन्छ, गर्न चाहन्छु भन्दा पनि उहाँले गर्न सक्नु भएको छैन।
9: तिनै तहको सरकार तथा विभिन्न वित्तीय संघ संस्थाहरूले महिला उद्यमीहरूलाई सहुलियत कर्जा तथा बिना धितो ऋण उपलब्ध गराउन थालेपछि कृषिमा आधारित व्यवसाय फस्टाउन थालेको हो। कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री इसरायल मन्सुरीले पहाड तथा तराईका 7 जिल्लामा 300 उद्यमी तयार गर्ने गरी प्रदेश सरकारले स्थानीय तहहरूमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
13: कोशी प्रदेश सरकारको नीति कार्यक्रम आएको छ, त्यसमा तपाईँ उद्यमीहरू उदय परियोजनाको तर्फबाट र ब्याज अनुदानको तर्फबाट लक्षित कार्यक्रमहरू आउँदैछ। ब्याज अनुदान सहज तरिकाले तपाईँहरूले चाहिँ उपयोग होस् भनेर जिल्ला केन्द्रित पठाएर तपाईँहरूलाई बढी से बढी त्यो कुराहरू चाहिँ उपलब्ध होस् भनेर र त्यसबाट यो साना तथा मझौला उद्यमीहरू
9: प्रदेश भित्रका नवीन व्यवसायहरूलाई प्रोत्साहन गर्दै प्रादेशिक अर्थतन्त्रलाई बलियो बनाउन साना तथा मझौला व्यवसायको विकासका लागि वित्तीय पहुँच, सिप विकास तथा उत्पादित वस्तुको सहज बजारीकरणमा जोड दिनु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: सरकारले विद्युत प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक प्राविधिक सुधारका लागि निरन्तर प्रयास भइरहेको स्पष्ट पारेको छ। मनसुनको समयमा विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि जनशक्ति सहित प्राविधिक उपकरण पूर्व तयारी अवस्थामा राखिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ। गत फागुन 21 सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाएको पाइएको एक अनुसन्धानले देखाएको छ। सेन्टर फर मिडिया रिसर्चले गरेको अनुसन्धान प्रतिवेदन अनुसार निर्वाचनको समयमा सामाजिक सञ्जाल मार्फत सबैभन्दा बढी मिथ्या सूचना प्रवाह भएको थियो। आज आयोजित एक कार्यक्रममा सिएमआरका कार्यकारी निर्देशक तिलक पाठकले निर्वाचनका समयमा गरिएको अनुसन्धानमा सबैभन्दा बढी अर्थात् 87% मिथ्या सूचना सामाजिक सञ्जालले फैलाएको पाइएको जानकारी दिनुभयो। त्यसपछि सबैभन्दा बढी मिथ्या सूचनाको बाहक आर्टिफिसियल इन्टेलिजेन्स एआई निर्मित सामग्रीहरू पाइएको पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ। युएई पठाउने भनी 45 लाख रुपियाँ ठगी गर्ने काठमाडौँ चन्द्रागिरी नगरपालिका वडा नम्बर 8 का 41 वर्षीय रामदास महर्जनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका उनलाई वैदेशिक रोजगार विभाग तहसाल पठाइएको प्रहरीले जनाएको छ। युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको लहरका कारण 9,50,00,000 भन्दा बढी मानिस प्रभावित भएका छन्। युरोपमा विशेष गरी ग्रीष्मयामको सुरुवातमै यस्तो उच्च तापक्रम असामान्य मानिन्छ। यसले अत्यधिक मृत्यु, विद्यालय बन्द तथा बाहिरी गतिविधि रद्द गर्नुपर्ने अवस्था सृजना गरेको छ। वर्ल्ड वेदर अट्रिब्युसन ग्रुपका वैज्ञानिकहरूले जलवायु परिवर्तन नभएको भए जुन महिनामा यति तीव्र गर्मीको लहर आउनु लगभग असम्भव हुने बताएका छन्। अत्यधिक गर्मीका कारण एक महिनाभित्र फ्रान्समा 1,000 भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ। यस्तै स्लोभाकिया, मोल्डोभा, युक्रेन, रोमानिया, सर्बिया र क्रोएसियामा पनि तापक्रम 35 डिग्री सेल्सियस भन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ। स्पेन र इटालीमा पनि लाखौँ मानिस उच्च तापक्रमबाट प्रभावित भएका छन्। प्रजातान्त्रिक गणतन्त्र कङ्गो डिआरसीमा इबोला भाइरस संक्रमितको संख्या 1,300 नागेको छ। संक्रमणका कारण हालसम्म 377 जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन्। सरकारका अनुसार आइतबारसम्म 180 जना उपचारपछि निको भएका छन् भने 615 जना उपचार तथा स्वास्थ्य निगरानीमा रहेका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
14: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा महत्वपूर्ण सफलता हासिल गरेको छ। करिब 7 वर्षसम्म निर्माण सम्पन्न हुन नसकेको मर्स्याङ्दी कोरिडोर अन्तर्गतको 220 केभी मार्कीचोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा 1.5 वर्षभित्रै सम्पन्न भई सञ्चालनमा आएको छ। यससँगै निजी क्षेत्रले पनि सरकारले अनुमति पत्र दिएमा प्रसारण लाइन निर्माण र विद्युत व्यापार समेत गर्न सक्ने सन्देश दिएको छ। यो आयोजना लामो समयसम्म अल्पत्र परे पछि निजी क्षेत्रका जल विद्युत प्रवर्धकहरूले आफै निर्माणको जिम्मेवारी लिएर काम सम्पन्न गरेका हुन्। यसलाई नेपालको ऊर्जा पूर्वाधार विकासमा निजी क्षेत्रको नयाँ उपलब्धि र सार्वजनिक निजी साझेदारीको सफल नमुनाको रूपमा हेरिएको छ। यस प्रसारण लाइनको प्रारम्भिक निर्माणको जिम्मा चिनिया कम्पनी पिङ्गाओ ग्रुपले 2074 साल कार्तिकमा प्राप्त गरेको थियो। तर 7 वर्षभन्दा बढी समय बितिसक्दा पनि कम्पनीले 84 टावर मध्ये केवल 35 टावरको फाउन्डेसन र 10 टावरको इरेक्सन मात्रै सम्पन्न गरेको थियो। 2081 साल मङ्सिर 9 गते मर्स्याङ्दी कोरिडोरका 7 जलविद्युत आयोजनाले संयुक्त रूपमा निर्माण अघि बढाउने निर्णय गर्दै करिब 4,96,95,000 रुपियाँ लगानी गरी भीमा कन्स्ट्रक्सन इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो। लाइन निर्माणमा सहजीकरण र समन्वयका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका तत्कालीन उपाध्यक्ष तथा हालका वरिष्ठ उपाध्यक्ष एवं दोर्जी खोला जलविद्युत कम्पनीका सञ्चालक उत्तम ब्लोल नामाको नेतृत्वमा प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएको हो। हालसम्म कर्णाली प्रदेशमा करिब 28.15% क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। कर्णाली प्रदेशका 10 जिल्लामा 43,290 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म 12,155 हेक्टर क्षेत्रफलमा मात्र रोपाई सम्पन्न भएको छ। प्रदेश स्थित कृषि विकास निर्देशनालयका

0: श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 नेपाली विषयको पाठ 5 रहेको लक्ष्मीप्रसाद देवकोटा जीवनी पाठ अन्तर्गत रहेर अनुच्छेद 1-6 केन्द्रित भई वाचन अभ्यास, शब्दार्थ, वाक्यमा प्रयोग, त्यसै गरी बोधात्मक अभ्यासमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
1: कल्प, ए कल्प, के गर्दैछौ? स्कुल जाने बेला भएन?
2: पक्क है, म आउँदैछु।
1: छिटो गर, प्रार्थना सुरु हुने बेला भइसक्यो।
2: हिँड जाउँ अब।
1: कल्प, तिमीले आजबाट छलफल गरिने पाठ 5 पढ्यौ त?
2: मैले पाठ 5 लक्ष्मीप्रसाद देवकोटाको जीवनीको अनुच्छेद 1, 2, र 3 पढेँ, बाँकी पढ्न भ्याइनँ। तिमीले पढ्यौ त?
1: मैले अनुच्छेद 6 पढेँ। सरले अनुच्छेद 6 छलफल गर्नुपर्छ भन्नुभएको थियो।
2: अनुच्छेद 4-6 विषयवस्तु सुनाउन त, मलाई पनि सजिलो हुन्छ।
1: अनुच्छेद 4 उनले प्राप्त गरेको शिक्षा दीक्षाका बारेमा वर्णन गरिएको छ। अनुच्छेद 5 पारिवारिक वियोग र अनुच्छेद 6 देवकोटाको योगदानका बारेमा लेखिएको छ।
2: यदि भएपछि त सरले सोध्नुभयो भने मलाई थोरै सजिलो हुने भयो। कुराकानी गर्दा गर्दै विद्यालय पनि आइपुग्यो। नमस्कार सर।
3: नमस्कार, सबैजना बस्नुहोस् त। भाइ बहिनीहरू, आज हामी नयाँ पाठका सन्दर्भमा छलफल गर्दैछौँ। पाठको नाम के हो तपाईँहरूलाई थाहा छ? बताउन सक्नुहुन्छ?
2: पाठको नाम लक्ष्मीप्रसाद देवकोटा हो सर।
3: यो पाठ कुन विधा अन्तर्गत पर्छ?
1: विधा भनेको के हो सर?
3: साहित्यका खास खास विषय प्रकार हुन्छन्, जस्तै कथा विधा, कविता विधा, निबन्ध विधा आदि।
2: त्यसो भए पाठ 5 जीवनी विधा हो त सर?
3: हो, लक्ष्मीप्रसाद देवकोटा जीवनीपरक पाठ हो। पाठमा दिएको चित्र हेर्नुहोस् त, तपाईँहरू त्यस चित्रमा के देख्नुहुन्छ?
2: लक्ष्मीप्रसाद देवकोटाको तस्विर छ, अनि 4 पुस्तकको पनि चित्र दिइएको छ।
1: किताबको चित्रमा मुना मदन, सुलोचना, शाकुन्तल, कुञ्जिनी लेखिएको छ।
2: यी लक्ष्मीप्रसाद देवकोटाले लेखेका किताब हुन् त सर?
3: हो, यी देवकोटाका कृतिहरू हुन्। मुना मदन र कुञ्जिनी चाहिँ खण्डकाव्य हुन्। सुलोचना र शाकुन्तल महाकाव्य हुन्।
1: कस्ता कृतिलाई खण्डकाव्य र महाकाव्य भनिन्छ सर?
2: यी लामा कविता हुनुहोला, होइन र सर?
3: कुनै एक विषयको वर्णन गरिएको लघु काव्य खण्डकाव्य हो। त्यस्तै कथै कथा भएको ठुलो काव्य नै महाकाव्य हो। जीवनी विधाका बारेमा केही बताउन सक्नुहुन्छ?
2: कुनै व्यक्तिको जीवनका महत्त्वपूर्ण पक्षको अध्ययन गरी लेखिने लेखलाई जीवनी भनिन्छ।
1: जीवनीमा व्यक्तिको जन्म, मातापिता, शिक्षा, योगदान, सम्मान तथा पुरस्कार आदि विविध पक्षलाई उतार्ने काम गरिन्छ।
3: तपाईँहरूले भन्नुभएको ठिक छ। जीवनीमा सम्बन्धित व्यक्तिको योगदानको विश्लेषण र मूल्याङ्कन गरिन्छ। जीवनीको अध्ययनबाट पाठकलाई प्रेरणा प्राप्त हुन्छ। समाज, देश वा अन्तर्राष्ट्रिय जगतमा योगदान दिने समाजसेवी, कलाकार, साहित्यकार, नेता, वैज्ञानिक आदि विशिष्ट व्यक्तिको जीवनी लेख्ने गरिन्छ।
1: देवकोटाले साहित्यिक क्षेत्रमा योगदान दिएकाले

0: उनको जीवनी पाठ्य पुस्तकमा राखिएको रहेछ।
1: तपाईँले ठिक भन्नुभयो मोहन। नेपाली साहित्य समृद्ध हुनुमा देवकोटाको ठुलो योगदान छ। अब हामी पाठको पहिलो अनुच्छेद सस्वर पठन गरौँ है त। तपाईँहरू पालै पालो सुनाउँदै जानुहोस्। उच्चारण र शब्दार्थ छलफल गर्नुपर्ने शब्दहरू सँगसँगै रेखाङ्कन पनि गर्दै जानुहोस्।
2: हुन्छ सर।
3: विराट प्रतिभाशाली र महान कवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यमा अतुलनीय योगदान दिने चिरस्मरणीय स्रष्टा हुन्। नेपालको प्रकृति, नेपाली धरती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका युग पुरुष हुन्। शिक्षित र पठित परिवारमा जन्मेका, जीवनमा दुःख र सुखका अनेकौँ उकाली र ओह्राली भोगेका देवकोटाले किशोरावस्थादेखि नै स्तरीय कृति रचना गरे।
0: बिजुली वेगमा अनवरत साहित्य रचना गर्ने देवकोटाले सङ्ख्यात्मक र गुणात्मक रूपले सर्वाधिक कृति रचना गरेर नेपाली साहित्यलाई समृद्ध तुल्याएका छन्। नेपाली साहित्यका शिखर पुरुष लक्ष्मीप्रसाद देवकोटाको जन्म विक्रम सम्वत 1966 कार्तिक 27 गते भएको हो। त्यस दिन लक्ष्मी पूजाको दिन परेकाले घर घरमा दीपावलीको उमङ्ग छाएको थियो।
3: हरेक घरमा धन सम्पत्तिकी अधिष्ठात्री महालक्ष्मीको भव्य पूजा आराधना भइरहेको हर्षद अवसर थियो। दिल्ली बजार धोबी धाराको तिलमाधव देवकोटा कहाँ सबैका घरमा झैँ दीपावलीको उज्यालो मुस्कुराइरहेको थियो। त्यही घरभित्र तिलमाधवकी धर्मपत्नी अमर राज्य लक्ष्मी देवीको कोखबाट सन्तानको जन्म भएको थियो।
0: नवजात शिशुको जन्म नक्षत्र अनुसारको नाम तीर्थमाधव भए तापनि महालक्ष्मीको पूजाका दिन लक्ष्मीको प्रसाद स्वरूप प्राप्त भएको सुपुत्र ठानेर त्यस शिशुको नाम लक्ष्मीप्रसाद राखियो। लक्ष्मी पूजाका दिन जन्मेका देवकोटाको नाम लक्ष्मीप्रसाद राखिए पनि पछि उनी सरस्वतीका वरद पुत्र बने।
1: भाइ बहिनीहरू, अहिले सस्वर वाचन गर्ने क्रममा केही शब्दको उच्चारण प्रष्ट नभएको जस्तो लाग्यो। अब हामी उच्चारण अभ्यासतर्फ लागौँ है त।
2: हुन्छ सर।
1: म शब्द उच्चारण गर्दै जान्छु, तपाईँहरू पनि उच्चारण अभ्यास गर्दै जानुहोस् है त। जस्तै चिरस्मरणीय,
2: चिरस्मरणीय।
1: अर्को छ सङ्ख्यात्मक,
2: सङ्ख्यात्मक।
1: अधिष्ठात्री,
2: अधिष्ठात्री।
1: हर्षद,
2: हर्षद।
1: पाठको दोस्रो र तेस्रो अनुच्छेद मौन पठन गर्नुहोस् है त। यी अनुच्छेद पढ्दा पनि उच्चारण र शब्दार्थको अभ्यास गर्नुपर्ने शब्दहरू रेखाङ्कन गर्दै जानुहोस्। अर्थात् तपाईँहरूलाई उच्चारण गर्न कठिन भएका शब्दहरू रेखाङ्कन या टिपोट गर्दै जानुहोस्
2: सर।
1: तपाईँहरूले अनुच्छेद 2 र 3 पढिसक्नुभयो होला। उच्चारण अभ्यास गर्नुपर्ने शब्द भन्नुहोस् त। म शब्द उच्चारण गर्दै जान्छु, तपाईँहरू पनि उच्चारण अभ्यास गर्दै जानुहोस् है त। जस्तै अध्ययन,
2: अध्ययन।
1: पण्डित,
2: पण्डित।
1: टिप्पणी,
2: टिप्पणी।
1: समालोचक,
2: समालोचक।
1: यो टिप्पणी शब्द टिप्पणी पनि पढिन्छ, टिप्पणी पनि पढिन्छ है।
3: हस् सर।
1: विद्यार्थी भाइ बहिनीहरू, अब हामी शब्दार्थ र वाक्यमा प्रयोगबारे छलफल गरौँ। तपाईँहरूलाई अर्थ स्पष्ट नभएका अथवा अर्थ स्पष्ट हुन नसकेका शब्दहरू पक्कै पनि रेखाङ्कन गर्नुभएको होला।
0: गऱ्यौँ सर।
1: आफूले टिपोट गरेका शब्दहरू कल्पले मोहनलाई र मोहनले कल्पलाई साटासाट गर्नुहोस् त, दिनुहोस् त।
2: हुन्छ सर।
1: ती शब्दहरूको अर्थ थाहा छ भने लेखेर सुनाउनुहोस् पनि।
3: शब्द अधिष्ठात्री, अर्थ देवतामध्ये सबैभन्दा बढी मानिने देवी। शब्द हर्षद, अर्थ खुसियालीको क्षण। शब्द वरद, अर्थ आशीर्वाद दिने वा वरदाता।
1: मोहनले लेखेको पनि सुनाउनुहोस् त।
0: मुखाग्र, कण्ठ भएको कण्ठस्थ, पावन, पवित्र पार्ने, शुद्ध गर्ने, समालोचक, साहित्यिक कृति वा अन्य प्रकारका रचनाको समीक्षा गर्ने व्यक्ति, टिप्पणीकर्ता, घनघोर, भयङ्कर, ज्यादै घना, डरलाग्दो।
1: धेरै राम्रो। अब हामी वाक्य रचनाका सन्दर्भमा छलफल गर्छौँ।
3: सर, युग पुरुष शब्दको वाक्य रचना कसरी गर्ने?
1: पाठ्य पुस्तकमा युग पुरुष शब्द प्रयोग भएको सन्दर्भ सुनाउनुहोस् त।
3: नेपालको प्रकृति, नेपाली धरती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका युग पुरुष हुन्।
0: म वाक्य बनाउन कोसिस गर्छु है सर। भानुभक्त आचार्य नेपाली भाषा साहित्यका युग पुरुष हुन्।
1: धेरै राम्रो। अब वातावरण र समालोचक शब्दलाई वाक्यमा प्रयोगको अभ्यास गरौँ। मोहन, तपाईँ वातावरण शब्दको सन्दर्भ पाठ्य पुस्तकबाट सुनाउनुहोस् त।
0: शिक्षित परिवारमा जन्मेका र बाल्यकाल निकै स्नेहमय वातावरणमा बिताएका देवकोटा आमा बुबा, दाजु र दिदी सबैका मुटुका ढुकढुकी थिए।
1: कल्प, तपाईँ पनि समालोचक शब्दको सन्दर्भ पाठ्य पुस्तकबाट सुनाउनुहोस् त।
3: त्यसो त देवकोटाले 10 वर्षको उमेरमा नै कविता यात्राको थालनी गरेका कुरा समालोचकहरूले स्वीकारेका छन्।
1: अब मोहनले वातावरण शब्दलाई र कल्पले समालोचक शब्दलाई मौलिक वाक्य बनाएर सुनाउनुहोस् त।
0: सन्दुक रुइतको बाल्यकाल सुन्दर र रमणीय वातावरणमा बितेको थियो।
3: समालोचक राजेन्द्र सुवेदीले देवकोटाको निबन्धकारिताको समालोचना गरेका छन्।
1: धेरै राम्रो। अब हामी अनुच्छेद 4-6 छलफल गरौँ है।
0: लक्ष्मी प्रसाद देवकोटाले लेखेका कविता सुनौ न सर।
1: तपाईँहरूले सङ्कलन गरेर ल्याउनु भएको छ भने पालै पालो सुनाउनुहोस् न त।
3: हातका मैला सुनका थैला के गर्नु धनले, सागर सिस्नु खाएको बेस आनन्दी मनले।
0: छेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन, मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन।
1: धेरै राम्रो। अब हामी पाठको 4 अनुच्छेद सस्वर पठन गरौँ है। तपाईँहरू पालै पालो सुनाउँदै जानुहोस्, नयाँ लागेका शब्द रेखाङ्कन गर्दै जानुहोस्।
2: हुन्छ सर।
3: देवकोटाले किशोर र पूर्व युवा भएको एउटै ढुङ्गामा पारिवारिक जीवन, कलेज जीवन, अनुशिक्षण र साहित्यिक यात्रालाई निरन्तर खियाइरहे। विक्रम सम्मत 1981 15 वर्षको उमेरमा काठमाडौँको 40 परिवारकी मनदेवी 40सँग यिनको विवाह भयो।
0: विक्रम सम्मत 1982 16 वर्षको उमेरमा उनले म्याट्रिकुलेसन परीक्षा उत्तीर्ण गरे। जाँच दिएपछि फुर्सदका समयमा अङ्ग्रेजी स्वच्छन्दतावादी कवि वर्ड्सवर्थ र सेलीका कविता रुचिपूर्वक पढ्न थाले। विक्रम सम्बत 1983 उनी त्यति बेलाको त्रिचन्द क्याम्पसमा आइएससीमा भर्ना भए।
3: पढ्दै पनि गर्नुपर्छ, कमाउँदै पनि गर्नुपर्छ भन्ने घर परिवारको आग्रह अनुरूप उनले अनुशिक्षणको पेसा सुरु गरे। यही पेसाका कारण उनी कक्षामा नियमित उपस्थित हुन पाएनन्। यस बेला उनलाई कलेज जीवन र विज्ञान शिक्षाले भन्दा सेली, बाइडेन र म्याथ्यु आर्नोल्डका कविताले तानियो।
0: विक्रम सम्बत 1985 उनले आइएससी परीक्षा उत्तीर्ण गरेपछि उनी त्यसभन्दा माथिल्लो कक्षामा विज्ञान नपढी अङ्ग्रेजी, अर्थशास्त्र र गणित विषय लिएर त्रिचन्द कलेजमै मानविकीतर्फको स्नातक तहमा भर्ना भए। उनले विक्रम सम्बत 1987 बिए उत्तीर्ण गरे। त्यस बेलासम्म 12 घन्टे अनुशिक्षणसँग जुधेर भए पनि केही गीत र कविता रचना गरिसकेका थिए।
1: भाइ बहिनीहरू, सस्वर वाचन गर्ने क्रममा केही शब्दको उच्चारणमा प्रष्ट नभएको जस्तो लाग्यो। अब हामी उच्चारण अभ्यासतर्फ लागौँ है।
2: हुन्छ सर।
1: म शब्द उच्चारण गर्दै जान्छु, तपाईँहरू पनि उच्चारण अभ्यास गर्दै जानुहोस् है त। जस्तै अनुशिक्षण
2: अनुशिक्षण,
1: उत्तीर्ण
2: उत्तीर्ण,
1: म्याथ्यु
2: म्याथ्यु,
1: गणित
2: गणित।
1: पाठको पाँचौँ र छैठौँ अनुच्छेद मौन पठन गर्नुहोस्। यी अनुच्छेद पढ्दा पनि उच्चारण गर्न कठिन लागेका, कुनै शब्दको अर्थ नआएका अर्थात् अर्थ नआएका शब्दको अभ्यासका लागि त्यस्ता शब्दहरूको टिपोट पनि गर्दै जानुहोस् है त।
2: हुन्छ सर।
1: तपाईँहरूले अनुच्छेद पाँच र छ पढिसक्नुभयो होइन त। उच्चारण अभ्यास गर्नुपर्ने शब्द दिनुहोस् त। म शब्द उच्चारण गर्दै जान्छु, तपाईँहरू पनि उच्चारण अभ्यास गर्दै जानुहोस् हुन्न त। जस्तै बिह्वल
2: बिह्वल,
1: सिर्जित
2: सिर्जित,
1: स्वच्छन्दतावादी
2: स्वच्छन्दतावादी,
1: सर्वोत्कृष्ट
2: सर्वोत्कृष्ट।
1: विद्यार्थी भाइ बहिनीहरू, अब हामी शब्दार्थ र वाक्यमा प्रयोगबारे छलफल गरौँ। तपाईँहरूले अर्थ स्पष्ट हुन नसकेका शब्दहरू रेखाङ्कन गर्नुभयो त?
0: गर्यौँ सर।
1: आफूले टिपोट गरेका शब्दहरू कल्पले मोहनलाई र मोहनले कल्पलाई दिनुहोस्। ती शब्दहरूको अर्थ थाहा छ भने लेखेर पनि सुनाउनुहोस्।
3: हुन्छ सर।
1: ल, लेखिसकेको भए कल्प तपाईँ सुनाउनुहोस् त।
3: शब्द अनुशिक्षण, अर्थ अतिरिक्त अध्यापन, शब्द समृद्ध, अर्थ उन्नत, धनधान्य आदिले सम्पन्न।
1: मोहनले लेखेको पनि सुनाउनुहोस् त।
0: बिह्वल भनेको दुःख चिन्ता आदिका कारण शान्ति नभएको, सर्वोत्कृष्ट भनेको चाहिँ सबैभन्दा उत्कृष्ट।
1: धेरै राम्रो। अब हामी वाक्य रचनाका सन्दर्भमा छलफल गरौँ। मानविकी शब्दलाई वाक्यमा प्रयोग गरेर सुनाउनुहोस् त।
3: मेरो दाजुले मानविकी तथा समाजशास्त्रमा स्नातक तह उत्तीर्ण गर्नुभएको छ।
1: लोक भाका शब्दलाई पनि वाक्यमा प्रयोग गरेर सुनाउनुहोस् त।
0: आमाले लोक भाकामा गीत गाएर सुनाउनु भयो।
1: धेरै राम्रो। म प्रश्न सोध्छु, तपाईँहरू उत्तर भन्दै जान सक्नुहुन्छ?
3: सर।
1: लक्ष्मीप्रसाद देवकोटाको जन्म कहिले भएको थियो?
3: विक्रम सम्मत 1966 कार्तिक 27 गते।
1: ठिक छ, अर्को प्रश्न। उनले दरबार हाई स्कुलमा लेखेको कविताको शीर्षक के थियो?
0: दरबार स्कुल।
1: धेरै राम्रो। तेस्रो प्रश्न, देवकोटाले 3 महिनामा लेखेको कृतिको नाम के हो?
3: शाकुन्तल महाकाव्य।
1: ठिक छ। अन्तिम प्रश्न, उनका निबन्ध सङ्ग्रहका नाम के हुन्?
0: लक्ष्मी निबन्ध सङ्ग्रह र दादिमको रुखनेर।
1: ल, घन्टी पनि बज्यो। भाइ बहिनीहरू, आजको कक्षामा हामीले अनुच्छेद 1-6 छलफल गऱ्यौँ। यस पाठका अनुच्छेद 7-9 भोलि पढेर आउनुहोला है त। आगामी कक्षामा यस सन्दर्भमा छलफल पनि गरौँला हुन्न त।
3: हस् सर, हामी पढेर आउँछौँ।
4: हस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। 68 औं संसद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। मुलुकको समृद्धि र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख 3 अङ्गको भूमिका महत्त्वपूर्ण रहने सभामुख डोलप्रसाद अरियालको भनाइ। साउदी अरब सरकारद्वारा रमजानका अवसरमा विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपालीलाई आम माफी। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी नियन्त्रणका लागि श्रम मन्त्रालयद्वारा विशेष अभियानको घोषणा। युरोपमा तीव्र गर्मीको लहरका कारण यस वर्ष मात्र 9.5 करोड मानिस प्रभावित। र फिफा विश्वकपमा आज राति नर्वे र आइभरी कोस्ट भिड्दै। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको जीवन दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनु भएको छ। रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले सहकार्य, सद्भाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म भएकाले विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता आजको बदलिँदो परिवेशमा अझ सान्दर्भिक हुँदै गएको बताउनुभयो। कार्यक्रममा 14 जना पूर्व डिस्ट्रिक्ट गभर्नर तथा क्लबका संस्थापक अध्यक्षलाई सम्मान गरिएको थियो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अरियालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका 3 प्रमुख अङ्गबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताउनु भएको छ। 68 औं संसद दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अरियालले देश निर्माणको हुटहुटी र देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना पूरा गर्न कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना एक आपसमा मिल्नुपर्ने बताउनुभयो। सभामुख अरियालले संविधानको अक्षरश पालना र कानुनी राज्यको अवधारणालाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने बताउनुभयो।
1: हामीसँग यो काम गर्ने र छिट्टै तुरन्तै यो एकदम छिटो फास्ट ट्र्याकमा देश समृद्ध बनाउनुपर्छ, जनताको जनजीविकाको विषयमा काम गर्नुपर्छ भन्ने यो हुटहुटीलाई सँगै लिएर जानको लागि हामीसँग भएको 3 वटा निकाय, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड र स्प्रिट मिल्नुपर्छ भनेर मैले पटक पटक भन्ने गरेँ। तर यसमा संविधानलाई अक्षरश पालना गरेर अहिले भएको संविधानमा काहीँ कतै हामी कानुनी राज्यको परिकल्पना गरेका छौँ। आगामी दिनमा यो समाजलाई जनजीविकाको हकमा, राष्ट्रियताको हकमा, राष्ट्र निर्माणको विषयमा, समृद्ध राष्ट्र बनाउने विषयमा, सुशासन कायम गर्ने विषयमा, भ्रष्टाचारको अन्त्य गरेर कमसेकम अब चाहिँ नेपाल नेपाल बन्यो, नेपाल चाहिँ बस्न लायक भयो, हामी फर्किनुपर्छ भनेर संसारभरि आफ्ना पीडामा बसिरहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई फर्किने वातावरण बनाउन यहाँहरूले हामीलाई झकझकाइरहनु पर्छ।
0: कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद जनताको भावना, आवश्यकता र आकांक्षाको प्रतिबिम्ब बन्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष दाहालले संसदीय अभ्यासलाई तथ्यमा आधारित, मर्यादित, रचनात्मक तथा परिणाममुखी बनाउनु अपरिहार्य आवश्यकता भएकाले दलीय स्वार्थभन्दा माथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गर्नुभयो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने बताउनुभयो।
2: संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनको लागि जनताको मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्छ। शिक्षालाई कसरी व्यवस्थित गर्ने, स्वास्थ्यलाई कसरी व्यवस्थित गर्ने, कसरी पहुँचयोग्य बनाउने, जनताका तमाम समस्यालाई कसरी हामीले समाधान योग्य बनाउने, कसरी सरकारलाई यस्ता विषयवस्तुमा समाधान गर्नको लागि जवाबदेही कसरी त्यही खालका बहसहरू व्यापक गरौँ भने संसदको पुरस्कार त कति धेरै खस्किलो अवस्थामा छ भन्ने कुराहरू सुनिन्छ। किन खस्किलो छ भन्ने कुराको प्रश्न हामी आफूले हामीले संसद
0: कानुन मन्त्री गौतमले संसद जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न र औचित्य कायम राख्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिनुभयो। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका 33 जना नेपाली कैदीलाई माफी दिएको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रमजानका अवसरमा साउदी सरकारले 33 नेपाली नागरिकलाई शाही माफी दिएकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ। नेपाल सरकारले साउदी सरकारको यस सहृदय कदमको उच्च प्रशंसा गर्दै यसलाई नेपाल र साउदी अरब बीचको लामो समयदेखिको मित्रता, सद्भाव र प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा लिएको जनाएको छ। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी, साइबर अपराध र आर्थिक शोषण रोक्न युवा, श्रम तथा रोजगार मन्त्रालयले एक विशेष राष्ट्रिय अभियानको घोषणा गर्दै वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ। मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा अवैध एजेन्ट विरुद्ध अभियान, सुरक्षित वैदेशिक रोजगारीका लागि नामक विशेष डिजिटल प्लेटफर्म नामक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो। कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले धेरैजसो उजुरी गैर कानुनी एजेन्टसँग सम्बन्धित रहेकाले गैर कानुनी एजेन्ट विहीन बनाउन यो अभियान सुरु गरिएको बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसेनाले नेपाल टेलिकमलाई सेवाग्राही मैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले आज सुन्धारा स्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम विभाग तथा दूरसञ्चार कार्यालयको निरीक्षणका क्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभयो। आजै चलचित्र विकास बोर्डको 26 वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानून, नीति र कार्यक्रम मार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तयार रहेको बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले समाजमा विद्यमान कुसंस्कारले मानवाधिकारको संरक्षणमा समस्या भएको बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले आज आयोजना गरेको मानवाधिकार शोध संवाहक पूर्वीय चिन्तन र मानवाधिकार विशेषाङ्कको समीक्षा गर्दै अध्यक्ष मगरले समाजमा कुसंस्कार कायम रहेकाले मानवाधिकार संरक्षणमा कठिनाइ भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
3: हजुर दर्शन,
4: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
3: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
5: नमस्ते बाबु।
4: नमस्ते, आउनु न भित्रै।
5: हुन्छ बाबु।
3: अनि दादा त अफिस गइसक्नु भयो होला है?
4: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
3: हस् हस् भाउजू।
6: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
3: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
3: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। मनसुनको जोखिम बढेपछि हेटौडा काठमाडौँ सडकको कान्ति लोकपथमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कान्ति लोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो गएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले अर्को सूचना प्रकाशन नभएसम्म सो सडक बन्द गरिनुका साथै अर्को वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गर्नुभएको छ। निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलाम झापा सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। इलाम नगरपालिका 9 राजदुवाली क्षेत्रमा सडक बग्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि सवारी साधनको आवतजावत पूर्ण रूपमा ठप्प भएको हो। सरकारले विद्युत प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक प्राविधिक सुधारका लागि निरन्तर प्रयास भइरहेको स्पष्ट पारेको छ। मनसुनको समयमा विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि जनशक्ति सहित प्राविधिक उपकरण पूर्व तयारी अवस्थामा राखिएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको लहरका कारण 9,50,00,000 भन्दा बढी मानिस प्रभावित भएका छन्। युरोपमा विशेष गरी ग्रीष्मयामको सुरुवातमै यस्तो उच्च तापक्रम असामान्य मानिन्छ। यसले अत्यधिक मृत्यु, विद्यालय बन्द तथा बाहिरी गतिविधि रद्द गर्नुपर्ने अवस्था सिर्जना गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गो DRCमा इबोला भाइरस संक्रमितको संख्या 1307 पुगेको छ। संक्रमणका कारण हालसम्म 377 जनाको मृत्यु भएको त्यहाँको सरकारी अधिकारीहरूले जनाएका छन्। अब आर्थिक समाचार।
5: नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा महत्वपूर्ण सफलता हासिल गरेको छ। करिब 7 वर्षसम्म निर्माण सम्पन्न हुन नसकेको मर्सेङ्गी कोरिडोर अन्तर्गतको 220 केबी मार्कीचोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा 1.5 वर्षभित्रै सम्पन्न भई सञ्चालनमा आएको छ। यससँगै निजी क्षेत्रले पनि सरकारले अनुमति पत्र दिएमा प्रसारण लाइन निर्माण र विद्युत व्यापार समेत गर्न सक्ने सन्देश दिएको छ। यो आयोजना लामो समयसम्म अल्पत्र परेपछि निजी क्षेत्रका जल विद्युत प्रवर्धकहरूले आफै निर्माणको जिम्मेवारी लिएर काम सम्पन्न गरेका हुन्। यस प्रसारण लाइनको प्रारम्भिक निर्माणको जिम्मा चिनिया कम्पनी पिङ्गाओ ग्रुपले 2074 साल कार्तिकमा प्राप्त गरेको थियो। तर 7 वर्ष भन्दा बढी समय बितिसक्दा पनि कम्पनीले 84 टावर मध्ये केवल 35 टावरको फाउन्डेसन र 10 टावरको इरेक्सन मात्रै सम्पन्न गरेको थियो। 2081 साल मङ्सिर 9 गते मर्सेङ्गी कोरिडोरका 7 जल विद्युत आयोजनाले संयुक्त रूपमा निर्माण अघि बढाउने निर्णय गर्दै करिब 4,96,95,000 रुपियाँ लगानी गरी भीमा कन्स्ट्रक्सन इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो। हालसम्म कर्णाली प्रदेशमा करिब 28.15% क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। कर्णाली प्रदेशका 10 जिल्लामा 43,290 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म 12,155 हेक्टर क्षेत्रफलमा मात्र रोपाई सम्पन्न भएको छ। प्रदेश स्थित कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले सम्भावित धान खेती हुने क्षेत्रफलको करिब 28.15% क्षेत्रफलमा रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। हालसम्म सबैभन्दा बढी जुम्लामा 95%, डोल्पामा 92%, हुम्लामा 75% र मुगुमा 68% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। सिंचाइको अभाव तथा मनसुनी वर्षा ढिलो सुरु हुँदा रोपाईले अपेक्षित गति लिन नसकेको निर्देशक रोकायले बताउनुभयो। कर्णाली प्रदेशमा चालु आर्थिक वर्षमा 40,848 हेक्टर क्षेत्रफलमा 147,250 मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर भानियाले वास्तविक रूपमा श्रम र उत्पादनमा जोडिने सहकारीलाई विशेष प्राथमिकताका साथ प्रोत्साहन गर्ने बताउनु भएको छ। चितवनको भरतपुर महानगरपालिका 29 मतेरी स्थित सफल सामाजिक उद्यम महिला सहकारी संस्था लिमिटेडद्वारा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भानियाले प्रदेश सरकारले रैथाने बाली तथा अदुवा लसुन बेसार र प्याज जस्ता विधामा उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको जानकारी दिनुभयो। नेपाली शेयर बजारको परिसूचक मंगलबार 6 महिना यताकै तल्लो बिन्दुमा झरेर कारोबार भएको छ। मंगलबार नेप्से परिसूचक 24.63 अङ्कले घटेको छ। यो अङ्कको कमी पछि नेप्से परिसूचक 2608 अङ्कमा कायम भएको छ। यो अङ्क गत पुस 9 यताकै न्यून अङ्क हो। बजारमा सोमबार 2,67 करोडको कारोबार भएकोमा मंगलबार 3,25 करोड रुपियाँ बराबरको कारोबार भएको छ।
0: फिफा विश्वकपमा आज राति आइभोरी कोस्ट र नर्वे बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार 10:45 डल्लास स्टेडियममा हुँदैछ। अन्तिम 16मा आफ्नो स्थान सुरक्षित गर्नका लागि हुन लागेको यस खेललाई निकै चासोका रूपमा हेरिएको छ। यसअघि आज भएका खेलमा जर्मनी पाराग्वेसँग पराजित भएको छ। यो सँगै 4 पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै पाराग्वे फिफा विश्वकप 2026 प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन रङ्गशाला आज बिहान भएको खेलमा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै अन्तिम 16मा स्थान बनाएको हो। निर्धारित 90 र अतिरिक्त समयमा 1-1 गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेर टुङ्गिएको थियो। प्री क्वार्टर फाइनलमा पाराग्वेले फ्रान्स र स्विडेन बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप 2026 अन्तिम 16मा प्रवेश गरेको छ। मेक्सिको मोन्टेरो स्टेडियममा आज सम्पन्न खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा 3-2 गोल अन्तरले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम 16मा प्रवेश गरेको हो। पराजयसँगै नेदरल्यान्ड्स विश्वकपबाट बाहिरिएको छ। काठमाडौँ गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेस्वाकरलाई क्रिकेट डाइरेक्टरको पदमा नियुक्त गरेको छ। नेपाल प्रिमियर लिग एनपिएलको फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाजले आउँदो सिजनको एनपिएललाई लक्षित गरेर शरदलाई लिएको जनाएको छ। शरदले 2024 एनपिएलको पहिलो सिजन चितवन राइनोज पक्षबाट खेलेका थिए। अब भने गोर्खाजको क्रिकेट व्यवस्थापन रणनीति प्राविधिक पक्ष खेलाडी व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारीमा रहेर भेषवाकर काम गर्न लागेका हुन्। भारतीय पुरुष राष्ट्रिय फुटबल टोलीले 2026 एसियाली खेलकुदबाट नाम फिर्ता लिएको छ। आवश्यक छनौट मापदण्ड पूरा गर्न नसकेपछि भारत प्रतियोगिताबाट बाहिरिएको हो। भारतको स्थानमा अब फिलिपिन्सले प्रतियोगितामा सहभागिता जनाउने भएको छ। भारतीय फुटबल महासंघले टोलीले युवा तथा खेलकुद मन्त्रालयले तोकेको छनौट मापदण्ड पूरा गर्न नसकेपछि नाम फिर्ता लिनु परेको जनाएको छ। अब मौसम, आज राति देशको पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुको साथै कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। 68 संसद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना, मुलुकको समृद्धि र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख तीन अङ्गको भूमिका महत्वपूर्ण रहने सभामुख डोल प्रसाद अरियालको भनाई, साउदी अरब सरकारद्वारा रमजानका अवसरमा विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपालीलाई आम माफी, वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी नियन्त्रणका लागि श्रम मन्त्रालयद्वारा विशेष अभियानको घोषणा, युरोपमा तीव्र गर्मीको लहरका कारण यस वर्ष मात्र 9.5 करोड मानिस प्रभावित र फिफा विश्वकपमा आज राति नर्वे र आइभोरी कोस्ट भेट्दै। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
8: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
9: नेपालको समावेशी आवाज।
10: नमस्ते डाक्टर सर।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: शुभ प्रभात।
10: बस, आज हामी के विषयमा छलफल गर्छौँ?
14: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
10: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्, पालै पालो भन त।
15: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
10: हो, अरू भन त।
16: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
17: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
10: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ, अरूको पनि केही छ कि?
18: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
19: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
17: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
10: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मंगलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
21: नमस्कार, खेल खेलाडी र खेल प्रेमीका लागि समर्पित कार्यक्रम खेल संसारमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यो कार्यक्रम हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि सुन्न सकिन्छ। कार्यक्रम मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका बारेमा जानकारी दिने, स्वस्थ जीवनका लागि खेलकुदको महत्व बुझाउने र खेलप्रति चेतना अभिवृद्धि गर्दै खेलप्रेमी श्रोता महानुभावहरूलाई समेट्ने हाम्रो अपेक्षा छ। आशा छ कार्यक्रमलाई तपाईँले रचनात्मक सल्लाह सुझाव दिँदै अगाडि बढाउन मद्दत गर्नुहुनेछ। खेल संसारको साथमा छु म मनुका कुँवर, प्रविधि संयोजनमा हुनुहुन्छ सुधीर मिश्र।
22: आजको खेल संसारमा हामीसँग हुनुहुन्छ नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे, यहाँलाई कार्यक्रममा स्वागत छ।
23: धन्यवाद।
22: पछिल्लो समय देशलाई चिनाउने काम खेलले गरिरहेको छ, त्यसमा पनि अपाङ्गता भएका क्षेत्रहरूको पनि यसमा महत्त्वपूर्ण भूमिका छ। नेत्रहीन क्रिकेट संघको अध्यक्ष हुनुहुन्छ, नेपालमा यो खेलको अवस्था के छ? कुराकानीको सुरुवात यसैबाट गरौँ न।
23: धन्यवाद प्रश्नको लागि। नेपालमा क्रिकेट अवस्था एकदम राम्रो छ, किनभने यो स्कुलमा समुदायका स्कुलहरूमा चाहिँ क्रिकेट एकदम राम्रो भइरहेको छ होइन, किनभने जुन यसको अन्तर्राष्ट्रिय उचाइ छ, यसको अन्तर्राष्ट्रिय उचाइ पनि हासिल गरेको र अन्तर्राष्ट्रिय स्तरमा प्रतियोगिता पनि सहभागी हुन पाउने र यस कार्यको नाम अब दाम होइन र एउटा प्रकारको आफ्नो अपाङ्गतालाई पनि चिरेर चाहिँ एउटा चाहिँ दिक्षिण भएको व्यक्तिले के गर्न सक्छन् भनेर समाज सन्देश प्रवाह गर्न सक्ने एउटा यो राम्रो माध्यम भएको हुनाले नेपालमा चाहिँ यसको एकदम दिक्षिण भएको युवाहरूमा चाहिँ यो एकदम चाहिँ राम्रो छ। यसको
22: नेत्रहीन क्रिकेटको लागि नेत्रहीन खेलाडीहरू सहभागी हुन्छन् यसमा, यो खेल खेलाउनु कतिको चुनौतीपूर्ण छ?
23: यो खेल खेलाउनु त के एकदम चुनौती छ भन्ने चाहिँ जस्तो सबभन्दा पहिला चाहिँ डिसिप्लिन भएका व्यक्तिहरूले नै म खेल्न सक्छु, हामी नदेखि भएर खेल्न सक्छौँ भन्ने कुराहरू उहाँले बुझिहाल्नु हुँदैन होइन। त्यसपछि के परिवारहरूले पनि के हुन्छ के छ भने मेरो छोरो आँखा देख्दैन, छोरी आँखा देख्दैन, झन् नदेखि मान्छे गएर खेल्यो भने चोटपटो लाग्ला भन्ने हुन्छ होइन। अनि अर्को विद्यालयमा पनि अब के हुन्छ भने त्यहाँको अन्य बालबालिकाहरूलाई खेलकुद गरि हुँदाखेरि नेत्रहीनहरूको लागि के खेलाउने के गर्ने भन्दा पनि फेरि खेलाएर के भइहाल्ला अभिभावकले के होला भन्ने सोचेर उहाँले बरू यो अरू अधिकृत क्रियाको जस्तो गाउने नाच्ने होइन गाउने विशेष गरेर गाउनेतिर लगाउने खेलकुदमा सहभागी नगर्ने चुनौती छ भने अर्को चाहिँ फेरि अपाङ्गमती खेल संरक्षण पनि छैनन्। अनि त्यसकै कारणले गर्दाखेरि हामीलाई एकदम यो डिस्प्लिन भएका व्यक्तिहरूलाई खेलाउनलाई एकदम कठिन छ। हामी परेको कुरा उपयुक्त खेल मैदान पाउँदैनौँ, हाम्रो आर्थिक समस्या छ होइन। अनि त्यसपछि अर्को भनेको खेल सामग्री फेरि तत्काल रूपमा नेपालमा पाउन सकिन्न, विदेशबाट ल्याउनुपर्छ। यस्तै चिजहरूले गर्दा चाहिँ हाम्रो चाहिँ समस्या नै छ, चुनौतीहरू चाहिँ छन्।
22: यी त भए व्यावहारिक समस्याहरू, बजेटका अभावका कुराहरू, घर परिवारको समस्याका कुराहरू, तर खेल मैदानमा गएर देखिने समस्याहरू कस्ता छन्?
23: खेल मैदानभित्र चाहिँ समस्या छ, किन समस्या हुँदैन भने यो किनभने यो खेलको जसरी यो डिजाइन गरिएको छ, यो डिसिप्लिन भएका व्यक्तिहरूको लागि नै भनेर डिजाइन गरिएको छ। जस्तो भने अब बल बज्छ होइन, बल फेरि बलिङ गर्दाखेरि त्यो बल गुड्छ, गुडेपछि त्यसको आवाज आउँछ, त्यो आवाज गरेर फलो गरेर ब्याटिङ गर्ने हो, फलो गरेर फिल्डिङ गर्ने हो होइन। जस्तो अब फेरि यो खेलमा पूर्ण डिसिप्लिन र न्यून डिसिप्लिनहरू मिसाएर खेलेको हुन्छ, पूर्ण डिसिप्लिनलाई चाहिँ न्यून डिसिप्लिनले कसरी सपोर्ट गर्ने जस्ता विविध कुराहरू चाहिँ त्यही हुने भएको हुनाले यसमा चाहिँ खेलभित्र समस्या त अब डिसिप्लिन भएको हुनाले अन्यभन्दा त केही समस्याहरू हुन्छ, खेलको मैदानभित्र त्यस्तो समस्या नै भन्ने चाहिँ खासै चाहिँ हुँदैन।
22: यहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरूमा हामी सहभागी भइसकेका छौँ, खेलाडीहरू खेलिसकेका छन् भनिरहँदाखेरि राष्ट्रिय स्तरमा कस्ता कस्ता खेलहरू प्रतियोगिताहरू भए प्रदेश स्तरमा अथवा राष्ट्रिय स्तरमा अथवा पालिका स्तरमा, किनभने हामीहरू देश संहितामा गइसकेको छ, त्यो अनुकूल हामी अगाडि बढ्न सकेका छौँ कि छैनौँ?
23: एकदम यो अब जस्तो जब संहिता आयो त्यसपछि अहिले यो विविध प्रदेश सरकारहरूले लगायत स्थानीय पालिकाहरू पनि रगत छुट्याउनु हुन्छ होइन, त्यसको कारणले गर्दा हाम्रो प्रदेश स्थानीय स्तरमा पनि हाम्रो साना खेलहरू चाहिँ हामीले गरिराखेका छौँ। राष्ट्रिय स्तरमा अब हाम्रो यो खेलकुद परिषदले गरेको अवस्थामा खेलकुद परिषद नभए पनि हामी आफ्नो स्रोत दाएर पनि राष्ट्रिय प्रतियोगिता चाहिँ गर्छौँ हामी, तर किन जुन रूपमा चाहिँ अब हामीले गर्नुपर्ने हो, किनभने अहिले 7 प्रदेश छ, 7 प्रदेश

0: हामी 2012 हामीले पहिलो T20 वर्ल्ड कप खेल्यौँ हामीले पुरुषहरूको, त्यसै गरी हामीले 16 एसिया कप खेल्यौँ, 17, 18, 18 हामी विश्वकप, फेरि 22 विश्वकप, 24 विश्वकप चाहिँ पुरुषहरू खेल्यौँ भने 2025 चाहिँ हामीले चाहिँ नेपाली महिलाहरूको विश्वकप क्रिकेट प्रतियोगिता पनि सहभागी जनाएको छ।
1: हाम्रो उपस्थिति मात्र हो या त्यहाँको खेलको प्रदर्शन पनि राम्रो छ?
0: अब उपस्थिति भन्दा पनि 2024 जुन पुरुषहरूको विश्वकप क्रिकेट प्रतियोगिता भएको थियो यो पाकिस्तानमा, यसमा चाहिँ हामी सेमिफाइनलमा पुग्यौँ। 2025 भएको नेपाली महिलाहरूको क्रिकेट प्रतियोगितामा चाहिँ हामी फर्स्ट रनर भएर फर्केका हौँ भने अब उपस्थिति भने कि हाम्रो गर्विलो उपस्थिति नै छ हाम्रो।
1: यसमा महिलाहरूको सहभागिता कस्तो छ?
0: मैले 2025 नेपाली महिलाहरूको विश्वकप क्रिकेट प्रतियोगितामा चाहिँ हामी द्वितीय रिलेक्सन प्राप्त गऱ्यौँ। यस फर्केपछि हाम्रो काठमाडौँ तत्कालीन मेयर हाम्रो सम्मान्य प्रधानमन्त्री बहादुर शाहजीले पनि 1,00,000 रुपियाँ सहयोग सम्मान पनि गर्नुभयो होइन, फर्केपछि सुशीला कार्कीजीले पनि सम्मान गर्नुभयो। अब भन्दाखेरि हाम्रो पुरुष भन्दा पनि विश्वमा हाम्रो चाहिँ महिलाहरूको उपस्थिति चाहिँ एकदम राम्रो छ र हामी चाहिँ किन अब भारत जस्ता गरेर देशहरूलाई पनि टक्कर दिने अवस्थामा चाहिँ हाम्रो नेपाली महिलाहरू चाहिँ छन्।
1: अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपालको तयारी कस्तो छ? निकट भविष्यमै कुनै गेमहरू त्यस्तो भइरहेछ कि?
0: हाम्रो अक्टोबर 4-7 चाहिँ हाम्रो यो नयाँ दिल्लीमा चाहिँ नेपाल र इन्डियाको चाहिँ बायलेटरल सिरिज हुँदैछ होइन, त्यसको लागि अब हामीले अब आफ्नो आन्तरिक तयारीहरू चाहिँ प्लेयर सिलेक्सन गर्ने अदर लगायत अन्य व्यवस्थापनका लागि काम चाहिँ हामी गरिरहेका छौँ।
1: खेलाडीहरू लगेर अन्तर्राष्ट्रिय प्रतियोगितामा जानुहुन्छ, वर्ल्ड कप पनि खेलेका कुरा यहाँले गर्नुभयो होइन, विदेशी जुन चाहिँ दृष्टिबिन विदेशी खेलाडीहरू हुन्छन् उहाँसँग नेपाली खेलाडीहरू प्रतिस्पर्धा गर्दाखेरि त्यस्ता केही समस्याहरू छन्?
0: अब उहाँ गएर खेल्दाखेरि समस्या त यहाँ समस्या यहाँ छ के भने मैले भनिहालेँ, हाम्रो आफ्नो सङ्घको आर्थिक अवस्था कारणले गर्दा हामी उहाँले धेरै लामो समय चाहिँ क्लोज क्याम्पमा ट्रेनिङमा राख्न सक्दैनौँ। हामी म्याक्सिमम् राख्ने 1 महिना जति हो होइन, जस्तो उहाँ चाहिँ अब विदेशीहरू चाहिँ 3 महिना 4 महिनासम्म बसेर आएको हुनुहुन्छ, उहाँ एकाडेमी बस्नुहुन्छ, त्यो एकाडेमीबाट कलेज जाने अनि त्यसरी आएर खेल्ने गर्नुहुन्छ। हामी चाहिँ फेरि उहाँलाई चाहिँ 1 महिना भन्ने परि राख्न सक्दैन, फेरि 1 महिनासम्म हाम्रो ग्राउन्ड पाउनु चाहिँ एकदम समस्या छ। कहिले एकाडेमीतिर गऱ्यो, कहिले एउटा जिल्लामा गऱ्यो, कहिले अर्को जिल्लामा गऱ्यो, त्यसरी रोटेसन हुनुपर्ने हुन्छ होइन। अब उता गएर खेल पर्फर्मेन्समा चाहिँ अब त्यस्तो भिन्न देखिन्न, तर यहाँ जे समस्या भोग्छौँ हामी नेपालभित्रै भोग्छौँ कि हामीले। अनि शारीरिक वर्णरूप त उहाँहरू भन्दा चाहिँ हाम्रो बहिनीहरू चाहिँ बलियो हुँदो रहेछ। किन हुँदो भने हाम्रो पाहाडमा उकालो ओह्रालो गरेको होइन, उसै बहिनी भने त भारी पनि बोकेका, खेतबारीमा काम गरेका होइन, त्यो भएको हुनाले मैले आफ्नो अनुभवमा चाहिँ उहाँको भएका दृष्टिबिनहरूभन्दा चाहिँ नेपाली दृष्टिबिनहरू भएका व्यक्तिहरू चाहिँ शारीरिक रूपमा चाहिँ बलिया छन्।
1: जब दृष्टिबिहीन व्यक्तिहरू खेलकुदमा सहभागी हुन्छन् तब परिवारले हेर्ने दृष्टिकोण कस्तो पाइन्छ? किनभने अपाङ्गता भएका व्यक्तिहरूलाई हे भावले हेर्ने यस्तो किसिमको परम्परा थियो नि हाम्रो समाजमा, अझै पनि कायम छ। जब विश्वकपमा सहभागी हुन्छन्, खेलहरू जितेर आउँछन्, त्यति बेला उहाँहरूको प्रतिक्रिया कस्तो पाउनु भएको छ?
0: एकदम यो त मैले चाहिँ जस्तो तपाईँ सुरु सुरुमा चाहिँ उहाँले मैले अघि भने जो खेलाउन पठाउनु भन्ने अभ्याव गर्यो, जब उहाँहरूको छोरीको छोराहरूको चाहिँ नाम पत्र पत्रिकामा आउँछ, फोटो देख्छन् छिमेकीले, तेरो छोरीको फोटो, तेरो छोराको फोटो त मैले त पत्रिकामा देखाएको थिएँ, रेडियोमा तेरो छोरीले हानेको यो समाचार सुनेको थिएँ भन्दाखेरि चाहिँ भन्दाखेरि चाहिँ उहाँले एकदम खुसी हुनुहुन्छ, है मैले नदेखिनँ भनेर ढिकारेको छोरी आज त्यसै मेरो नाम राखेँ होइन, अनि उता पनि चाहिँ त्यो अर्को आज छिमेकीले के भन्छ भने या त्यसो छोरी त नदेखि भएर यो त काम भयो, मेरो छोरो देखेर पनि आँखा देखि मैले के गर्नु सक्छ भने यो भन्दाखेरि सुन्दाखेरि बाबा मलाई एकदम गर्व लागेको कुरा उहाँले स्वयं अभिभावक हाम्रो भन्नुभएको छ होइन। अस्ति पनि अब यो जुन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर फर्केपछि धेरै अभिभावकहरू एयरपोर्टमै आउनु भएको थियो होइन, उहाँले अनि मैले हामीलाई सोधेँ पनि हुँदैन, ए हामीले यस्तो गर्व लागेको छ हजुर, हाम्रो यो छोरी चाहिँ यस्तो अब चाहिँ हामीले चाहिँ त्यो व्यक्ति नै भनेर चाहिँ हामीलाई कति गाउँमा गाह्रो थियो ऊ थियो, आज यति सम्मान पाएँ, यति गर्दाखेरि हामीलाई कति छ हाम्रो गाउँमा ठाउँमा कति नाक बढाएछ, हाम्रो कति बढाएछ भनेर गर्व गर्ने पनि हुनुहुन्छ होइन। कति जस्तो छोरीहरूले चाहिँ ल्याएर चाहिँ के भने वर्ल्ड कपबाट खेलाएको पैसाले चाहिँ अस्ति एउटा बहिनीले भने मैले सोधेको थिएँ के गर्नुभयो पैसा भनेको, मैले मेरो बाको 90,000 ऋण तिर्दै अनि एउटा साइकल किने भन्नुभयो, अनि त्यसपछि बुवा किन्नु त बुवा त एकदम खुसी भयो, हाम्रो ऋण कति भइसक्यो तिर्न नसकेको, त्यहाँबाट पुरस्कार पाएपछि र ऋण तिर्दै भनेपछि उहाँको अभिभावक पनि मेरो छोरीले आज खेलेर मेरो ऋण तिर्दै हामीले नसकेको हाम्रो जिम्मेवारी ग्रहण गर्छ त्यहाँ खुसी हुनुहुन्छ उहाँहरू आर्थिक प्रकार पनि। समाजमा जाँदाखेरि मेरो छोरी क्रिकेट खेली विश्वकप खेली टिभीमा आयो मिडियामा आयो, अहिले फेरि यो जुन कभर होइन सानो न्युज फोटो देख्दाखेरि पनि आफ्नो छोरीले चाहिँ पत्र छोरीहरूको छोराहरूको चाहिँ त्यस्तो देख्दाखेरि चाहिँ उहाँहरू एकदम खुसी हुनुहुन्छ र गर्व पनि गर्नुभएको छ।
1: नेपालमा विभिन्न किसिमका खेलहरू हुने गरेका छन्, नेत्रहीन क्रिकेट सङ्घ छ उसको आयोजनामा आधिकारिक प्रतियोगिता नियमित रूपमा आयोजना हुन सकेको छ कि छैन?
0: हामीले हाम्रो क्यालेन्डर त छ होइन, क्यालेन्डर पनि छ, हामी क्यालेन्डर महिला पुरुष पनि गर्छौँ, तर पनि कहिले काहीँ वार्षिक रूपमा जुन गर्नुपर्ने कुरा चाहिँ कहिले काहीँ फन्डिङको कारणले गर्दाखेरि, कहिले देशको देशमा भएको अब सामाजिक राजनीतिक उथल पुथल कारणले गर्दाखेरि हामीले गराउन सकिरहेको छौँ, तर वर्षमा मैले भने अघि भनिहालेँ हामी वर्षमा एउटा महिलाको एउटा पुरुषको प्रतियोगिता गर्न चाहिँ हामी त्यहाँ कोसिस गर्छौँ, हामी समय पछितिर सामान्य भएको अवस्थामा चाहिँ हामी त्यति गर्न सक्ने

0: नै छन्।
1: यो फरक किसिमको खेल हो, यसमा चाहिँ प्रशिक्षकहरू पाउन, खेलाडीहरू पाउन कतिको गाह्रो छ?
0: यो प्रशिक्षण पाउन, खेलाडी पाउन भन्दा चाहिँ कसरी, प्रशिक्षण त अब हामी सब धेरै साथीहरू वर्ल्ड कप खेलिसक्नुभयो होइन, उहाँको अनुभव छ, प्रशिक्षण दिन सक्नुहुन्छ। खेलाडी चाहिँ विशेष गरेर खेलाडी चाहिँ के भने, अब नेपालमा डिसिप्लिनको संख्यालाई पनि हेर्नुपर्ने हुन्छ होइन, करिबन हामी 1 लाख 1.5 लाख जति डिसिप्लिन भएका होला, त्यसमा निकाल्न खेल्ने उमेरका चाहिँ कहिले 50-60 हजारै हुनुहुन्छ होला होइन, उहाँ त्यो माथिबाट विद्यालय स्तरमा चाहिँ कति पढ्नु चाहिँ अहिले चाहिँ हामी खोज्यो भने त्यो 1500-2000 चाहिँ डिसिप्लिन भएका बालबालिकाहरू पढ्नुहुन्छ, समुदायमा गरेर कमिसन 7-7 हजार जति चाहिँ हुनुहुन्छ होला होइन, जसलाई चाहिँ प्रत्यक्ष रूपमा सहभागी गराउनु पाउने, हामीले त्यो केन्द्रित गरेर विद्यालय केन्द्रित गरेर हामी तालिमहरू प्रशिक्षण चलाउँछौँ, समुदाय प्रशिक्षण गरेर तालिम प्रशिक्षण चलाउँछौँ र त्यहीँबाट चाहिँ हामी हाम्रो खेलाडीहरू उत्पादन गर्छौँ। जस्तो इन्डिया जस्तो पाकिस्तान जस्तो डिसिप्लिनका संख्या चाहिँ करोडौँ छन्, उहाँ जस्तो चाहिँ अलिकति हामीले पाउनु पर्ने अलिकति समस्या चाहिँ छ,
1: किनभने यसमा अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्नुपर्ने हुन्छ होइन, भने जस्तो
0: अन्तर्राष्ट्रिय मापदण्ड कस्तो भने हाम्रो चाहिँ विशेष गरेर अन्तर्राष्ट्रिय मापदण्ड भिजन क्याटेगोरी भन्ने हुन्छ होइन, अब यो B1 B2 B3 भन्ने हुन्छ, B1 भनेको पूर्ण डिसिप्लिन, अब त्यसको समस्या भएन पूर्ण डिसिप्लिन हुन्छ, विशेष B2 र B3मा चाहिँ के हुन्छ भने 6x6 हाइएस्ट हो, अनि त्यो चाहिँ हामीले गएर भिजन क्लासिफिकेसन गएर त्यो अप्ठ्यारोमा गएर आँखा चेक गर्दाखेरि कसैको भिजन हाई आयो भने पनि उहाँहरू फिट हुनुहुन्न होइन, त्यो भएको हुनाले उहाँ हुन्छ लो भिजन हो, उहाँको न्यू डिसिप्लिन हो, तर जुन एउटा इन्टरेस्ट एउटा क्लासिफिकेसनभित्र रहनुपर्ने हुन्छ, त्यो कहिले क्लासिफिकेसन रहनुपर्ने कारणले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ कहिले काहीँ चाहिँ प्लेयर राम्रो प्लेयर हुन्छ खेलिनु रहन्छ, तर भिजन क्लासिफिकेसन गर्दाखेरि चाहिँ उहाँ अलिकति आउट हुनुहुन्छ होइन, त्यसरी अवस्थाले चाहिँ हामी समस्या पर्छ, हामी त्यो सङ्ख्या कारणले गर्दा यस्ता समस्या भिजन क्लासिफिकेसन अन्तर्गत चाहिँ खेल पाउँछ कि कहिले समस्या रहन्छ हामीलाई।
1: खेलकुदको क्षेत्रमा धेरै सङ्घ संस्थाहरूले काम गरिरहेका छन्, राष्ट्रिय खेलकुद परिषद भयो, नेपाल क्रिकेट सङ्घ, त्यसै ओलम्पिक कमिटी लगायत खेल क्षेत्रमा धेरै काम गर्ने धेरै संस्थाहरू छन्, उहाँहरूसँग यहाँको सहकार्य कस्तो छ?
0: अब हामीले काम गर्ने भनेको क्रिकेट सङ्घ र राष्ट्रिय खेलकुद परिषद हो, राष्ट्रिय खेलकुद परिषदले अब उहाँले वर्षमा चाहिँ अब एउटा गेम चाहिँ गरिदिनुहुन्छ होइन सबैको लागि, अब त्यसमा हामी सहभागी हुन्छौँ, अब हामी विशेष गरेर क्यानसँग चाहिँ हाम्रो भन्नु क्यानले चाहिँ अब हामीलाई चाहिँ खेल मैदान दिने, खेल सामग्री दिने र अलि नेत्री महिलाहरू विश्वकोबाट फर्केपछि अन्त सरकारले पुरस्कार पनि दिनुभयो होइन, त्यो बुझ्नाले हामी क्यानसँग पनि हाम्रो सम्बन्ध चाहिँ सुमधुर छ, खेल वर्षसँग चाहिँ एउटा संस्थागत रूपमा हुनुपर्ने सम्बन्ध र क्यानसँगको चाहिँ एउटा चाहिँ अब उहाँ चाहिँ जे पनि हाम्रो नेपालको मेनस्ट्रिम क्रिकेट भएको हुनाले उहाँ चाहिँ एउटा अभिभावक उसको पनि हुनुहुन्छ, उहाँले हाम्रो प्रयोगमा हेल्प गरिदिनु भएको।
1: खेलाडीहरू यसमा सहभागी भइसकेपछि उहाँहरूको वित्तीय विकासका कुराहरू पनि होला, सामाजिक सुरक्षाका कुरा पनि होला, भविष्य पनि जोडिएको हुन्छ, त्यो विषयमा के सोच्नु भएको छ, अहिले के गरिराख्नु भएको छ कि त्यस्तो पहलहरू पनि?
0: अब यहाँ सही कुरा गर्नुभयो, जुन यो सबभन्दा ठुलो चुनौती नै हो होइन, किनभने हामी जुन अब हाम्रो अवस्था छ त्यसले गर्दा चाहिँ हामीले उहाँलाई चाहिँ खेलेर आएपछि अब त रिटायर भएपछि उहाँलाई चाहिँ पेन्सन हिसाबले चाहिँ हामी चाहिँ तर हाम्रो राज्यसँग चाहिँ यो चाहिँ हुनुपर्छ भन्ने कुरा, त्यस्तो हुनुपर्छ भन्ने कुरा हामी हाम्रो आवाज चाहिँ पनि हो, तर अहिले म्याच खेलेर आएपछि हाम्रो म्याच फिस भनेर चाहिँ हाम्रो संस्थाको गच्छे अनुसार चाहिँ हामीले उहाँलाई चाहिँ आफ्नो संस्थामा कति छ हैसियत त्यो अनुसार चाहिँ हामी आर्थिक सहयोग चाहिँ गर्छौँ। फेरि
1: अहिलेको आर्थिक सहयोग एउटा कुरा होला, भविष्यसँग जोडिएका कुराहरू हुन्छन् नि, त्यसको लागि यहाँले के पहल गर्नुभएको छ कि भन्नु खोजेको?
0: त्यो छ एकदम, जस्तो पनि विद्यार्थीहरूले हामी उहाँहरू स्कलरसिपको व्यवस्था पनि गरिदिन्छौँ, कसैले चाहिँ रोजगारी चाहिँ अन्य ठाउँमा रोजगारी लागि चाहिँ हामी रिकमेन्ड गरिदिन्छौँ होइन, त्यो चाहिँ गर्छौँ हामी, जस्तो आफ्नो दिन सके पनि हामी जस्तो छात्रवृत्तिको लागि लिङ्क गर्दै नै हामीले 7-8 जना डिसिप्लिन भएको व्यक्तिहरूलाई खेलाडीहरूलाई हामी छात्रवृत्ति दिइरहेका छौँ, अनि कहिले हाम्रो रोजगारीको लागि हामीले रिफर गरिदिएका छौँ जहाँबाट उहाँले रोजगारीको पनि काम गर्नुहुन्छ र आफ्नो जीविका पनि गरिदिनु भएको छ।
1: यो खेल अलि महँगो छ किनभने खेलाडीसँगै सहयोगीहरू पनि जानुपर्ने हुन्छ, हाम्रो देशको भौगोलिक अवस्था पनि फरक किसिमको छ होइन, त्यही ढङ्गले चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ, त्यसको लागि खर्चको कुराहरू होइन अन्य व्यवस्थापनका कुराहरू यहाँले गर्नुहुन्छ या परिवारका सदस्यले आफै गर्नुपर्ने हुन्छ?
0: परिवारका सदस्यसँग अथवा खेलाडीसँग हामी के पनि दिँदैनौँ, हामी जे गर्छौँ हामी हाम्रो संस्थाको चाहिँ विशेष हामी एनजिओद्वाराको एनजिओको प्रोग्रामहरू चलाउँछौँ होइन, जसका कारणले जसबाट चाहिँ हामीलाई सहयोग मिल्छ र हामी गर्छौँ र उहाँहरूलेसँग हामी अभिभावकसँग जसको चाहिँ आर्थिक अवस्था कमजोर भएको छ, विस्मिता भएको र गरिबता जोडिएको हुन्छ होइन, अन्त गरिब विपन्नसँग जोडिएको अभिभावकसँग तेरो छोरीलाई चाहिँ तेरो छोरालाई चाहिँ वर्ल्ड कप लिएर जान्छु अन्त खेलाउँछु, प्लेन टिकट किन्थे, लुगा किन्थे, युनिफर्म भनेर हामी खेलाडीहरूको अभिभावकलाई आर्थिक रूपमा कुनै पनि भार पार्दैनौँ, हामी हामीसँग सबै आफै व्यवस्था छौँ विभिन्न दातासँग गरेर, तर उहाँलाई चाहिँ हामी कुनै पनि फिल हुन दिँदैन कि जवाब प्रेसर दिएर चाहिँ खेलाउनु पनि हुँदैन र त्यस्तो खेलायो भने नतिजा पनि राम्रो आउँदैन भन्ने कुरामा हामी स्पष्ट छौँ।
1: लामो समयदेखि यसमा लागिराख्नु भएको छ र अहिले केही उपलब्धि हासिल गरेका कुराहरू पनि यहाँले गर्नुभयो, अहिले पनि खेलाडीहरू जेन तेन हिसाबले आफ्नो चाहिँ काम चलाइरहेको अवस्था छ, तर नेपालको खेललाई प्रतिस्पर्धात्मक बनाउन यसलाई क्षमता बढाउनुको लागि कुन क्षेत्रमा लगानीको आवश्यकता छ र के सुधार गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई?
0: एकदम यहाँले सही भन्नुभयो, यो जबसम्म उचित लगानी गरिदिन्न तबसम्म चाहिँ यो खेलको विकास हुँदैन भनेर भन्ने सोच बनाएर है हामी अलिकति के भन्छ ग्रास रुट लेभलबाटै यो क्रिकेटको विकास गर्नुपर्छ भनेर चाहिँ अनि हामी के गर्दैछौँ भने चाहिँ नेपाली परिवहन 16 विद्यालयहरूमा चाहिँ हामी क्रिकेट पिच बनाइदिने, क्रिकेट यति विद्यालयको सिते गर्दै हामी क्रिकेट कोचिङ दिने, चार क्लब बनाइदिने, अनि ट्रेनिङ दिने र नियमित रूपमा अभ्यास गर्ने अभ्यास गराउने र त्यहाँ जो शिक्षक विद्यालयमा शिक्षक हुनुहुन्छ शिक्षकहरूलाई हामी मासिक रूपमा पनि दिने, त्यसो भए हामी प्रत्येक विद्यालयका शिक्षकहरू जो सोह्र हामीले टार्गेट गरेर 16 विद्यालय मासिक हामीमा 2000 दिन्छौँ ताकि उहाँले किन पर्सेन्ट लिनु भएको छ र उहाँले चाहिँ बच्चाहरूलाई चाहिँ गाइड गरिदिनु हुन्छ भन्ने अभिषेकले चाहिँ हामीले मासिक 2000 पनि दिने हामीले गरेका छौँ होइन। त्यो भएको हुनाले अब स्कुलबाट नै क्रिकेटको विकास गर्यो भने त्यही क्रिकेट लङ टर्मसम्म जान्छ किनभने 5 कक्षाबाट 2 कक्षाबाट खेल्न सकेको बच्चाले 10, 11, 12 कक्षामा त्यो स्कुलमा रहने हुनाले 12 कक्षामा पुग्दा चाहिँ राम्रो खेलाडी बनाएर निस्किन्छ भन्ने सोच बनाएर हामीले चाहिँ यो विशेष गरेर विद्यालयलाई लक्षित गरेर हामीले क्रिकेट पिच बनाउने शिक्षक प्रशिक्षण दिने विद्यार्थीले प्रशिक्षण दिने काम चाहिँ हामीले अहिले चाहिँ गरिरहेका छौँ र हामी अवश्य गर्छौँ कि यसले चाहिँ राम्रो त्यहाँ निस्किन्छ भनेर।
1: दृष्टिबिनहरूले खेल खेलिरहेका छन्, नेत्रहीन क्रिकेट सङ्घले यसमा सहयोग गरिरहेको छ, यति गर्दै गर्दा पनि यो क्षेत्रमा तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामहरू हुन्छन्, के छन् त्यस्ता?
0: यसो तत्कालीन गर्नुपर्ने त मैले भनिहालेँ, यो बालबालिका खेल्न पाउने वातावरण सिर्जना गर्नु नै पर्छ जस्तो मैले भने खेलको सामग्री जस्तो खेल भन्ने अनि सामग्री चाहिँ नदिएपछि हुन्छ भने हामीले तत्काल उपयोग गर्नुपर्ने भने खेल समस्या बनाइदिने र खेलको सामग्री दिने र पर्सेको तयार गरिदिने हो जुन हामी गरिसकेका छौँ। अब दीर्घकालीन चाहिँ सबभन्दा भनेको प्लेयरको भविष्य हो होइन, भोलि खेलेपछि मैले अब 25 वर्ष 30 वर्ष खेलेपछि कहाँ जाने भन्ने छ, त्यसको लागि चाहिँ हाम्रो एउटा जीविकोपार्जनको लागि लाइभलीहुडको लागि अथवा उहाँको चाहिँ स्वरोजगार कसरी जोड्ने भन्ने विषयमा चाहिँ हामीले काम गर्नुपर्छ जस्तो मलाई लाग्छ र यो विषयमा चाहिँ अब यो विषयमा चाहिँ काम गर्नुपर्छ र यसमा चाहिँ कसरी गर्ने भन्ने विषयमा हामीले चाहिँ के ठोस के योजना बनाएर चाहिँ अरू पढ्नुपर्छ जस्तो लाग्छ मलाई।
1: धेरै कुराहरू समुदायसँग पनि जोडिएका हुन्छन्, यो खेललाई समुदायले कसरी हेरेको छ? किनभने चाहिँ आइपिएलहरू एनपिएलहरू यो हुँदाखेरि दर्शकहरू बढी देखिन्छन्, फ्यानहरू बढी देखिन्छन्, दृष्टिबिनहरूले खेल्ने क्रिकेटप्रतिको उहाँहरूको सोचाइ अथवा उहाँहरूको भोगाई अथवा धारणा के छ?
0: अब पहिलाको भन्दा चाहिँ धेरै सुध्रिएको छ किनभने कति त्यो मिडियामा हेर्नु पनि भएको हुँदा कति ब्रान्ड देख्नु पहिला चाहिँ त्यो ब्रान्ड दृष्टिबिन देख्नु चाहिँ माग्ने हो कि अथवा त्यो कुनै संस्थामा पालेको हो कि भनेर सोध्नु चाहिँ कतिजना बाटोमा हेरे पनि तपाईँ क्रिकेट खेलाडी हो भनेर सोध्नुहुन्छ अरे हुन्छ होइन, कति मलाई पनि सोध्नु भएको छ अथवा अन्यहरूलाई पनि सोध्नुहुन्छ, हाम्रो त खुसी लाग्छ भन्नुहुन्छ, तपाईँले त मैले टिभीमा देखाएँ भनेर सोध्नुहुन्छ, पैसामा गयो भने उहाँले चाहिँ तपाईँहरूलाई ल भने चाहिँ सम्मान पनि गर्नुभएको जस्तो पारेपछि वडाहरूले पालिकाहरूले समुदायले पनि सम्मान गर्ने परिपाटी पनि सुरु भएको छैन। अब के भने अब पूर्ण रूपमा नभए पनि समुदायले हेर्ने डिस्ट्रिब्युट भएका खेलाडीहरूलाई हेर्ने चाहिँ जुन धारणा छ
1: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। अन्त्यमा खेलप्रेमी सरकार र निजी क्षेत्रलाई जुन दृष्टिबिनहरूको क्रिकेट हो यो सम्बन्धमा यसको लागि यसको विकासको लागि तपाईँको विशेष के अपिल छ, के भन्नुहुन्छ उहाँहरूसँग?
0: मेरो चाहिँ सरकारहरूसँग अब सरकारहरूसँग मेरो अनुरोध के छ भने यो खेल राष्ट्रको लागि हो, व्यक्ति होइन समाजको लागि हो, परिवारको लागि हो, अन्त्यमा मात्रै त्यो खेलाडीको लागि हो। त्यही भएर खेलकुदमा लगानी गर्नाले शारीरिक मानसिक र यो राष्ट्रको नामसँग गर्व हुनुभएको हुनाले त्यो अपाङ्गता भएको होस् अनुभव होस् उचित लगानी गरिदिनुपर्छ, उचित खेल सिर्जना गरिदिनुपर्छ ताकि विशेष गरी विशेष भएका व्यक्ति अपाङ्ग व्यक्तिमा झन् उसले चाहिँ जीवनप्रतिको बाँच्ने आशा पनि जगाउने हुनाले राज्यलाई अब सरकारहरूलाई चाहिँ आर्थिक नैतिक र भौतिक रूपमा कसरी सकिन्छ उहाँको खेल विकास गर्नको लागि चाहिँ सहयोग गरिदिनुहोस् होस् भन्ने म भन्न चाहन्छु।
1: हुन्छ सर, समय दिनुभयो यहाँलाई धन्यवाद।
0: धन्यवाद यहाँ पनि यो अमूल्य समयलाई।
2: कुराकानीसँगै आजलाई खेल संसारका सामग्रीहरू यति नै। यो कार्यक्रम रेडियो नेपालको वेबसाइट र युट्युब च्यानलबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रमबाट प्रविधि संयोजनमा साथ दिनुहुने सुधीर मिश्रलाई हार्दिक धन्यवाद दिँदै म मनुका कुँवर बिदा हुन्छु। नमस्कार।

0: झन्डो आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। पहिलो गीत सुनाउँछौँ नारायण गोपालको स्वर, हरिभक्त कटुवालको रचना हो भने अम्बर गुरुङको सङ्गीतमा।

अहिले तपाईँले भर्खरै सुन्नुभयो तारादेवीको स्वर रत्न शमशेर थापाको रचना हो भने नाति काजीको संगीतमा रहेको सदाबहार गीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। सदाबहार गीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ मीरा राणाको स्वर कृष्ण सिटौलाको रचना हो भने सिक्के रसाइलीको संगीतमा। यो गीत सुनिसकेपछि राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचार पछि गजल गंगा कार्यक्रम सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
0: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौं।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
3: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: गजल गंगा।
1: पाइला पाइलामा यहाँ जीवन बुझिन्छ, एउटा खुट्टा अघि बढ्दा अर्को छोडिन्छ। चटक्कै भुल्न त कसले सक्छ होला र, चटक्कै भुल्न त कसले सक्छ होला र, किला उखेलिए पनि खाल्डो भेटिन्छ। एउटा खुट्टा अघि बढ्दा अर्को छोडिन्छ। खुट्टा होइन तर मोजा बन्न सकिन्थ्यो, खुट्टा होइन तर मोजा बन्न सकिन्थ्यो। ढोका बाहिर जुत्ताको गन्थन सुनिन्छ। एउटा खुट्टा अघि बढ्दा अर्को छोडिन्छ। क्या छ मान्छेको पीडा व्यक्त गर्ने शैली, क्या छ मान्छेको पीडा व्यक्त गर्ने शैली। खुसी व्यक्त गर्न यहाँ ताली ठोकिन्छ। एउटा खुट्टा अघि बढ्दा अर्को छोडिन्छ। भगवानहरूले युक्ति गजब लगाए, भगवानहरूले युक्ति गजब लगाए, मन्दिरमा मूर्ति बाहेक को एक्लै उभिन्छ। एउटा खुट्टा अघि बढ्दा अर्को छोडिन्छ। पाइला पाइलामा यहाँ जीवन बुझिन्छ। गजलकार अनन्त अनुरागका यिनै गजलांशसँगै गजल गङ्गाको नूतन श्रृङ्खलामा प्रविधि संयोजनतर्फ पराग पोखरेल अनि विद्या निर्दोष पहाडीको गजलीय अभिवादन। हामी गजल गङ्गा लिएर आइपुग्छौँ मङ्गलबारको रात्रिकालीन प्रहरमा। रेडियो नेपालका विभिन्न एफएम ब्यान्डहरू आज भनौँ तपाईँको अनलाइन स्क्रिनमा, तपाईँको हृदयमा बास बस्न, गजलका कुरा गर्न, गजलमा रम्न अनि रमाउन, तपाईँसँगै गजलको गङ्गामा डुबुल्की मार्न। आजको बसाईमा हामी निकै मिठा गजल सङ्गीतहरू जोड्नेछौँ, साथै अनन्त अनुरागको पर्दा उघार्नेछौँ। पर्दाभित्र रहेका निकै मिठा गजलहरू आजको बसाईमा रहनेछन्, साथै साहित्यिक पत्रिका सङ्गमबाट पनि केही गजलहरू रहनेछन्। कार्यक्रमको उठान गरौँ। नसोच्नुमा हारेर हार्नेछ माया, कसै न कसैले सिँगार्नेछ माया। निप्रेस उप्रेतीको गजल हो, केशव पौडेलको सङ्गीत र स्वर शिव परियारको रहेको छ।

हजुर, नसोच्नुमा हारेर हार्ने छ माया, कसै न कसैले सिंगार्ने छ माया। निर्भय सुप्रीतिको गजल थियो, केशव पौडेलको संगीत र स्वर शिव परियारको। हामीले गजल गङ्गाको श्री गणेश गरिसकेका छौँ। अब गजल गङ्गामा म अनन्त अनुरागको पर्दा खोल्दै गजल अगाडि बढाउँछु। दुनिया दुनिया होइन अर्कै थोक लाग्छ, दुनिया दुनिया होइन अर्कै थोक लाग्छ, अगाएकाले बिर्सिन्छ किन भोक लाग्छ। चराको भयो पुतलीको भएन आकाश, चराको भयो पुतलीको भएन आकाश, कमजोरहरूको रहरमा सधैँ रोक लाग्छ, अघाएकाले बिर्सिन्छ किन भोक लाग्छ। निवेदन जस्तै लाग्छन् हरेक मान्छेहरू, निवेदन जस्तै लाग्छन् हरेक मान्छेहरू, जो पालो पर्खिरहेछन् कहिले तोक लाग्छ, अघाएकाले बिर्सिन्छ किन भोक लाग्छ। अभावको शङ्ख फुक्छ कुकरको सिट्ठीले, अभावको शङ्ख फुक्छ कुकरको सिट्ठीले, र कोही आउनुको खुसी पनि शोक लाग्छ, अघाएकाले बिर्सिन्छ किन भोक लाग्छ। टेकी जाने कसैले मेरो दुखाई सम्झिँदैन, टेकी जाने कसैले मेरो दुखाई सम्झिँदैन, मलाई जिन्दगी व्यस्त सहरको चोक लाग्छ, अघाएकाले बिर्सिन्छ किन भोक लाग्छ। दुनिया दुनिया होइन अर्कै थोक लाग्छ। यति बेला गजल उठाएँ मैले। चराको भयो पुतलीको भएन आकाश, कमजोरहरूको रहरमा सधैँ रोक लाग्छ। अनन्त अनुरागको गजल थियो। हिम्मत गर्नेहरूको हो, साहस गर्नेहरूको हो, बलियाहरूको हो आकाश पनि। कमजोरहरू त भुइँमै लर्खराइरहेछन्, समाइदिने हातहरू पनि त नहुँदा रहेछन्। आफूभित्रको अदम्य साहस र बलियाहरूको दबदबा निकै मिठो शेर हामीले यति बेला गजल गङ्गामा राख्यौँ। मैले आजको बसाइमा अनन्त अनुरागको पर्दा उघारिरहेको छु, त्यहाँभित्रका निकै मिठा गजलहरू सुमसुम्याइरहेको छु, र तपाईँले पनि मिठो मानेर रसास्वादन गरिरहनु भएको छ भन्ने विश्वास स्वरूप म अनन्त अनुरागकै अर्को गजल उठाउँछु। बग्नु रहेछ त्यसैले ऊ पानी भइदियो, मलाई भने गहिरिने बानी भइदियो, अटेरी ती पातहरू भुइँमा भेटिए, अटेरी ती पातहरू भुइँमा भेटिए, रुखमै छ जो हुरी सामु ज्ञानी भइदियो, मलाई भने गहिरिने बानी भइदियो, के थियो हेरिएन त्यो किताबभित्र, के थियो हेरिएन त्यो किताबभित्र, गाता मात्रै सुन्दरताको खानी भइदियो, मलाई भने गहिरिने बानी भइदियो, आकाश लुटिएको बेला जुन तारा पाए, आकाश लुटिएको बेला जुन तारा पाए, आँखा बिनाको यो प्राप्ति नानी भइदियो, मलाई भने गहिरिने बानी भइदियो, यही बाटो फेरि कतै कहिल्यै मिल्दैन, यही बाटो फेरि कतै कहिल्यै मिल्दैन, दो बाटोमा हाम्रो चिना जानी भइदियो, मलाई भने गहिरिने बानी भइदियो, बग्नु रहेछ त्यसैले ऊ पानी भइदियो। गजल गङ्गामा छौँ यति बेला। बग्नु रहेछ त्यसैले ऊ पानी भइदियो, मलाई भने गहिरिने बानी भइदियो, पर्दा भित्रको रहस्य गजलका शेरहरू आफैले बोलिरहेका छन्। यति बेला अर्को सङ्गीत जोडौँ होला।

आँखाले नै देख्या कुरा कहिले काहीँ झुट हुन्छ, मायालुलाई फेरि किन शङ्का गर्ने छुट हुन्छ। हामीले यति बेला गजल राख्यौँ। कृष्णहरि बरालको गजल थियो, गैरे सुरेशको सङ्गीत र निरा राणा भाटको स्वर। गजलको गङ्गामा डुबुल्की मारिरहेका छौँ हामी। रात्रिकालीन प्रहर छ, लुलाइरहेका आँखाहरूको बिचमा गजलको स्पर्श गरिरहनु भएको छ, गजल र स्वादन गरिरहनु भएको छ। तपाईँको अनलाइन स्क्रिनमा हामी छौँ, तपाईँको हृदयमा हामी छौँ, तपाईँको ढुकढुकीमा हामी छौँ र गजलसँगै गजलको गङ्गामा सँगसँगै तैरिरहेका छौँ, डुबुल्की मारिरहेका छौँ। यो आभास यताबाट मनोहरी छ। पुनः अर्को गजल उठाउँछु पर्दाभित्रबाटै। सायद औषधिले लाचारी बताइरहेछ, पट्टी भित्रको एउटा घाउ टोलाइरहेछ। सायद औषधिले लाचारी बताइरहेछ, पट्टी भित्रको एउटा घाउ टोलाइरहेछ। सुरक्षा पाउँछ कमजोर कुराबाट पनि, सुरक्षा पाउँछ कमजोर कुराबाट पनि। हेर्नुहोस्, कोही ढोकामा पर्दा लगाइरहेछ, पट्टी भित्रको एउटा घाउ टोलाइरहेछ। हेर हेर कोही त हेर यहाँ छ शान्ति, हेर हेर कोही त हेर यहाँ छ शान्ति। घडीका अङ्कलाई काँटाले देखाइरहेछ, पट्टी भित्रको एउटा घाउ टोलाइरहेछ। काटिनु टुक्रा हुनु

अनि रुन नपाउनु, काटिनु टुक्रा हुनु अनि रुन नपाउनु तोरणलाई आफ्नै बाध्यताले हँसाइरहेछ। पट्टीभित्रको एउटा घाउ टोलाइरहेछ। उतिनै पल्ट अस्थाएको पनि छ त्यो घाम, उतिनै पल्ट अस्थाएको पनि छ त्यो घाम जति पल्ट जिन्दगीमा ऊ उदाइरहेछ। पट्टीभित्रको एउटा घाउ टोलाइरहेछ, सायद औषधिले लाचारी बताइरहेछ। होला सब थोक गर्ने सपना सार्थक हुँदैन, हत्कडी नमस्तेका लागि बाधक हुँदैन। होला सब थोक गर्ने सपना सार्थक हुँदैन, हत्कडी नमस्तेका लागि बाधक हुँदैन। चियाको कपले टेबलमा एउटा कथा लेख्यो, चियाको कपले टेबलमा एउटा कथा लेख्यो। जिन्दगीमा सबै कथाको शीर्षक हुँदैन, हत्कडी नमस्तेका लागि बाधक हुँदैन। सोच्थे जग्गा किनेर कसरी घर लैजालान्, सोच्थे जग्गा किनेर कसरी घर लैजालान्, दुःख लाग्छ जिन्दगी सधैँ बालक हुँदैन। हत्कडी नमस्तेका लागि बाधक हुँदैन। धार मागिरहेछौ पाए काट्न त सकौला, धार मागिरहेछौ पाए काट्न त सकौला, तर धार लगाए चकमक चकमक हुँदैन। हत्कडी नमस्तेका लागि बाधक हुँदैन। त्यही किताब पढ्ने रहरले खुब सताइदिन्छ, त्यही किताब पढ्ने रहरले खुब सताइदिन्छ। जुन कतै छोडियो या साथमा भर्सक हुँदैन, हत्कडी नमस्तेका लागि बाधक हुँदैन। होला सबथोक गर्ने सपना सार्थक हुँदैन। चियाको कपले टेबलमा एउटा कथा लेख्यो, जिन्दगीमा सबै कथाको शीर्षक हुँदैन। जीवन एकै किसिमले, एउटै तवरले, एउटै लयमा कसरी पो बग्न सक्छ र? जिजीविषाभित्रका विविध आयामहरूले पनि त कहिलेकाहीँ तलमाथि पारिदिन सक्छन्। कहिलेकाहीँ अक्षरमा डिको नहोला, कहिलेकाहीँ डिको बिन्दु पनि डिको बनेर अगाडि उभिएला। सरल रेखाहरूको भेट कसरी होस् गणितमा, तर भावनामा सरल रेखाको भेट पनि त भइदिन सक्ला। खैर, साहित्य, गजल र गजलका भावलाई हामी स्वतन्त्र छोडिदिउँ, बुझ्ने र सहसाधन गर्ने यहाँहरूको मर्जी। हामी गजलको गङ्गामा डुबुल्की मारिरहेका छौँ। फुलमा बसाई सरेपछि बासना भएर निस्किए, फुलमा बसाई सरेपछि बासना भएर निस्किए। काँडामा बस्दासम्म त घोच्न नै सिकेका थिए। कोही भेटिएन पुरै ट्याङ्की सफा गर्छु भन्ने, पानी सङ्लो बनाउनलाई केवल धारा पखालिए। काँडामा बस्दासम्म त घोच्न नै सिकेका थिए। सबैले त कहाँ पाउलान् सफा हुने मौकाहरू, सबैले त कहाँ पाउलान् सफा हुने मौकाहरू। खल्तीभित्र धोइएका केही नोटहरू हेट्टिए। काँडामा बस्दासम्म त घोच्न नै सिकेका थिए। दृश्य नै सुधारौँ भने आउँदैनन् कोही बुझिराख्नु, दृश्य नै सुधारौँ भने आउँदैनन् कोही बुझिराख्नु। सबैलाई पुग्छ केवल आफ्नो आँखा ठिक भइदिए। काँडामा बस्दासम्म त घोच्न नै सिकेका थिए। मैलाई हेर्छन् भन्ने भ्रममा बाँचिरहेका छन् ऐनाहरू, मैलाई हेर्छन् भन्ने भ्रममा बाँचिरहेका छन् ऐनाहरू। तिमी पनि ऐना हेर्नु बाँच्ने बहाना चाहिए, तिमी पनि ऐना हेर्नु बाँच्ने बहाना चाहिए। काँडामा बस्दासम्म त घोच्न नै सिकेका थिए। फुलमा बसाई सरेपछि बासना भएर निस्किए। दृश्य नै सुधारौँ भने आउँदैनन् कोही बुझिराख्नु, सबैलाई पुग्छ केवल आफ्नो आँखा ठिक भइदिए। हरेक व्यक्तिलाई आफूसँग मात्र मतलब छ, आफ्नो जिन्दगीसँग मतलब छ, आफ्नो सपनासँग मतलब छ। तर दृश्य सुधारौँ, समाज सुधारौँ अथवा अरूको हितमा काम गरौँ भन्ने त नगन्य रहेछ। आफैलाई मात्र व्यक्तिले हेर्दो रहेछ। फर्किने कुराहरू, जाने कुराहरू, भेटिने कुराहरू, हरेक कुराहरू त तपसिल छोड्ने रहेछ। केवल व्यक्ति स्वयं आफू र आफू भन्दो रहेछ। गजल गङ्गामा हामी छौँ। गजलको गङ्गामा पर्दा अनन्त अनुरागका गजलका शेरहरू मैले उठाइरहेको छु। यति बेला अर्को निकै मिठो गजल सङ्गीत, गजल हो आर्जु गिरीको, सङ्गीत बबिना भट्टराईको, स्वर राज सिग्देल र बबिना भट्टराईको रहेको छ। सम्झेर प्यार तिम्रो साँचेर जिन्दगानी, लेखेर प्रेम गाथा थाहा भयो कहानी।

सम्झेर प्यार तिम्रो साँचेर जिन्दगानी लेखेर प्रेम गाथा थाहा भयो कहानी. आर्जुगिरीको गजल थियो. स्वर राज सिग्देल बबिना भट्टराई र सङ्गीत बबिना भट्टराईको थियो. हामीले गजल गङ्गामा गजल राख्यौँ. गजल गङ्गामा पर्दाबाट केही गजलहरू उठाइरहेको छु. यति बेला अर्को गजल अनन्त अनुरागको. यो जिन्दगी भन्नु पनि रहर न हो, यो जिन्दगी भन्नु पनि रहर न हो, यही सोचेर पियो जहर न हो. पुराना भइसके मेट्ने योजनाहरू, पुराना भइसके मेट्ने योजनाहरू, लेख्न थालिएको भने भर्खर न हो. यही सोचेर पियो जहर न हो. पात खस्यो रोए होलान हाँगाहरू, पात खस्यो रोए होलान हाँगाहरू, मलाई भने लागेको हो पत्कर न हो. यही सोचेर पियो जहर न हो. असीमित छन् मान्छेका रहर भन्छौ, असीमित छन् मान्छेका रहर भन्छौ, आफू फुल हुँदा चाहिने पत्थर न हो. यही सोचेर पियो जहर न हो. म धरतीको धुलो भएँ केही छैन, म धरतीको धुलो भएँ केही छैन, सोच्छु त्यो सगर पनि सगर न हो. यही सोचेर पियो जहर न हो. यो जिन्दगी भन्नु पनि रहर न हो. हिँड्नेहरूलाई लड्छु कि भन्ने डर रहेछ, हिँड्नेहरूलाई लड्छु कि भन्ने डर रहेछ, कतै नहिँड्नेहरूलाई लड्ने रहर रहेछ. सुनाइदिनु मेरा गाउँ र गाउँलेहरूलाई, सुनाइदिनु मेरा गाउँ र गाउँलेहरूलाई, महलको भित्तामा गाउँको पोस्टर रहेछ. कतै नहिँड्नेहरूलाई लड्ने रहर रहेछ, कुनै न कुनै दुर्गन्ध ढाकिएकै पाइयो, कुनै न कुनै दुर्गन्ध ढाकिएकै पाइयो, पुलमा बाहेक जहाँ जहाँ अत्तर रहेछ. कतै नहिँड्नेहरूलाई लड्ने रहर रहेछ, तिर्खा मेटिएपछि मात्रै थाहा भयो, तिर्खा मेटिएपछि मात्रै थाहा भयो, आफ्नै अञ्जुलीमा पनि सागर रहेछ. कतै नहिँड्नेहरूलाई लड्ने रहर रहेछ, दम्भ नगर संसार जलाउन सक्छु भनी, दम्भ नगर संसार जलाउन सक्छु भनी, सलाई सक्न उसकै बट्टा तत्पर रहेछ. कतै नहिँड्नेहरूलाई लड्ने रहर रहेछ, हिँड्नेहरूलाई लड्छु कि भन्ने डर रहेछ. तिर्खा मेटिएपछि मात्रै थाहा भयो, आफ्नै अञ्जुलीमा पनि सागर रहेछ. अक्सर हामी आफूसँग भएका क्षमताहरू, आफूसँग भएका प्रिय चिजहरू पर पुगिसकेपछि, टाढा पुगिसकेपछि, अथवा त्यो समय गुज्रिसकेपछि हामीलाई याद आउँछ. र कतिपय हामीले आफूसँग भएको क्षमता पनि पहिचान गर्न सक्दैनौँ. हामी अर्काको हेरेर आहा गर्छौँ, डाहा गर्छौँ, तर आफूभित्र पनि त आहा लुकेको हुनसक्छ. त्यसलाई पनि त पहिचान गर्न सकिन्छ, त्यसलाई पनि त केलाउन सकिन्छ, परगेल्न सकिन्छ, र आफूभित्र आफू हुनुको महसुस गर्दै आफूलाई चिन्न सकिन्छ. गजलको गङ्गामा डुबुल्की मारिरहेका छौँ. हामी यति बेला गजल गङ्गामा छौँ. गजल गङ्गामा पर्दाभित्रका गजलहरू मैले उठाइरहेको छु. गजलकार अनन्त अनुराग धनकुटाका गजलकार हुनुहुन्छ. उहाँको पर्दा गजल सङ्ग्रहबाट हामीले गजल उठाइरहेका छौँ. आखिरीमा अनन्त अनुरागको गजल. दियो बाल्न सलाई बनेको हुँ, तिमी बल्यौ र म निभेको हुँ. दियो बाल्न सलाई बनेको हुँ, तिमी बल्यौ र म निभेको हुँ. मेरो छायाले यो सोच्दो रहेछ, मेरो छायाले यो सोच्दो रहेछ, ऊ हिँडेकाले म हिँडेको हुँ. तिमी बल्यौ र म निभेको हुँ, काँडाहरूले हेक्का राख्न हुन्न, काँडाहरूले हेक्का राख्न हुन्न, कसको खुट्टामा किन बिझेको हुँ. तिमी बल्यौ र म निभेको हुँ, बाँसुरी बन्ने लक्ष्य थिएन मेरो, बाँसुरी बन्ने लक्ष्य थिएन मेरो, तिम्रो ओठ आयो र प्वाल परेको हुँ. तिमी बल्यौ र म निभेको हुँ, न लडुन्जेलसम्म सजिलै थियो, न लडुन्जेलसम्म सजिलै थियो, यो भर्याङ कैयौँ पटक चढेको हुँ. तिमी बल्यौ र म निभेको हुँ, दियो बाल्न सलाई बनेको हुँ. दियो बाल्न सलाई बनेको हुँ, तिमी बल्यौ र म निभेको हुँ. अनन्त अनुरागको गजल हामीले यति बेला उठायौँ. उहाँको गजल यात्राका लागि शुभकामना व्यक्त गर्दै अब गजल गङ्गामा गजल सङ्गीत जोडौँ. गजल हो दीपक जडितको, स्वर र कम्पोजर सञ्जीव आलेको रहेको छ. चढाइदिन्छु एउटा सलाम ती आँखालाई, मेरो नाम नजोडिँदै बदनाम ती आँखालाई.

चढाइदिन्छु एउटा सलाम ती आँखालाई। यति बेला गजल राख्यौँ। गजल थियो दीपक जडितको, स्वर र कम्पोजर सञ्जीव आले। हामी गजल गङ्गामा छौँ, गजलका पङ्क्तिहरूमा आवाज मिसाइरहेका छौँ। यति बेला नकुल पौडेलको गजल म अघि सार्छु। नसोच्नु उसले जीवनभर प्यार गरिरहन्छ, कसले चोरको घरमा चौकीदार गरिरहन्छ। नसोच्नु उसले जीवनभर प्यार गरिरहन्छ, कसले चोरको घरमा चौकीदार गरिरहन्छ। मनले ढुवानी खर्च दिए पनि नदिए पनि, मनले ढुवानी खर्च दिए पनि नदिए पनि, आँखाले आँसुको ओसार पसार गरिरहन्छ, कसले चोरको घरमा चौकीदार गरिरहन्छ। गाउँमा राखेका बा आमालाई फोन गर्दैन, गाउँमा राखेका बा आमालाई फोन गर्दैन, बाटामा राखेका ढुङ्गालाई नमस्कार गरिरहन्छ, कसले चोरको घरमा चौकीदार गरिरहन्छ। कहिल्यै एक किनारको हुन सक्दैन नदी, कहिल्यै एक किनारको हुन सक्दैन नदी, नदीले एक किनार अर्को किनार गरिरहन्छ, कसले चोरको घरमा चौकीदार गरिरहन्छ। आज कोठामै बिर्सिएर आएछु तिम्रो तस्विर, आज कोठामै बिर्सिएर आएछु तिम्रो तस्विर, अब नपुग्ने बेलासम्म इन्तजार गरिरहन्छ, कसले चोरको घरमा चौकीदार गरिरहन्छ। यो नसोच्नु उसले जीवनभर प्यार गरिरहन्छ।

गजल गङ्गामा नकुल पौडेलको गजल हामीले उठायौँ. अब अमृता रिमालको गजल सूर्यगढी तिन नुवाकोटका अमृता सङ्गम साहित्यिक पत्रिकाबाट उठाउँदैछु. मलाई कसैले यस्तो गुण लगाएको छ कि जिन्दगीको सही अर्थ सिकाएको छ. मलाई कसैले यस्तो गुण लगाएको छ कि जिन्दगीको सही अर्थ सिकाएको छ. कोही सँगै भएर पनि तिम्रो साथमा नहुँदा, कोही सँगै भएर पनि तिम्रो साथमा नहुँदा कति पीडा हुन्छ त्यो महसुस गराएको छ. कि जिन्दगीको सही अर्थ सिकाएको छ. तिमी झुठो मुस्कानको मात्र तारिफ गरिदिन्छौ, तिमी झुठो मुस्कानको मात्र तारिफ गरिदिन्छौ, वास्तवमा उसको आँखा पनि रसाएको छ. कि जिन्दगीको सही अर्थ सिकाएको छ. सबै गुमाइसके अब केही छैन आफ्नो भन्ने, सबै गुमाइसके अब केही छैन आफ्नो भन्ने, अपरिचित छ आफ्नै परिचय गुमाएको छ. कि जिन्दगीको सही अर्थ सिकाएको छ. ऊ लेखक हो लेखिदिन्छ अनेकौं भावनाहरू, ऊ लेखक हो लेखिदिन्छ अनेकौं भावनाहरू, नसम्झनुस् कि आफ्नै कहानी सुनाएको छ. कि जिन्दगीको सही अर्थ सिकाएको छ. मलाई कसैले यस्तो गुण लगाएको छ. अमृता रिमालको गजल हामीले यति बेला उठायौँ. हामी गजल गङ्गामा छौँ. गजल गङ्गाको आजको बसाईको आखिरी आखिरीमा हामी छौँ. आखिरी आखिरीमा म गजल उठाउँछु. गजल ईश्वर पौडेल आस्थाको. बाहिर देखिए जस्तै भित्र झिलमिल को होला, बाहिर देखिए जस्तै भित्र झिलमिल को होला, मान्छेले देख्ने सपना भन्दा शिथिल को होला. म आँसु लुकाउँछु बुझाउँछु मन तर पनि, म आँसु लुकाउँछु बुझाउँछु मन तर पनि, यी आँखा भन्दा अबुझ अरू पिलपिल को होला, मान्छेले देख्ने सपना भन्दा शिथिल को होला. तिमी पानी हौ आऊ निष्फिक्री पोख्यौ म माथि, तिमी पानी हौ आऊ निष्फिक्री पोख्यौ म माथि, भनु बालुवा भन्दा अरू सहनशील को होला, मान्छेले देख्ने सपना भन्दा शिथिल को होला. ईश्वर बार बार पुकार्छन् बजार्छन् टाउकाहरू, ईश्वर बार बार पुकार्छन् बजार्छन् टाउकाहरू, एउटा ज्यान हजार ठाउँ दाखिल को होला, मान्छेले देख्ने सपना भन्दा शिथिल को होला, बाहिर देखिए जस्तै भित्र झिलमिल को होला. नुवाकोटका गजलकार ईश्वर पौडेल आस्थाको गजल हामीले यति बेला उठायौँ गजल गङ्गामा. गजल गङ्गाको हामी आज आखिरी आखिरीमा छौँ. गजल गङ्गा कस्तो लाग्दैछ? जस्तो लाग्दैछ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला. राम्रो लाग्दैछ भने सुन्नलाई अरूलाई खबर गर्नुहोला. हामीलाई के सुझाव सल्लाहहरू छन् भने सुटुक्क खबर गर्नुहोस्. तपाईँका रचनात्मक सुझाव सल्लाहलाई हामी सदैव शिरोधार्य गर्दै अगाडि बढ्नेछौँ. तपाईँलाई गजल गङ्गामा गजल पठाउन मन छ भने gazalganga@gmail.com सधैँका लागि खुला छ. तपाईँलाई गजल गङ्गामा गजल रेकर्ड गराउन मन छ भने पनि हाम्रो स्टुडियोमा पाल्नुहोस्, हामी तपाईँलाई हृदय स्याएर स्वागत गर्छौँ. हवस् त, आजको बसाई यही बिट मारौँ. जाँदा जाँदै विष्णु कुमार खड्काको गजल हो, स्वर र सङ्गीत विष्णु भट्टको रहेको छ. तुलना कोसँग गरौँ स्वर्ग कि अप्सरा हो, तिमी सुन्दर यो दिल छाँगा र छहरा हो. निकै मिठो गजल छोड्दै प्रविधि संयोजन तर्फ साथ दिने पराग पोखरेललाई हृदयत आभार व्यक्त गर्दै, तपाईँको मिठो निधरी र सुन्दर सपनीको कामना गर्दै, विद्या निर्दोष पहाडी पनि ओझेल पर्छ. शुभ शुभरात्री.

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
0: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौं।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला रातिको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको जीवन दर्शन सेवा करुणा प्रेम मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनु भएको छ। रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले सहकार्य सद्भाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभयो। कार्यक्रममा 14 जना पूर्व डिस्ट्रिक्ट गभर्नर तथा क्लबका संस्थापक अध्यक्षलाई सम्मान गरिएको थियो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अरियालले मुलुकको समृद्धि सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका 3 प्रमुख अङ्गबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताउनु भएको छ। 68 औं संसद दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अरियालले देश निर्माणको हुटुटी र देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना पूरा गर्न कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाको गति र भावना एक आपसमा मिल्नुपर्ने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद जनताको भावना आवश्यकता र आकाङ्क्षाको प्रतिबिम्ब बन्नुपर्नेमा जोड दिनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने बताउनुभयो। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका 33 जना नेपाली कैदीलाई माफी दिएको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रमजानका अवसरमा साउदी सरकारले 33 जना नेपाली नागरिकलाई शाही माफी दिएकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ। गृह मन्त्रालयले होटल तथा रेस्टुरेन्टले प्रदान गर्ने खानाको गुणस्तर, खाद्य स्वच्छता सम्बन्धमा नियमित सघन र आकस्मिक अनुगमन गर्न 77 वटै जिल्ला प्रशासन कार्यालयलाई विशेष निर्देशन दिएको छ। सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै मन्त्रालयले अनुगमन केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउने निर्देशन दिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणाली मार्फत सरुवाको निवेदन दिनका लागि निजामती कर्मचारीहरूलाई आह्वान गरेको छ। मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरेर अनलाइन प्रणाली मार्फत सरुवाको निवेदन पेश गर्न अनुरोध गरेको हो। मन्त्रालयले सरुवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा सो प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी अनलाइन प्रणाली मार्फत सरुवाको निवेदन पेश गर्न अनुरोध गरेको छ। अनलाइन प्रणाली बाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरुवा सम्बन्धी निवेदन उप कुनै कार्यवाही नहुने बेहोरा मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी, साइबर अपराध र आर्थिक शोषण रोक्न युवा श्रम तथा रोजगार मन्त्रालयले एक विशेष राष्ट्रिय अभियानको घोषणा गर्दै वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ। मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा अवैध एजेन्ट विरुद्ध अभियान सुरक्षित वैदेशिक रोजगारीका लागि नामक विशेष डिजिटल प्लेटफर्म वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपाल टेलिकमलाई सेवाग्राही मैत्री छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले आज सुन्धारा स्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम विभाग तथा दूरसञ्चार कार्यालयको निरीक्षणका क्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभयो। मनसुनको जोखिम बढेपछि हेटौडा काठमाडौँ सडकको कान्ति लोकपथमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कान्ति लोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो गएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं पृथ्वी प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले अर्को सूचना प्रकाशन नभएसम्म सो सडक बन्द गरिनुका साथै अर्को वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गर्नुभएको छ। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: हवस् त, राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी सुधीर मिश्र, सहयोगी नारायण बाबु श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

गजल गंगा। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, र त आत्मसमर्पण गरेको हुँ दुश्मनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तुलामा राख्ने हो भने मायाको ओजनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, मेरी श्रीमतीले राखेकी छन् जतनसँग। पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। कविन्द्र घिमिरेले लेख्नु भएको गजल हो यो। गजलकार कविन्द्र घिमिरेको गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेको छु। कविन्द्र घिमिरेको ठेगाना ककनी 2 नुवाकोट। एउटा सुन्दर गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेँ। यही गजल वाचनसँगै गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ देवकी भण्डारी अनि राम अविरल तपाईँ सबै सबैलाई हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 45-50 मिनट तपाईँसँगको सहयात्रामा रहनेछौँ सुमधुर गजल सङ्गीतको साथमा। gazalganga@gmail.com अनि गजल सम्बन्धी पुस्तकहरू अर्थात् विभिन्न गजलकारहरूले लेख्नुभएका गजल कृतिबाट सम्भार गरिएका गजलहरू आजको गजल गङ्गाको सामग्री बन्नेछन्। कार्यक्रमलाई सदा जस्तै सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँको आत्मीय साथ मिल्नेछ। विश्वासको बलियो गाँठो आरम्भमा बाँध्न चाहन्छौँ अनि सुनाउँछौँ सुमधुर गजल सङ्गीत आनन्द कार्कीको सुरमा, सुदन डोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीत, चुपचाप छौ तिमी भन के यस्तो बात छ, चन्द्रमुखी मुहारमा दिउँसै किन रात छ। यो सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा आनन्द कार्कीको सुर, सुदन टोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीतमा मात्र तपाईँका लागि।

चुपचाप छौ तिमी भन के त्यस्तो बात छ चन्द्रमुखी मुहारमा देउसै किन रात छ आनन्द कार्कीको स्वर सुदन टुटेलको रचना सरोज प्याकुरेलको सङ्गीत गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ अब gazalganga@gmail.com यतातर्फ लाग्छौँ नवीन सङ्कल्पको गजल सुनाउँछु म तपाईँको लागि फुल जस्तो मुटु पनि पत्थर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ बिना कसुर झुपडीमा लगाएर आगो बिना कसुर झुपडीमा लगाएर आगो मनु मानी तिम्रो बेग्लै सहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नयनभरि आँसु आँसु दिलाउन आज नयनभरि आँसु आँसु दिलाउन आज हिजो मनै लठ्याउने नजर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नदी बनि बग्यौ अनि सागरलाई भेट्यौ नदी बनि बग्यौ अनि सागरलाई भेट्यौ मलाई मात्रै खै किन बगर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि तिमी हिँड्ने आज अर्कै सफर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ नवीन सङ्कल्पको गजल थियो यो गजलका लागि नवीन सङ्कल्पप्रति विशेष आभार अर्को गजल छ धर्म तिवारीको भोजपुर स्थायी घर भक्तपुर अहिलेको बसोबास म धर्म तिवारीको गजल सुनाउँछु तपाईँको लागि सम्झ नानै अचेल बाँच्ने आधार हुन्छ सम्झ नानै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र तिमी बिना त घर यो कारागार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ तिलपिल छ माया छल्किएर साथीभरि तिलपिल छ माया छल्किएर साथीभरि मनको दुई किनारामा यो वार पार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन आज भोलि अश्रुधारा फेरि लगातार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ झिलिमिली सहर होला तिम्रो आँखाभरि झिलिमिली सहर होला तिम्रो आँखाभरि मेरो मनको विश्व सधैँ अन्धकार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ धर्म तिवारीको गजल थियो यो गजलका लागि धर्म तिवारी प्रति पनि विशेष आभार

माइक भाछ तिमी पाएपछि खुसी छमन देउता भाकी कसम खाएपछि अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ दुई दिलले साँच्चीकै सुखु माया लाएपछि खुसी छमन देउता भाकी कसम खाएपछि हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो तिमीलाई मेरो भित्री आत्माले चाहेपछि खुसी समन देउता भाकी कसम खाएपछि सार्थक बन्ने भू जिन्दगानी अब भने साँडै सार्थक बन्ने भू जिन्दगानी अब भने साँडै दिलको घरमा बेहुली पनि तिमी आएपछि जीवन जिउन लायक भएछ तिमी पाएपछि खुसी समन देउता भाकी कसम खाएपछि सन्तोष भक्त राज लवटले इलामबाट पठाउनु भएको गजल थियो यो गजलका लागि सन्तोष भक्त राज लवटप्रति पनि हाम्रो विशेष आभार रात सुनसान हुँदैछ एकान्त हुँदैछ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला दिनभरिको काम धन्दा अनि आराम गर्ने यो समयमा खानपिन सकिएको छ पक्कै पनि आराम गरिराख्नु भएको छ होला हाम्रो विश्वास गजल गङ्गाको यो यात्रामा अर्को एउटा सुमधुर गजल सङ्गीत निरा राणा भाटको स्वरमा सुनाउँछौँ निश्चल पिएसको गजल रचना गैरे सुरेशको सङ्गीत म रुँदिन भन्छु रुनै कर लाग्छ आँसुसँग आँसु साट्नै डर लाग्छ अर्को सुमधुर गजल सङ्गीत गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ तपाईँको लागि

हजुर, रुँदैन भन्छु, रुनै कर लाग्छ, हाँसुसँग आँसु साट्नै डर लाग्छ। निरा राणा भाटको स्वर निश्चल पिएसको गजल रचना गैर सुरेशको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। gazalganga@gmail.com यसमा प्राप्त भएका केही गजलहरू अनि गजल कृतिहरू थुप्रै थुप्रै लिएर आएका छौँ। विभिन्न गजलकारहरूका गजल कृतिबाट सम्भार गरिएका गजलहरू पनि तपाईँले आजको बसाइमा सुन्न सक्नुहुनेछ। गजल वाचनको क्रमसँगै कहीँ कतै कमी कमजोरी भएको खण्डमा आफ्नै सम्झिएर माफी दिनुहुनेछ। म लाग्छु हरिश अटलको गजलतर्फ, कैलाली सुखद उहाँको स्थायी घर। म हरिश अटलको गजल उठाउँछु यति बेला। अरे वा सीतालाई रामले चिनेनन्, अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। होला कि दाजु किन अन्यलमा परेछन्, होला कि दाजु किन अन्यलमा परेछन्, ओहो चिठीको ठेगाना खामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। म इमान्दार भएकै कारण त होला, म इमान्दार भएकै कारण त होला, थोरै थोरैले चिने तमामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, उचाइ बढै छ साथीको दामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अतीतमा प्रेम अटल हो भन्ने जोडीले, अतीतमा प्रेम अटल हो भन्ने जोडीले, आज अनुहारले चिने नामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वाह सीतालाई रामले चिनेनन्। हरिश अटलको गजल थियो यो। गजलका लागि हरिश अटलप्रति पनि हाम्रो विशेष आभार छ। अब अर्को गजल छ हेम जिज्ञासु पाठकको, केआई सिंह चार बायल टोटी। म हेम जिज्ञासु पाठकको गजल सुनाउँछु तपाईँका लागि। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, प्रिय अहिले नपठाऊ माया रूपी मन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, तब पठाउनु तिम्रो प्रेम रूपी धड्कन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, प्रिय कदापि मन पर्ने छैन यस्तो चलन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, कसम प्रिय म सक्दिनँ तिम्रो माया जोगाउन, कसम प्रिय म सक्दिनँ तिम्रो माया जोगाउन, सहन्छु बरु जति दिन सक्छौ रोदन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। हेम जिज्ञासु पाठकको गजल थियो यो। गजलका लागि हेम जिज्ञासु पाठकप्रति पनि हाम्रो विशेष आभार। गजल गङ्गामा अब कपिल अन्जानलाई पेश गर्छु। कोहलपुरमा कि उहाँको ठेगाना तस्बिर हामीसँग छ कपिल अन्जानको। यसभित्रबाट थुप्रै थुप्रै गजलहरू हामीले विगतका श्रृङ्खलाहरूमा वाचन गरिसकेका छौँ। त्यसो त कपिल अन्जान आफैले पनि गजल गङ्गालाई समय उपलब्ध गराएर आफ्ना गजलहरू तस्बिरभित्रबाट वाचन गर्नु भएको थियो। आज तस्बिरभित्रबाट एउटा गजल सुनाउँछु तपाईँका लागि। जिन्दगीमा सबथोक गुमाएको छ,
जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। वर्षौँदेखि यसरी के खोजिरहेको छ, वर्षौँदेखि यसरी के खोजिरहेको छ, लाग्छ यो सहरमा कोही हराएको छ र तस्विरलाई आफ्नो बनाएको छ। तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, आऊ मारेर जाऊ ऊ निधाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। अब निर्धक्क मर्नेछन् ती बुवामा, अब निर्धक्क मर्नेछन् ती बुवामा, आज हराएको छोरो घर आएको छ र तस्विरलाई आफ्नो बनाएको छ। इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, उसले पुर्खाको महल भत्काएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ। तस्विर भित्रबाट साभार गरिएको कुहलपुर बाँकीका जल स्रष्टा कपिल अन्जानको गजल थियो। कपिल अन्जान प्रति विशेष आभार। गजल गङ्गामा छ, सुनसान रात, समय बिस्तारै बिस्तारै एकान्त बन्दैछ। यहीँनिर आग्रह गर्छौँ gazalganga@gmail.com आफ्ना गजलहरू पठाउन सक्नुहुनेछ। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत, फक्रिएको फुलकुहाँगा भाची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, सन्तोष रुजालको स्वर, गुप्त विपसको धारको गजल रचना दीपक शर्माको सङ्गीतमा मात्र

हजुर, फक्रिएको फुलको हाँगा भाँची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, निष्ठुरीसँग धोकेबाजसँग विश्वासघातीसँग कसैको पनि केही लाग्दैन। सन्तोष रुचालको सुर, गुप्त विपस कोदारको रचना, दीपक शर्माको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गामा हामी गजल वाचनतर्फ लाग्छौँ। गजलकार शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय राग हामीसँग छ। प्रणय रागभित्रबाट शम्भु कुमार मिलनको एउटा गजल सुहाइँदैन भूमाया मलाई नगरे नि हुन्छ, सुहाइँदैन भूमाया मलाई नगरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। सुहाइँदैन भूमाया मलाई नगरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया लुगु सामु कहिल्यै नपरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। कहिले काहीँ यदा कदा भेट भयो भने, कहिले काहीँ यदा कदा भेट भयो भने, कुरा गर्ने न्युमा अघि नबढे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ। यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, जाली झेली प्रेमको सागर नतरे नि हुन्छ, धेरै माया गर्न अघि नसरे नि हुन्छ, सहिँदैन भूमाया मलाई नगरे नि हुन्छ। शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय रागभित्रबाट हामीले यो गजललाई साभार गरेका हौँ। अब जिउने रहर हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट एउटा गजल तपाईँको लागि। विरहतीमा डुब्ने अब कुनै मलाई रहर छैन, विरहतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। विरहतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। धेरै चोटि पीडाहरू मैले यहाँ खपिसकेँ, धेरै चोटि पीडाहरू मैले यहाँ खपिसकेँ, नौलो कृति गाँच्नलाई सोह्र वर्षे लहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, जिन्दगीका बात गर्ने बाँकी रहेको प्रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, हरिलाई छुन सक्ने अझैसम्म जहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। विरतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट साभार गरिएको गजल हो यो। यस अर्थमा हरि चालिसे एबिसीप्रति पनि हाम्रो विशेष आभार। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको सङ्ग्रह उन्मुक्त किनारा भित्रबाट एउटा गजल आजको गजल गङ्गाको अन्तिममा सुनाउँछु तपाईँका लागि। गजलकार भोजराज घिमिरेको यो गजल अलिकति तिमी छोड अलिकति मनै देउला, अलिकति तिमी छोड अलिकति मनै देउला, फुटे फुटुस मुटु भरु अलिकति मनै सिउला, अलिकति तिमी छोड अलिकति मनै देउला, फुटे फुटुस मुटु भरु अलिकति मनै सिउला, इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, लाग्छ भने लागोस् नसा अलिकति मनै पिउला, फुटे फुटोस् मुटु भरु अलिकति मनै सिउला, केही होस घुमेको छ केही जोस बुझेको छ, केही होस घुमेको छ केही जोस बुझेको छ,
जुनी जुनी हाँस तिमी दुख दुखीमा मनै जिउला फुटे फुटोस् मुटुभरू अलिकति मनै सिउला धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी सम्झौता नै जिन्दगी हार पुरै मनै ल्याउला फुटे फुटोस् बरु मुटु अलिकति मनै सिउला अलिकति तिमी छोड अलिकति मनै दिउला गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको संग्रह गजल कृति उन्मुक्त किनाराबाट सभार गरिएको गजल थियो यो गजलसँगै अब आजलाई गजल गङ्गाबाट हामीले बिदा हुनुपर्छ सुनसान रात समय एकान्त भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ दिनभरिको थकान मस्तसँग निदाउनुपर्छ अर्को एउटा सुमधुर गजल सुनाउनेछौँ गजल सुनाउनुभन्दा अगाडि आग्रह गर्छौँ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला झ्याल ढुकाका चुकुरहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला कहीँ कतै अगिनामा चुलोमा ग्यास स्टोभहरूमा आगोको झिलिङ्गो हुनसक्छ निभाएर सुत्नको लागि पनि आग्रह गरौँ सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन् बिर्सिनु भएको छ भने एकपटक सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गरौँ र बाँकी रहेको समयका लागि मनोज राजको सुर उमेश लम्सालको गजल रचना अभिदको सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ राधिका ओझा अनि राम अविरल बिदा हुन्छौँ तपाईँको स्वस्थ जीवनको कामनासहित शुभरात्री।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1043 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 MHz तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 17 गते बुधबार, आषाढ कृष्ण पक्ष प्रतिपदा तिथि। तदनुसार जुलाई महिनाको 1 तारिक सन् 2026 नेपाल सम्बत 1146 तसलगा प्रतिपदा। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र शङ्कर भण्डारी, सहकर्मी नरहरि न्यौपाने, रमा ढुङ्गाना अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बिहानी चाहिँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्दै हुनुहुन्थ्यो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी।

0: केही छिनमा प्रसारण गर्नेछौँ कार्यक्रम जीवन विज्ञान 5:25 अध्यात्म सन्देश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि संस्कृतमा र 6 बजे नेपालीमा समाचार, 6:05 विभिन्न पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबार प्रसारण गर्नेछौँ। 6:30 समय हो अन्तरसंवाद कार्यक्रमको, 7 बजे समाचार, 7:25 कानुनका कुरा कार्यक्रम प्रसारण गर्नेछौँ भने 7:40 दिगो पर्यटन प्रवर्धन कार्यक्रम सुन्न सक्नुहुनेछ। 8 बजे अङ्ग्रेजीमा समाचार, 8:15 कार्यक्रम आजका नारी प्रसारण गर्नेछौँ। 9 बजे नेपालीमा, त्यसपछि नेपाल भाषामा समाचार, 9:20 विश्व परिवेश कार्यक्रम सुन्न सक्नुहुनेछ। 9:45 विभिन्न कलाकारहरूका स्वरका असारे गीतहरू सुनाउनेछौँ। 10 बजे समाचार, 10 बजेको समाचारपछि कार्यक्रम लेख बेसी सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ र 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले सुन्नुभयो आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 5:25 यहाँहरूले सुन्न सक्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। अब प्रस्तुत गर्दैछौँ कार्यक्रम जीवन विज्ञान।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, मेरो कसैसँग दुर्भावना छैन, नराम्रो भाव छैन, हरेक व्यक्तिप्रति अथवा जो सम्बन्धित छन् आफ्ना नाता सम्बन्धित व्यक्तिहरूप्रति अत्यन्तै सकारात्मक भाव छ, प्रेम भाव छ, सहयोगी भाव पनि छ, तर पनि मेरो त्यो भावको उचित प्रतिक्रिया आउँदैन अथवा अरूले चाहिँ मेरो भाव भए जस्तो व्यवहार गर्दैनन्, किन यस्तो हुन्छ होला? सुन्दर प्रश्न छ। किन यस्तो हुन्छ भने भाव व्यवहारमा आएन, भाव भाव नै रह्यो, बिउ थियो, बिउ बिउ नै रह्यो, उम्रिएन, उमार्नुपर्छ, व्यवहारमा आउनुपर्छ। मेरो भित्र सकारात्मक भाव छ, राम्रो हो, राम्रो भाव छ, सुन्दर छ, सबैप्रति प्रेम भाव छ, सहयोगी भावना भित्र छ, राम्रो हो तर व्यवहारमा आउनु पऱ्यो नि। भित्र सहयोगी भावना छ तर सहयोग चाहिँ गर्दैन, भित्र प्रेम भाव छ तर प्रेम प्रदर्शन गर्दैन। अब कसको भाव के छ भित्र कसले जान्न सक्छ र कसको मनमा को पस्न सक्छ? व्यवहारमा आउनु पऱ्यो नि। जबसम्म हाम्रो भावना व्यवहारमा आउँदैन तबसम्म केही अर्थ हुँदैन र व्यवहारमा ल्याउनको लागि बानी लगाउनु पर्छ। बानी नलगाइकन व्यवहारमा आउँदैन। हामी जति पनि काम गर्छौँ हाम्रो बानी व्यवहारबाट निर्देशित भएर काम गर्छौँ। हाम्रा बानीहरूले नै हामीलाई काम गराउँछ, बानी जस्तो छ त्यही गर्छ। भनिन्छ नि नानीदेखि लागेको बानी आदत त्यस्तै छ अनि त्यही नै गर्छ। बानी लगाउनु पर्छ, जस्तो बिहान उठ्नको लागि बानी लगाउनु पर्छ। बिहान उठ्नु छ, बिहानको भ्रमण गर्नु छ, प्रातः भ्रमण मर्निङ वाक गर्नु छ, बानी लगाउनु पर्छ, आफै हुँदैन। बानी चाहिँ लाग्छ तर बिहान उठ्ने बानी लागेन भनेदेखि ढिलासम्म सुत्ने बानी लाग्छ, बानी त लाग्छ। यो बानी आफै लाग्न दिने कि आफूले लगाउने भन्ने कुरा हो। आफूले बानी लगायो भने चाहिँ आफूले चाहे जस्तो जुन बानी लगाउँदा आफूलाई हित हुन्छ त्यस्तो बानी लगाउन पाइयो। अब आफै बानी लाग्यो भने अब के लाग्यो लाग्यो, कुनै कुनै राम्रो पनि लाग्न सक्ला, कुनै नराम्रो लाग्न सक्ला। मनमा जस्तो सुकै भाव भएर पनि के गर्नु, बानी के लागेको छ महत्त्वपूर्ण त्यो। हाम्रो भाव त छ नि, आहा बिहान उठेर दौडिन पाए कस्तो रमाइलो हुन्थ्यो होला, भोलिदेखि त म दौडिन्छु, कति सकारात्मक भाव। ओहो, भोलि बिहानै उठेर 5 बजे म दौडिने हिँड्ने, बिहानको ताजा हावा लिनु उपयुक्त हुन्छ। बिहानको सूर्योदयको समयमा बाहिर हुँदा कति रमाइलो हुन्छ, वातावरण कति मनमोहक हुन्छ। आहा, भोलिदेखि म पनि हिँड्छु बिहान, कति राम्रो भावना थियो। तर बिहान उठेपछि यस्तो अल्छी लाग्छ, सुता सुतै गर्छ, उठ्दैन बिहान, किनभने बिहान नउठ्ने बानी लागेको छ, उठ्न सक्दैन। अब भावना जतिसुकै राम्रो भए पनि के काम लाग्यो र? भावना राम्रो हुँदैमा दौडिँदैन, हुँदैन। भाव व्यवहारमा आउनुपर्छ, जबसम्म भाव व्यवहारमा आउँदैन तबसम्म कसैले पनि थाहा पाउँदैन अथवा त्यसको फल प्राप्त हुँदैन, परिणाम आउँदैन। सोचेर मात्रै परिणाम आउँछ र सोच व्यवहारमा आएपछि मात्रै हामीले चाहेको परिणाम आउँछ। सबैभन्दा महत्त्वपूर्ण कुरा हो आदत बनाउनु, बानी लगाउनु। जे चाहिन्छ आफूलाई त्यो बानी लगाउनुपर्छ। त्यो बानीलाई गुण या अवगुण भनिन्छ। राम्रो बानी गुण, नराम्रो बानी अवगुण। के आदत बनाउने मैले पहिल्यै सोच्नुपर्छ र त्यो आदत बनाउनुपर्छ, होइन भने आफै आदत बन्छन्। बिहान 5 बजे उठ्ने आदत पनि आदत हो, 9 बजेसम्म उठ्ने आदत पनि आदत हो, दुइटै त बानी त हो। कसैलाई 5 बजे उठ्ने बानी छ, कसैलाई 8 बजे 9 बजेसम्म सुत्ने बानी छ, त्यतिखेर उठ्छन् उनीहरू। बानी त दुइटै बानी नै हो नि, दुइटै आदत हो नि। एउटा आदत आफूले लगाएको, एउटा आफै लगाएको। 5 बजे उठ्ने बानी चाहिँ आफै लाग्दैन, लगाउनु पर्छ। आज उठ्यो, भोलि उठ्यो, पर्सि उठ्यो, म उठ्छु भन्यो, आफ्नो सङ्कल्प शक्ति जगाउनु पर्छ। मैले बिहान उठ्छु भनेको छु, हिजो सङ्कल्प गरेको छु, म उठ्नै छ, बिहान उठ्यो। आफ्नो सङ्कल्प शक्ति प्रयोग गर्नुपर्छ। कुनै पनि व्यक्ति राम्रो या नराम्रो अनुहारले हुँदैन, शरीरको चाल ढालले राम्रो नराम्रो हुँदैन, राम्रो नराम्रो उसको बानी बेहोराले हुन्छ। जसको बानी राम्रो छ त्यो राम्रो मान्छे, जसको नराम्रो बानी छ नराम्रो मान्छे। अब बानी चाहिँ आफूले लाउनुपर्छ। कतिपय व्यक्तिहरूलाई बच्चैदेखि बानी लगाइदिए हुन्छ कि बुवा आमाले, यति बेला उठ, यो काम गर, ऊ काम गर, बानी लगाइदिए। त्यसैलाई संस्कार भनिन्छ। कुनै व्यक्ति संस्कारी रहेछ, यो भने के हो संस्कारी भने? राम्रो बानी बेहोरा छन् भने। र त्यो राम्रो बानी बेहोरा कहाँबाट आयो? बचपनबाट आयो, बच्चैदेखि। बच्चैदेखि के भयो? बाबुआमाले त्यही गर्थे, उसले पनि त्यही गर्यो, सिक्ने बुवा आमाबाटै हो नि। हामी छोराछोरीले भनेको मानेन भन्छौँ, यिनीहरू सुध्रिएनन् अथवा राम्रो भएनन् भन्छौँ। राम्रो पछाडि बनाउन खोज्यौँ, त्यसकारण भएनन्। बच्चालाई सानोबाटै संस्कार सिकाउनुपर्छ, बाबु यो गर्नुहुन्छ, यो गर्नु हुँदैन। उसलाई अलिकति डर पनि देखाउनुपर्छ, अलिकति माया पनि देखाउनुपर्छ। आमाहरू त्यसै गर्छन् नि, गलत गर्यो भने कहिलेकाहीँ रिसाउँछन्। कति आमाहरूले सानो बच्चालाई झापड पनि लगाउँछ। उसलाई अब त्यो रिस उठेर बदला लिनलाई पिट्या त होइन नि, उसलाई संस्कार दिनको लागि, बानी लगाइदिनको लागि, नराम्रो गर्यो अर्को पटक नराम्रो नगरोस् भनेर, प्रेमको कारणले, माया गरेर। जसले जसको हित चाहन्छ, हित चाहने व्यक्तिले जसरी उसको हित हुन्छ त्यही गर्छ कि ऊ रिसाए पनि रिसाओस्, अलिकति दुखी भए पनि होस्, तर उसको हित हुन्छ भने, राम्रो हुन्छ भने अलिकति दुःख पाए पनि पाओस् बरु, तर उसको हित होस्, उसको कल्याण होस्, त्यही सोच्या हुन्छ। आमाले छोराछोरीलाई पिट्दाखेरि उसको कुभलो होस् भनेर, नराम्रो होस् भनेर, अथवा आफ्नो अहङ्कारको कारणले, अथवा आफू ठुलो बन्नलाई पिट्या हो र? प्रेमको कारणले, उसको हितको कारणले, उसको हित होस् भनेर गरेको। यसको अर्थ बच्चालाई फेरि पिट्नुपर्छ भन्ने अर्थ बिल्कुल नलागोस् ल। सानो बच्चालाई सम्झाउने धेरै तरिकाहरू छन्। कहिल्यै पनि शारीरिक रूपमा पीडा दिनुहुन्न। सम्झाउने धेरै तरिकाहरू छन्। 4 कुराले हामी व्यक्तिलाई आफ्ना कुरा मनाउन सक्छौँ अथवा सम्झाउन सक्छौँ अथवा बानी लगाउन सक्छौँ। 4 कुराले प्रेरित गर्छ, मैले पहिला पनि उल्लेख गरिसकेका छु। एउटा डर, पिट्नु भनेको गाली गर्नु भनेको डर देखाउन हो, एउटा हतियार हो यो मान्छेलाई लाइनमा लिएर आउनको लागि। अर्को लोभ, बाबु तिमी यसो गर, तिमीलाई म यो दिन्छु नि, लोभ, लोभ प्रयोग गरेर पनि गराउन सकिन्छ। अर्को अहङ्कार, बाबु तिमी जस्तो मान्छेले यस्तो गर्नुहुन्छ, तिमी त साह्रै राम्रो मान्छे हो नि, यस्तो नराम्रो काम गर्नुहुन्न, बुझ्यौ, यो अहङ्कार जगायो, यसबाट पनि मान्छेलाई लाइनमा ल्याउन सकिन्छ। अर्को प्रेम, बाबु त्यसो नगरला, राम्रोसँग मिठो बोलेर प्रेमपूर्वक सम्झाउने, माया देखाएर, यसरी चार प्रकारले कसैलाई पनि काम लगाउन सकिन्छ। लोभ देखाएर, डर देखाएर, माया देखाएर, या अलिकति उसलाई उसको अहङ्कार जगाएर, यी चार प्रकारले काम लगाउन सकिन्छ। कुन प्रकारले लगाउने आफूले जान्नुपर्छ। यसरी यी चारवटा कुराहरूलाई प्रयोग गरेर संस्कारी बनाउन सकिन्छ र संस्कारी बच्चैदेखि बनाउनु पर्छ। र जुन व्यक्तिले यो तथ्यलाई बुझ्यो र आफ्ना बानी व्यवहारहरूलाई परिवर्तन गर्यो, त्यही व्यक्ति विकासमुखी भयो, त्यही व्यक्ति सुखतिरको यात्रामा अगाडि बढ्यो। हामी सुख सुख भन्छौँ, सुख कहाँ छ? जीवनभरि सुख खोजिरहेका छौँ र सुख पाएन भन्छौँ, भाग्यमै सुख रहन्छ भन्छौँ, सुख कहाँ छ बाबा? बाहिर सुख कहीँ किन्न पाइन्छ र लिएर आउने हो र सुख हाम्रा बानी बेहोरामा छ। राम्रो बानी बेहोरा सुखै सुख, नराम्रो बानी बेहोरा दुःखै दुःख। नराम्रो बानी भएको मान्छेलाई कसैले मन पराउँछ? नराम्रा अवगुण भएको मान्छेलाई मन पराउँछ र कसरी मन पराउँदैन? राम्रा बानी बेहोरा भएको व्यक्ति कसलाई मन पर्दैन होला? जसको बानी बेहोरा राम्रो छ त्यसलाई सारा जगतले मन पराउँछ, त्यसका कोही दुश्मन हुँदैनन्, सबै मित्र मात्रै हुन्छन्। जहाँ गए पनि सुख पाउँछ, घरमा बसे पनि सुख, बाहिर गए पनि सुख। घरमा पनि माया गर्ने मान्छे, बाहिर गए पनि माया गर्ने मान्छे। तर जुन व्यक्तिमा अवगुण छ, घरमा पनि गाली खानुपर्छ, बाहिर गए पनि गाली खानुपर्छ, किनभने गाली मान्छेले खाने होइन, उसभित्रको अवगुणले खाने हो। कसैले पनि गाली गर्छ, उसलाई दुःख दिन्छ भने उसका अवगुणलाई दुःख दिने हो। गुणलाई कसैले दुःख दिँदै दिँदैन, हुनै सक्दैन। त्यसकारण मलाई फलानाले सतायो, यसले नराम्रो गर्यो, यहाँनेरि मलाई यसले बदमासी गर्यो, हामी दुनियाँ कुराहरू अरूलाई आरोप लगाउँछौँ। आज मलाई फलानाले अपमान गर्यो, मलाई यसले चाहिँ नराम्रो गर्यो, नराम्रो बोल्यो, अपशब्द बोल्यो। अब दुनियाँ दुनियाँ कुराहरूबाट हामी पीडित हुन्छौँ। त्यो किन गर्यो बुझ्नुपर्छ, अरूले किन गर्यो, मलाई गरेको होइन, म भित्रको अवगुणलाई गरेको, त्यो बुझ्नुपर्छ। कुनै पनि व्यक्तिले कसैलाई पनि दुःख दिन्छ भने अवगुणलाई दिने हो, सद्गुणलाई दिँदैन। आफूभित्र गुणहरू उत्पन्न गरौँ र गुण उत्पन्न गर्ने एउटै मात्रै विधि हो अभ्यास, सर्वाधिक महत्त्वपूर्ण। किनभने बिना अभ्यास गुण बन्दै बन्दैन। बिहान उठ्ने बानी लगाउनको लागि मैले बिहान उठ्ने अभ्यास गर्नै पर्छ, उपाय छैन, जसरी पनि गर्नुपर्छ, अनि आफै बानी लाग्छ केही दिनमा, अब गुण बन्छ आफै। बिना अभ्यास केही पनि हुँदैन। राम्रो बोल्ने, मिठो बोल्ने अभ्यास त हो नि, त्यत्तिकै जन्म जातै कहाँ हुन्छ र? अभ्यास गर्नुपर्छ, कस्ता कस्ता शब्द प्रयोग गर्ने। कुनै मानिसहरू बोल्यो कि अपशब्द प्रयोग गर्ने हुन्छ, किन त्यो अपशब्द आएको? बोल्ने बित्तिकै फोहोरी कुराहरू आउँछ मुखमा, किन आएको? अभ्यास त्यही गर्यो, त्यही आयो। जुन व्यक्तिले खुसी हुने, प्रसन्न हुने, प्रसन्न चित्त रहने, सबैलाई सम्मान गर्ने, आदर गर्ने, सबैलाई सहयोग गर्ने अभ्यास गर्यो, उसले नचाहेर पनि त्यही गर्छ, आज गर्दिनँ भने पनि त्यही गर्छ। हामीले धेरै ठाउँमा देखेका छौँ, कहिलेकाहीँ रिस उठ्छ नि कसैसँग, यसलाई त म सहयोग गर्दै गर्दिनँ, जेसुकै होस् न, यसलाई जति अप्ठ्यारो परे पनि म सहयोग गर्दिनँ यसलाई, यसले अस्ति मलाई किन यस्तो भन्यो त भन्यो, भावना नराम्रो भयो हेर्नुहोस्। तर जब परेको देख्छ नि, रोक्नै सक्दैन, आफूलाई गएर सहयोग गरिहाल्छ, हाम फालिहाल्छ, किनभने उसलाई सहयोग गर्ने बानी लागेको थियो, आफूलाई रोक्न सक्दैन, गर्दिनँ भने पनि गर्छ। यस्तो हामीले धेरै ठाउँमा देखेका छौँ। र कुनै व्यक्ति गर्छु भने पनि गर्न सक्दैन, किनभने उसले नगर्ने बानी लगाएको थियो। असली कुरा हो बानी लगाउनु, र बानी केबाट लाग्छ? अभ्यासद्वारा बानी लाग्छ, आफै बानी लाग्दैन। आफै लागेको बानी त झार हो, लाग्न त लाग्छ, तर के गर्नु, प्रयोगमा आउँदैन, नराम्रो मात्रै हुन्छ, बारी बिग्रिन्छ, भएभरको मल झारले खाइदिन्छ, गयो। तपाईँको जीवनको सारा ऊर्जा, मल भनेको के हो? हाम्रो जीवनको मूल ऊर्जा, त्यो ऊर्जा नकारात्मक बानी बेहोराले खाइदियो। त्यसकारण यसमा बिरुवा रोपौँ, राम्रा बानी बेहोरा लगाउने अभ्यास आजैबाट सुरु गरौँ, भावनालाई व्यवहारमा उतार्ने अभ्यास गरौँ।
1: हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
0: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
0: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
0: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

भक्ति एक सी हो बता दे। राधा गोविंद गीत। वेदले जस्तो भक्ति भगवान को गर्छौ त्यस्तै भक्ति गुरु को पनि गर, किनकि गुरु भगवान के प्राकृत स्वरूप हो, जसलाई जीवात्मा को प्राकृत इंद्रिय मन बुद्धि सजिले ग्रहण गर्न सक्छ। गुरुप्रति को सच्चा निष्ठाले नै विस्तारै जीव को अन्तःकरण शुद्ध हुँदै जान्छ र दिव्य बन्छ। पश्चात दिव्य मनमा गुरुले भगवान को दिव्य प्रेम प्रदान गर्छन्। सद्गुरु भगवान को चरणमा सभक्ति प्रणाम गर्दै कार्यक्रम अध्यात्म सन्देशको आजको बिहानीमा यहाँलाई हार्दिक स्वागत एवं राधे राधे।

आदरणीय श्रोताहरू, प्रेम नष्ट हुने कारण भएर पनि प्रेम नष्ट नहुनु नै प्रेमको परिभाषा हो। निष्काम प्रेम जुन हरिगुरुसित गर्नुपर्छ त्यसमा कदापि पूर्वाग्रह राखिनु हुँदैन। जगद्गुरु श्री कृपालुजी महाराजले रचना गर्नुभएका ब्रजरस माधुरीमा भनिएको छ, प्रेम मेहे सदा देना देना, सोच नाही नहीं कुछ है लेना, लेने वाला बड़ा भोला भाला, ब्रज के रसिकों में शामिल नहीं है। जो ब्रजरस को लालसाले श्री राधा कृष्ण को भक्ति गर्छ उसले हरिगुरु को निष्काम सेवा गर्नु नै पर्छ। त्यो तब मात्र सम्भव हुन्छ जब हामीलाई तत्त्वज्ञान ठिक ठिक रूपमा हृदयङ्गम हुन्छ। आदरणीय श्रोताहरू, अब समय भएको छ आजको प्रवचन।

0: सुरक्षित त छ होइन भन्ने
1: नेक्स्ट भन्छ, अर्को तपाईँ साइड लाग्नुहोस् भन्छ। म त यत्रो करोड रुपियाँ ल्याइदिए व्यक्तिलाई त्यसरी बोल्छन्। फेरि एकछिन पछि तपाईँहरू जानुहुन्छ चेक लिएर, 5 करोड चाहियो लिन्छ तपाईँको चेक, सिग्नेचर भेरिफाई गर्छ, मिल्यो गनिदिन्छ। यो भन्दैन एकछिन पछि आउनुहोस्, 5 करोड कहाँ भने बेलामा पाइन्छ भन्दैन, दिइदिन्छ। करोड रुपियाँ गयो आज भने टाउकोमा हात लाएर पनि बस्दैन, हेर्नुहोस् क्या कमाल छ। तर हामी घरमा आयो भने हर्ष हुन्छौँ, गयो भने दुखी हुन्छौँ, तर त्यो व्यक्ति त भइरहेको छैन। अब त्यही ब्याङ्कको क्यासियर जब 15-20 हजार तलब कति पाउँछ त्यो लिन्छ, 10 पटक गन्छ थुक लगाएर, अनि घरमा लिएर गएर फेरि गन्छ थुक लगाएर 100 रुपियाँ कम भयो भने परेशान हुन्छ, कहाँ खस्यो होला, कहाँ गयो होला 100 रुपियाँ। अरे दिउँसो त तिमी करोड रुपियाँ बाँटिरहेथ्यौ दुनियाँलाई, त्यति बेला त दुखी भएन, अहिले 100 रुपियाँ हराउँदा यत्रो दुःख। अरे त्यो करोड त ब्याङ्कको थियो, मैले त ड्युटी गर्दै थिएँ, ड्युटी मेरो थिएन, यो त मेरो हो, मेरो आसक्ति छ यसमा, त्यो करोड रुपियाँमा आसक्ति छैन, त्यहाँ केवल ड्युटी छ, बस यही ड्युटी गर्नु नै कर्मयोग हो। बाबु आमा बिरामी भए हस्पिटल लैजाऊ, छोराछोरीको पनि स्याहार गर, परिवारको पालन गर, सब गर, तर आसक्ति रहित, आसक्ति उहाँ राख। यो कर्मयोग, तर यो यति सजिलै हुँदैन, यसको निमित्त शरणागत हुनुपर्छ, शरणागत, जुन ब्रह्माजी भए शरणागत, त्यसैद्वारा यो संसार बनाए। अर्जुन पनि शरणागत भए, सब शरणागत भएर काम बन्यो, रत्नाकर नामको डाकु समेत शरणागत भएर ब्रह्म समान भयो। अरू कुनै उपाय छैन, शरणागत भविने हितवत्सल जैन दर्शन, नक एन्ड इट शाल बी ओपन अन टु यू। शरणागतिद्वारा काम बन्छ, बाइबल पनि भन्छ। त शरणागति कसको गर्ने, भगवानको होइन, कसको, एक पर्सनालिटी छ जसले यो अन्धकारलाई हटाउन सक्छ, गुरु, गु माने अन्धकार, रु माने प्रकाश, भगवान। यो अन्धकारबाट भगवानमा लान सक्ने पर्सनालिटीको शरणागत हौ। संसारको क को ज्ञान गर्न पनि तिमी संसारको टिचर कहाँ शरणागत भयो, यो त दिव्य ज्ञान हो। त गीतामा कहाँ भगवानको शरणागत भए, कहाँ गुरुको भए, तपाईँहरू भन्नु होला, मैले बताएँ, शिष्यस्ते हम साधिमाम त्वाम प्रपन्नम, म शिष्य हुँ, तिमी गुरु हौ कृष्ण, अब ज्ञान देऊ। यदि यहाँ म भक्त हुँ या तिम्रो ज्वाइँ साप हुँ, तिम्रो बहिनी मैले लगे आऊ, ज्ञान देऊ भने अब गुरुको एड्रेस लेखेर दिन्थे कृष्णले, पहिला त्यहाँ जाऊ अनि यहाँ आऊ। त गुरुको आवश्यकता पर्दछ, गुरु बिना हुँदैन, गुरुको शरणागत हुनुपर्छ। कर्णधारम गुरुम प्राप्य कृत्वा सूक्ष्मम तरन्ति च, योग कुण्डल्युपनिषत् 3 सत्र। गुरु कर्णधार हो, वेद भन्छ कर्णधार माने माझी हो, माझी, उसलाई प्राप्त गर अनि मात्र पार पुग्छौ, शरणागत हौ। किन, किनकि ऊ गोठालो हो, तिमीहरूको बुद्धि पशु समान छ, गोठालो। हेर्नुहोस् एक गाई, अब यहाँ यो प्रश्न उठ्न सक्छ कि भगवान त यही हृदयमा छ, वेद भन्छ यह आत्मनितिष्ठति, भगवान कहाँ छ, हृदयमा छ, वेद भन्छ। एको देवः सर्वभूतेषु गूढ, वेद, एक भगवान जुन छ त्यो सबको हृदयमा छ, आत्मा परमात्मा साथमा छ,

देशर्जुन तिष्ठति गीता 18:61। भगवान सबको हृदयमा छ, आत्मा परमात्मा सँगै छ, साथ साथमा छ। तैपनि भगवान जानिँदैन, प्राप्त हुँदैन, त यो गुरुले चाहिँ कसरी जनाइदिन्छन् हामीलाई? हेर्नुहोस्, यसरी बुझ्नुहोस्, एक गाई छ कि छैन? तमाम गाई पाल्ने चलन छ यहाँ व्यक्तिहरूको घरमा। त गाईको थुनमा के हुन्छ? दुध हुन्छ। अब गाई हेर्नुहोस् कस्तो छ, दुब्ली पातली मरण च्यासी। त्यही गाईको दुध पिएर हामी मोटाउँछौँ, तर गाई दुब्ली छ। अब त्यही थुनको दुध एक गोठालोले दोहोस् र त्यो दुध फेरि गाईलाई पिलाइदियोस् त त्यही गाई हट्टा कट्टा हुन्छ। बस त्यही हाल छ, गाईको थुनमा रहेको दुध समान भगवान यहाँ छन्, तर हामीलाई लाभ भएन, हामी दुब्लो च्यासे मरण च्यासे छ। अब गुरुले यसलाई बाहिर निकालेर हाम्रो कामको बनाइदिन्छ। हाम्रो यो मन जुन यो संसारको सामानमा व्यस्त रहेको मनलाई यो गोठालोले ठिक पार्छ, मनलाई ठाउँमा ल्याइदिन्छ। एक राजा थिए, मुढी जे मनलाई त्यही गर्ने। एकपटक यसो घुम्न गएको त देखे कि एउटा बाख्री खुब अगाकि यत्रो पेट हाले कि तर घाँस खाँदै रहेछ। राजाले हेरे हेरे यत्रो अगाइसकेर पनि यसले खाँदैछ। त यो अगाउने टन्न कहिले हुन्छ कि हुँदैन होला यो बाख्री, जिज्ञासा उत्पन्न भयो। अब राजालाई के छ भने, एउटा बाख्री लिएर आइज, एउटा सिपाहीलाई भन्दै लिएर आयो, घोषणा गर्दे राज्यमा, यो बाख्रीलाई जसले अगाएर ल्याउँछ त्यसलाई पुरस्कार दिनेछ, तर जसले अगाएर ल्याउँदैन त्यसलाई दण्ड दिनेछ, जे चाहे दिन सक्थे राजा। त व्यक्तिहरूले भने, अरे एउटा बाख्री अगाउनमा के छ, मान्छेहरू भैँसी गाई हात्ती अगाउँछन्, बाख्री अगाउन सकिँदैन। बाख्री अगाएर पुरस्कार पाइन्छ नि, किन नगर्ने? व्यक्तिहरू गए, बाख्री समातेर लिएर गए, दिनभरि खुवाए, चराए, अनेक खुवाए, लिएर गए, अगाएर ल्याओ राजाले भने, सरकार टन्न अगाएर ल्याउँछ। राजाले एउटा हरियो घाँसको एउटा स्याउलाई यसो देखाइदिएर लम्कीको खानलाई, राजाले पनि यही हो आगाको, भोलिपल्ट फेरि अर्कोलाई बोला, सब परेशान भए। जति आगाएर लगे पनि त्यो हरियो घाँस देखाएपछि लम्किहाल्नु रहेछ खान। त एक व्यक्तिले भने कि मगर, त्यसले के गर्यो, लिएर गयो बाख्रीलाई, एउटा खामो गाडेर बाँध्यो। बाँधेपछि के गर्यो, के गर्यो, घाँस दाना खुवायो होला, खुवाएन, घाँस दाना अलि पार राख्यो त्यो बाख्रीले नभेट्ने ठाउँमा। बाख्री कानलाई यसो लम्की त लम्बुका प्याट लौरो ल्याने, फेरि घाँस देखायो यसो, फेरि लौरो हाने, दिनभर पेट खाली छ बिचरा, भोक छ, कान लम्के कि मुका हानिहाल्छ त्यसले, त के नखुवाइकन खाली पेट दरबारमा लिएर गयो। जब दरबारमा लिएर गयो त राजाले, हिजो अस्ति त यत्रो यत्रो बुढी पारेर ल्याउँदा त घाँस खान लम्किन्थ्यो बाख्री, आज त खाली पेट छ, ख्याप्पो भित्र पस्या छ। राजाले हरियो घाँस यसो हल्लाए त बाख्रीले जुन गोठालो छ उसलाई हेर्यो, त हेर्नुहोस् त्यसले प्राइज पायो, पुरस्कार लिएर हिँड्यो। त तपाईँहरूको मन यस्तै छ, ठ्याक्कै त बाख्रा जस्तै, जति भए पनि पुग्दैन तपाईँहरूलाई। हो अब यहाँ गुरु चाहियो थुतुनामा हान्नलाई, भयो पुग्यो, अब यता हिँड्यो भन्नलाई। त गुरुको काम गोठालो, तब काम बन्छ।
त फेरि ध्यान दिनुहोस्, यस्तो उस्तो गोठालोले हुँदैन, भगवत प्राप्त गुरु चाहिन्छ। श्रोत्रियम ब्रह्मनिष्ठम, वेद शास्त्र ज्ञाता होस्, भगवानलाई प्राप्त गरेको व्यक्ति होस्, यो नै गुरु हुन्छ। नै नै यहाँ भर्नुहोस्। त यो गुरु जुन भगवानलाई प्राप्त गरेको गुरु र भगवानमा कुनै भेद हुँदैन। गुरु रेव हरि साक्षान नान्य इत्यब्रवित श्रुति, ब्रह्म विद्योपनिषद्को 31 मन्त्र। गुरु नै भगवान हो, भगवान नै गुरु हो, भेद नमान्नु, भेद यही भन्छ। यस्य देवे परा भक्तिर यथा देवे तथा गुरौ, तस्यैते कथिता हेर्था प्रकाशन्ति महात्मनः, श्वेता सोत्र उपनिषद 6 अध्यायको 23 मन्त्र। यस्य देवे परा भक्तिर यथा देवे तथा गुरौ, अब त्यो जुन गुरु छ भगवत प्राप्त सन्त गुरु, त्यसलाई भगवान समान मानेर जस्तो भक्ति भगवानको गर्छौ, अब त्यो गुरुको गर। तस्मिन् तज्जने भेदाभावात्, नारद भक्ति दर्शन, भगवान र गुरुमा भेद न मान, एकै हो।

0: गुरौ मर्त्याशद्धि श्रुतं तस्य सर्वं कुञ्जरशौचवत्। भागवत 7:15-26। एष वै भगवान् साक्षात् प्रधान पुरुषेश्वरः योगेश्वरै विमिज्ञाभिर्लोक्यो यं मन्यते नरम्। भागवत 7:15-27। बताइयो आचार्य माम, आचार्य मैं हूं, मैं दुई चीजें हुई, यो बताइयो, यानी कि भगवान नहीं हूं, ब्रह्मविद ब्रह्मैव भवति। तयो भगवान समान गुरु जुन छन्, गुरु भगवानलाई प्राप्त गरेका, उनलाई प्राप्त गर अनि मात्र भगवानलाई प्राप्त गर्न सक्छौ। त्यसैले गुरुको स्थान विशेष छ कि गुरु गोविन्द दोउ खडो काके लागु पाय। भगवान र गुरु दुइटै खडा छन्, कसको पाय लागु, कहिले कसको चरणमा पहिला प्रणाम गरौ, समस्या उत्पन्न भयो त गुरुको गर। किन? किनकि गुरुको कारणले नै तिम्रो अन्तःकरण शुद्ध भयो, भगवानलाई प्राप्त गर्यो। प्रथम नमन गुरुबाट पुनि गिरिधर, फेरि भगवान यो स्थान छ। त्यसैले यो गुरु खोज्नु छ जसद्वारा यो काम हाम्रो बनोस्। ध्यान दिनुहोस्, तर यहाँ एक प्रश्न उठ्न सक्छ, यो प्रश्नले कुनै पनि बेला तपाईँहरूलाई पतन बनाइदिन सक्छ। यत्रो वेद शास्त्रको मैले ज्ञान दिए, एक लेकिन किन्तु परन्तु तरले स्वाहा बनाइदिन्छ। एक चिज यत्रो परालको कुन्यु छ, एक झिल्कोले खरानी बनाइदिन्छ, स्वाहा बनाइदिन्छ। त त्यो के हो? वेद शास्त्र स्वयं पढ्नु हुँदैन, त्यही लेखिएको छ त्यही वेद शास्त्रमा। वेदमा मुण्डको उपनिषद्मा यस बारेमा बताइएको छ कि जुन वेद पढ्नको निमित्त अधिकारित्व चाहिन्छ, सबैले पढ्न सक्दैन। अब यहाँ बाहुन क्षेत्री नेवारको सवाल होइन, यहाँ तुरन्त जातिपातिमा घुसिहाल्छन् व्यक्तिहरू, होइन। जस्तै त्यो त तपाईँको अफिसमा हेर्नुहोस् नियम लागू हुन्छ, अफिसको प्रमुखले फाइल सिग्नेचर गरेर सदर गर्न सक्छ भने अब त्यहाँको पिउनले म पनि यहीको कर्मचारी हुँ, मैले साइन गर्न किन नपाउने भन्न मिल्छ कि मिल्दैन? जसरी मिल्दैन त्यसै गरी वेदमा पनि भन्न मिल्दैन। वेद पढ्नको निमित्त त्यो अधिकारित्व चाहिन्छ, धेरै ठुल्ठुला चिज छन्। त्यसैले वेदमै लेखिएको छ, यस्तन्न वेद किम ऋचा करिष्यति, नृसिंह पूर्वता पिन्युपनिषद। चौथो उपनिषद्को नवौं मन्त्र भन्छ, ए स्वयं वेद पढ्ने वाला हो, पाठ गर्ने वाला हो, सुन, यसमा बुझ्नु पर्ने रहस्य के हो त्यो बुझ। महापुरुषद्वारा गुरुद्वारा त्यो शब्द पाठ गरेर के हुन्छ? यस्तन्न वेद जान्नुपर्ने चिज जान्दैन, न वेद वेद माने जान्नु, न माने नजान्नु, जान्दैन भने किम ऋचा, वेदको ऋचा किम ऋचा करिष्यति, त्यसले के काम गर्छ? स्वयं नपढ।
1: भर्खरै सुन्नुभयो स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। यस प्रवचनको बाँकी भाग भोलिको कार्यक्रममा अवश्य सुन्नुहोला। भगवान् भन्छन्, म आफ्नो दिव्य लोकमा बस्छु, त्यहाँ तिम्रो यो माइक शरीर आउन सक्दैन, म संसारको कण कणमा व्याप्त छु, यसमा तिम्रो विश्वास दह्रो छैन, म तिम्रो आत्माभित्र बसेको छु, यो पनि तिमीलाई ज्ञान छैन, त्यसैले म नाम माने मूर्तिमान रूपले सम्पूर्ण शक्तिसहित बसिदिन्छु। बस जब जीवले भगवानको यस वाणीमा पूर्ण विश्वास गर्छ, त्यसै दिन उसलाई भगवत प्राप्ति हुनेछ। जगद्गुरु श्रीको यो अमृतमय वाणीका साथै प्रभातकालीन सत्सङ्ग कार्यक्रम आध्यात्म सन्देश यहीँ नै समाप्त हुन्छ। भोलि बिहान रेडियो नेपालको यसै प्रसारण अन्तर्गत यहाँहरूसँग पुनः भेट हुने नै छ। तबसम्मका लागि जय श्री राधे।

0: भाउजू दर्शन
1: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
2: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।